0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुनाउँछौँ भने 36 को समय हो कार्यक्रम अन्तर सम्वादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बहुदलपछिको 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने बताउनु भएको छ। उहाँले अबको 35 वर्षमा गर्नुपर्ने कामको योजना राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा रहेको भन्दै के कस्ता र कसरी सुधारका काम गर्न सकिन्छ भनेर योजना ल्याउन पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई निर्देशन दिनुभयो। पार्टीका केन्द्रीय सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको नीति संगठन र नेतृत्व कार्यक्रम अन्तर्गतको पहिलो श्रृङ्खलाको हिजो समापन गर्नुहुँदै सभापति लामिछानेले देशले सुम्पिएको जिम्मेवारी पूरा गर्न खर उत्रनुपर्ने बताउनुभयो। उहाँले राम्रा कामका लागि विगतका नेतृत्वलाई धन्यवाद पनि दिनुभयो। आम नागरिकले पूरा विश्वास गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो दलका रूपमा स्थापित गरेको उल्लेख गर्नुहुँदै सभापति लामिछानेले विश्वभरका प्रबुद्ध समुदायले पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको कामलाई हेरिरहेकाले जनअपेक्षा पूरा गर्नेतर्फ सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो। पार्टीले सरकारलाई जिम्मेवार बनाउँदै लगेको उल्लेख गर्नुहुँदै सभापति लामिछानेले पार्टी कार्यालय मार्फत मन्त्री जनतासँग जोडिने राम्रो र नयाँ अभ्यास थालनी गरिएको जानकारी दिनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाइले दमौलीमा हिजो आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश डाक्टर शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने उहाँले बताउनुभयो। प्रधान न्यायाधीश डाक्टर शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिनुभयो। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस रोगको संक्रमण तथा मृत्युको संख्या बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्क र सुरक्षित रहन सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफ्लाइटिसका 80 बिरामी देखिएको जानकारी दिएको छ। महाशाखाले विज्ञप्ति जारी गर्दै पुष्टि भएका बिरामीमध्ये 86% जापानिज इन्सेफ्लाइटिसको खोप नलगाएका पाइएको जनाएको छ। हालसम्म संक्रमितमध्ये 21 मृत्यु भइसकेको पनि महाशाखाले जनाएको छ। तराई तथा भित्री मधेसका जिल्लाहरूमा मूलत केन्द्रित भए पनि इलाम, काभ्रे पलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेत लगायतका पहाडी जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको प्रतिवेदनले औँल्याएको महाशाखाले जनाएको छ। 10 तानबाट कपडा उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगले छिटै थप 10 तान सञ्चालन गरेर कपडा उत्पादन बढाउने भएको छ। हाल सञ्चालनमा रहेका मध्ये 3 तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको उद्योगले जनाएको छ। स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट 8 20 25 कपडा उत्पादन हुने गरेकोमा स्वचालित बनाइएपछि सोही अवधिमा 65 देखि 70 मिटरसम्म कपडा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेश कुमार भट्टराईले जानकारी दिनुभयो। लामो समय प्रयोगविहीन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना भने राम्रो अवस्थामा रहेको उहाँले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले हिजो आयोजना गरेको विद्यालय शिक्षा विधेयकका सम्बन्धमा सरकार भएका निकायका प्रतिनिधिहरूसँगको परामर्श कार्यक्रममा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षाको बजेटको करिब 70% स्थानीय तहमा अनुदानका रूपमा जाने भएकाले शिक्षा सुधार तथा शिक्षक र कर्मचारीको सुविधामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री पोखरेलले बताउनुभयो। प्रारम्भिक बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिकबारे स्पष्ट पार्दै उहाँले संघीय सरकारले उपलब्ध गराउने रकम सशर्त अनुदान भएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या एवं गुनासो सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाइलाई केवल नहर निर्माणका विषयका रूपमा मात्रै हेर्न नहुने बताउनुभयो। कृषि उत्पादन मार्फत सिंचाइको लगानीको प्रतिफल
फल प्राप्त हुने भएकाले कृषि उत्पादन, उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी दिनुभयो। कुष्ठरोग प्रभावित व्यक्तिलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम नागरिकका रूपमा समाजमा स्थापित गर्नुपर्नेमा हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठ प्रभावित भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी, घर परिवार र समाजबाट अलगिनु पर्दा त्यस्ता व्यक्तिको आत्मसम्मानमा क्षति पुगेको पाटोलाई दृष्टिगत गरी सरकारले कानुनी रूपमै आवश्यक प्रबन्ध मिलाउनुपर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कुष्ठको नियन्त्रणका लागि प्रभावित व्यक्तिले समयमै उपचारमा ध्यान दिनुपर्ने बताउनुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्नेमा सरकारवालाले जोड दिनुभएको छ। सगरमाथा आरोही संघको 25 स्थापना दिवसका अवसरमा हिजो आयोजित रजत महोत्सव कार्यक्रममा ऐनलाई समय सापेक्ष बनाउँदै आरोही मैत्री बनाउनु पर्नेमा सम्बद्धहरूले जोड दिनुभयो। कार्यक्रममा सांसद मिङमा डेभिड शेर्पाले पर्यटन क्षेत्रलाई समय सापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न 2035 सालमा बनेको पर्यटन ऐनमा अब सुधार गर्नुपर्ने बताउनुभयो। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेलजे शेर्पाले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचार प्रसार, प्रवर्धन र संरक्षणमा लाग्न आग्रह गर्नुभयो। नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले बदलिदो राजनीतिक परिस्थिति अनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ। नेकपा एमाले जिल्ला कमिटि लमजुङको बेसी सहर नगरपालिका 8 स्थित मदन आश्रित स्मृति भवनमा हिजो आयोजित बैठकलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नीति, विचार, कार्यशैली र संगठनमा आवश्यक पुनर्गठन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा एमाले सचिव खगराज अधिकारी जनताको चाहना र अपेक्षा अनुसार पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्षेले सत्ताका जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्ने बताउनु भएको छ। भक्तपुरमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष विजुक्षेले सत्तामा रहेका नेता र जनप्रतिनिधिले आफ्ना स्वार्थलाई बढी केन्द्रित गर्दा देशको स्वार्थ पूरा हुन नसकेको बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 37 वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश रेउलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा 3 जनाबाट 14 लाख र रेउलीले अमेरिका पठाइदिन्छु भन्दै 1 जनाबाट 3 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएपछि उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोजबिन गरी पक्राउ गरेको हो। ललितपुरको पुल्चोकस्थित मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघु वित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि हिजो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका बीचमा भएको वार्तामा 14 बुधे सहमति भएसँगै धरना कार्यक्रम स्थगन गरी उनीहरू घर फर्किएका हुन्। विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी जिल्लाका ऋणीहरू काठमाडौँ आएका थिए। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 एकान्त स्थित मध्य पहाडी राजमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। सिमलीबाट चौरजहारी गइरहेको विद्युतीय सवारी साधनले मुसिकोट खलङ्गाबाट सुर्खेत गइरहेको गाडीलाई हिजो ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका 4 बले टक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँकी 2 वर्षीय छोरी सान्दिका गेवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभयो। पर्वतको फलेवास नगरपालिका 10 कुगरामा अटोरिक्सा दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको र 4 जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार बिहादी गाउँपालिका 1 बाछा देउरालीका 49 वर्षीय प्रेमबहादुर विकको ज्यान गएको हो। लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको विज्ञहरूले बताउनु भएको छ। अछामको मङ्गलसेन नगरपालिका 8 सुतुडा टोलका 86 घर धुरी
मा एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीको पक्की धारा निर्माणको कार्य सम्पन्न भएको छ र विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा दिवंगत आफन्तको सम्झनामा विशेष पूजा आजा गरिएको छ। बौद्ध धर्मावलम्बीहरूले एक वर्षभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा परम्परागत बाजा गाजासहित स्वयम्भूमा पूजा आजा गरेका छन्। उनीहरूले भैँसीको सिङबाट बनेको बाजा समेत बजाएका थिए। श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुला पर्व अन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गरी विधिपूर्वक पूजा आजा गरेका हुन्। नेपाल सम्वतको 10 महिनाका रूपमा रहेको गुला पर्वलाई पुण्य सञ्चय गर्ने पवित्र महिनाका रूपमा एक महिनासम्म मनाउने गरिन्छ। धर्मावलम्बीहरूले एक महिनासम्म प्राणीको हिंसा नगर्ने, नदिइएको वस्तु नलिने, मिथ्याचार नगर्ने, झुटो नबोल्ने, लागु औषध तथा मदिराको सेवन नगर्ने, अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण नलगाउने र ब्रह्मचर्य पालना गर्ने लगायतका अनुशासन पालना गर्ने गर्दछन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल भदौ 8 गते सोमबार, श्रावण शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार अगस्त 24 सन् 2026, नेपाल सम्बत 1146। सर्वोच्चको नजिर सुरु। अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने। सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले प्रष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। सुरु अदालतको फैसलाको आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। सुरु तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्या सर्वोच्चको रहेको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेद्वारको अयोग्यताका सम्बन्धमा नयाँ नजिर स्थापित गरेको हो। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ दीपक मनाङेको योग्यता प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले सो व्याख्या गरेको हो। यो खबर आजको गोरखापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। साथै गोरखापत्र दैनिककै यसै अग्रपृष्ठमा जनअपेक्षा पूरा गर्छु लामी छाने समाचार शीर्षक रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बहुदलपछिको 35 वर्षको व्यतिथिको कुरा गरेर मात्र अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको 35 वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्यलाई लक्षित गरिराखिएको नीति संगठन र नेतृत्व कार्यक्रम अन्तर्गत पहिलो श्रृङ्खलाको आइतबार समापन गर्दै सभापति लामिछानेले देशले सुम्पिएको जिम्मेवारी पूरा गर्न खरो उत्रिनु पर्नेमा जोड दिनुभयो। साथै यसै पृष्ठमा शिक्षा प्रणालीमा समस्या छ, शिक्षा मन्त्रीको भनाइसँग सम्बन्धित समाचार पनि प्रकाशित रहेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको शिक्षा र शिक्षा प्रणालीमा समस्या रहेको बताउनु भएको छ। शिक्षा क्षेत्रको समस्यालाई साँच्चै नै समाधान गर्ने हो भने पहिला समस्यालाई स्वीकार गर्नुपर्ने उहाँको भनाइ रहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आइतबार आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी, गृह कार्यका सम्बन्धमा विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था विषयको परामर्श गोष्ठीमा मन्त्री पोखरेलले विक्रमसम्म 2028 सालको ऐनलाई परिमार्जन गर्दै चलाउनुले पनि समस्याहरू देखिएको चर्चा गर्नुभयो। शिक्षा प्रणालीमा समस्या छ, गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ। शिक्षा सम्बन्धी ऐनकै विषयमा प्रसङ्ग आजको नागरिक दैनिकको अग्रपृष्ठमा पनि समाचार रहेको छ। अब बन्ने विद्यालय ऐन विद्यार्थी केन्द्रित, बाल मैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड दिएको छ। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा अध्ययनरत बाल बालिकाको शिक्षाको दायित्व पनि राज्यले नै लिनुपर्ने सुझाव उहाँहरूको रहेको छ। सरकारले 55 वर्ष पछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनको सन्दर्भमा आइतबार काठमाडौँमा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी, गृह कार्य, विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन विषय परामर्श गोष्ठीको आयोजना गरिएको थियो। नागरिक दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। नेपाली बिजुलीको सदाबहार
बजार भारत बन्ला कान्तिपुर दैनिकको अग्रपृष्ठमा मुख्य समाचार प्रकाशित छ। आगामी एक दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण रहेको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणको ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 गिगावाट पुग्नेछ। 19 पुस 2080 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछन्। तर भारतलाई नेपाली बिजुलीको सदाबहार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो भारतले बढ्दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा तीव्र लगानी पनि गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरुरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउनुहुन्छ। कान्तिपुर दैनिकमा यो खबर रहेको छ। साथै कान्तिपुर दैनिकको यसै अग्र पृष्ठमा फरार पक्राउको फर्जी तथ्याङ्क बाटामा जरिवाना असुली कागजमा गिरफ्तारी शीर्षकमा खबर प्रकाशित छ। जिल्ला प्रहरी कार्यालय रौतहटले 26 साउनमा 9 जना फरार आरोपित लाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरीले अदालत बाहिरै जरिवाना असुलेर छाडेको थियो। जिल्ला अदालत गौरको तहसिल फाँडका नायब सुब्बा रविकान्त चौधरीका अनुसार पक्राउ परेका भनिएका अन्य 6 जना कैदीहरू तोकिएकाहरू होइनन्। उनीहरूलाई विभिन्न कैद तोकिएकाहरू होइनन्, उनीहरूलाई विभिन्न मुद्दामा जरिवाना मात्रै गरिएको हो। जरिवाना भएकाहरूलाई पक्राउ गरेको भने पनि अदालतमा बुझाउने गरिएको छैन, जरिवाना लिएर छान्ने गरिएको छ। उहाँले कान्तिपुरलाई भनेको प्रसङ्ग आज कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवादको विषयलाई खबरका रूपमा प्रकाशित गरेको छ। आन्तरिक विवादले वैधानिकताकै संकट उन्मुख काङ्ग्रेस 5 वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने काङ्ग्रेस विधानको बाध्यात्मक व्यवस्था मक्सिरमा सकिँदै संविधान र राजनीतिक दल सम्बन्धी ऐनले 6 महिना म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित अवस्थामा रहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी पूर्ववत फैसलामा सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढाउन राजनीतिक र प्राविधिक चुनौती देखिएका छन्। यस अवस्थामा मक्सिरभित्र महाधिवेशन गर्नै पर्ने पार्टी विधानको बाध्यता सम्बोधन नहुने र त्यसले पार्टीकै वैधानिकतामाथि प्रश्न उठ्ने सम्भावित जोखिमहरू पनि देखिएका छन्। संविधान र राजनीतिक दल सम्बन्धी ऐनले 6 महिना म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित रहेका छन्। यो समाचारमा कानूनविदहरूको फरक फरक तर्क उपशीर्षकमा कानूनविदहरूको भनाइलाई समेत उद्धृत गरिएको छ। राधेश्याम अधिकारी उहाँ वरिष्ठ अधिवक्ता हुनुहुन्छ। काङ्ग्रेसका लागि काङ्ग्रेसले बनाएको विधान नै कानून हो। कानून मान्दा 4 वर्षमै महाधिवेशन सम्पन्न हुनुपर्छ। 1 वर्ष म्याद थप पनि भइसकेको छ। ऐनमा 6 महिनाको व्यवस्था छ तर काङ्ग्रेसको विधानमा त्यस्तो प्रावधान छैन। त्यसै गरी खम्बबहादुर खाती वरिष्ठ अधिवक्ताको भनाइरहेको छ, संविधान मूल कानून हो। संविधानमा विशेष व्यवस्था अनुसार 6 महिना म्याद थप गर्न सकिने भनिएको छ। त्यस अनुकूल निर्णय गर्न मिल्छ। पार्टी विधानमा व्यवस्था नभए पनि संविधान अनुसार 6 महिना म्याद थप्न सकिन्छ। त्यसै गरी नेताहरूको भनाइलाई

0: अहिले समस्या समयको होइन, राजनीतिक समझदारीको हो। हामी पार्टी एकताको कुरा गरिरहेका छौँ, तर उहाँहरू भने म्यादको चिन्तामा हुनुहुन्छ। समय सीमा कति छ भन्ने भन्दा पनि पार्टीको पार्टी एकलौटी बनाउनु पर्छ भन्ने उहाँहरूको सोच देखिएको छ। आजको नयाँ पत्रिका दैनिकमा नेपाली काङ्ग्रेसको विवाद सम्बन्धी यो प्रसङ्ग प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। सुदूरपश्चिममा मन्त्री बन्न 9 बाँकी, सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेशसभामा 2/3 बढी प्रदेशसभा सदस्यले मन्त्री हुने अवसर पाइसकेका छन्। मन्त्री हुन बाँकी सांसद संख्या अब 9 मात्र रहेको छ। प्रजातन्त्र पुनस्थापनापछि संघीय सरकारको अस्थिरताले विकासमा प्रतिकूल असर पारेको भन्दै संविधान सभाबाट बनेको नयाँ संविधानमा सरकारलाई स्थिर बनाउने प्रावधान राख्नुपर्ने आवाज चर्को उठेको थियो। तर संघीय सरकारसँगै प्रदेश सरकार फेरबदल हुने अस्थिरताको चक्र भने अझै उस्तै रहेको छ। सुदूरपश्चिम प्रदेशमा मन्त्री बन्न 9 मात्र बाँकी, आजको नागरिक दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। अब पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसङ्गहरू। वनस्पति तेलले धानेको निर्यात, व्यापार घाटाको खाडल उस्तै, आजको कान्तिपुर दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। पछिल्ला 4 लगातार 2 रुपियाँ भन्दा बढी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालु आर्थिक वर्षको पहिलो महिना साउनमा भने 2 रुपियाँ भन्दा तल झरेको छ। गत चैतदेखि असारसम्म भने हरेक महिना 2 रुपियाँ भन्दा बढीको वस्तु आयात भएकोमा साउनमा 1,87,44,36,00,000 रुपियाँको वस्तु आयात भएको हो। चैतमा 2,01,00,000, वैशाखमा 2,02,00,000, जेठमा 2,01,00,000 र असारमा 2,01,00,000 रुपियाँको वस्तु आयात भएको थियो। साउनमा भने अघिल्लो महिनाको तुलना करिब 13 रुपियाँले आयात घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। आयात घटे पनि साउनमा नेपालको कुल वैदेशिक व्यापार 2,26,14,77,00,000 रुपियाँ पुगेको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 82.89 र निर्यातको हिस्सा 17.11% रहेको विभागले जनाएको छ। साउनमा आयात र आयात 2 रुपियाँ तल झरे पनि गत आर्थिक वर्षको सोही महिनाको तुलनामा भने आयात 31.04% बढेको छ। कुन देशबाट कतिको आयात आँकडालाई समेत समाचारमा उल्लेख गरिएको छ, जसमा भारतबाट 1,02,45,13,00,000 आयात भएको छ। त्यसै गरी दोस्रोमा चीन, तेस्रोमा अर्जेन्टिना, चौथोमा साउदी अरब, त्यसै गरी रुस, अमेरिका, ओमान, अस्ट्रेलिया देशबाट नेपालमा सबैभन्दा बढी आयात भएको तथ्याङ्कले देखाएको छ। त्यसै गरी नेपालबाट विभिन्न देशमा वस्तुहरू निर्यात भएको आँकडालाई पनि समाचारमा प्रस्तुत गरिएको छ। भारतमा सबैभन्दा बढी निर्यात भएको देखिएको छ, 33,26,36,00,000। अमेरिका, जर्मनी, बेलायत, जापान, अस्ट्रेलिया, युएई र चीनमा नेपालले सबैभन्दा बढी निर्यात गरेको आँकडालाई यो समाचारमा उल्लेख गरिएको छ। साथै कान्तिपुर दैनिकको

यसै पृष्ठमा नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन, विद्युतीय सवारीदेखि हेलमेट उत्पादकसम्म, काठमाडौँको प्रदर्शनी मार्ग स्थित भ्रकुटी मण्डपमा मङ्गलबारदेखि 18 संस्करणको नाडा अटो सो सञ्चालन हुँदैछ। यो सोमा आन्तरिक उत्पादनले प्राथमिकता पाउने भएको छ। नाडाले आफ्नो स्वर्ण जयन्ती संस्करणका रूपमा मेड इन नेपाल, मेड फर नेपाल प्याभिलियनमा नेपालभित्रै उत्पादन वा एसेम्बल गरिएका सवारी साधन र अटोमोबाइल सामग्री प्रदर्शन गरिने भएको हो। नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन, आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। बर्खायाममा बढ्ने विद्युत सहुलियत दरमा आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बर्खायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै बढी खपत गराउन सरकारले मौसमी विद्युत महसुल तथा धेरै विद्युत खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी गरेको छ। यो खबर गोर्खापत्र दैनिकको हो। त्यसै गरी आज कारोबार दैनिकको अग्रपृष्ठ मा स्मार्ट सेल धितो विवाद सम्बन्धी प्रसङ्ग प्रकाशित गरेको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकले आफ्नो अर्थ पृष्ठमा सञ्चालनमा आउँदै 10 प्रसारण लाइन, त्यसै गरी धितोपत्र बोर्डको ध्यान दोस्रो बजारमा लगायतका प्रसङ्गहरू प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। आजको अन्तरसंवादमा हामी पर्यटन क्षेत्रका विषयमा कुराकानी गर्नेछौँ। मूलत पर्यटन क्षेत्रसँग सम्बन्धित हाम्रा कानुनी व्यवस्था सुधारका आवश्यकता लगायतका विषयमा कुराकानी गर्नेछौँ। पर्यटन ऐन 2035 निकै पुरानो ऐन हो, यद्यपि त्यही ऐन अहिले पनि कार्यान्वयनमा छ। यो ऐनलाई समय समसामयिक सुधार गर्दै नयाँ ऐन ल्याउने गरी विधेयकको तर्जुमा पनि भइरहेको छ। यिनै सन्दर्भमा पर्यटन ऐनमा समेट्नुपर्ने विषयका बारे विभिन्न क्षेत्र सम्बद्धहरू र खास गरी पर्यटन क्षेत्रका विभिन्न आयामहरू, फरक फरक क्षेत्रबाट विभिन्न खालका सुझावहरू पनि आइरहेका छन्। पर्यटन नेपालको एउटा राम्रो आम्दानी दिने क्षेत्र पनि हो, जसले कुल ग्राहक उत्पादनमा पनि निकै ठुलो भूमिका निर्वाह गरेको छ र अझै ठुलो भूमिका निर्वाह गर्न सक्ने सम्भावना छ। यो सम्भावनालाई हामी कसरी नतिजामा परिणत गर्न सक्छौँ भन्ने बारे पनि आजको अन्तरसंवादमा कुराकानी गर्नेछौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्यटन विज्ञ डाक्टर धनञ्जय रिग्मी हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब,
4: हजुर,
3: स्वागत छ यहाँलाई।
4: हजुर, धन्यवाद हजुर।
3: अब हजुर, यहाँ आफै पनि लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ, पर्यटनको नियामकीय निकाय पर्यटन बोर्डमा पनि यहाँ प्रमुख कार्यकारीका रूपमा काम गरिसक्नु भएको छ। नेपालको पर्यटन क्षेत्रका समस्याहरू हिजोका दिनमा बाहिरबाट हेर्दै गर्दा, पछि पर्यटन बोर्डमा आएर काम गर्दै गर्दा, र अहिले सांसदका रूपमा यहाँको यो तिनवटा भूमिका चाहिँ यसमा छ। पर्यटन क्षेत्रमा थुप्रै खालका सुधारका कुराहरू, आवाजहरू उठ्ने गरेका छन्। तीमध्ये अब कुन कुन आवश्यकताहरूलाई, कुन कुन सुधारका विषयहरूलाई अगाडि बढाउनुपर्छ, कसरी बढाउनुपर्छ भन्ने लाग्छ यहाँलाई?
4: अब पर्यटन सुधारै गर्ने हो भने पहिला एनबाटै सुरु गर्नुपर्ने हुन्छ, र त्यसैले हामी त्यही विधेयक अगाडि छ टेबलमा, त्यसमा छलफल चलाइ नै रहेका छौँ होइन। अनि यही क्रममा सबै क्षेत्रलाई जनताको चाहना, स्पेसली यसको स्टेक होल्डर जति पनि तपाईँको पर्यटन व्यवसायहरू हुनुहुन्छ, उहाँको चाहना अनुसारले अहिलेको कानुन बन्न सकोस् भन्ने हिसाबले काम गरिरहेका छौँ। उहाँहरूसँग छलफलका क्रममा नि उहाँहरूले भोगिरहेका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने कुरा छ। यसमा मेरो अलिकति अरूभन्दा छलफलमा एउटा तर्क फरक के छ भने, अहिले पनि नियम कसरी आइरहेछ भने, अब बन्ने नियमावलीहरू सबै चाहिँ विनियमावलीहरू यी सबै चाहिँ भोलि गएर तपाईँका विभाग अथवा मन्त्रालयले बनाउने गरेर प्रत्येक कुरा, धेरै जस्तो कुरालाई जुन हामीले दिएको छ त्यो भनौँ न, जुन ड्राफ्टबाट आएको हुन्छ त्यसमा चाहिँ प्रायः जसो पछि गर्ने भने यसको चाहिँ पछि नियमावली अनुसार गरिनेछ भन्यो। त्यो गर्दाखेरि मलाई लाग्छ सबभन्दा ठुलो समस्या नै त्यहाँ हो। त्यसैले मैले अहिले के प्रयासमा छु, मेरो अहिले समितिमा छलफलमा मैले सबैलाई हामीले यो पटक एन मात्रै होइन नियमावली पनि सँगसँगै लिएर आऊँ, त्यो भयो भने नियमावलीमा के लेखेको छ त्यो पनि हामीलाई आजै जानकारी हुनुपर्छ, र त्यो नियमावलीमा लेखिएका कुराहरूले तपाईँको त्यो व्यवसाय गरिरहेका व्यक्तिहरूको चाहना, उहाँहरूले मागिरहेका कुराहरूलाई सम्बोधन गरिएको हुनुपर्छ। त्यो हिसाबले चाहिँ काम गर्दैछ होइन, स्टेक होल्डर जस्तो कुराहरूलाई उहाँहरूले आफ्नो कुरा राख्नु भएको छ। जस्तो मेरो अस्ति होटलको साथीहरूसँग कुरा भएको थियो, त्यसमा पेनल्टीका कुराहरूमा बढी जोर दिएको छ भने, यी पेनल्टीमा भन्दा नि यिनलाई कसरी प्रोत्साहित गर्ने, कसरी चाहिँ तपाईँको अझ राम्रो बनाउने भनौँ न, कसरी उनीहरूले काम गर्ने वातावरण बनाइदिने, कसरी बढीभन्दा बढी रोजगारी क्रिएट गर्न सक्ने अवस्था लिएर आउने, आज विकास नभएका ठाउँमा उहाँहरूलाई कसरी चाहिँ पर्यटकीय होटलहरू खोल्न प्रेरित गर्ने भन्ने हिसाबका कानुन बन्नुपर्छ भन्नेमा उहाँहरूको नि चाहना, र हामीले पनि त्यही देखेकोले, तर होटलको व्यवस्था हुनेछ, होटल विनियमावली अनुसार चल्नेछ भने लेखियो भने कहिल्यै पनि त्यो क्षेत्र राम्रो भएर जान्न, किनकि विनियमावली लेख्ने अन्तिममा गएर केही सीमित व्यक्तिहरूले लेख्छन्, लेख्दाखेरिमा सबै अड्काम्ने भनौँ न, भोलि कतै न कतैबाट एक दुई पैसा झार्न सकिन्छ कि भन्ने खालका कानुनहरू त्यहाँ लेखिदिया हुन्छ, भोलि केले नियमावलीले समस्या बनाउँछ। त्यसैले पहिलो पटक मैले अब यो समस्यालाई नजिकबाट हेरेकोले मैले अरू साथीहरू मान्यजीहरूलाई पनि है हामीले यो पटक चाहिँ नियमावली एन सँगसँगै नियमावली पनि सँगै लिएर पारित गर्नुपर्छ भनेर चाहिँ कुरा गरिरहेको छु। कुरा पोजिटिभली गएको छ, अब यसमा सबै सेक्टर छ, तर एउटा जुन क्यासिनो सेक्टरलाई चाहिँ अलिकति टोटल उसमा चाहिँ कानुनमा आधाभन्दा बढी क्यासिनोलाई फोकस गरेको देखिन्छ। एउटा क्यासिनोको पार्टमा अलिकति विज्ञहरूलाई राखेर म पर्यटनमा काम गरे पनि अब क्यासिनोको बारेमा म नि त्यति धेरै जानकार छैन। अभियसली क्यासिनो आवश्यक छ भन्ने बुझ्छु, तर अब कुन कानुन बनाउँदा कुन नीति नियम राख्दाखेरि राम्रो हुन्छ होइन, किन यिनलाई नियमन गर्नुपर्ने एउटा निकाय हो, त्यो गर्नै पर्ने हुन्छ, त्यता भनौँ न उनीहरूमा अलिकति पैसाको अलिक बढी ठुलो खेल पनि हुने हुनाले अब यसमा कालो पैसालाई सेतो बनाउने काम पनि हुन सक्ने, विविध कुराहरू रहन सक्ने हुनाले यता अलि बढी ध्यान दिनुपर्छ। त्यसमा अलि बढी विज्ञहरूलाई राखेर जसले दीर्घकालीन रूपमा देशको बारेमा सोध्छ तिनलाई राखेर अलि छलफल आवश्यक छ। अन्य क्षेत्रका साथीहरूसँग छलफल भइ नै रहेको छ र उहाँहरूका समस्या लामो समयदेखि सुन्दै आएकोले उहाँहरूलाई चाहिँ यो पटक हामीले एनमा मात्रै होइन नियमावलीमा हामीले त्यसलाई समावेश गर्न खोजेका छौँ।
3: अब डाक्टर साहब जस्तो यहाँले अब चाहिँ विशेष गरी प्रक्रियाको कुरा गर्नुभयो, आवश्यकताको कुरा चाहिँ अब हिजो भनौँ न अब झन्डै झन्डै 50 वर्ष पुग्न लाग्यो हाम्रो ऐन बनेको, अब यो 50 वर्षमा पर्यटन क्षेत्रमा थुप्रै खालका आयामहरू परिवर्तन भएका छन्, आवश्यकताहरू परिवर्तन भएका छन्। अब आज चाहिँ अब यो विधेयकको तयारी भएको पनि विधेयकमा छलफल भएको पनि लामो समय भइसक्यो, योभन्दा अगाडिकै संसदले ल्याउँछ भन्ने थियो ल्याउन सकेन, अब अहिले पनि त्यसमा आवश्यक परिमार्जनको काम भइरहेछ, छलफल चलिरहेछ, यहाँले पनि अघि त्यो बारेमा भन्नुभयो। अब यसका यो जुन आयामहरू छन् फरक फरक विषयहरू जस्तो इजाजतको विषय, वर्गीकरणको विषय, पर्वतारोहणको नियमनको विषय, गाइडको विषय, यी यावत विषयहरू जुन छन् अब त्यसलाई चाहिँ नि के आवश्यकता छ त, कुन कुन ठाउँमा के गरेर यसलाई सुधार गर्नु पर्यो?
4: त्यहीमा आएँ, यो मैले यो विधेयकमा सुरुमा छलफलहरूको 2019 हो, जुन बेलामा कार्यकारी प्रमुख पनि भइसकेका थिइनँ, पर्यटन बोर्डमा नि गइसकेका थिएन, नजाँदै अन्नपूर्ण होटलमा 2019 एउटा छलफलमा बोलाइएको थियो। त्यो बेलादेखि म आज 2026 पुग्दाखेरिमा अझ पनि जुन आयो विधेयक जुन लेखेर हाम्रो टेबलमा राखियो त्यो पहिलाभन्दा केही पनि फरक छैन, त्यसबाट कुनै त्यस्तो प्रगति गर्न सकिने खालको छैन। भदाइको अर्थ त्यो बेलादेखि म आफैले पनि जसो छलफल चलाएर सुझावहरू मन्त्रालयमा पठाएको हो, विभिन्न जस्तो तपाईँको होटल व्यवसायमा ट्रेकिङ, तपाईँको टुर अपरेटर, प्राय माउन्टेनियरिङ एसोसिएसन सबैसँग छलफल गरेर उहाँले दिएका सल्लाह सुझाव सहित एनमा यसलाई चाहिँ लानुपर्छ भनेर दिएर पठाइयो। तर अहिले आएको विधेयक जुन हाम्रो टेबलमा छ त्यसमा पनि जुन सुझाव दिए ती सुझाव टाढा छ, त्यो सुझावमा कोही पनि त्यसले सम्बोधन गर्दैन। भनाइको अर्थ जति नै सुझाव दियो भने पनि यदि हामीले विधेयक ड्राफ्ट चाहिँ बनाउँदैछौँ त्यो बेला चाहिँ मसौदा तयार गर्दा विधेयक बनाउँदै गर्दाखेरि त्यो हामीले कर्मचारीको हातमा छोडिदियौँ भने उनीहरूले प्राय जसो आफू हावी हुने कर्मचारी तन्त्र हावी हुने गरी त्यहाँ तपाईँको पेनल्टीका कुराहरू अनुगमन गर्ने नियमन गर्ने भन्ने हिसाबले उहाँहरूले आफूलाई माथि राखेर चाहिँ बनाइदिनुहुन्छ, जुन चाहिँ भोलि प्राइभेट सेक्टरले काम गर्ने बेलामा सबभन्दा ठुलो अप्ठ्यारो हुन्छ। त्यसैले प्राइभेट सेक्टरले के खोजिरहेको छ त्यो बुझेर नभएको हुनाले नै यो पटक मैले तपाईँको विनियमावलीमा यो समावेश गर्नु भनेको छु। अब रहे त्यो बेलादेखि अहिलेसम्म त पर्यटनका धेरै नयाँ विधाहरू आए, नयाँ ठाउँहरू एक्सप्लोर भइसकेका छन् तिनको लागि त्यहाँ चाहिँ, तर अब कसरी लिएर जान्छ व्यवसायहरूलाई भन्नलाई, त्यसैले उहाँहरूलाई ट्याक्स भनौँ न ट्याक्स फ्री टाइम दिने हो कि, जस्तो ट्याक्स होलिडेको केही 5 वर्ष 10 वर्ष त्यहाँ गएर व्यवसाय गर्यो भने दिने हो कि, त्यो हुनसक्ला खप्तर होला, तपाईँको बढी मालिका होला, अहिलेका कुरा गर्दै जाँदा अफिस है बाल देश क्याम्पहरू होलान् रारातिर होला, अर्को वनका कानुनहरूले धेरै ठाउँमा विकासमा रोकेको भन्ने हामी निचोडमा पुगेका छौँ भने वनको जुन कानुनले पर्यटन व्यवसायलाई माथि पुर्याउन रोकिरहेको छ ती कानुनहरूलाई पनि प्यारेलली एउटा भनौँ न सुधार गर्नुपर्ने आवश्यकतातिर पनि हामीले ध्यान दिइरहेका छौँ। अब कतिपय नयाँ जस्तो अहिले हामी वेलनेस टुरिज्म भनेका छौँ जुन हिजो त्यहाँ सम्बोधन भएका थिएन, कतिपय साहसिक पर्यटनका नयाँ विधाहरू चाहिँ देखिएका छन्, आइस क्लाइम्बिङ छ, स्काई डाइभिङका कुराहरू छन्, यस्ता साहसिक पर्यटनहरूलाई सम्बोधन गरिएको छैन। पर्यटनलाई आफैमा भन्दाखेरि ब्याकबोन अफ द इकोनोमी हामी मेरुदण्ड भनेर भन्ने, तर मेरुदण्ड बनाउने गरेर यसलाई हामीले अहिलेसम्म उद्योगमा नै मानव उद्योगको मान्यता दिएका छौँ। पर्यटनका कतिपय विधाहरूलाई जस्तो स्पेसली होटलहरूलाई चाहिँ उद्योगको मान्यता दिनुपर्ने भनेर चाहिँ माग लामो समयदेखि चल्दै आइरहेको छ। त्यस्तै पर्वतारोहण पनि एक ठाउँमा कन्सन्ट्रेट मात्रै भयो, त्यसलाई देशभरि कसरी लिएर जाने, त्यसलाई कसरी चाहिँ सबै ठाउँमा चाहिँ मानिसहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने छ। त्यस्तै कतिपय पहिला हिजोका हाम्रा ट्रेकिङ ट्रेलहरू हामीले मार्दै गयौँ, अब नयाँलाई पहिलाको टेस्ट दिने गरेर जुन लामो ट्रेकिङको क्याम्पिङ ट्रेकिङको टेस्ट दिने गरेर पश्चिमतिरका भागमा कसरी पुर्याउने भने यी धेरै कुरा छन् जसलाई सम्बोधन गर्नुपर्ने छ होइन। अब जस्तो जो आयो सगरमाथा सल्लक तपाईँको डाइरेक्ट पर्मिसन पैसा तिरेपछि चढ्न पाइने भन्ने कुरा नि होइन, त्यसमा नि केही क्वालिफिकेसन हुनुपर्ने। एटलिस्ट 6,000 मिटरको एउटा पिक, 7,000 मिटरको एउटा पिक चढेपछि मात्रै 8,000 मिटरको पिक प्लसको पिक चढ्न पाइने भन्ने नियम लिएर आउनुपर्ने छ। पल्युसन पहिला अब पर्यटक धेरै थिएनन्, पल्युसनको पनि तपाईँको केही तपाईँको डिपोजिट राखेर त्यो पैसा फिर्ता हार्ने नियम ल्याएका थियौँ, आज पनि त्यही छ। अब तर मान्छेले आज पल्युटेड हुँदै गए, यसलाई सुरक्षित गरेर भावी सन्ततिहरूलाई पनि सफा हिमाल छोडिदिनुपर्छ भन्ने सोचाइ अगाडि बढाइएको छ भनेपछि त्यसको म्यानेजमेन्टलाई अर्कै तरिकाले हेर्नुपर्ने छ। पहिलाभन्दा अब अहिले क्लाइमेट चेन्जको इम्प्याक्ट हिमालतिर बढी देखिन लागेको छ, त्यसलाई कसरी चाहिँ अब सम्बोधन गर्ने भन्ने कुरा कतै एड्रेस हुनुपर्छ भन्ने छ। त्यस्तै तपाईँको सुरक्षाको कुरा आयो, अब भनौँ न यो माउन्टेन भनेको जहिले पनि सुरक्षा दृष्टिकोणले एउटा च्यालेन्जिङ हुन्छ, तर अब आज हामीसँग टेक्नोलोजी राम्रो भइसकेकोले व्यक्तिहरू जो गएका छन् उनीहरूको ट्रेकिङ गर्न सकियोस्, अप्ठ्यारो परेको बेलामा उनको उद्धार गर्न सकियोस् भन्ने खालका सहज कानुन लिएर यहाँ आज एउटा हेलिकप्टर रेस्क्यूमा पठाउन पर्यो भने तपाईँको सोझै पठाउन नसकेर 10 ठाउँबाट अनुमति लिएर पठाउनु पर्ने अवस्था छ, त्यसलाई चाहिँ सजिलो बनाइयोस्। यो बिचमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको व्यवस्था आइसकेपछि अहिलेको जनसङ्घीयताको मर्मअनुसारले गर्दा ट्याक्स उठाउने निकायहरू बढी भए, आज स्थानीय सरकारले ट्याक्स उठाइरहेको छ, यता केन्द्रमा भएका विभिन्न निकायबाट कहीँ कतिपय कन्जर्भेसन एरियामा तपाईँको रिस्ट्रिक्टेड एरियामा इमिग्रेसनले उठाइरहेको छ, कहीँ विभागले उठाइरहेछ, कहीँ पर्यटन बोर्डले उठाइरहेको छ, कहीँ एकेपले छ, कहीँ केकेपले, भनेपछि यी सबैलाई वान डोर पोलिसी लिएर एक ठाउँमा एकपटक पैसा बुझाएपछि अरू सबै अफिसमा धाम्न नपर्ने अवस्थाहरू लिएर आउनुपर्ने छ। लगायतका पोर्टरहरूको भनौँ न उहाँहरूका जुनले अब जुन श्रमिक छन् जसले चाहिँ आजसम्म हाम्रो यो पर्यटन व्यवसायलाई धानेका छन्, तिनको वेलफेयरको लागि पनि हामीले के गर्ने यसलाई पनि कतै न कतै यसमा सम्बोधन हुनुपर्छ भन्ने कुराहरू छ। सिएसआरको पैसाहरू पर्यटन उद्योगबाट ले कमाएकोलाई सिएसआरमा खर्च पाउने व्यवस्था र त्यसलाई खर्च देखाउन पाइने व्यवस्था लिएर आउनुपर्ने कुराहरू छन् भने यस्ता धेरै विभिन्न क्षेत्रमा त्यसैमा व्यापक रूपमा अहिले छलफल भइसकेपछि अब मलाई डर एउटा मात्रै हो, हामीले छलफल राम्रो गर्दैछौँ, निचोडमा हामी पुग्दैछौँ, तर कतै हामीले पहिलाको जस्तै यहाँ भएर जान्छ कि भन्ने मलाई कतै डर। त्यही भएर आजको मेरो प्रयास अलिकति यो क्षेत्र बुझेको हुनाले मेरो प्रयास नियमावलीमा प्रत्येक कुरा लेखेर नियमावली प्राइभेट सेक्टर लगाएर राखेर लेख्ने होइन, त्यो अन्तिममा काम गर्ने र यो देशमा चाहिँ व्यवसाय खोल्ने र त्यो चिजलाई प्रमोट गर्ने त उनको काम हो। सरकारले त अहिलेसम्म प्रमोसन गर्न आफ्नो तर्फबाट सकेका छैन, व्यवसाय खोलेर चलाउने पनि होइन सरकारले, तर प्राइभेट सेक्टरले भनेअनुसार खोले, तर उनीहरूलाई पनि यति रोजगारी दिनुपर्ने, तपाईँले मिनिमम यो ट्याक्सेसहरू चिपिङ नगरिकन तिर्नुपर्ने र तपाईँहरूले चाहिँ क्वालिटी मेन्टेन गर्नुपर्ने भन्ने खालका उहाँहरूमा चाहिँ नि केही दायित्वहरू हुन्छ, तर उहाँहरूलाई केही न केही अधिकार पनि दिनुपर्छ भन्नेमा छु।
5: भनेको चाहिँ डाक्टर साहब मूलत निजी क्षेत्रलाई खुला छोड दिनु पर्यो, तिनवटा कुरामा चाहिँ उनीहरूलाई कडाई गर्नु पर्यो, त्यो भनेको चाहिँ यति मानिसहरूलाई रोजगारी देऊ, यति कर इमान्दारिताका साथ कर तिर, र अर्को चाहिँ क्वालिटी गुणस्तर कायम गर।
4: यी कुराहरू उहाँहरूलाई भन्दै गर्दाखेरि पक्कै पनि उहाँहरूले चाहे अनुसारले हामीले पनि उहाँहरूलाई सरकारले धेरै तपाईँको लोड दिनु हुँदैन, उहाँहरूको त वातावरण सहज हुनुपर्छ, आइए भनेको छ यहाँ भनेको छ, अनावश्यक ठाउँमा चाहिँ पनि हामीले दुःख दिएको छ आवश्यक छ, तर त्यस पनि जुन आजसम्म सबै आइए सबै पास हुँदै आएछन् भने तिनलाई अनावश्यक वर्णन नगरौँ, 25 वटा रुमभन्दा माथिकोलाई आइए गर्नुपर्ने भन्ने भनेको छ, त्यस्ता कुराहरू हटाइदिन खोज्दैछौँ हामी, अलिक सहज बनाइदिउँ वातावरण भनेर। यहाँले
3: भनेका जस्ता विषयहरूका बारेमा सम्बद्ध क्षेत्रका मानिसहरू, सरकारका प्रतिनिधिहरू सबैजनाका बिचमा छलफल भइरहेछ, सकारात्मक अवस्था छ?
4: अहिले यस्तो छ, अब त्यहाँ हाम्रा मान्यजीहरू कति त पर्यटन व्यवसाय नै गरेर आउनु भएको नि हुनुहुन्छ होइन, अब समितिमा छलफल हुँदा अहिले त छलफल, तर मलाई एउटै मात्रै मेरो किन लेख्ने काम चाहिँ अन्तिममा जो हुन्छ त्यो चाहिँ तपाईँको एम मात्रै होइन, नियमावली सँगसँगै लेख्दै जाने टिम चाहिँ बन्नुपर्छ भन्ने हो। यो पटक
3: यहाँले भन्दै गर्दाखेरि अब एउटा शङ्काको पनि अलिकति कुरा गरौँ कि विगतदेखि चाहिँ कहीँ न कहीँ जनप्रतिनिधिहरू, सांसदहरू चाहिँ जुन जुन क्षेत्रबाट आएका हुन, उनीहरूले चाहिँ कानुनमा हस्तक्षेप गर्दा या कानुन निर्माणका सन्दर्भमा उनीहरूले काम गरिरहँदा कहीँ न कहीँ स्वार्थ प्रेरित कुराहरू पनि हुने गरेको भनिएको छ। अब यसमा चाहिँ यहाँको व्यक्तिगत स्वार्थ अथवा व्यावसायिक स्वार्थलाई छोडेर राज्यको स्वार्थ चाहिँ ठ्याक्कै यो आवश्यकताको कुरा जुन यहाँले अहिले गर्नुभयो, यसलाई यो कसरी यसको सीमा निर्धारण गरिन्छ?
4: होइन, यसमा चाहिँ पक्कै पनि यस्तो छ, व्यवसायले पनि आफू कोही ल मानौँ हामी सबैले केही साथी व्यवसाय हुनुहुन्छ, व्यवसाय गर्दै गरेका व्यक्तिले नि कानुनै लेख्ने बेलामा त्यो स्तरमा पुगिसकेकोमा त्यतिको सचेत हुन्छन् कि मैले यो मेरो आमनी भावी सन्ततिले पनि यही कानुन बोकेर हिँड्नुपर्ने हुन्छ त्यसैले म लेख्दैछु भन्ने होला। एउटा व्यक्तिले एउटा फाइदा भनेको त त्यो विधामा त्यहाँ अरू पनि हुन्छन् नि, त्यही भएर एउटा व्यक्तिको फाइदा लिएर काम गर्ला जस्तो छैन। र आज पनि हामीले छलफल एउटा व्यक्तिसँग होइन, एसोसिएसनका विभिन्न तहका व्यक्तिहरूसँग कुरा गरिरहेका छौँ भने उहाँहरूलाई केले रोकिया छ भन्ने जान्ने हो, त्यो खुलाइदिने होइन कानुनमा, त्यो हिसाबले नै काम भएकोले मलाई लाग्छ त्यो व्यक्ति हारी भएर यो जाँदैन अथवा कुनै व्यवसायलाई बढी प्रेरित। तर कता कता तपाईँको भन्या कुरोमा मलाई म कता एग्री छु भने जुन विधेयक हाम्रो टेबलमा राखिएको छ पक्कै पनि क्यासिनोवालाले हारी भएर लेखाएकै छ, नभए भने कुनै होल पर्यटन विधामा एउटा एन लेख्दै गर्दाखेरि आधा क्यासिनोको बारेमा लेखिएर त्यो विधेयक हान्नु हुँदैन थियो। यो पर्यटन विधेयक नभएर क्यासिनो विधेयक जस्तो देखिया छ, त्यसैले त्यतातिर तपाईँले भनेको कुरा पनि म 100% नकारिन, त्यस्तो हुनु हुँदैन, कता कता क्यासिनोको बाटोमा भयो कि भने त्यसलाई रिभाइज गर्ने गर्नुपर्छ भन्ने मात्रै छ।
3: हामी अन्तर्सम्वादमा छौँ, 2035 विक्रम सम्वतमा आएको पर्यटन ऐनमा समसामयिक सुधार गरेर नयाँ ऐन ल्याउने प्रक्रिया लामो समयदेखि जारी छ, यद्यपि त्यसले एउटा निर्णय अथवा चाहिँ प्रारूप पाइसकेको छैन, अहिले पनि त्यो विषय छलफलमै छ विधेयक, र त्यो विधेयकमा व्यवस्था गर्नुपर्ने विषय मूलत मुलुकको पर्यटन विकासका लागि आवश्यक व्यवस्था के कसरी गर्न सकिन्छ भन्ने बारे विधेयकको छलफलमा विधेयक निर्माणमा जुटिरहनुभएका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्यटन विज्ञ डाक्टर धनञ्जय रेग्मी हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब, अब हामी कहाँ कस्तो भने अब दुईवटा खालको समस्या, एउटा त क्षेत्रगत चाहिँ समस्या, एउटा विषयको कानुन बनाउँदा अन्य क्षेत्रहरू, उदाहरणको लागि अघि यहाँले भन्नुभयो वन ऐनको कुरा र त्यसै गरी यो नागरिक उड्डयनसँग सम्बन्धित ऐनको कुरा पनि छ, यी सम्बन्धित ऐनहरू या सम्बन्धित क्षेत्रका चाहिँ कानुनहरू सँग समन्वय गर्नुपर्ने, अन्तर सम्बन्धित हुनुपर्ने, त्यसलाई सहजीकरण गर्नुपर्ने एउटा विषय छ। अर्को विषय जसरी अहिले संहिता कार्यान्वयनमा आयो, संहिता कार्यान्वयनसँगै जटिलताहरू पनि थपिएका छन्, यी करका कुराहरू त्यसै गरी त्यो व्यवसाय दर्ता सर्ता यी सब कुराहरूमा लाग्ने समयका कुराहरू, अब यसलाई सरलीकरण गरेर लग्न सकिएन भने व्यवसाय चाहिँ सही ढङ्गले चल्दैन भनेर निजी क्षेत्रले भनिरहेका छन्, उनीहरूले गुनासो गरिरहेका छन्, यसले हामीलाई सरलीकरण गर्नुपर्नेमा जटिलीकरणतर्फ लग्यो भन्ने उहाँहरूको छ। अब यो ऐन बनाउँदै गर्दा विधेयकको तर्जुमा गर्दै गर्दा यी क्षेत्रहरूमा अलि बढी घनीभूत ढङ्गले छलफल भइरहेको छ कि छैन?
4: होइन, यसमा हुँदैछ, अब यही कुरा पनि उठिया छ, जस्तो प्रदेशले प्रत्येक प्रदेशले आफ्ना कानुन बनाउने अधिकार पाएको छ, उनीहरूले पर्यटनका आफ्ना कानुन बनाउँदै गर्दा अब यो म कुन प्रदेशमा छु, तपाईँले दुईवटा होटल खोल्दै हुनुहुन्छ, एउटा होटल कन्सल्टेन्टलाई बनाउनु दिनुभयो अथवा कन्ट्रेक्टरलाई दिनुभयो, बनाउँदै गर्दा एउटामा एउटा नियम अर्का अर्को हुँदाखेरि तपाईँ आफै कन्फ्युज हुनुहुन्छ कि, त्यही भएर माथि नै हामीले प्रदेशमा ले मान्नुपर्ने मिनिमम क्राइटेरिया माथिबाटै बनाइदिनुपर्छ होइन, यो विधेयकमै यो भित्रै समावेश भयो, यही एम लिएर आउँदाखेरि राख्न सकियो भने, अनि उहाँहरूले चाहिँ त्यो अनुसारले आफ्ना कानुन बनाउने हो होइन, केही ट्याक्सका छुटहरू दिने उहाँहरूलाई त्यो राइट हुनसक्छ, तर जुन मिनिमम स्ट्यान्डर्डको बारेमा जुन एउटा बनाइन्छ 4-5 स्टार होटलको स्ट्यान्डर्ड यो हुनुपर्छ, 4 स्टारको यो, 3 स्टारको यो, भने जुन स्ट्यान्डर्ड बनाइन्छ त्यो प्रत्येक प्रदेश अनुसारले फरक हुनु हुँदैन। कानुन बनाउने अधिकार छ भन्दैमा यहाँ हाम्रोमा त अलिकति कमजोर भए पनि हुन्छ भनेर त्यसको क्वालिटी चाहिँ तल घटाउने हिसाबले चाहिँ कानुन भन्नु हुँदैन। त्यसैले त्यसमा एकरूपता आवश्यक छ, नभनेले ठुलो कन्फ्युजन लिएर आउँछ होइन। त्यस्ता कुराहरू छँदैछन्। प्लस त्यो ट्याक्सेसन पनि तिनवटा ठाउँबाट भनौँ न, अब परस्थानीय तहले जुन उठाइरहेछ त्यसमा मेरो पहिलेदेखि नै विमति हो, मैले भने ठिक छ वायरको अधिकार उनलाई चाहिएछ भने त्यहाँ नउठाइदियो हुन्थ्यो। केन्द्रमा एउटा डोरबाट पैसा उठाइसकेपछि कस कसले कति पार्ने त्यो निकायमा बरु बेल्डिङ सिस्टमबाट हामीले पठाइदिने, तर त्यसलाई चाहिँ दसवटा अफिसमा धाएर पैसा बुझाउनु ट्याक्स बुझाउनु पर्ने दस्तुर बुझाउनु पर्ने काम चाहिँ हुनु हुँदैन भन्ने चाहिँ पहिलेदेखि नै भनाइदियो। त्यसमा पनि अन्तर मन्त्रालयको समन्वय विभिन्न कानुनहरूले यताको यो हाम्रो कानुनले दिँदैन भन्ने एउटा पहिला पनि गर्न प्रयास गर्दा नसकिएको कुरा थियो, तर यो पटक चाहिँ अब दुई तिहाईको सरकार पनि भएको, सबै मन्त्रालयहरूसँग समन्वय गर्न नि अलिक सहज अब भएकोले मलाई लाग्छ यी सबै कामहरू यो पटक समावेश गर्न सकिनेछ।
5: हजुर, अब जस्तो हिजो मात्रै पनि सगरमाथा आरोही सङ्घले आफ्नो 25 स्थापना दिवस मनायो, आरोहीहरूको अधिकार सुनिश्चित हुन सकेन, आरोहीहरूले जसरी देशका लागि योगदान गर्छन् उनीहरूको योगदानको कदर भएन, मानव उनीहरूको भोलि ज्यान तलमाथि भयो भने अथवा घाइते भयो भने उनीहरूको चाहिँ आश्रित परिवारकै बारेमा पनि त्यस्तो खालको कानुन भइदिएदेखि हुन्थ्यो, राहत क्षतिपूर्ति लगायतको भनेर उहाँहरूले भन्नुभएको छ। अन्य क्षेत्रका कुरा पनि यहाँले अघि गरिसक्नुभयो, यी सरकार भएका सबै क्षेत्रका कुराहरू सकेसम्म समेटिन्छ, त्यसमा समेट्ने गरी छलफल भएको छ।
4: हजुर भएको छ। अब यसमा कस्तो छ भने तपाईँले प्रभाव चढाउन छ, आज हाम्रो 11 बजे मिटिङ पनि छ, उहाँहरूका गुनासो सुन्नुहुन्छ। मैले त त्यही नै, अब यो मेरो लागि नौलो होइन, उहाँहरूसँग धेरै पटक बसेको छु, छलफल नै गरेका छु। यहाँ सबभन्दा समस्या के भएको छ पर्वतारोही रोडको क्षेत्रमा भने पनि जुन अनर भए जसले कम्पनी चलाउँछन् उनीहरूले राम्रो पैसा कमाइ गर्छन् होइन, तर त्यसमा काम गर्ने र जुनले आरोहणलाई सफल बनाइरहेका छन् ती शेर्पाहरू अथवा भनौँ ती क्लाइम्बरहरूकोसँग चाहिँ त्यति न्याय भएको छैन। उनीहरूले थोरै 3-4 लाख 4 लाख 5 लाख रुपियाँमा एउटा सिजनमा पुरै ध्यान फालेर चाहिँ काम गर्न परिरहेको छ, मूल काम गर्ने, तर काठमाडौँको टेबलमा बसेर त्यो कम्पनीले चाहिँ त्यो भनौँ न त्यसको म्याक्सिमम् बेनिफिट ल्याएछन्। त्यसैले के गर्नुपर्छ भने कुनै पनि क्लाइम्बिङ फर इक्जाम्पल जस्तो एभरेस्टको भयो भने त्यो $42,000 आजको दिनमा हो, त्यो $50,000 बनाए नि हुन्छ। कुनै पनि कम्पनीले $50,000 भन्दा बढी भन्दा कममा एभरेस्ट बेच्न पाउने छैन भन्ने, बरु त्यसको लागि सुनिश्चित के भने सरकारलाई 80% ट्याक्स चाहिँ लेखिदिने, त्यो भएपछि श्रमिकलाई मिनिमम यतिको इन्सुरेन्स हुनुपर्ने, यतिको अन्य कुराहरू होइन, कुनै कम्पनीको क्लाइम्बर हो भने त्यो क्लाइम्बरले पाउनुपर्ने मिनिमम, त्यो क्लाइम्बरले एउटा कम्पनी छोडेर अर्का गयो भने अर्को वर्षको फी अर्को उसले तिर्दिनुपर्ने, तर चाहिँ उसको मिनिमम इन्सुरेन्स हुनुपर्ने, उसको परिवारको केही न केही कतै अब अन्य सेक्टरमा हामीले सिएसआर फन्डहरूका कुरा गऱ्यौँ, यता छैन। कुनै पनि क्लाइम्बर छ भने क्लाइम्बरको उसमा लाइसेन्स छ भने कुनै कम्पनीले प्रयोग गर्नुभन्दा अगाडि 5 वर्षको उसमा कन्ट्याक्ट गरेर मिनिमम सुविधाहरू दिनुपर्ने लगायतका कुराहरू हामीले समावेश गर्नुपर्छ। र खास भनेको यिनको ट्र्याकिङको लागि पनि नेपाल सरकारले अब कुनै भनौँ न सेटेलाइट प्रोभाइडर अथवा जिपिएस प्रोभाइडर छ भनेर नेपालबाटै प्रत्येकको ट्र्याकिङको सिस्टम राख्नुपर्ने, किन कुनै मान्छे हरायो कहाँ छ पत्ता लगाउन गाह्रो भइरहेको छ, र गाइडहरू अनिवार्य लिएर जाने कानुन एकपटक हामीले लिएर पनि आएको थियौँ बोर्डबाट, पछि त फेरि नमाने जस्तो देखिन्छ अहिले, फेरि त्यसलाई कडाइका साथ लागू गरिराखेन, त्यसलाई पुनः लागू गर्नुपर्ने, अनि गएर त्यो भयो भने एकतिर रोजगारी सुनिश्चित हुन्छ, अर्कोतिर मिनिमम वेजेजहरू पोर्टरले कमसेकम दैनिक 5,000 पाउनुपर्छ भनियो भने उनीहरूको पनि जीवनस्तर माथि हुन्छ, उनीहरू त्यो क्षेत्रमा टिक्न सक्छन्। अब यहाँ 2,000-1,800 रुपियाँमा उनीहरूको शोषण भइरहेको छ, त्यतातिर ध्यान दिनुपर्ने छ। क्लाइम्बरको एक दिनको सेलरी केही नभए $350 हुनुपर्ने होइन, त्यो हिसाबले राख्नु पर्ने, यस्ता धेरै छन् जुनलाई सुधार्न, उहाँहरूले सुझाव नै दिनुभएको छ। तर यो पटक जुन दिनेवालीमा मिनिमम यो हुनेछ र वार्षिक वृद्धि दर महँगाई अनुसारले त्यो अनुसारले बढ्नेछ भनिदियो हुन्छ क्या, हामीलाई धेरै क्लाइम्बर के अरे ट्रेकर र क्लाइम्बिङमा त हामी ओभर क्राउडेड छौँ आज सगरमाथामा होइन, क्यारिङ क्यापेसिटी भन्दा बढी आइरहेका छन्। ट्रेकिङ क्षेत्रमा पनि अलिकति वरियो नै क्वालिटी टुरिज नै बढ्छ, तर दिने सेवा र सुविधामा पनि कन्जुसै नरहौँ, तर साह्रै सस्तो भनेर भोलि फेक रेस्क्यू गरेर अनुचित लाभ लिने हिसाबले पनि हामीले पर्यटनका यी कतिपय एडभेन्चर टुरिज्मका कतिपयहरूलाई चाहिँ चलाउन दिनु हुँदैन। त्यसैले मलाई लाग्छ मिनिमम एउटा आजको दरमा राखिदिने र इन्फ्लेसन रेट त्यही भित्र लेखिदियो भने आज जुन हिसाबले नेपालको इन्फ्लेसन रेट छ त्यही त्यसको आधा हुँदै अथवा त्यसको 45-50-60% 70% इयरली आफै इन्क्रिमेन्ट हुने राखिदियौँ भने पनि त्यसले पनि न्याय गर्नेछ जस्तो लाग्छ क्या मलाई।
5: डाक्टर साहब, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। जस्तो अब यहाँ आफै पनि पर्यटन उद्यमी पनि हुनुहुन्छ र थुप्रै अब भनौँ न यो कोरोना पछि र पछिल्ला चाहिँ विभिन्न खालका समस्याहरू पछि मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक समस्यापछि पर्यटन क्षेत्रमा बेला बेलामा घाउहरू लागिरहेछ। यद्यपि त्योबाट हामी उठ्ने प्रयास पनि त्यो सँगसँगै गरिरहेछौँ। त्योभन्दा अगाडि भूकम्प पनि हामीले झेल्यौँ। अब यसलाई चाहिँ तत्कालीन अवस्थामा अहिलेको अवस्थामा चाहिँ गर्नुपर्ने सुधारका विषयहरू जस्तो अब राष्ट्रिय ध्वजाबाकै सन्दर्भ पनि आउँछ। अहिले गर्नुपर्ने कुराहरूका सन्दर्भमा यहाँ अब सत्तारूढ पार्टीको सांसद पनि हुनुहुन्छ, सरकारसँग पनि यहाँको प्रभाव छ, अब कसरी चाहिँ यो तत्कालीन समस्याहरू समाधान गरेर पर्यटन क्षेत्रमा सुधारका कामहरू गर्न सकिन्छ?
4: अब यस्तो छ, आजको दिनमा च्यालेन्ज भनेको पोखरा र भैरवाको हाम्रो भैरवाको जुन एयरपोर्टको कुरा छ यसलाई चलाउनलाई मैले बारम्बार भन्ने गरेका छु। हामीले प्लेन अब खरिदतिर लाग्नु हुँदैन, पैसा हुँदैन, छैन हामीसँग। 8-10-15 जति प्लेन चाहिँ लिजमा लियौँ, होइन 319 र 320 लियो भने हामीलाई पुग्छ। र यो पोखरा र उसबाट अरूले आएर चलाइदिएलान् भनेर हार गुहार गर्ने होइन, आफैले चलाउने हो। कुन देशमा हामी छ 42-47 कन्ट्रीसँग फ्लाइङ एग्रिमेन्ट छ, ती कन्ट्रीमा हामी उड्न सकेका छैनौँ। 15 प्लेन ल्याइयो भने हाम्रो आजको दिनमा चाहिँ बल्ल पर्यटक तिनै एयरपोर्टमा हामी झार्न सक्छौँ, होइन। त्यो अनुसारले मेहनत गर्नुपर्ने छ, तर त्यतातिर त्यति धेरै अब त्यो पाथवे थाहा नभएर नि होला, त्यति धेरै मन्त्रालयको ध्यान त गएको होइन। तर मैले भन्ने चाहिँ राखेको छु, उहाँले अलिक प्रयास गर्दैछौँ भनिराख्नु भएको छ। त्यो भनेको यसमा प्रयास गर्नै पर्दैन क्या। एउटा यो तपाईँको फ्लाइट सम्बन्धी के भन्छ यो एयरक्राफ्ट केप टाउन कन्भेन्सन भन्ने छ, त्यो भनेपछि त्यसमा साइन गरेपछि लिज लिने र लिज दिने दुवैको अधिकार सुन त्यसमा सुनिश्चित गरिदिन्छ, होइन। कसैले कसैलाई ठग्न नसक्ने र भनेका भनौँ न टर्म्स एन्ड क्लजहरू मान्नुपर्ने अवस्था हुन्छ, त्यसमा नेपालले अहिलेसम्म साइन गरेका छैन। त्यो भयो भने हामीले जुनसुकै देश अनि सहजै लिजमा गाडी के अरे प्लेन लिएर आउन सक्छौँ। एक अनि आज यति धेरै कन्ट्रीहरूमा जस्तो वारका कारणले विविध अन्य समस्याले गर्दाखेरि लिजमा दिनलाई प्लेन छन्। हामीले आज किन्न पर्यो तत्काल यसलाई यही तपाईँको गल्फबाटै कतार एयरवेजकै हुनसक्छ, होइन, हामीले त्यहाँ एग्रिमेन्ट गर्न सक्छौँ अन्य। तर यतातिर हामी अगाडि बढ्नु पर्यो, होइन, बढाउने बित्तिकै अलिकति मेहनत गर्ने बित्तिकै यो सकिन्छ। अब यो अर्को युरोपियन युनियनले लगाएको ब्यान्ड बन्द जुन हामीलाई चाहिँ जुन रिस्ट्रिक्सन गरेका छ त्यसलाई खोल्न पनि हामीले एउटा निकायलाई दुई भागमा बाँध्दा नि कतिपटक यो विधेयकमा छलफल भए मगुवार र राखे पहिला खोल्दैन नि, त्यो अझ हाम्रो टेबलमा आइपुगेको छैन। तर त्यो आयो भने हामी त्यसमा पनि छिटो खोल्नुपर्छ भन्नेमा छु म, होइन।
5: डाक्टर साहब, अब हामीसँग निर्धारित समय करिब करिब सकिएको छ। यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि हामी यहाँसँग संवाद गर्नेछौँ। उहाँ हुनुहुन्थ्यो सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्यटन विज्ञ डाक्टर धनञ्जय रेग्मी। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापा र उत्तम पाण्डे सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: अब सुन्नुहुनेछ बिहान 7 बजेको समाचार।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनैतिक यात्रा पूरा नहुने रासोपा सभापति रवि लामिछानेको भनाई। आगामी सुधारका योजना ल्याउन सांसद तथा नेताहरूलाई निर्देशन। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि सतर्कता अप्नाउन स्वास्थ्य सेवा विभागको अनुरोध। र भारतको ओडिसा स्थित समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता।

0: फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बहुदल पछिको 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने बताउनु भएको छ। उहाँले अबको 35 वर्षमा गर्नुपर्ने कामको योजना राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा रहेको भन्दै के कस्ता र कसरी सुधारका काम गर्ने भनेर योजना ल्याउन पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई निर्देशन दिनुभयो। पार्टीका केन्द्रीय सदस्यलाई लक्षित गरी आयोजित नीति संगठन र नेतृत्व कार्यक्रम अन्तर्गत पहिलो श्रृङ्खलाको समापन गर्नुहुँदै हिजो सभापति लामिछानेले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न खरो उत्रिनुपर्नेमा जोड दिनुभयो। उहाँले राम्रा कामका लागि विगतका नेतृत्वलाई धन्यवाद पनि दिनुभयो। आम नागरिकले पूरा विश्वास गरेर रासोपालाई ठूलो दलका रूपमा स्थापित गरेका उल्लेख गर्दै सभापति लामिछानेले विश्वभरका प्रबुद्ध समुदायले पार्टी र हाम्रा कामलाई हेरिरहेकाले जनअपेक्षा पूरा गर्नेतर्फ सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो। सभापति लामिछानेले समाजका विभिन्न क्षेत्रका व्यक्ति आबद्ध भएका कारण सिङ्गो देशको ध्यान सरकार, संसद र राजनीतिमा गइरहेकाले रासोपा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। इतिहासले दिएको महत्त्वपूर्ण मौकालाई सदुपयोग गर्दै हाम्रा क्रियाकलाप अघि बढ्नुपर्ने भन्दै उहाँले हाम्रो काम कारबाहीले लोकतन्त्र कमजोर हुन नहुने बताउनुभयो। आसन्न स्थानीय तहको निर्वाचनले लक्षित गरेर रासोपाका नेता तथा कार्यकर्ता गाउँ गाउँमा जानुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सरकारले गरेका कामका बारेमा जनतालाई सूचना प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो। सुशासनको मुद्दा उठाएको रासोपाको सरकारले आजसम्म कुनै एक ठाउँमा अनियमितता गरेको भनी प्रश्न नउठेको बताउँदै उहाँले आम नागरिकले सरकारका गतिविधिका बारेमा प्रश्न गर्न सक्ने बताउनुभयो। पार्टीले सरकारलाई जिम्मेवार बनाउँदै लगेको उल्लेख गर्दै सभापति लामिछानेले पार्टी कार्यालय मार्फत मन्त्री जनतासँग जोडिने राम्रो र नयाँ अभ्यास थालनी भएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले हिजो आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले दमौलीमा हिजो आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस जेई रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिएका छन्। हिजो एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये 86% जापानिज इन्सेफ्लाइटिस रोग विरुद्धको जेई खोप नलगाएका जनाएको छ। यसैगरी हालसम्म संक्रमित मध्ये 21 जनाको मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएको पाइएको छ। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाई आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिँचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाईलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले सिँचाइमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिँचाइसँगै कृषि उत्पादन उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो। प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने पनि उहाँले बताउनुभयो। कुष्ठ प्रभावित व्यक्तिलाई स्वावलम्बी आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिबाट आय आर्जन गर्न सक्ने कार्यक्रम र वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दियो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठ प्रभावित भएकै कारण शिक्षा स्वास्थ्य रोजगारी घर परिवार र समाजबाट अलग्गिनुपर्दा त्यस्ता व्यक्तिको आत्मसम्मानमा क्षति पुगेको पाटोलाई दृष्टिगत गरी सरकारले कानुनी रूपमै आवश्यक प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने सम्भावित कार्यसूची छ। अब रिपोर्ट। महोत्तरीको जलेश्वरमा नेपाल भारत सुरक्षा अधिकारीबीच लागू औषध नियन्त्रण तथा सीमा स्तम्भको सुरक्षा र अपराध नियन्त्रण लगायतका विषयमा मिलेर अघि बढ्ने सहमति भएको छ। सहमति भएसँगै दुवै देशबीचको सीमा सुरक्षा प्रभावकारी बनाउने, अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढाउने तथा लागू औषध ओसार प्रसारमा कमी आउने विश्वास गरिएको छ। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
3: महोत्तरीको जलेश्वरमा नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी छलफल भएको छ। छलफलमा महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारीहरू तथा भारत बिहार राज्य जिल्ला सीतामढीका अधिकारी सहभागी हुनुभएको थियो। लागू औषध तथा मानव तस्करी नियन्त्रण, अवैध हात हतियार ओसार पोसार रोकथाम, सर्लाहीका किसान मल लिन जाँदा भारतीय सुरक्षाको नियन्त्रणमा रहेको सीमा स्तम्भको सुरक्षा र बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव
4: लडको मगर सम्भार गर्ने सीमामा हुने आपराधिक गतिविधि क्रस बोर्डर इन्डियातर्फ वा नेपालतर्फ र तस्करी जन्य क्रियाकलापहरू छ भने त्यसलाई नियमन गर्ने, नीतिगत रूपमा बन्द गर्ने, सर्लाही कृषकले इन्डियाको जेलमा रहनु परेको अवस्था, त्यसपछि ग्यासहरूको तस्करी हुने लगायतका विषयहरू विपदको समयमा यो पानीको बहाव लिएर रोजमा सर्लाहीमा त्यो रियल टाइम इन्फर्मेसन यहाँबाट कति पानी फ्लो हुँदैछ भनेर पहिलेमा हामी जानकारी गराएका।
3: सीमा सुरक्षामा दुवै देशबीच थप प्रभावकारी बनाउने र सीमामा अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढाउने, संयुक्त गस्तीका क्षेत्रमा विस्तार गर्ने तथा लागू औषध नियन्त्रणका लागि विशेष टोली गठन गर्ने विषयमा सहमति भएको भारत बिहार राज्य जिल्ला सीतामढीका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुल्तानिया
5: बोर्डर सिक्योरिटी को लेकर हो गया, जो इलीगल इनक्रोचमेंट है उनके रिमूवल को लेकर, हमारे जो पिलर्स है उनके स्ट्रेंथनिंग को लेकर, फ्लड मैनेजमेंट एंड कंट्रोल में कोऑर्डिनेशन को लेकर, इंफ्रास्ट्रक्चर इश्यूज पे और बाकी सोशल हार्मनी एंड पीस पे।
3: आगामी दिनमा सीमा सुरक्षा अझै थप तथा प्रभावकारी बनाउने दुवै पक्षबीच सहमति भएको छ। मञ्जित कुमार राम, महोत्तरी।
2: बाँकी समाचार। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्नेमा सरकारवालाले जोड दिनुभएको छ। सगरमाथा आरोही संघको 25 स्थापना दिवसका अवसरमा हिजो आयोजित रजत महोत्सव कार्यक्रममा ऐनलाई समय सापेक्ष बनाउँदै आरोही मैत्री बनाउनु पर्नेमा जोड दिइएको हो। कार्यक्रममा सांसद मिङमा डेभिड शेर्पाले पर्यटन क्षेत्रलाई समय सापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न 2035 सालमा बनेको पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले बदलिदो राजनीतिक परिस्थिति अनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ। एमाले जिल्ला कमिटी लमजुङको बेसी सहर नगरपालिका 8 स्थित मदन आश्रित स्मृति भवनमा आयोजित 13 बैठकलाई हिजो सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नीति, विचार, कार्यशैली तथा संगठनमा आवश्यक पुनर्गठन हुनुपर्ने बताउनुभयो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेले सत्तामा जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्ने बताउनु भएको छ। भक्तपुर नगरपालिकाले हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष बिजुक्सेले सत्तामा रहेका नेता तथा जनप्रतिनिधिले आफ्ना स्वार्थभन्दा माथि उठेर देश र जनताको स्वार्थका लागि लाग्नुपर्ने बताउनुभयो। लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक करिब 150-200 हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल नेपालगञ्जका नाक कान घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिनुभयो। डाक्टर चौधरीका अनुसार मोबाइलमा लामो समय कुरा गर्दा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्ने लगायत समस्या देखिन्छ। फेरि पनि रिपोर्ट। बागलुङमा जबरजस्तीकरणी अर्थात् बलात्कारका घटना बढ्दै गएका छन्। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बाल बालिकामाथि जबरजस्तीकरणीका घटना भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
6: बागलुङमा जबरजस्तीकरणी अर्थात बलात्कारका घटना बढ्दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्तीकरणीका घटना निरन्तर भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ससाना बालबालिकादेखि वयस्क र वृद्ध महिलाहरू समेत बलात्कारको शिकार हुने गरेका छन्। अघिल्लो वर्षको तुलनामा जबरजस्तीकरणीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी एम नारायण अर्याल बताउनुहुन्छ।
7: गत सालको साउन महिनामा 3 भदौ महिनामा 2 असोज मङ्सिरमा 1 माघमा 1 फागुनमा 1 चैतमा 1 र जेठमा 3 असारमा 2 गरी 14 मुद्दा दर्ता भएका छन्। जबरजस्ती गर्नेको समयको व्यवस्था त गम्भीर खालको छ नि, जघन्य प्रकृतिको अपराध हो। उमेर हद हेरेर यसको चाहिँ सजाय, क्षतिपूर्ति, जरिमाना छुट्याए।
6: प्रहरीका अनुसार चालु आर्थिक वर्षमा जबरजस्तीकरणीका 14 मुद्दा दर्ता भएका छन्। मोबाइल, टिकटक, फेसबुक लगायत सिजनल रूपमा पनि जबरजस्तीकरणीका मुद्दा बढी हुने गर्दछन्। पीडितको जाहेरीको आधारमा अवस्था हेरेर सरकारी वकिल मार्फत अदालत हुँदै थुनामा पठाइने वरिष्ठ अधिवक्ता हरिप्रसाद पौडेल बताउनुहुन्छ।
8: जबरजस्तीकरणको मुद्दाहरू संख्या बढ़िरहेको अवस्था हामीले पाएका छौँ। डाटा हेर्दाखेरि प्रहरी कार्यालय मार्फत जाहेरी परिसकेपछि निज प्रतिवादीहरूलाई अनुसन्धानको दायरा भित्र ल्याइसकेपछि र सरकारी वकिलको चाहिँ उपस्थिति बयान भइसकेपछि त्यसको अनुसन्धानको लागि बढीमा 25 दिनसम्म थुनामा राख्नलाई पटक पटक गरेर चाहिँ म्याथअप गर्दै जान्छ। यो सबै कुरा हेरेर समग्रतामा स्वास्थ्य परीक्षण समेतको आधार हेरेर तत्कालको अवस्थामा कानुनी कार्यवाही अगाडि बढाउने।
6: कानूनको पूर्ण कार्यान्वयन हुन नसक्दा महिला तथा बालबालिकामाथि यौनजन्य घटना बढ्दै गएको महिला अधिकार कर्मी तथा अधिवक्ता लक्ष्मी जीसी कार्कीको भनाई छ।
9: एकातिर हामीले यी घटनाहरूलाई कोट्याइरहेका छौँ, अर्कोतर्फ हाम्रो समाज कता गइरहे, हामी कति सुरक्षित छौँ त, हाम्रा लाला बाला कति सुरक्षित छन् त। नेपाल सरकारले आफूले दिन सक्छु भनेर प्रतिबद्धता गरेका कुराहरू पनि हामी नागरिकले उपभोग गर्न सकिरहेको अवस्था छैन।
6: जबरजस्तीकरणका घटना नियन्त्रणका लागि कानूनी कारवाही सँगै घर परिवार विद्यालय तथा सम्पूर्ण सरकारवालाद्वारा सचेतना फैलाउनु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
2: अब अन्तर्राष्ट्रिय समाचार। भारतको ओडिसा राज्य नजिक रहेको समुद्रमा एक कारको जहाज डुब्दा 22 बेपत्ता भएका छन्। पनामाको झण्डा रहेको जहाजमा 24 यात्रु सवार रहेका मध्ये 2 उद्धार गरिएको थियो। चालक दलका 24 सदस्यहरूमा 20 चिनिया, 3 म्यानमार र 1 बंगलादेशका नागरिक रहेका बताइएको छ। उक्त जहाज ओडिसाबाट फलामको सामान लिएर सिङ्गापुर जाँदै गर्दा समुद्रमा डुबेको अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेनेस्कीले रूसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउनु भएको छ। पूर्व रक्षा मन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो। रूसी सेना विरूद्ध युद्धमा केन्द्रित युक्रेनले मार्सल ल लागू भएपछि चुनाव स्थगित गरेको छ। जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई समर्थन गरेको बताइएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: हाल परीक्षणको रूपमा 10 तानबाट कपडा उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगले थप 10 तान सञ्चालन गरेर कपडा उत्पादन गर्ने भएको छ। सञ्चालनमा रहेका मध्ये 3 तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट 8 घण्टामा 20-25 मिटर कपडा उत्पादन हुने गरेकोमा स्वचालित भएपछि सोही अवधिमा 65-70 मिटरसम्म कपडा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेश बहादुर भट्टराईले जानकारी दिनुभयो। लामो समय प्रयोगविहीन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना भने राम्रो अवस्थामा रहेको भट्टराईले जानकारी दिनुभयो। उद्योगका मेसिनबाट साडी पोसाक तन्ना कोरा कपडा रंगीन तथा बुटेदार कपडा सहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ। परीक्षण उत्पादनका लागि 33 लाख रकम सरकारले उपलब्ध गराएको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब 40 प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गरी परीक्षण उत्पादन र मरमत समारोहको प्रगति बारे जानकारी लिनु भएको छ। अनुगमनका क्रममा मन्त्री यादवले 20 तान सञ्चालनका लागि तयार पारिएको र ती मध्ये 10 सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ हाल स्वदेशी रिलायन्स धागो उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिनुभयो। नेपाल चेम्बर अफ कमर्स र गैर आवासीय नेपाली संघ बीच नेपालमा लगानी परिवर्तन व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। दुवै पक्ष बीच भएको समझदारी पत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्धन गर्ने व्यापार उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने जस्ता विषयहरू समावेश भएका छन्। कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले दुवै पक्ष बीच भएको समझदारीले नेपालमा गैर आवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनको लागि मार्ग प्रशस्त गर्ने बताउनु भयो। त्यस अवसरमा गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले नेपालका विभिन्न कानूनी जटिलताको कारणले वैदेशिक लगानी भित्र्याउनका लागि समस्या भइरहेको गुनासो गर्नुभयो। नेपालको पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्ब बढीको कृषिजन्य वस्तु आयात भएको छ। गत आर्थिक वर्ष 2082-83 भारत चीन अस्ट्रेलिया बंगलादेशबाट खाद्यान्न दाल ताजा तरकारी तथा फलफूल गरी 24 अर्ब 26 करोड 74 लाखको कृषिजन्य उपज नेपाल भित्रिएको हो। आयातित कृषि वस्तु मध्ये सबैभन्दा ठूलो अंश खाद्यान्न र दालजन्य वस्तुको रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख नन्द किशोर सिंहले जानकारी दिनुभयो।
2: भुवन आचार्य, अब खेल समाचार।
12: 14 दक्षिण एसियाली खेलकुद आगामी चैत्र 20-28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आइतबार इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। प्रतियोगितामा कुल 28 खेल समावेश हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। समावेश खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्याण्डबल, हकी, जुडो, कबड्डी, कराते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्डो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु रहेका छन्। प्रतियोगिताको 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। नेपाल प्रिमियर लिग एनपीएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बेङ्गलुरुबाट इन्डियन प्रिमियर लिग आइपिएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढी रन बनाएका छन्। भरतले यही वर्षको जुन महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाडी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपिएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 मङ्सिर 5 काठमाडौँमा आयोजना हुने तय भएको छ। नेपाली एथलेट सन्तोषी श्रेष्ठले वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर सिल्भर 2026 महिला 5,000 मिटर दौड़मा कास्य पदक जितेकी छिन्। शनिबार भारतको भुवनेश्वरमा भएको खेलमा सन्तोषीले 17:31.75 दूरी पूरा गरी कास्य प्राप्त गरेकी हुन्। उक्त इभेन्ट्समा केन्याकी डिएना बान्जाले स्वर्ण र भारतकी भारतीले रजत पदक जितेकी छिन्। सोही प्रतियोगिता अन्तर्गत 800 मिटर दौड़मा नेपालका सोम बहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। त्रिभुवन आर्मी क्लबका कुमारले उक्त दूरी 1:39.55 पूरा गरे उनले आफ्नै पुरानो कीर्तिमानमा सुधार गरेका हुन्। उनले यसअघि सन् 2018 इन्डोनेसियामा सम्पन्न 18 एसियाली खेलकुदमा उक्त दूरी 1:50.25 पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए।
2: रमेश टमाटा, अब मौसम सम्बन्धी जानकारी। आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.5 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:38 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनैतिक यात्रा पूरा नहुने रासोपा सभापति रवि लामी छानेको भनाई। आगामी सुधारका योजना ल्याउन सांसदहरूलाई निर्देशन। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध। र भारतको ओडिसा स्थित समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन महिनामा दूरसञ्चार क्षेत्रको नियमन, उपभोक्ता हित, सेवा गुणस्तर, फ्रिक्वेन्सी व्यवस्थापन तथा सेवा प्रदायकको कानुनी अनुपालनसँग सम्बन्धित 14 महत्त्वपूर्ण निर्णयहरू गरेको छ। आज हामी यस सम्बन्धमा एक रिपोर्ट प्रस्तुत गर्नेछौँ अनि सूचना तथा सञ्चार मन्त्रालयका पछिल्ला कार्य प्रगतिका सम्बन्धमा मन्त्रालयका सूचना अधिकारी उपसचिव रविन्द्र प्रसाद पौड्यालसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
3: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाउ।
1: नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकको अनुमति पत्र र महसुल नियमन सँगै ग्राहकको रकम संरक्षण, सेवा गुणस्तर, गैर कानुनी डिजिटल गतिविधि नियन्त्रण र नियामकीय उल्लङ्घनमा कारवाहीलाई समेत प्राथमिकतामा राखेर विभिन्न 14 महत्वपूर्ण निर्णयहरू गरेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौँ।
4: नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अफ गर्दा पनि ग्राहकको मेन ब्यालेन्सबाट रकम काटिएको गुनासो आएपछि तत्काल फिर्ता गर्न निर्देशन, नेपालमा 5G विस्तार सम्बन्धी योजना र एकीकृत दूरसञ्चार नीतिको मस्यौदा तयार गरी 15 दिनको म्याद दिएर सार्वजनिक सुझाव माग लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ। प्राधिकरणले मोबाइल डेटा अफ गर्दा पनि मेन ब्यालेन्सबाट रकम काटिएको भन्ने ग्राहकको गुनासो पछि दूरसञ्चार कम्पनी एनसेललाई रकम तत्काल ग्राहकलाई फिर्ता गर्न निर्देशन दिएको छ। प्राधिकरणले गत बुधबार पत्रकार सम्मेलन गरी गएको साउन महिनामा गरेका विभिन्न निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्राधिकरणको सबैभन्दा महत्वपूर्ण निर्णय मध्ये डेटा शुल्क सम्बन्धी विवाद रहेको र तत्काल ग्राहकलाई फिर्ता गर्न दूरसञ्चार कम्पनी एनसेललाई निर्देशन दिएको जनाएको छ। प्राधिकरणले ग्राहक फेला नपरे उक्त रकम राज्यको कोषमा जम्मा गर्नुपर्ने जनाएको छ भने कम्पनीको बिलिङ प्रणालीको स्वतन्त्र अडिट गर्ने निर्णय समेत प्राधिकरणले गरेको छ। त्यस्तै एनसेलले गैर कानुनी बेटिङ वेबसाइटहरूमा रोक लगाएकाले क्रिप्टो करेन्सी, नेटवर्किङ र बाल्यौनजन्य सामग्री लगायतका गैर कानुनी वेबसाइट तथा एपहरू पूर्ण रूपमा चल्न नसक्ने गरी ब्लक गर्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिनुभयो।
5: नेपालको कानूनले अनलाइन प्रविधि मार्फत सञ्चालन हुने जुवा, बेटिङ, ग्याम्ब्लिङ एपहरू, यस्तै क्रिप्टो करेन्सी, बिटकॉइन, हाइपर नेटवर्किङ, बाल यौनजन्य सामग्री, अश्लील सामग्रीहरू लगायतको प्रकाशन पहुँचमा रोक लगाएको हुँदा त्यस्ता गैर कानुनी वेबसाइट तथा एपहरू नेपालभित्र सञ्चालन हुन नसक्ने तथा त्यस्ता पहुँच पुग्न नसक्ने गरी व्यवस्था गर्न दूरसञ्चार सेवा प्रदायक संस्थाहरूलाई मोबाइल सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायक लगायतका कम्पनीहरूलाई सार्वजनिक सूचना मार्फत निर्देशन जारी गरिएको छ। गैर कानुनी वेबसाइट तथा एपहरू नेपालभित्र सञ्चालन हुन नसक्ने तथा पहुँच पुग्न नसक्ने गरी व्यवस्था गर्ने सम्बन्धमा प्राधिकरणबाट निरन्तर अनुगमन कार्य भइरहेको र निर्देशनको पालन नगर्ने दूरसञ्चार सेवा प्रदायकलाई 2053 गमजिम कारवाही हुने व्यवहार समेत सूचित गरिएको छ। मोबाइल सेवा प्रदायक कम्पनी एनसेल एक्जेटा लिमिटेडको ग्राहकहरूको मेन ब्यालेन्सबाट स्वचालित रूपमा रकम काटिएको भन्ने सम्बन्धमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेल एक्जेटा लिमिटेडका ग्राहकहरूले डाटा नचलाउँदा वा डाटा अफ गरेर डाटा इनएक्टिभेटेड गरेर राखेको अवस्थामा समेत ग्राहकहरूको मेन ब्यालेन्सबाट पेएजीको डाटा चार्ज शीर्षकमा स्वचालित रूपमा रकमहरू काटिएको गुनासोको सम्बन्धमा प्राधिकरणबाट स्थलगत रूपमा अनुगमन निरीक्षण समेत गरी निर्देशन दिने निर्णय भएको छ। ग्राहकहरूले डाटा नचलाउँदा वा डाटा अफ गरेर राखेको अवस्थामा समेत निजहरूको ग्राहकको मेन ब्यालेन्सबाट स्वचालित रूपमा रकमहरू कटौती हुने समस्या पूर्ण रूपमा तत्काल समाधान गरी स्वचालित रूपमा रकम काटिन नहुने व्यवस्था गरी प्राधिकरणलाई तत्काल जानकारी गराउन निर्देशन दिएको छ। उक्त समस्या आउन सुरु भएदेखि नै प्रभावित भएका सबै ग्राहकहरू तत्काल पहिचान गरी दूरसञ्चार ऐन 2053 अनुसार क्षतिपूर्तिको रूपमा काटिएको रकम ग्राहकलाई फिर्ता गर्न लगाउने र हाल त्यस्ता ग्राहक फेला नपरेमा त्यस्तो

0: रकम राज्य कोषमा दाखिला गर्न लगाउने निर्णय भएको छ। एनसिएलले लामो समयदेखि ग्राहकको ब्यालेन्स रकम अनधिकृत रूपमा कटौती हुन दिएको तथा गुनासो समयमै समाधान गर्न चासो नदिएको देखिएकोले दूरसञ्चार ऐन 2053 दफा 47(1) बमोजिम किन कारवाही नगर्ने भने स्पष्टीकरण माग गर्ने निर्णय भएको छ। त्यस्तै गरी एनसिएलले पे एज यू गो चार्जिङको लजिक एल्गोरिदम लगायत सम्पूर्ण बिलिङ चार्जिङ प्रणालीहरूको स्वतन्त्र इन्डिपेन्डेन्ट मिटरिङ एन्ड बिलिङ चार्जिङ एस्योरेन्स अडिट गरी प्राधिकरणमा प्रतिवेदन पेश गर्ने निर्देशन दिएको अवस्था छ।
1: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G विस्तार सम्बन्धी योजना र एकीकृत दूरसञ्चार नीतिको मस्यौदा तयार गरी 15 दिनको म्याद दिएर सार्वजनिक सूचना माग गरेको छ। महसुल दर स्वीकृत एनसेल, नेपाल टेलिकम, वुड लिङ्क, भायोनेट र सुविसुका विभिन्न सेवाहरूको महसुल दर स्वीकृत गरिएको छ। साथै प्राधिकरणले नेपाल टेलिकमलाई 800 MHz ब्यान्डको फ्रिक्वेन्सी कार्तिक मसान्तसम्म निरन्तरता दिएको जनाएको छ। यसबाहेक प्राधिकरणले 5 इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र नवीकरण गर्नुका साथै टेलिफोन स्वामित्व शुल्क अध्ययन र फ्रिक्वेन्सी बढाबढ प्रक्रिया अघि बढाउन छुट्टा छुट्टै उपसमितिहरू गठन गरेर काम भइरहेको प्राधिकरणका प्रवक्ता अर्यालले निर्णय सार्वजनिक गर्ने क्रममा जानकारी दिनुभयो।
0: नेपालमा 5G रोड म्याप के हुने भन्ने सम्बन्धमा हामीले अध्ययन गरेर प्राधिकरणबाट तयार पारिएको मोबाइल ब्रडब्यान्ड इन्हान्समेन्ट प्लान नेपाल्स रोड टु 5G सम्बन्धित सरकारवालको राय सुझाव प्राप्त गर्नको लागि 15 दिनको समय दिएर प्राधिकरणको वेबसाइटमा कन्सल्टेसनमा राखिएको छ। त्यसै गरी रेडियो फ्रिक्वेन्सी वितरणको लागि बढाबढ गर्ने सम्बन्धमा दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति 2080 दफा 10 उपदफा 10.2 अनुसार प्रक्रिया अघि बढाउन र बिडिङ डकुमेन्ट तयार पार्नको लागि प्राधिकरणका सदस्यको संयोजकत्वमा 4 उपसमिति गठन गर्ने निर्णय भएको छ। खास गरेर यो चाहिँ अहिले पछिल्लो ट्रेन्डमा अब हाम्रो फ्रिक्वेन्सी नीति टेक्नोलोजी न्युट्रालिटीको अवधारणामा छ। पहिले 5G इमर्जिङ टेक्नोलोजी भएको नाताले गर्दा यो 5G पनि सञ्चालन गर्न सक्ने गरी यो बिडिङ डकुमेन्ट तयार पार्नको लागि हामीले उपसमिति गठन गरेको हो। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई 800 MHz ब्यान्डमा अस्थायी रूपमा 2083 असार मसान्तसम्मको लागि थप 2x5 MHz फ्रिक्वेन्सी ब्यान्डविड्थ प्रदान गरिएकोमा त्यो निर्णयलाई निरन्तरता दिने निर्णय बमोजिम नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई 800 MHz फ्रिक्वेन्सीमा प्रदान गरिएको थप 2x5 MHz ब्यान्डविड्थलाई 2083 कार्तिक मसान्तसम्म निरन्तरता दिने निर्णय गरियो। खास गरेर यसको मकसद भनेको चाहिँ त्यो बेलासम्म हामीले अक्सन मार्फत यो फ्रिक्वेन्सी वितरण गर्ने भन्ने मान्छेहरूले अहिले कार्तिक मसान्तसम्मको लागि निरन्तरता दिने निर्णय भएको अवस्था हो। खास गरेर प्रभावकारी रूपमा मोबाइल सेवा सञ्चालनको लागि सेवा प्रदायकलाई निर्देशन दिने सम्बन्धमा दूरसञ्चार सेवा प्रदायकहरूले मोबाइल सेवाको गुणस्तर, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमति पत्रका शर्तहरूको पालना, नियामकीय अनुपालना तथा उपभोक्ता हित संरक्षणका लागि प्रभावकारी रूपमा कार्य गर्न दूरसञ्चार ऐन 2053 दफा 15 विभिन्न 8 निर्देशन जारी गरिएको छ। 3 महिनामा सेवा प्रदायकहरूले भएका सेवा सुधारको प्रगतिसहित प्राधिकरणमा विवरण बुझाउनु पर्ने गरेर निर्देशन दिएको अवस्था हो।
1: नेपाल दूरसञ्चार प्राधिकरणले साउन महिनामा 5 इन्टरनेट इमेल सहितको सेवा प्रदायक कम्पनीको लागि अनुमति पत्र नवीकरण गरेको जनाएको छ। टेलिपोर्ट सेवाको नियम सम्बन्धमा अनुमति पत्र दस्तुर र नवीकरण दस्तुर तोकी स्याटेलाइट अर्थ स्टेशन गेटवे टेलिपोर्ट सेवा खुला गर्न सूचना तथा सञ्चार मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि नेपाल दूरसञ्चार प्राधिकरणले गरेको जनाएको छ। त्यसै गरी दूरसञ्चार ऐन 2053 बमोजिम 32 स्पेस प्रालीलाई नेटवर्क सेवा प्रदायकको अनुमति पत्र प्रदान गर्ने निर्णय प्राधिकरणले गरेको छ। गत साउन महिनामा गरिएका 53 निर्णय मध्ये 14 मुख्य निर्णय भएको पनि नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिनुभयो।
0: 2083 साउन महिनामा भएका नेपाल दूरसञ्चार प्राधिकरणबाट भएका महत्वपूर्ण निर्णयहरूमा पहिलो चाहिँ दूरसञ्चार ऐन 2053 दफा 25 तथा दूरसञ्चार नियमावली 2054 नियम 12 बमोजिम 5 लागि विभिन्न 5 इन्टरनेट इमेल सेवा प्रदायकहरूको अनुमति पत्र नवीकरण गर्ने निर्णय गरिएको छ। त्यो मध्ये डिजी लिङ्क नेटवर्क प्रणाली शुक्ला गण्डकी 4 तनहुँलाई प्रदान गरेको इमेल सेवाको अनुमति पत्र, जिसान नेटवर्क प्रणाली परोरा 4 रौतहटलाई प्रदान गरेको इन्टरनेट इमेल सेवा सञ्चालनको अनुमति पत्र, वाइफाई नेपाल प्रणाली ललितपुरलाई प्रदान गरेको इन्टरनेट इमेल सेवाको अनुमति पत्र, शिखर नेट प्रणाली धनगढी कैलालीलाई प्रदान गरेको इन्टरनेट इमेल सेवाको अनुमति पत्र, त्यस्तै गरी युनाइटेड नेटवर्क्स प्रणाली बर्दिवास 1 महोत्तरलाई प्रदान गरेको अनुमति पत्र नवीकरण गर्ने निर्णय भएको छ। यो टेलिपोर्ट सेवाको नियमन सम्बन्धमा बाहिरको अभ्यास पनि हेरेर अध्ययन पनि गऱ्यौँ हामीले र त्योसँग एसोसिएटेड अनुमति पत्र नवीकरण दस्तुर तोकी त्यस्तो सेटेलाइट अर्थ स्टेसन गेटवे टेलिपोर्ट सेवा खुला गर्न नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ। त्यस्तै गरी दूरसञ्चार ऐन 2053 बमोजिम 32 स्पेस प्रणाली दरबार मार्ग 1 काठमाडौँलाई नेटवर्क सेवा प्रदायकको अनुमति पत्र प्रदान गर्ने निर्णय भएको अवस्था हो। त्यस्तै गरेर एउटा इस्यु जुन दूरसञ्चार सेवा दस्तुरका सम्बन्धमा पहिलादेखि नै अलिकति इस्यु भइरहेको यसमा भावनाले यसमा चाहिँ हामीले आर्थिक ऐन 2053 दफा 7(4) टेलिफोन स्वामित्व शुल्कको प्रशासन तथा दफा 8(5) दूरसञ्चार सेवाको दस्तुरको प्रशासन शासन र उक्त ऐनको दफा 8-6 दूरसञ्चार सेवा दस्तुर सम्बन्धी अन्य कार्यविधि नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ भन्ने व्यवस्था बमोजिम कार्यविधि सहित अन्तर्राष्ट्रिय अभ्यास पनि अध्ययन गर्ने अहिले भएको विद्यमान अवस्था के छ यसको समग्र अध्ययन गरेर सिफारिस सहित प्रतिवेदन पेश गर्नको लागि प्राधिकरणका सदस्य श्री क्षेत्र गोपाल प्रधानज्यूको संयोजकत्वमा संचार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहित 5 सदस्यीय उपसमिति गठन गर्ने निर्णय भएको छ।
1: यस्तै सहरको सौन्दर्य र सुरक्षामा जोखिम बढाउने गरी सड़कका पोलमा गुजुल्टिएका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न पनि सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ।

0: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ, बचाऊ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी सूचना तथा संचार मन्त्रालयका पछिल्ला कार्य प्रगतिहरूका सम्बन्धमा मन्त्रालयका सूचना अधिकारी उपसचिव रविन्द्र प्रसाद पौड्यालसँग कुराकानी गर्दैछौ।
2: मन्त्रालयमा अहिले पछिल्लो समय के कस्ता कामहरू भइरहेका छन् जानकारी गराइदिनुहोस् न।
3: पछिल्लो समयमा नयाँ सरकार गठनसँगै सरकारको फुट स्टेपिङको रूपमा काम सरकारका नीति कार्यक्रमहरू सूचना प्रविधि चाहिँ हाम्रो यहाँ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा गयो। त्यो बाहेक दूरसञ्चार क्षेत्र र सूचना क्षेत्रसँग सम्बन्धित वार्षिक कार्यक्रमहरूका कामहरू भइरहेछन्। त्यसका अलावा पनि अब नियमित अन्तर्गतका निकायहरूबाट पनि कामहरू भइरहेछन्। हजुर, नियमित कामहरू नै भइरहेछन्।
2: तत्काल चाहिँ संचार मन्त्रालयमा कस्तो खालको के काम भइरहेको छ अहिले तत्काल चाहिँ?
3: अब नियमित बजेटका कामहरू भइराखेको छ। त्यो बाहेक पनि केही अध्ययन अनुसन्धानका कामहरू भइराखेका छन्। जस्तो मन्त्रीजीको प्राथमिकता भनेको अहिले चाहिँ हाम्रो यो संस्थागत सुधारको क्षेत्रमा के गर्न सक्छ सरकारले भनेर हेर्न खोजिरहनु भएको छ। त्यसै गरी त्यसको लागि चाहिँ जस्तो अहिले यो सार्वजनिक प्रसारण संस्थाको सुदृढीकरणको लागि के गर्न सकिन्छ, अनि त्यसपछि प्रेस काउन्सिल नेपालको पुनर्गठन गर्ने अथवा त्यसलाई अझ फङ्सनल बनाउनुको लागि, प्रभावकारी बनाउनलाई के गर्न सकिन्छ, विज्ञापन बोर्डको कार्य दक्षता कार्य प्रभावकारितालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अहिले यो तिनवटा संस्थाको अध्ययन अनुसन्धान गराउनको लागि भनेर तत्कालको लागि काम भइरहेको छ। त्यो बाहेक पनि अब नियमित कामहरू नै भनौँ, अब यो मन्त्रालय अन्तर्गतका निकायहरूबाट आउने कामहरूमा कोअर्डिनेसनका कामहरू भइरहेका छन्।
2: नयाँ आर्थिक वर्षमा चाहिँ योजना अनुसारै काम गर्नुपर्छ सबै कार्यालयमा, होइन? अब संचार मन्त्रालयमा चाहिँ योजना अनुसार काम अहिले भइरहेका छन् कि छैनन्?
3: सुरुको चौमासिकमा भनेको योजना स्वीकृत गरेर कार्यक्रम सुरु गर्ने अवस्था हो। सोही बमोजिम नै सबै शाखा महाशाखा अन्तर्गतका कामहरू पनि सुरु भएका छन् भनेदेखि निकायगत हिसाबमा निकायका बजेटहरू पारित गर्ने कामहरू गरेको सकिसकेका छन्। त्यसपछि त्यो सँगसँगै अब नियमित कार्यक्रमहरू पनि सुरु हुँदैछ।
2: बजेटको व्यवस्थापन कस्तो छ, कति भएको छ अथवा बजेटले पुगेको छ अथवा छैन, के छ अवस्था?
3: यसपालिको बजेट मूल्याङ्कन गर्ने हो भने सबैभन्दा लो प्रोफाइलकै रूपमा रहेको मन्त्रालय छ। तथापि यसका कार्यक्रमहरू कामहरू चाहिँ बजेट केही घटेर आएको छ, त्यो पोहोरको भन्दा पनि कम छ बजेट। तर बजेट कम भए पनि खर्च मिति व्ययितालाई कायम गर्दै यसपालिको बजेट तर्जुमामा मन्त्रीज्यू आफै स्वयं इन्भल्भ भएर कटौती गर्न सकिने ठाउँसम्मका खर्चहरू कटौती गरेर बजेटहरू तर्जुमा भएका छन्। त्यसकारण पनि बजेट अलिकति कम जस्तो देखिए पनि कार्यान्वयन योग्य कार्यक्रमहरू चाहिँ हाम्रो प्रस्ताव भएका छन् र त्यो प्रस्ताव गरे बमोजिमका कामहरू सुरु पनि गरिसकिएका छन्। केही अध्ययनका कामहरू पनि सुरु भएका छन् भनेदेखि केही खरिद गर्नुपर्ने कामहरू यो साउन मसान्तभित्र गरिसक्ने भनेर खरिद प्रक्रिया पनि सुरु गर्ने भनेर हामीले सुरु गर्ने प्रक्रिया साउनको मसान्तसम्म सुरु भइसकेका छ। अब यो भदौदेखि फुल फ्लेजमा बजेटको कार्यान्वयन प्रक्रिया सुरु हुन्छ। हजुर,
2: मन्त्रालयमा समीक्षा बैठक त बसिरहेको हुन्छ, होइन? यो समीक्षा बैठकमा संचार मन्त्रालय अन्तर्गतका निकायहरू जति पनि छन् के छ प्रतिक्रिया चाहिँ के छ त उहाँहरूको यो समीक्षा?
3: संस्था अन्तर्गतका आफ्ना समस्याहरू छन्, चुनौतीहरू छँदैन छन् होइन। त्यो संस्था अन्तर्गतका चुनौती बाहेक पनि अब सबैमा हुने कमन चुनौती भनेको यो मानव संसाधनमा अलिकति समस्या छ, काम गर्नलाई योग्य जनशक्तिहरू पर्याप्त रूपमा हुन नसकेको, व्यवस्था गर्न नसकेको भन्ने छ। केही नीति नियमहरू परिमार्जन गर्नुपर्ने विषयहरू छन्, ती परिमार्जन गर्नुपर्ने विषयहरू पनि यो समीक्षा बैठकमा उठ्ने गरेको छ। यसको साथसाथै अब अन्तर निकायगत समन्वय गर्नुपर्ने विषयहरू पनि केही इस्युहरू उठाउँछ। जस्तो हाम्रो टेलिकमको सेक्टरमा हेर्ने हो भनेदेखि यो वनसँग समन्वय गर्नुपर्ने विषयहरू, त्यस्ता समन्वयका विषयहरू पनि छन्। इस्युहरू नियमित इस्युहरू नै हुन् यी, रेगुलर गर्नुपर्ने कामहरू केही इस्यु छन्। त्यस बाहेक पनि थप भनेको चाहिँ अब अहिले नयाँ सरकारको प्राथमिकता अनुसार जुन उदय कार्यसूचीमा परेका विषयहरू पनि थिए, ती विषयहरूको कार्यान्वयनका लागि गर्नुपर्ने सहयोगहरू, अनि त्यसका अलावा अब हुलाक क्षेत्रको सुदृढीकरण गर्ने, हुलाक क्षेत्रलाई चाहिँ सरकारी कुरियर सेवाको रूपमा विकास गर्ने भन्ने सरकारको जुन प्राथमिकता क्रियाकलाप त्यसमा अलिकति अब गर्नुपर्ने समन्वय गर्नुपर्ने कामहरू छन्। त्यस्तै छ हजुर। अब सबै यो ओभरअलमा चाहिँ मन्त्रालयले गर्नुपर्ने कोअर्डिनेसनका विषयहरूलाई नै धेरै उठाएको देखिन्छ अन्तर्गतका निकायहरू। जस्तो सुरक्षा मुद्रण केन्द्र भनेर भनौँ होइन, सुरक्षा मुद्रण केन्द्रको चुनौती आफ्नै हिसाबको छ, विशिष्ट प्रकारको छ। उहाँहरूमा अब यो अहिले काम गर्ने दक्ष जनशक्तिको सामग्रीहरूको व्यवस्थापन गर्नुपर्ने विषयहरू जुन अरू निकायहरूले गर्नुपर्ने सहयोग जस्तो भनेको यहाँबाट राजधानी छाप्नुपर्छ भने राजधानी विभागले त्यो राजधानीका स्पेसिफिकेसनहरू कस्तो खालको गर्ने अथवा यो हाम्रो सुरक्षा मुद्रासँग छपाई गर्ने नगर्ने भन्ने विषयहरू, उताको कानुनसँग सम्बन्धित हुने विषयहरू, अन्तशुल्क स्टिकरको विशेष छ भने अन्तशुल्क अन्तर्राष्ट्रिय विभागबाट हुने ती समन्वयका पाटाहरू त्यो हेर्नुपर्ने, त्यो सुरक्षा मुद्रण केन्द्रको छ भने दूरसञ्चारको भन्यो भने दूरसञ्चारको आफ्नै अब 5G सेवा विस्तारका विषयहरू, अनि त्यसपछि ग्रामीण क्षेत्रमा दूरसञ्चार प्रविधिहरूको विकास गर्नको लागि सहयोग गर्ने विषयहरू, टावरको लागि गर्ने इस्युहरू, त्यसरी संस्थागत हिसाबले फरक छ। जस्तो रेडियो नेपाल टेलिभिजनको हेर्ने हो भने त्यहाँ पनि दुईटा संस्थाहरूको चाहिँ हाम्रो पिएसपिएन को गठन भइसकेपछि एकीकरण गर्नुपर्ने विषयहरू, त्यहाँका कर्मचारी नियुक्ति बढुवाका विषयहरू, इस्युजहरू संस्था पछि फरक फरक छ।
2: अब उहाँहरूलाई काम गर्दै जाँदा यो बजेटको पुग अपुग कस्तो अवस्था उहाँहरूले भन्नुभएको छ त?
3: यस्तो बजेट त निश्चय नै अब बजेट क्रियाकलाप अलिकति राम्रोसँग गर्ने संस्थाहरूले प्रस्ताव गर्नुभएको बजेट बमोजिमको प्रस्ताव बजेट चाहिँ प्रस्ताव हुन सकेको छैन भन्ने चाहिँ छ। तथापि अब काम गर्दै जाँदाखेरि अपभोगका बजेटहरूमा पछाडि पनि रकमान्तर गरेर स्वतान्तर गरेर आउने सम्भावना त सधैँ नै छ। अब सरकारको प्राथमिकता बमोजिमका कामहरू हुने ठाउँमा बजेटकै कारण चाहिँ समस्या होला भन्ने मलाई व्यक्तिगत तर्फ पनि लाग्दैन, संस्थागत हिसाबले पनि लाग्दैन।
2: जस्तो अहिले यहाँले नेपाल टेलिकमको कुरा गर्नुभयो, 5G को विषय उठाउनु भएको थियो, यो 5G को विषयमा चाहिँ नेपाल टेलिकमले के अध्ययन गरिरहेको छ अथवा कहिलेदेखि चाहिँ कार्यान्वयनमा ल्याउने भनिरहनु भएको छ त 5G को विषयलाई?
3: उहाँहरूले उठाउने इस्युजको हिसाबले चाहिँ त्यो कुरो गरेको हो। विश्व ग्लोबल हिसाबले नै टेलिकमको जुन हिसाबले विस्तार भइरहेको छ, टेलिकमले त्यसमा फुल स्टेपमा इक्वल फुटिङको लागि पनि 5G अगाडि बढ्नुपर्ने विकल्प छैन। त्यसमा अब यहाँ हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय कारणहरू पनि विभिन्न छन्, तिनीहरूले गर्दाखेरि यो अगाडि बढ्ने क्रममा छ। सम्भवतः अब छिटै अगाडि बढाउने लागि परेको छ, त्यसमा हाम्रो मन्त्रीजीको पनि प्राथमिकता छ टेलिकमको उसको लागि भनेर। अब ठ्याक्कै मैले हजुरलाई अहिले टाइमलाइन र डेडलाइन त बताउन सक्दिनँ।
1: उहाँ हुनुहुन्थ्यो सूचना तथा संचार मन्त्रालयका सूचना अधिकारी उपसचिव रविन्द्र प्रसाद पौड्याल।
2: सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: ए दिदी नमस्कार, कता हिँड्दै हुनुहुन्छ?
6: नमस्कार नमस्कार, स्वास्थ्य स्वयंसेविका नानी, आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो, त्यही भएर हस्पिटल जान लागे कि।
5: ए राम्रो गर्नुभएछ। तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी?
6: ए त्यो त के थाहा र नानी।
5: सुन्नुहोस्, सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु। मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन, पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ, कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो।
6: अनि नानी अरू के कुरा सोध्नुपर्छ?
5: अनि मैले कुन औषधि नियमित रूपमा खाने, कहिलेसम्म खानुपर्छ, मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ।
6: ए
5: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन्, अनि अर्को पटक आउँदा कि मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ। ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ।
7: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, यहाँ कुरा सुने अनि यसो ध्यान दिए।
5: तपाईँले पनि यो कुरा सुन्नै पर्छ, आउनुहोस् त।
6: ए यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त है रामदाई?
7: त्यही त
5: यही कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी, र तपाईँलाई भेट्न म अर्को पल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि, बुझ्नु भयो नि?
6: राम्रोसँग बुझे स्वास्थ्य स्वयंसेविका नानी।
5: ल राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी।
6: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी। ल अब म हस्पिटलतिर लागेँ है त।
5: हस् हस् दिदी, राम्रोसँग जानु।
7: आफू खुसी औषधि प्रयोग नगरौँ। कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नारायण गोपालको स्वरमा रहेको स्वदेश गान। लक्ष्मण लोहनीको रचना अनि सङ्गीत हो चन्द्रराज शर्माको।

स्वदेशगानहरू सुनाउने क्रममा अहिलेका लागि अन्तिम स्वदेशगान सुनाउँछौँ गोपाल योञ्जन र साथीहरूको स्वर, रचना अनि सङ्गीत गोपाल योञ्जनकै। यसपछि यहाँहरूले ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार, पर्यावरण र जीवन कार्यक्रमबाट कार्यक्रममा स्वागत तथा अभिवादन। प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि रत्न चौधरीको हाम्रो पहाडी तथा हिमाली क्षेत्रमा पिउने पानी कृषि तथा जीविकोपार्जनको मुख्य आधार नै पानीका मुहान तथा पोखरीहरू हुन्। तर पछिल्लो समय जलवायु परिवर्तन, अनियन्त्रित तथा अव्यवस्थित विकास र वातावरणीय विनाशका कारण हाम्रो परम्परागत पानीका मुहान, पोखरी, सिमसार, खोलानाला सुक्दै गएका छन्। यी समस्याको सम्बोधनका लागि पानीका मुहान संरक्षणमा समावेशी पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले आजै निर्देशिका सार्वजनिक गर्दैछ। आजको श्रृङ्खलामा हामी यसै सन्दर्भमा अर्थात् यसै विषयमा केन्द्रित रहेर छलफल तथा कुराकानी गर्छौं। आज हामीसँग कुराकानीका लागि हुनुहुन्छ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका मूलाधार व्यवस्थापन विशेषज्ञ अञ्जु पण्डित। उहाँलाई स्वागत गरौं। तपाईँलाई स्वागत छ हाम्रो यो पर्यावरण र जीवन कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद।
0: के छ हालखबर, केमा व्यस्त हुनुहुन्छ?
1: एकदमै ठिकठाक। अहिले हामी यही मूलाधार संरक्षणको कार्यमा नै हामी व्यस्त छौँ।
0: नेपालको पहाडी तथा हिमाली क्षेत्रमा पानीका मुहानहरू सुक्दै जाँदा स्थानीय जनजीवन, कृषि, जीविकोपार्जन र पर्यावरणमा कस्तो असर परिरहेको छ? यहाँहरूले निर्देशिका जारी गर्न खोज्दै हुनुहुन्छ नि आज, होइन?
1: समष्टिमा भन्नुपर्दा नेपालमा मात्र होइन, हिन्दुकुश हिमालय क्षेत्रमै, पहाडी क्षेत्रमा यो मूल तथा मूलाधारहरू चाहिँ यो जीवन र जीविकोपार्जनसँग अति नै गहिरो सम्बन्ध राखेका छन्। मूल भनेको पानीका स्रोत मात्र होइनन्, मूलसँग मान्छेको जीवन मात्र नभएर पर्यावरण र वरिपरिको जीवन संस्कृति पनि एकदमै निकट रूपमा जोडिएको छ, होइन?
0: हामी जैविक विविधता भन्न सक्छौँ।
1: एकदम जैविक विविधता पनि योसँग एकदमै जोडिएर रहेका छन्, र जसरी जोडिएको छ, यदि एउटामा असर पर्यो भने पक्कै पनि अर्कोमा असर पर्छ, यसरी भन्नुपर्दा, होइन? त्यसैले हाम्रो गत 5 वर्षदेखि बेलायत र अस्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित हाइरिड र हाइग्रिड परियोजना अन्तर्गत काभ्रे तथा धनकुटामा गरिएको अध्ययनलाई आधार मानेर हेर्दाखेरि 9 पालिकामा गरिएको अध्ययनलाई मात्र आधार मानेर हेर्ने हो भने करिब करिब 27% मूलहरू सुकिसकेको अवस्थामा, तपाईँ कल्पना गर्नुहोस्, 100 मा 27% मूल सुक्नु भनेको कुन अवस्था हो, होइन? र बाँकी रहेका मूलमा पनि करिब करिब 60% मूलहरूमा भाव कम भइरहेको तथ्यले देखाएको छ। यो हामीले गरेको अध्ययन होइन, यो त्यहाँका समुदायले नै सङ्कलन गरेको तथ्याङ्क हो, होइन? समुदायले नै आफ्नो मूलहरूको तथ्याङ्क सङ्कलन गरेर देखाउनु भएको हो। त्यसैले यो अहिलेको रियल सिनेरियो र यदि यसरी मूलहरू यो 10 वर्षको परिप्रेक्ष्यमा भएको परिवर्तन हो, यदि यही क्रमले घट्दै जाने हो भने अबको 10 वर्षमा यो 27% बढेर 50% नहोला भन्न त सकिँदैन,
0: होइन?
1: त्यसैले यसले गर्दा के फरक परेको छ भन्दाखेरि, यसले पहिलो त पानीको आपूर्ति नै कम भएको छ। पानी आपूर्ति कमले गर्दाखेरि जनजीवनमा असर परेको छ। सबभन्दा पहिला जो पानी बोक्नुहुन्छ महिलाहरूको जनजीवनमा असर परेको छ, अनि घरमा पानीको आपूर्ति कम भएपछि समुदायमा द्वन्द्वहरू पनि बढेका उदाहरणहरू छन्। अर्को खेतीपातीमा लाउने पानी पनि, आकाशको पानी त्यति साह्रो भरपर्दो छैन पहिले जस्तो, कृषि उत्पादनमा कमी आएका उदाहरणहरू देख्न पाइन्छ। पहिला चाहिँ धेरै वस्तुभाव पालिन्थ्यो भने अहिले वस्तुभाव पाल्ने क्रममा कमी आएको छ। पहिला हल्का हल गोरुहरू पाइन्थे, अहिले 1-2 हल गोरु पाउन पनि मुस्किल परेको छ। अर्को पारिस्थितिक प्रणालीमै असर परेको छ, अनि अर्को चाहिँ पानी सङ्कलन गर्ने समय बढ्नुका साथै महिलाहरूको कामको बोझमा पनि यसले ठुलो असर पारेको छ। त्यसैले समग्रमा भन्नुपर्दाखेरि चाहिँ हाम्रा पहाडी क्षेत्रमा मूल सुक्नु भनेको पानीको स्रोत हराउनु मात्र होइन, यसको असर घरको खानेपानीदेखि कृषि, खाद्य सुरक्षा, महिलाको कार्यबोझ, जैविक विविधता, समग्रमा स्थानीय अर्थतन्त्रसम्म पुग्न गएको छ। त्यसैले मुहानको समस्याको
0: कारण बसाई सराई पनि त धेरै भएको छ नि।
1: हो, यसले गर्दाखेरि अब पहाडका थुम्काहरूमा जो बस्तीहरू बसिरहेका छन्, त्यहाँ पानीका मूल सुकिसकेपछि त त्यो पानी लिनलाई त झर्न, अब पानी पाउनेहरूको स्रोत नभए जस्तो उहाँहरूले अर्को ठाउँमा जानै पर्यो, र बसाई सराई पनि अर्को असर चाहिँ पक्कै पनि हो, होइन? अनि अर्को यसमा नदेखिने कारण चाहिँ के भन्दाखेरि, एउटा उदाहरण म भन्न सक्छु, मूलमूलाधारसँग चाहिँ हाम्रो धर्म संस्कार संस्कृति पनि त जोडिएको छ नि त। त्योसँग जोडिएका हाम्रा धर्म संस्कार संस्कृति पनि कता न त्यो लोप हुँदै जाने अवस्थामा छन्। त्यसैले चाहिँ मूल मूलाधार संरक्षण गर्नु चाहिँ खालि पानीको स्रोत जोगाउनु मात्र होइन, हाम्रो सम्पूर्ण एउटा सभ्यता जोगाउनु,
2: हाम्रो परिचय
1: जोगाउनु पनि यसको मूलभूत आवश्यकता हो जस्तो लाग्छ।
2: अब पानीका मुहान तथा पानीका स्रोत संरक्षणमा महिला र पछाडि परेका तथा पछाडि पारिएका समुदायको भूमिका किन महत्वपूर्ण छ र यो अहिले जुन आज प्रकाशित हुँदैछ तपाईँहरूको निर्देशिका होइन, यो निर्देशिकाले ती समुदायलाई कसरी समेट्छ, कसरी सम्बोधन गर्छ त?
1: सबैभन्दा पहिला त म एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि, पानीको मुहान सुक्दाखेरि सबैभन्दा बढी असर पर्ने भनेको जो पानी व्यवस्थापनमा एकदम प्रत्यक्ष रूपमा सामेल हुनुहुन्छ उहाँहरूलाई असर पर्छ। पहिलो महिला, दोस्रो भनेको सीमान्तकृत वर्गहरू हुनुहुन्छ, पिछडिएका समुदायहरू हुनुहुन्छ। पिछडिएका समुदाय भन्ने बित्तिकै गरिब मात्र होइन, हाम्रो एउटा रैथाने जाति हुनुहुन्छ नि,
2: स्थानीय
1: उहाँहरूसँग स्थानीय ज्ञान छ, जुन ज्ञान चाहिँ किताबमा लेखिएको छैन तर जेनेरेसन टु जेनेरेसन, एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा मौखिक रूपमा हस्तान्तरण हुँदै आइरहेका सिप ज्ञानहरू, मूल संरक्षण गर्ने पनि विभिन्न हाम्रो पुस्तान्तरण हुँदै आएका ज्ञान सिपहरू छन्।
2: त्यो ज्ञान सिप कहीँ न कहीँ वैज्ञानिक तथ्यमा आधारित छ फेरि
1: पक्कै, खालि यति फरक हो कि उहाँहरूले त्यसलाई प्रुफ गरेर डकुमेन्टेसन गर्न मात्रै बाँकी थियो, तर यो त अझ पुस्तौ पुस्तासम्म प्रयोग भएर प्रमाणित भएका तथ्यहरू हुन् के, हामीले त्यसलाई प्रमाणीकरण नगरिकन साइन्स नमानेको कारण
2: हामीले अभिलेखीकरण गर्न सकेका छैनौँ त्यसको,
1: हो अभिलेखन नगरेको कारणले मात्रै होइन। त्यसैले त यो अहिलेको यो मार्गचित्रले चाहिँ यी ज्ञानहरूलाई पनि कसरी चाहिँ अहिलेको साइन्ससँग चाहिँ समायोजन गरेर अगाडि लान सकिन्छ अनि अर्को भन्ने कुरालाई हाइलाइट गर्न खोजेको छ। अनि अर्को चाहिँ महिला र यी जो पछाडि परिएका भनेका समुदायहरू छन् उहाँहरूलाई चाहिँ यो निर्णयकारी भूमिकामा ल्याउने, निर्णायक भूमिकामा ल्याउने, महिलाहरूलाई केवल कोषाध्यक्षमा एउटा सीमित पदमा राख्ने होइन कि उहाँहरूलाई चाहिँ साँच्चीकै निर्णय गर्न सक्ने,
2: कोषाध्यक्षमा राख्ने, उपाध्यक्षमा राख्ने, खाली ब्यानर राखेर फोटो खिच्नलाई राख्ने,
1: अब चाहिँ साँच्चीकै भन्दाखेरि जेसी रेस्पोन्सिभ स्प्रिङसेड म्यानेजमेन्ट भनेको चाहिँ अब महिलाहरू चाहिँ एउटा पदमा बसेर ठाउँ ओगट्ने मात्र होइन, भोलि पानी कता संरक्षण गर्ने, कसरी लाने भनेर उहाँहरूले आफ्नो बोली चाहिँ उहाँहरूको बोलीको कदर हुन पर्यो, उहाँहरूलाई पनि निर्णयकारी भूमिकामा ल्याउन सक्नु पर्यो भन्ने कुरा चाहिँ यो निर्देशिकामा हामीले एकदम राम्रोसँग हाइलाइट गरेका छौँ। र जबसम्म हामीले यी समुदायलाई एकत्रित गरेर ल्याउन सक्दैनौँ नि तबसम्म हामीले चाहिँ मूलाधार संरक्षणलाई
2: संगठित पनि गर्नु पर्यो।
1: यसमा समष्टिमा भन्नु पर्दाखेरि जो समुदाय पानीसँग दैनिक रूपमा सबैभन्दा नजिक छन् उनीहरूको अनुभव र ज्ञानलाई निर्णय प्रक्रियामा ल्याउनु पर्यो, विशेष गरी महिलाको भूमिका पानी संकलनमा मात्र सीमित नभई उनीहरूको योजना, नीति निर्माण र नेतृत्वमा पनि हुनुपर्छ भन्ने कुरा चाहिँ हाम्रो यो मार्गचित्रमा उल्लेख गरिएको छ। त्यस्तै आदिवासी जनजाति र सीमान्तकृत समुदायसँग स्थानीय जलस्रोत सम्बन्धी महत्वपूर्ण ज्ञान छ, त्यो ज्ञानलाई चाहिँ विज्ञानसँग जोडेर मूल मूलाधार संरक्षणको कार्यलाई चाहिँ अगाडि बढाउनु पर्छ। त्यसैले यो मार्गचित्रले सहभागिता भन्दा पनि अर्थपूर्ण सहभागिता र साझा स्वामित्वमा जोड दिएको छ भन्दा फरक नपर्छ।
2: हजुर, अन्य अरू मुख्य मुख्य उद्देश्य के छ यो निर्देशिकाको?
1: सबैभन्दा पहिला त यो इसिमोड एउटा सहजकर्ता संस्थाको रूपमा उभिएको छ, तर यो निर्देशिका चाहिँ 9 पालिकाहरू मिलेर तयार बनाउनु भएको हो। काभ्रेका 6 पालिका, धनकुटाका 2 र खोटाङको 1 पालिका, सबैजनाको अध्यक्षज्यू, मेयर साहब र
2: स्थानीयवासी
1: सबैजना एकत्रित भएर चाहिँ हाम्रा लागि कस्ता योजनाहरू चाहिन्छन् र आउँदो 5 हामीले कस्ता योजना बनाएर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने प्रकारको छलफल, गत साल नै यही बेलामा छलफल, विस्तृत रूपमा छलफल भएर कार्ययोजना तयार भएको थियो। र कार्ययोजना चाहिँ खालि कागजमा लेख्ने कार्ययोजना मात्र होइन, यसमा चाहिँ स्थानीय योजना नीतिमा कसरी मूल मूलाधार समावेश गर्ने र थोरै भए पनि प्रति वर्ष चाहिँ मूल मूलाधार संरक्षणको लागि बजेट कसरी सुनिश्चित गर्ने र बजेट सुनिश्चित गरेपछि त्यहीँका समुदायलाई सहभागी गराएर मूल मूलाधार संरक्षणलाई कसरी अगाडि बढाउने र यसलाई निरन्तरता दिएर हरेक पालिकामा केही न केही रूपमा मूल मूलाधार संरक्षणका एउटा सफल प्रयासहरू गरेर अब 9 पालिकाबाट कसरी 18 हुँदै 27 हुँदै यसलाई मल्टिप्लाई गर्दै अरू पालिकामा पनि मूल मूलाधारका यस्ता उदाहरणहरू कसरी बढाउने भन्ने कुरा चाहिँ यसको मूल उद्देश्य हो
2: र निर्देशिकाको
1: उद्देश्य। यो निर्देशिकाले चाहिँ एउटा उदाहरण मात्र सेटअप गर्न खोजेको हो, जस्तो हामीले सुरुवात गर्दाखेरि एउटा पालिकाबाट सुरुवात गरेर अहिले 9 पालिकामा जुन पुर्यायो, यो 9 पालिकाले गरिएको काम यदि भोलि सफल भयो भने अरू पालिकाले पनि यसको उदाहरणलाई आत्मसात

0: सिकाइ अगाडि बढाउने चाहिँ हाम्रो मुख्य उद्देश्य नै यही हो।
1: अब स्थानीय तहहरूले आफ्नै स्रोत साधन तथा योजना र खर्चमा पानीका मुहान पुनरुद्धारका कार्यलाई कसरी अगाडि बढाउन सक्छन् त? जहाँसम्म साधन स्रोत बजेट योजनाको कुरा छ, उनीहरूले आफैले गर्ने भन्दा त बजेटकै कुरा आउँछ होइन, यसलाई कसरी अगाडि बढाउन सकिन्छ त?
0: यो हेर्दाखेरि अलि असम्भव प्राय जस्तो लाग्न सक्छ
1: अहिलेको
0: अवस्थामा, तर हामीले यो अलिकति प्रयास पनि गरी हेरिसक्यौँ। यसको विभिन्न चरणहरू छन्। मूलमूलाधान संरक्षण गर्ने बित्तिकै भन्ने बित्तिकै एक ठाउँमा गएर खाल्डा खल्दिने, भोलिपल्ट गएर बिउ दिने चाहिँ पक्कै पनि होइन। यसको हाम्रो चाहिँ छ चरणको प्रक्रिया अप्नाउँछौँ। पहिलोमा आफ्नो गाउँठाउँमा भएका मूलहरूको पहिचान गर्ने र तिनको पुनर्भरण क्षेत्र पहिचान गरेपछि त्यहाँ चाहिँ समुदायको सहभागितामा त्यहाँ आवश्यक पर्ने कतै खाल्डा खन्नुपर्ने हुन्छ, कतै पोखरी बनाउनु पर्ने हुन्छ, कतै वृक्षारोपण गर्नुपर्ने हुन्छ, आवश्यकता अनुसार पुनर्भरणका संरचना बनाएर चाहिँ पानी अडाउने बन्दोबस्त मिलाउने, ताकि त्यहाँका मूल सधैँ रसाइरहन्, त्यो मुख्य उद्देश्य हो। रसायर मात्रै भएन, हरेक वर्ष चाहिँ त्यसको अपरेसन एन्ड मेन्टेनेन्समा पनि काम गर्नु पर्यो। तर त्यो सबैमा तपाईँले भने सबैभन्दा पहिलो कुरा चाहिन्छ पैसा। अघि हामीले पहिलो प्रश्नमा भनेका थियौँ नि, यसको सबैभन्दा प्रचुर असर कहाँ पर्छ? बसाई सराईमा। एकचोटि विचार गरौँ, कुनै पालिकामा 27% मूल सुकिसकेका छन्, अब करिब करिब 40% मूल सुक्छन्। भोलिको दिनमा त्यहाँका जनताहरू बसाई सरेर अर्कोतिर जान्छन् भने त्यो स्थानीय सरकारको लागि पनि त चिन्ताको विषय हो नि त। त्यसैले अब स्थानीय सरकारले चाहिँ पाइप लगाएर अर्कोतिरबाट पानी ल्याउला भनेर अल्पकालीन समाधान निकाले पनि भोलिको दिनमा सधैँ अर्कोतिरबाट पानी ल्याएर यो समाधान हुन सक्दैन। स्थायी समाधान गर्नको लागि, यसको लागि सबैभन्दा राम्रो उदाहरण कहाँ दिन्छु भन्दा, 2 वर्ष अगाडि असोज 12 गतेको जुन एउटा विध्वंसकारी एउटा बाढी पहिरोको वितण्ड चाहिएको थियो नि रोचीतिर, टाढा टाढाबाट ल्याएका पानीका संरचनाहरू पुरै भत्काएको थियो। त्यति बेलामा सम्पूर्ण समुदाय तिनै मूलमा आश्रित हुनु परेको अवस्था थियो। त्यति बेलामा स्थानीय सरकारले बुझिसक्यो कि हाम्रा मूल बाहेक हाम्रो लागि दीर्घकालीन उपाय छैनन्, र हामीले जति पनि 9 वटा पालिकासँग काम गरेका छौँ उहाँहरूले यो मूलको महत्व एकदमै राम्रोसँग बुझ्नु भएको छ। त्यसैले त धनकुटा छतरजोरपाटीले त मूलाधार मापनको लागि नै उहाँहरूले आफ्नो स्थानीय बजेट विनियोजन गरेर आफ्नो मूलको तथ्याङ्क आफैले सङ्कलन गर्नुभयो। त्यसैले चाहिँ अहिले जागरूक हुनुभएको छ, र यो अवस्थामा हामी जस्ता संस्थाले प्राविधिक सहयोग दियौँ भने चाहिँ उहाँहरू चाहिँ आफ्नो स्रोतहरू आफै संरक्षण गर्न तत्पर हुनुभएको छ, र यही अवस्थामा चाहिँ हामीले उहाँहरूको यो तत्परतामा अलिकति हातेमालो गर्न सक्यौँ भने उहाँहरूले चाहिँ यसलाई अगाडि बढाउनुहुन्छ भन्नेमा हामी एकदम विश्वस्त छौँ होइन। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि, सबै काम चाहिँ बाह्य परियोजनाले मात्रै सफल गर्छन् भन्ने बुझाइबाट अब हामी सबै बाहिर निक्लिनु आवश्यक छ। किन भन्दाखेरि, परियोजनामुखी अथवा बाहिरी दात्री संस्थामुखी भएर अब हामी हाम्रो विकास अघि बढ्न सक्दैन,
1: विकास दिगो हुँदैन,
0: हामीले देखिसक्यौँ होइन। त्यसैले हाम्रो अहिले इसिमोडको उद्देश्य नै के हो भन्दाखेरि, समुदायलाई नै सबलीकरण गर्ने, उहाँहरूलाई नै आफ्नो मूल संरक्षण बनाउन सक्षम बनाउने, हामीले चाहिँ हामीले अहिलेसम्म आर्जन गरेको ज्ञान त्यसलाई चाहिँ समुदायलाई कसरी
1: सहजीकरण
0: हस्तान्तरण गर्नेमा चाहिँ हाम्रो रोल हुन्छ भने, त्यसमा स्थानीय सरकारले चाहिँ अलिकति थोरै बजेट विनियोजन गरेर सहजीकरण गरिदिनु भयो भने यो कुरा असम्भव जस्तो लाग्दैन। किन भन्दा यसको लागि मैले उदाहरणको लागि पालिकाले आफ्नै बजेट योजना र बजेटमै मूलाधार व्यवस्थापन समावेश गरेका उदाहरण चाहिँ नमोबुद्ध, धुलीखेल, धनकुटाका उदाहरणहरू देख्न सकिन्छ। उहाँहरूले यो काम एकदमै राम्रोसँग गर्नुभएको छ, र त्यही उदाहरण गर्दाखेरि चाहिँ समुदायलाई कार्यान्वयन र अनुगमनमा अझ जोड्न सक्यो भने, समुदायले नै मेरो मूल मेरो हो, मैले जोगाउनु पर्छ भन्ने कुरा बुझाउन सक्यो, सरकारले थोरै बजेट परियोजना बजेट विनियोजन गरेर सहयोग गर्यो, र हामी जस्ता संस्थाले चाहिएको प्राविधिक सहयोग दिन सक्यो भने यो कुरा पक्कै पनि असम्भव छैन।
1: जस्तो पश्चिम नेपालमा है, बझाङको म करिब करिब सबै पालिका घुमेको छु, एउटा दुईटा बाहेक, एउटा साइपाल पुगेको छैन, बाँकी त म करिब करिब सबै पुगेको छु है। त्यो डाँडा काँडा यति नाङ्गो छ त्यहाँ होइन, तपाईँहरूको हातो मालो त्यता जाँदैन पश्चिम नेपालतिर?
0: अहिले फेरि म भन्नु पर्दाखेरि बझाङको कुरा गर्नु, मेरो त जन्मथलो नै बझाङ, बझाङको पण्डित गाउँ भन्ने म अन्जु पण्डित बझाङमा नै हो, जहाँ चाहिँ हामी बिहा भएर जाने बित्तिकै परिवारसँग मिलाउनु भन्दा पहिला मूलसँग भेट गराउने चलन बझाङमा नै छ होइन। हो, नाङ्गा डाँडा काँडा छन्, अहिले हाम्रो पनि फेरि
1: हाम्रो थारू समुदायमा पनि यो प्रचलन छ नि, तराईमा त कुवा हुन्थ्यो, पहिले कुवामा जाने
0: हो। भनेपछि अब यस्ता पानीका स्रोतहरू, चाहे मूल हो चाहे कुवा हो, यिनीहरूसँग हाम्रो जन्मौँ जन्मको सम्बन्ध छ के, पुस्तौँ पुस्ताको, त्यसैले यिनीहरूलाई जोगाउनु त एकदमै महत्त्वपूर्ण
1: आधार हो,
0: आधार हो, जीवनको आधार हो होइन। पानीका स्रोत त अरू पनि हुनसक्छन्, तर हाम्रो जीवनको आधार हुन्, तपाईँले भन्नुभएको त्यो हो। सुदूरपश्चिममा पहिला हाम्रो प्रोजेक्ट थियो

0: लास्ट भन्ने प्रोजेक्ट होइन, इसिमुड पनि एउटा अन्तर्देशीय संस्था हो, प्रोजेक्टमा आधारित हो। पहिला कैलाश अन्तर्गत कार्यक्रम गरेका हौ, अहिले चाहिँ हाम्रो धनकुटा र यो रोशीमा यो कार्यक्रम चलिरहेका छन्। तर तपाईँले दिनुभएको सन्देश चाहिँ म हामीलाई अगाडि बढाउने कोसिस गर्छु, अवश्य त्यहाँको एकदमै आवश्यकता छ।
1: म सुदूरपूर्वको मान्छे हुँ,
0: भए त मलाई पनि, म जति खुसी त सायद कोही पनि हुँदैन थियो होला। आफ्नो जन्मथलमा यो एकदमै आवश्यकता पनि छ, फेरि
1: आवश्यक छ। जस्तो दिपायल डोटीतिर पनि त्यस्तै छ है, यो कस्तो धुलो उड्ने के डाँडामा,
0: बझाङ माइती डोटी घर हो दुइटै फेरि मेरा।
1: हजुर, अब यो स्थानीय ज्ञान र वैज्ञानिक प्रमाणका आधारमा पानीको मुहान तथा स्रोत संरक्षण गर्दा के कस्ता सकारात्मक परिवर्तनहरू देखिएका छन्? हुन त यहाँले भनिसक्नुभयो, तपाईँहरूले भुटानको अभ्यासलाई पनि यसमा उ गर्नु भएको छ?
0: हो, हामीले चाहिँ भुटानको यो सबसे पहिला मूलमूलाधार संरक्षणको काम चाहिँ इन्डिया भारतमा, भारतको सिक्किममा,
1: तर सफल भुटानमा भएको छ,
0: भुटानमा पनि एकदम भएको छ होइन। हामीले भुटान, हाम्रो त कार्यक्षेत्र भनेको अहिलेको हाइक्यास परियोजनाको कार्यक्षेत्र त भुटान, बङ्गलादेश र नेपालमा काम गरिरहेका छौँ होइन। हामीले चाहिँ यो अन्तर्देशीय भएको हुनाले एउटा ठाउँको सफल प्रयासलाई अर्कोतिर गर्नु नै हाम्रो मूल उद्देश्य हो होइन, यो गरिरहेका छौँ। र अहिले प्रमाणकै आधारमा बोल्नु पर्दाखेरि चाहिँ अहिले जुन सिक्स स्टेप प्रोटोकल भन्छौँ नि, यो एउटा अवधारणा, जस्ट हामीले एउटा थ्योरिटिकल कन्सेप्टको आधारमा बोलेको होइनौँ है, यो एउटा स्थलगत प्रमाणमा आधारित छ। हामीले विगत 7-8 वर्षदेखि निरन्तर रूपमा नमोबुद्ध नगरपालिकासँग मिलेर प्र्याक्टिकल रिसर्च हुन्छ नि, एक्सन रिसर्च जस्तो गरिरहेका छौँ, जहाँ चाहिँ नमोबुद्ध नगरपालिकामा 4 मूलहरूमा चाहिँ 2 नमोबुद्ध नगरपालिकाले अनरसिप लिनुभयो, 2 चाहिँ इसिमोडले अनरसिप लिएर चाहिँ त्यहाँ चाहिँ पहिला मूलको तथ्याङ्क सङ्कलन गर्ने अनि त्यसको मूलाधार क्षेत्र पत्ता लगाउने अनि त्यहाँ चाहिँ समुदायलाई नै लगाएर चाहिँ विभिन्न पुनर्भरणका संरचना लगाउने अनि मूलमा बाह बढ्यो कि बढेन भनेर हेर्ने काम गर्दाखेरि चाहिँ हाम्रो तथ्यले के देखायो त भन्दाखेरि, पहिला करिब करिब 1 भरिन 11 लाग्ने समय त्यति सानो पानी भएको ठाउँमा चाहिँ अहिले भागवते पाखाको कुवा भन्ने ठाउँ अलमोस्ट सुकिसकेको थियो कि, त्यो ठाउँमा अहिले 2 मजाले गाग्री भरिने अवस्थामा पुगेको छ। यो सानो उदाहरण, एकदम साधारण जनसमुदायले पनि बुझ्ने भाषामा, 11 त्यति सानो तुरतुरे पानी आउने ठाउँमा अहिले 1 मजाले भरेर समुदायले पाउन थालेका छन् होइन। अनि त्यहाँ वरिपरिको वातावरण हेर्न जाने हो भने, अघि पारिस्थितिक प्रणालीको कुरा गर्यौँ,
1: पोखरीहरू पनि फेरि यहाँहरूले पुनर्भरण गराउनु भयो होइन, पोखरीहरू
0: खन्यौँ अनि समुदायले चाहिँ हरेक वर्ष त्यसलाई सरसफाइको काम गर्नुहुन्छ, किनभने हाम्रो काम भनेको उहाँहरूलाई यो कसरी गर्ने भनेर सिकाउने हो कि, अनि ज्ञान आदान प्रदान गर्ने हो, उहाँहरूले त्यो गरेर अहिले एकदम सफल रूपमा भएको छ। र हामीले कस्ट बेनिफिट एनालाइसिस, लागत र लाभको एउटा अध्ययन, इटालियन एकजना रिसर्चर हुनुहुन्छ ग्योकोमो बुट्टे, उहाँले गर्नुभएको अध्ययन अनुसार चाहिँ हामीले 1 लगानी गर्दाखेरि 4 प्रतिफल पाउने, पैसामा मात्र प्रतिफल हुँदैन नि त, महिलाको कति समय बच्यो,
1: सेवा सुविधा,
0: त्यो सबैमा गर्दाखेरि 1 लगानीमा 4 प्रतिफल पाएको चाहिँ यो हाम्रो रिसर्चले देखाएको छ। यी सबै तथ्यमा आधारित हुँदैन। अनि अर्को चाहिँ धनकुटामा गरिएको अध्ययनले के देखाएको छ भन्दाखेरि, रोडको छेउमा रहेका मूलहरू चाहिँ, रोडमा पानी आउँदाखेरि कति पिचहरू बिग्रिन्छन्, हाम्रो काठमाडौँमा पनि देख्नुभयो होला नि,
1: पहाड हिमालतिर झनै धेरै सबै।
0: भनेपछि धनकुटामा के गरियो भन्दाखेरि, त्यो रोडको छेउमा रहेका मूलहरूको व्यवस्थापन गरेर एक त रोड बचाइयो, अर्को चाहिँ त्यो मूलबाट चाहिँ धनकुटा अलिक सुक्खा क्षेत्र भयो, त्यो मूलबाट तल क्षेत्रमा बस्ने समुदायकोलाई पानीको बन्दोबस्त मिलाउन सक्यो होइन। त्यसैले यसलाई चाहिँ मल्टिप्रपोज बेनिफिटको रूपमा पाइयो। यसबाट चाहिँ के देखियो छ भने, करिब करिब 20% पानीको बहाव पहिला भन्दा अहिले चाहिँ 20% बढेको देखिएको छ होइन। अनि महिलाहरूको पानी सङ्कलन गर्ने समयमा पनि करिब करिब 35%ले समय बचत भएको पनि देखिएको छ।
1: अब हाम्रो प्राविधिक मित्रले समय सकिएको भन्दै हुनुहुन्छ होइन, अन्तमा तपाईँ र तपाईँको सङ्गठनलाई स्थानीय सरकार, नीति निर्माता तथा समुदायसम्म यो निर्देशिका प्रभावकारी रूपमा पुर्याउन, कार्यान्वयन गर्न तथा गराउने के कस्तो योजनाहरू रहेको छ?
0: मार्गचित्र प्रकाशन चाहिँ अन्तिम उपलब्धि होइन, यो त अब सुरुवात हो होइन। वास्तवमा यहाँबाट अब हाम्रो कार्यान्वयन सुरु हुन्छ, 9 पालिकासँग जुन हामीले सहकार्य गर्यो, अबको हाम्रो पहिलो प्राथमिकता भनेको यसलाई पालिकाको योजना र बजेटसँग जोड्ने, स्थानीय प्राविधिक र समुदायको क्षमता अभिवृद्धि गराउने नियमित तथ्याङ्क र अनुगमन प्रणालीहरू स्थापना गरेर यस्ता सफल अभ्यासहरूलाई अन्य पालिकासँग कसरी विस्तार गर्न सकिन्छ भन्ने नै हाम्रो प्रयास रहन्छ। त्यसैले मार्गचित्रको सफलता चाहिँ कति दस्तावेज प्रकाशन गरियो भन्दा पनि हामीले कति पालिकामा यी कार्यहरूलाई चाहिँ सफल रूपमा प्रयोग गर्न सक्यौँ भन्नेमा भर पर्छ जस्तो लाग्छ मलाई।
1: हाम्रा पानीका स्रोत तथा मुहान र वातावरण तथा पर्यावरण जोगाउन वैज्ञानिक दृष्टिकोणका साथै स्थानीय समुदाय विशेष गरी महिला र पछाडि परेका वर्ग तथा पछाडि पारिएका वर्ग समूहको सहभागिता कति आवश्यक छ भन्ने कुरा आजको संवादबाट प्रष्ट हुन्छ। हामीलाई अमूल्य समय र जानकारी दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद, आभार।
0: मलाई पनि बोल्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद।
1: साथै श्रोता, कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अहिले हामी कुराकानी गर्दै थियौँ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका मूलाधार व्यवस्थापन विशेषज्ञ अञ्जु पण्डितसँग। उहाँलाई फेरि पनि धन्यवाद दिँदै अब हामी विदा हुने बेला भएको छ। प्राकृतिक स्रोत र पर्यावरण संरक्षणमा हामी आआफ्नो ठाउँबाट योगदान पुर्याउँ। पर्यावरण र जीवन कार्यक्रमको अर्को श्रृङ्खलामा नयाँ विषय र अतिथिसँग पुनः उपस्थित हुने नै छौँ। तबसम्मका लागि संयोजक मिनर्भा वज्राचार्य अनि म रत्न चौधरीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: सरोकार कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी, मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, जीवनमा भौतिक सुख सुविधा र सफलता जति नै प्राप्त गरे पनि यदि हाम्रो मानसिक स्वास्थ्य ठिक छैन भने ती सबै कुराको आनन्द लिन सकिँदैन। व्यस्त जीवनशैली, दैनिक तनाव र विभिन्न सामाजिक परिस्थितिका कारण आज मानिसको मानसिक स्वास्थ्यको विषय झनै संवेदनशील र अपरिहार्य बन्दै गएको छ। आज हामी आधुनिक जीवनशैली, बढ्दो मानसिक तनाव, त्यसको व्यवस्थापन र यसले विशेष गरी हाम्रा बालबालिकाको कोमल मनमा परिरहेको गहिरो प्रभावबारे कुराकानी गर्दैछौँ। यसको लागि आज हामीसँग हुनुहुन्छ स्वामी आनन्द विनोद। स्वामीजी, स्वागत छ कार्यक्रममा।
1: मुकुन्दजी धन्यवाद।
0: अहिले वर्तमान विश्व परिवेशलाई हेर्ने हो भने, हाम्रै देशलाई पनि हेर्ने हो भने, आजको आधुनिक र व्यस्त जीवनशैलीले हाम्रो मानसिक स्वास्थ्यमा पारिरहेको प्रभाव कस्तो छ? सकारात्मक, नकारात्मक या स्थिर छ? कुराकानीको सुरुवात यसैबाट गरौँ।
1: एकदम सही छ। एकदमै नकारात्मक परिवेश बढ्दो छ अहिलेको विश्व वातावरण हेर्दा, आफ्नो हाम्रो देशको वातावरण हेर्दा पनि त्यस्तै छ र विश्व वातावरणमै एकदमै नकारात्मक तरङ्गहरू फैलिएको छ। मैले म त स्पेसल यात्रा गरिरहेको मान्छे, ध्यान गर्ने मान्छेलाई सूक्ष्म तरङ्गहरूको आभास हुन्छ। एकदमै साना साना कुराहरूमा मान्छे डिप्रेसन, प्रतिशतको कमी बेसीमा हर कोही अवसादग्रस्त छ संसारमा भनेर भन्दा अतिशयोक्ति नहोला। त्यसकारण यो भर्खरै कोरोना सोरोना के गयो, तर अबको युग चाहिँ अवसादको युग हुनेछ। त्यस कारण एकदमै जटिल छ अगाडिका दिनहरू। हामीले आफूलाई सच्याएनौँ भने, हामीले आफूलाई जोगाएनौँ भने, आफूलाई सुरक्षित गरेनौँ, पूर्व सावधानीहरू अप्नाएनौँ भनेदेखि हामीलाई पनि अवसादले नगाँच्ला भन्न सकिन्न।
0: यो कारण के होला यस्तो हुनुको? किनभने हामी त हिजोदेखि नै नेपालीहरू एकदमै स्वच्छ, यहाँको वातावरण पनि स्वच्छ भन्दै आएका थियौँ, तनाव नलिने एकदम रमाइलोसँग आफ्नो जीवनयापन गर्ने नेपालीहरू, चाहे खाना लाउनै नकिन नपुगोस् तर आनन्द हुने, उहाँहरू सन्तुष्टि हुने नेपालीको रूपमा त परिचित थिए। तर यहाँले अलिकति फरक प्रसङ्ग उठाउनु भयो।
1: हजुर, कारण सोध्नुभयो नि यहाँले।
0: हजुर,
1: कारण त अब यो वातावरण नै हो, होइन, खानपान हो मुख्य रूपमा, पूर्ण रूपमा तामसिक भोजन मान्छेले खाएकै गलत छ, सोचेकै गलत छ, चिन्तन नै गलत छ। विचार विज्ञानमा खप्तड स्वामीले यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी भन्नुभएको छ। जसले जस्तो भावना गर्छ ऊ त्यस्तै बन्दै जान्छ। अहिलेको भावना चाहिँ नकारात्मक भावना भएको हुनाले, अनि कार्यबोझ पनि अत्यधिक छ, आफ्नो कार्यक्षेत्रमा कार्यबोझहरू अत्यधिक छन्, अनि आक्रमण हुने डर, ज्यानमाथिको खतरा, अस्वस्थता, असुरक्षा, अति महत्वाकाङ्क्षा, अनि वरिपरिको वातावरण, रसायनहरूको प्रयोग, अनि बदलिँदो सामाजिक परिवेश, त्यसमा हामी एडजस्ट हुन नसक्नु, अनेक छन् कारणहरू, अनेक छन् कारणहरू। मुख्य कारण त हामी खुद हौ। जस्तै अहिले फेरि जिनेटिकल पनि एउटा कारण छ, जिनबाट पनि आएको छ क्या। जिनेटिकल्ली भन्छौँ हामी मान्छेको एउटा पैतृक परम्पराबाट पनि अवसाद आइदिएको छ। बुवा आमालाई, हजुर बुवा हजुर आमालाई अवसाद थियो, डिप्रेसन थियो, एन्जाइटी थियो, स्ट्रेस थियो भने यता परिवारलाई पनि आइदिन सक्छ। त्यसकारण असाध्य हामी जटिल समयमा छौँ अहिले यतिखेर।
0: यो भन्दै गर्दाखेरि हामी मानसिक तनावमा मात्र छौँ या मानसिक रूपमा गम्भीर समस्यामा पनि देखिएका छौँ?
1: यो तीन किसिमका हुन्छन् हेर्नु। यो तनावहरू, तनाव र डिप्रेसन अवसाद एउटै होइन। तनावलाई हामी साइकोसिस भन्छौँ, न्युरोसिस भन्छौँ, र डिप्रेसनलाई साइकोसिस भन्छौँ। अहिले साइकोसिस
0: हामीले स्ट्रेस र मेन्टल डिसअर्डरको कुरा पनि जोड्न खोज्यो यसमा।
1: हजुर हजुर, यो अब यो तनाव भनौँ अथवा अवसाद भनौँ, यो चाहिँ कमन स्ट्रेस सबैलाई छ। कमन स्ट्रेस चाहिँ साधारण तनाव छ, सबैलाई छ। अनि कुनै कुनै तनाव लाभदायक पनि हुन्छ नि। एउटा अचम्मको कुरा सुन्नुहोस्, आशावादी कुरा, अप्टिमिस्टिक कुरा भनौँ न, लाभदायक तनाव पनि हुन्छन्। जस्तै त्यसलाई युजफुल स्ट्रेस भनेर भनेका छन् साइकोलोजिस्टहरूले, साइकेट्रिकहरूले। जस्तै बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि तनावग्रस्त थिए, त्यो चाहिँ युजफुल तनाव हो. अनि जति पनि सन्तहरू छन् एकहार टोली, जज गुरुजीएफ, जे कृष्णमूर्ति, यी सबै इन्लाइटेन्ड फिगरहरू, ओसो अहिलेको युगमा, यी सबै आफ्नो एउटा प्रज्ञाको परम अवस्थामा पुग्नु अगाडि उनीहरूले अवसादबाट ग्रस्त भएर औषधि खानु परेको अवस्था थियो. त्यसलाई चाहिँ युजफुल स्ट्रेस भन्छौँ हामी, त्यस किसिमको स्ट्रेसलाई. अर्को चाहिँ डिस्ट्रक्टिभ खालको स्ट्रेस हुन्छ एकदमै, त्यो त्यसलाई चाहिँ हामी साइकोसिस भन्छौँ. विनाशकारी, पागललाई बनाउने, विक्षिप्तै बनाउने, होस आफ्नो आफूमा होसै नहुने, जे पाए त्यही गरेर हिँड्ने, जे पाए त्यही बोल्दै हिँड्ने, त्यो अवस्था, तिन किसिमका स्ट्रेसहरू हुन्छन्, तिन किसिमको तनावहरू हुन्छन्. त्यस कारण अहिले चाहिँ तपाईँले तपाईँको प्रश्न अनुसार लाभदायक तनावको लाभ त धेरैले उठाउन सकेको छैन, तर साधारण तनाव चाहिँ प्रतिशत हेर्ने हो भने साधारण तनाव चाहिँ बेसी छ डिस्ट्रक्टिभ भन्दा. तर साधारण तनाव चाहिँ एउटा खतरनाक कुरो के छ भने डिस्ट्रक्टिभमा रूपान्तरित हुँदै गइरहेको छ, यो चाहिँ खतरनाक कुरा हो.
0: तनाव भइरहेको छ भने कसरी थाहा पाउने स्वामीजी?
1: धेरै धेरै सङ्केतहरू, लक्षणहरू हुन्छ. जस्तै जस्तै एकदमै एक्जर्सन हुने, थकावटको अनुभव हुने, अनि एक्लोपन, मनोवैज्ञानिक कारण हेर्ने भने एक्लोपनको लोनलीनेस फिलिङ हुने, थकावट हुने, टायर्डनेस, अनि त्यसपछि कन्सन्ट्रेसनको अभाव हुने, एकाग्रताको अभाव हुने, मान्छे बिर्सिँदै जान्छ क्या. बिर्सिने त अहिले अल्जाइमर्सहरू पनि छन् तर तनावले पनि बिर्साइदिने हुन्छ. अहिले ढोका लगाएर आयो, मैले ढोका लगाएँ कि लगाइनँ, ढोका लगाएँ कि लगाइनँ गरेर फेरि तानेर आउँछ, फेरि पर गएर चाहिँ ढोका लगाएँ कि लगाइनँ, त्यस्तो खालको हुन्छ उसलाई.
0: अनि
1: बिर्सिने बानी, अनि हाँस्नै नसक्ने, हाँसोको अभाव, ल्याक अफ लफिङ, अनि डर लाग्ने, डर लाग्ने, असुरक्षाको फिलिङ हुने, भोलि मेरो के होला, के चाहिँ हुन्छ होला मेरो जिन्दगी, नकारात्मक हुँदैछ, अहिलेसम्म राम्रो भएको छैन, अहिलेसम्म सफल हुन सकेको छैन, यस्ता खालको कुराहरू, धेरै भोक लागिराखेको छ अथवा भोकै लाग्दैन, भोकै लाग्दैन, कम्प्लिटली भोक लाग्दैन, हार्मोन्सहरू सेक्रेसन बन्द भइराखेको छ, तर धेरै भोक लागेको छ, भोक लाग्यो, अथवा स्वभावमा मुड स्विङ भन्छ नि, मुड स्विङ, स्वभावमा छिटो छिटो छिटो परिवर्तन हुने, अनि भित्र छातीमा जलन भए जस्तो हुने, बर्न आउट भन्छौँ हामी त्यसलाई. अनि यस्ता कुराहरू छ भने नङ टोकिरहने, गुडा हल्लाइरहने, आँखा झिम झिम झिम झिम्काइरहने, अनि के बोले भन्ने के जस्तो सुर नपाउने, होस नपाउने, यी सबै लक्षणहरू हुन्. थुक उछिटिने, साइड साइडबाट मुख बोल्दाखेरि मुखबाट फिज निक्लिराखेको छ मुखबाट बोल्ने क्रममा भने, यी सबै तनावका लक्षणहरू हुन्. हामी आफैले आफैलाई हेर्न सक्छौँ कतै मलाई तनाव त भएको छैन भनेर.
0: यसो हेर्दाखेरि त यी लक्षण आफूमा देख्यो भने त अझै तनाव बढ्ने हो, त्यसको व्यवस्थापन त गर्नुपर्ने होला, कसरी गर्नु सकिन्छ?
1: व्यवस्थापन चाहिँ गर्नुपर्छ. व्यवस्थापनका तरिकाहरू छन्, हामीले यहाँ विश्व जागरण अभियान मेरो अभियान हो, यो अभियानको मुख्य लक्ष्य नै ध्यानबाट मान्छेलाई तनावरहित अवस्थामा पुर्याउनु. अहिले म जङ्गलमा छु, बैदेली हाइट बुढालीगुण्ठमा छु, र यहाँ हामी शिविरहरू गर्ने गर्छौँ यो तनाव व्यवस्थापनको लागि. तनाव व्यवस्थापन गर्नको लागि चाहिँ केही कुराहरू छन्, तनाव व्यवस्थापन गर्नको लागि केही गोल्डन रुल्सहरू छन्, त्यो रुल्सहरूलाई हामीले अप्नायौँ भनेदेखि तनाव हुन लागेको छ भने पनि व्यवस्थित हुँदै जान्छ.
0: यो सम्भव छ र?
1: सम्भव छ, सम्भव छ. यहाँ मैले धेरैलाई, तपाईँ अहिले नाम लिन्न म यो रेडियो नेपालबाट, कि धेरै चर्चित हास्य कलाकारहरू मेरा शिष्य छन्, चर्चित हास्य कलाकारहरू, उनीहरू डिप्रेसन भएर म कहाँ आएको, हेर्नुहोस् त कुरा, अचम्मको कुरा. उनीहरू आफू चर्चित हास्य कलाकार हुन्, दुनियाँलाई हँसाउँछन्, आफू चाहिँ कति पीडामा थिए मलाई थाहा छ. चर्चित हास्य कलाकारको कुरा म गर्दैछु, कलाकारहरू, चर्चित कलाकार, हिरो हिरोइनहरू पनि मसँग आबद्ध छन् केही केही, उनीहरू पनि अवसादग्रस्त छन्. जो हेऱ्यो, म त अहिले जो हेऱ्यो त्यसलाई, मैले अघि भने नि प्रतिशतको कमी बेसीमा, कोही बढी प्रतिशतमा, कोही कम प्रतिशतमा अवसादग्रस्त पाउँछु, म त डिप्रेसनग्रस्त पाउँछु, अनि तिनीहरूलाई जाति बनाएको छु मैले. जाति हुन्छन्, औषधि खाएर चाहिँ हुँदैन है, औषधि भनेको त ट्रेङ्कुलाइजर हो, लठ्याउने मात्रै हो. साइकोलोजिस्ट कहाँ गएर यसो काउन्सिलिङ गर्न सक्छौँ, हामी साइकेट्रिक कहाँ गएर टेम्पोररी मेडिसिन लिन सक्छौँ, साइकेट्रिकमा गएर साइकोलोजिस्टमा गएर काउन्सिलिङ गर्न सक्छौँ। तर उपाय भनेको तपाईँभित्र भएको नेगेसन, सबकन्सियस माइन्डमा भएको नेगेसन, नेगेटिभिटी, त्यसलाई डिलिट गर्नुपर्छ। त्यो हिप्नोटिक थेरापीबाट हुन्छ, विभिन्न थेरापी, सेकिङ थेरापी, हमिङ थेरापी, यी थेरापीहरूबाट गुजारेपछि डिप्रेसनबाट मुक्त गर्न सकिन्छ व्यक्तिलाई।
0: हजुर, विभिन्न व्यक्तिहरूको अथवा योसँग सम्बन्धित विज्ञहरूको अथवा डक्टरको गएर गर्ने उपचारका कुराहरू त एकातिर भए, केही कुराहरू यस्ता हुन्छन् यो रेडियो नेपाल धेरै श्रोताहरूले सुनिराख्नु भएको छ, उहाँले आफ्नो व्यावहारिक जीवनमा ती कुराहरू उतारेर अथवा आफूले पनि केही कुराहरू गरेर घरमै बसेर पनि यसको व्यवस्थापन गर्न सकिने केही उपाय छन् कि?
1: एकदम छन् छन् मुकुन्दजी, एकदमै छन्। पहिला शुद्ध सात्विक भोजन, भोजनलाई आधारभूत कुरो नै भोजन हो।
0: हजुर,
1: शुद्ध सात्विक शाकाहारी भोजन, अब डिप्रेसनबाट मुक्त हुनु छ भने मांसाहारी भोजनलाई परित्याग गर्नैपर्छ। हगि, मांसाहारमा पाइने सम्पूर्ण तत्त्वहरू शाकाहारमा छन्। यहाँ थुप्रै व्यक्तिहरू मांसाहारी व्यक्तिहरू शाकाहारी भएका छन् र उनीहरूलाई कुनै पनि किसिमको शारीरिक र मानसिक ल्याक कमी भएको छैन। र शाकाहारी भोजन भोजन अनि त्यसपछि तनावलाई हेर्ने दृष्टिकोण जुन हो, त्यो दृष्टिकोणमा मैले अघि भने नि सबै तनावहरू डिस्ट्रक्टिभ हुँदैनन्, युजफुल पनि हुन्छन्। तनावलाई, तनाव भन्ने बित्तिकै डराउनै पर्छ भन्ने छैन, तनावले तपाईँलाई बुद्ध बनाइदिन्छ, तनावले तपाईँलाई मुक्त बनाइदिन्छ भनेदेखि त्यो तनाव त तपाईँको लागि काम लाग्दो भयो, युजफुल भयो नि त। त्यस कारण तनावलाई हेर्ने दृष्टिकोणमा हामीले एटिच्युडमा चेन्ज ल्याउनुपर्छ। अनि सङ्गीत प्रेमी हुने, राम्रो राम्रो सङ्गीतहरू सुन्ने, मिठो मिठो मधुरो सङ्गीतहरू, धुनहरू, यो रविशङ्करका सितारका धुनहरू, नारायण गोपालका गीतहरू, बच्चु कैलाशका गीतहरू, मधुरा मधुरा एकदम निराशावादी गीतहरू होइन, एकदम आशावादी गीतहरू। जस्तै उदाहरणको लागि, गहिराईमा डुब्दै नडुब डुबिसकेको छौ भने मोती नटिपी नफर्क, यी गीतहरू रेडियो नेपालबाट बज्ने गीतहरू। अनि जिन्दगीलाई
0: आशावादी गीतहरू, आशावादी कुराहरू,
1: अनि त्यो निराशावादी कुराहरू नगर्ने, किनभने हाम्रो शक्तिशाली विचार हो कि हाम्रो विचार। खप्तर स्वामी पनि भन्नुहुन्छ, स्वेट मार्डेन, डेल कार्नेगी, जेम्स एलेन जस्ता विद्वानहरू के भन्नुहुन्छ भनेदेखि, हामी जस्तो विचार गर्छौँ त्यस्तै बन्दै जान्छौँ।
0: तर स्वामीजी, यहाँनिर केही पनि भएन, केही पनि गर्न सकिएन, सम्भवै छैन भन्ने किसिमको यस्तो किसिमको भाष्य चाहिँ पछिल्लो समय बढी विकसित भएको छ, यसले गर्दाखेरि त युवा पुस्ता अथवा बालबालिका अझै नराम्रो असर पर्ने भयो नि, होइन र?
1: परेको छ, एकदम परेको छ। त्यसलाई के गर्नुपर्छ भने बिहान उठ्ने बित्तिकै ओछ्यानमै सबकन्सियस माइन्ड ओपन हुन्छ क्या, तपाईँ निन्द्राबाट उठ्ने बित्तिकै त्यो बेलामा भन्नुहोस् त आफूलाई, म शक्तिशाली दिव्य आत्मा हुँ, शक्तिशाली दिव्य आत्मा, स्वस्थ सफल र भाग्यमानी हुँ, म जे पनि गर्नु सक्छु, म सफल छु, मेरो आजको दिन पनि सफलताले भरिएको हुनेछ। हरेक दिन आत्म सुझाव दिनु, 20-21 दिन गरी हेर्नु, तपाईँले भने अनुसार, अघि मैले भने नि जस्तो भावना गर्छ त्यस्तै बन्छ भनेर, आत्म सुझाव दिनुहोस्। दिनमा 3 पटक 3 डोज खानुहोस् औषधिको, आत्म सुझाव रूपी औषधिको, एउटा चाहिँ बिहान, दिउँसो र बेलुका सुत्ने बेलामा, सुत्नुभन्दा अगाडि मोबाइल हेरेर सुत्ने होइन, मोबाइलले पनि डिप्रेसनमा लग्यो मान्छेहरूलाई। मोबाइलबाट निक्लिने जुन रेहरू छ नि, त्यो निलो रेहरू, त्यो रेहरू आँखाबाट भित्र पसेर तपाईँभित्रको जुन डोपामिन, एन्ड्रोफिल, न्युरो ट्रान्समिटर जस्ता हार्मोनहरूलाई नाश गरिदिन्छ, अनि हामीलाई बर्न आउट हुन्छ, जलन हुन्छ, इन्सोमनिया हुन्छ, अनिन्द्रा हुन्छ, निन्द्रा नलाग्ने हुन्छ, अनि बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै, कारण केही छैन, अशान्त छटपटी त्यस्तो अवस्था देखिन्छ मान्छेलाई।
0: त्यति मात्र होइन, हामी संयुक्त परिवारमा हुर्कदै आएको नेपाली समाज पछिल्लो समय एकल परिवारतर्फ गयो, एकलमा पनि व्यक्ति पनि एक्लो एक्लो हुने कि, एउटै घरमा पनि आमा छोरा अथवा श्रीमान छ भने पनि उहाँहरू मोबाइल लिएर कुना कुनामा जाने, घरमा मान्छे छ कि छैन, यो किसिमको अवस्था सिर्जना भइसकेको छ।
1: त्यस्तो भएको छ। अब पहिलाको जस्तै पारिवारिक मलाई याद आउँछ क्या, म गाउँमा हुँदाखेरि हामी सबै त्यत्रो परिवार सगोलमा थियौँ अनि दिनभरि आफ्नो काम गर्थ्यौँ अनि बेलुका भएपछि भोजन गरेपछि हामी एकै ठाउँमा बसेर भजन कीर्तन प्रवचन अनि सुत्थ्यौँ, ध्यान गरेर सुत्थ्यौँ। त्यो अर्कै त्यो बेलामा डिप्रेसन नै थिएन, एकदमै न्यून थियो। अब अहिले चाहिँ तपाईँले भन्नुभएको जस्तो एकल भयो क्या, न्युक्लियर जिन्दगी भयो मान्छेहरूको एकदमै। अब एक्लोपन, बुढाबुढी त झन् एक्लोपन फिलिङ गर्छन्, बुढाबुढीसँग बोल्ने मान्छे कोही पनि छैन, झन् बुढाबुढी हुँदै गयो, झन् परिपक्व हुनुपर्ने, झन् अवसादग्रस्त हुँदै गएका छन्। र म त्यसको कुरा भन्दैछु, कसरी समाधान गर्ने भन्ने कुरा पनि भन्दैछु। मैले भने सङ्गीत प्रेमी हुने, सङ्गीत मिठो मधुरो घरमा पनि मधुरो धुनहरू, भगवान्को भजनहरू त्यस्तो लगाइराखे, मधुरो स्वरमा होटेलहरूमा, फाइभ स्टार होटेलमा लगाउँछ नि म्युजिकहरू, त्यस्तै लगाइराख्ने। पानीको मात्रा वाटर थेरापी भन्छौँ, पानीलाई चार्ज गरेर पिउने, पानीलाई चार्ज गरेर, पानीलाई हेर पिउनुभन्दा अगाडि पानी हेर्ने, म शक्तिशाली आत्मा हुँ, यो जल देवता हो, यो पानीले मलाई स्वस्थ गर्छ भन्ने, पानीको मेमोरी पावर हुन्छ भनेर जापानिज विद्वानहरूले अहिले भन्नुभएको छ। अनि हामी जस्तो जे भन्छौँ त्यो पानीले ग्रहण गर्छ अनि त्यसलाई त्यो पानी अमृत भन्छ, त्यो पानी पिउँदाखेरि हामी स्वस्थ हुन्छौँ। पानीको एक एक घन्टामा एक एक ग्लास पानी चुस्की लिलिकन पानी पिउने, भोजन गर्दाखेरि पानी नखाने, तर एक एक घन्टामा एक एक ग्लास पानी चुस्की, पाँच बजेपछि होइन, अनि दिनमा एकपटक स्नान गर्ने, सावर लिने, एकपटक स्नान गर्ने, पानीको मात्रा पर्याप्त छ भने, पानीले साथ दिन्छ भने नुहाउने, हरेक दिन नुहाउने। अनि त्यसपछि एउटा कुरा, स्ट्रेस, STRESSमै लुकेको छ स्ट्रेस म्यानेजमेन्टको कुराहरू हेर्नुहोस्। स्ट्रेसको यसले के भन्छ भने, सेयर योर प्रोब्लम्स टु द इल्डर, तपाईँलाई प्रब्लम भएको छ भने ठुलो बुजुर्ग मान्छेलाई, साइकोलोजिस्टलाई, साइकेट्रिकलाई, डक्टरलाई, गुरुजनलाई सेयर गर्नु, गुम्स्याएर नराख्नु। क्रिस्चियनिटीमा एउटा परम्परा छ क्या क्रिस्चियनहरूको, उहाँहरू के भन्नुहुन्छ भने, कन्फेसन केही भएको छ भित्र भनेदेखि त्यो फादरको अगाडि गएर भन्छन् क्या, उनीहरू फादरले यस माई चाइल्ड, यस माई चाइल्ड भनेर सुन्नुहुन्छ, तर उहाँलाई त्यो धेरै चासो नहुनसक्छ, उसले भन्दा भन्दै ऊ क्याथरसिस हुन्छ, उसलाई हलुको हुन्छ। त्यहाँ सेयर गरेको जाति, यस टीले भन्छ थिङ्क लेस डु मोर, कम सोच्नु धेरै गर्नु, व्यस्त रहनु, मस्त खाली नबस्नु, आइडल माइन्ड इज डेभिल सोक, सब खाली मन त राक्षसको कारखाना हो, विध्वंसात्मक चिजहरू मात्रै बन्छ, केही न केही गरिराख्नु
2: सम्झि, तर नसोचौँ भन्दा जे कुरा नसोचौँ भने त्यो कुरा फेरि आइहाल्छ नि, यस्ता कुरा समस्याहरू हुन्छ नि,
1: नगर्ने त्यसलाई हेर्ने, आएको विचारलाई हेर्ने, नसोच्ने, पन्छाउने कोसिस गर्नुभयो भनेदेखि प्रोहिबिसन, इन्भिटेसन, इन्भिटेसन, प्रोहिबिसन भन्छ ह्युमन साइकोलोजीमा, निषेध, निमन्त्रण, निमन्त्रण, निषेध, नगर भनेको कुरा गर्नु मन लाग्छ, गर भनेको कुरा ज्यानकै गर्नु मन लाग्दैन, त्यसलाई नगर भन्ने नै होइन, नकारको भाषामा बोल्ने होइन कि, त्यसलाई जे विचार आउँछ त्यसलाई साक्षी भावले हेर्ने, एक्सेप्ट गर्ने अनि वाच गर्ने, त्यो आफै हराएर जान्छ।
2: यहाँले अगाडि लक्षणहरू भन्नुभएको थियो नि, लक्षणहरू जुन थकान हुने, अल्छिपना लाग्ने, यो शारीरिक समस्या हो अथवा थकाइको कारणले यस्ता भाव होला अथवा के भयो होला भन्ने मान्छेहरूलाई चाहिँ सामान्य हिसाबले चाहिँ लिन्छन् र पछि ठुलो समस्याको रूपमा पनि देखिन सक्छ।
1: हो, यो मानसिक पनि हो, शारीरिक पनि हो। त्यसमा जस्तै कहिले काहीँ अर्को एउटा लक्षण के हुन्छ भने, सेक्सुअल डिजायर असाध्य बढ्नु, लिबिडो भन्छ हामी त्यसलाई, सेक्सुअल डिजायरै नहुनु, यो पनि मानसिक समस्याको एउटा लक्षण हो। र एसटी यो सबै कम्प्लिट गरौँ म यसलाई,
2: हजुर हजुर,
1: हामीसँग समय छ नि,
2: हामीसँग अब तिन मिनट जति समय छ, हजुर।
1: ए डायरी लेख्ने कोसिस गरौँ होइन, डायरीमा राइटिङ थेरापी भन्छौँ हामी, जहाँ तनाव भएको छ त्यो ठाउँलाई एकछिन छोडिदिउँ, म वाकिङ थेरापी गरौँ, हिँडौँ 5-7 किलोमिटर हिँडिदिउँ तनाव हुने बित्तिकै, अनि ऐना हेरौँ, तनाव भएको बेलामा ऐना हेरौँ भन्छन् डक्टरहरू, ह्यान्स सेलीले भन्नुभएको, यो 1993 उहाँ येल युनिभर्सिटीको प्रोफेसर हुन् ह्यान्स सेली, उहाँको रिसर्चमा आएको कुराहरू यो सबै त्यो कुराहरू, अनि उहाँले चाहिँ हाँसौँ, खुलेर हाँसौँ, योग गरौँ, ध्यान गरौँ, साधना गरौँ, अनि सकारात्मक चिन्तन गरौँ, यस्ता कुराहरू छन्, यस्ता कुराहरू छन्, यो कुराहरूलाई जीवनमा अवलम्बन गरियो भने हामी मुक्त हुन्छौँ तनावबाट। म त पूर्णतया निर्विचार छु, अहिले समाधिमा छु, कहाँको के को तनाव हुनु। हरेक व्यक्तिले समाधिस्थ अवस्थाको त्यो परम अवस्थालाई प्राप्त गर्न सक्छ। सम्पूर्ण मानसिक समस्याको समाधान समाधिमा मात्रै छ, औषधिमा छैन।
2: पछिल्लो समय कोरोना महामारी गए पनि तनाव कम हुन सकेको छैन, अब तनावको महामारी हुन सक्छ कि भन्ने आशंकाहरू पनि आउन थालेका छन्। यहाँले भने यस्तै धेरै ठाउँमा तनावका कुराहरू छन्, विभिन्न किसिमका तनाव छन्, योबाट कसरी सजग रहने अथवा पूर्व सावधानी कसरी अपनाउन सकिन्छ?
1: मैले अहिले नै भने पूर्व सावधानी अप्नाउनुको लागि अब योग गर्नु, प्राणायाम गर्नु, प्राणायाम चाहिँ मुख्य रूपमा गर्नु। प्राणायाम भनेको चाहिँ नकारात्मक तरङ्गहरूलाई आफूभित्र प्रवेश गर्नुबाट रोकिदिन्छ प्राणायामले। प्राणायाम गर्नु, ध्यान गर्नु, अलिकति एक्सर्साइज गर्नु, भोजन शुद्ध सात्विक भोजन गर्नु, यति मात्रै गर्दै गयो भने, हरेक दिन गर्दै गयो भने ऊ तनाव छ मा छ भने पनि तनाव हट्छ, छैन भने पनि प्रिभेन्सन इज बेटर देन क्योर भन्छ नि, प्रिभेन्सन हुन्छ क्या।
2: अलि व्यस्त जीवनशैलीका कारणले यी सम्भव छन्?
1: होइन, आफ्नो जीवनशैलीलाई नै व्यवस्थित गर्ने त हो नि, अहिले जे छ तपाईँको जीवनशैली जुन छ त्यसैलाई अलिकति व्यवस्थित गर्ने सम्भव छ। म पनि त यति व्यस्त छु, बिहान 3 बजे उठेदेखि जाँदा जाति 11 बजेसम्म खट्छु, तर मैले गरिराखेको छु नि त, हरेक व्यक्ति कलाकारहरूले गरिराखेका छन्। यहाँ हिजो मात्रै शिविर भएको थियो हाम्रो, यहाँ शिविरमा कलाकारहरू आउँछन्, व्यावसायिक मान्छेहरू, अत्यन्त व्यस्त व्यावसायिक मान्छेहरू आउँछन्, भ्याइरहेका छन्, गरिरहेका छन्, तनावमुक्त जीवन जिइरहेका छन् हामीसँग जोडेकाहरू।
2: हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
1: यहाँलाई पनि धेरै धेरै सरकार कार्यक्रमलाई, मुकुन्द भण्डारीजीलाई, रमा बहिनीलाई, तपाईँलाई, रेडियो नेपाललाई सर्वोपरि रूपमा धन्यवाद यहाँहरूलाई।
2: आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ स्वामी आनन्द विदुसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकार सञ्चालनका विषयमा समस्या नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। र इरानी संसदले हर्मुज जलमार्गमा सेवा शुल्क लिने सम्बन्धी कानून बनाउँदै। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले घण्टी चिन्हमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए राष्ट्रिय स्वतन्त्र पार्टीलाई अप्ठ्यारो पर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौँमा आयोजना गरेको नीति संगठन र नेतृत्व कार्यक्रमको पहिलो श्रृङ्खलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकारका विषयमा ठूलो समस्या नरहेको दावी गर्दै विपक्षी दलले सरकारको आलोचना गर्नु स्वाभाविक भए पनि घण्टी चिन्हमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए राष्ट्रिय स्वतन्त्र पार्टीलाई अप्ठ्यारो पर्ने बताउनु भएको हो। सरकारले गरेका राम्रा कामलाई छायामा पार्ने प्रयास विपक्षी दलबाट भइरहेको आरोप लगाउँदै लामिछानेले सरकारका उपलब्धिलाई ओझेलमा पार्ने गतिविधि हुन सक्ने भन्दै पार्टी पंक्तिलाई त्यसप्रति सचेत हुनुपर्ने धारणा राख्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले हिजो काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनु भयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सङ्घ प्रदेश र स्थानीय तहबीच अधिकारको प्रष्ट बाँडफाँट तथा प्रभावकारी समन्वय आवश्यक रहेको पनि बताउनुभयो। उहाँले शिक्षामा कुल बजेटको कम्तीमा 20% लगानी हुनुपर्नेमा जोड दिँदै विश्वव्यापी अभ्यास अनुसार नेपाल पनि अगाडि बढ्नुपर्ने बताउनुभयो। विक्रम सम्म 2028 पहिलो पटक नयाँ ऊर्जाका साथ विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले प्रस्तावित ऐनलाई दीर्घकालीन र प्रभावकारी दस्तावेज बनाइने बताउनुभयो। सङ्घीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपराह्न 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ। त्यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दैछ। प्राप्त जानकारी अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला बार एकाईले हिजो दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकाले न्याय सम्पादनलाई प्रभावकारी र जन मैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्ष बीच सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयo। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। मन्त्री रावलले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुरक्षाका लागि छलफल भइरहेको बताउँदै पीडितका हकमा जुनसुकै दलमा आस्था राखे पनि पीडितको न्यायोचित सम्बोधनका लागि सबै एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो। यस्तै मन्त्री रावलले हिजै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भूमि प्रशासन कार्यालय नापी कार्यालय लगायतका विषयमा पालिका प्रमुखहरूसँग समेत छलफल गर्नुभएको थियो। कुष्ठ प्रभावित व्यक्तिलाई स्वावलम्बी आत्मनिर्भर र सक्षम नागरिकका रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा सहभागीहरूले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिबाट आय आर्जन गर्न सक्ने कार्यक्रम र वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठ प्रभावित भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी, घर परिवार र समाजबाट अलग्गिनु पर्दा त्यस्ता व्यक्तिको आत्मसम्मानमा कति क्षति पुगेको पाटोलाई दृष्टिगत गरी सरकारले कानुनी रूपमै आवश्यक प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्नेमा सम्बन्धित सरोकारवालाहरूले जोड दिनुभएको छ। सगरमाथा आरोही सङ्घको 25 स्थापना दिवसका अवसरमा हिजो आयोजित रजत महोत्सव कार्यक्रममा ऐनलाई समय सापेक्ष बनाउँदै आरोही मैत्री बनाउनु पर्नेमा जोड दिएको हो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले पर्यटन क्षेत्रलाई समय सापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न 2035 सालमा बनेको पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताउनुभयो। अछामको मङ्गलसेन नगरपालिका 8 सुतुडा टोलका 86 घरधुरीमा एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीका पक्की धारा निर्माण भएका छन्। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयका लागि 50,27,000 रुपियाँ भन्दा बढीको लागतमा खानेपानीका पक्की धारा निर्माण गरिएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी काभ्रे पलाञ्चोकका 37 वर्षीय नवीन लामा, सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश रेउलेलाई प्रहरीले पक्राउ गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कपिल वस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित 5 महिलालाई पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका 2 पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारत जाँदै गरेका 5 रोकी जाँच गर्दा उनीहरूको साथबाट 15 भन्दा बढी लागु औषध बरामद गरेको हो। जाँचका क्रममा उनीहरूको साथबाट चरेस जस्तो देखिने कालो गिलो पदार्थ 5 किलो 225 ग्राम र अफिम जस्तो देखिने गिलो पदार्थ 10 किलो बरामद गरिएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानको संसदले हर्मुज जलमार्ग भएर आवत जावत गर्ने जहाजबाट सेवा शुल्क लिने सम्बन्धी कानून बनाउने तयारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने घोषणा गरेपछि इरानले यो जलमार्ग भएर आवत जावत गर्ने जहाजमा शुल्क लिने कानून बनाउने तयारी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै अमेरिकाको लक्ष्य इरानलाई टिकाइरहेका हरेक आर्थिक जीवनरेखा काट्नु रहेको बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार सञ्चालनका विषयमा समस्या नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई र इरानी संसदले हर्मुज जलमार्गमा सेवा शुल्क लिने सम्बन्धी कानून बनाउँदै। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

पा सगरमाथा आरोही सङ्गनायो माया शेर्पा थथे ख धनादिको ख पिने देशे लजगा बिगो धासे दानया विष्णु उना चोपी निमेषित जोङ्गुदु काब्रु प्लाञ्चोग्या मन्देन देवपुर नगरपालिका बार या स्विन हेद या नवीन लामा हो सल्यान या शारदा नगरपालिका दुई छे दुम निएद दुम रमेश रेउलले या त जोङ्गु ख प्रिय कथ नवीन मलेसिया छुएको धका सोम पाखे चिनपेङ्गु लाको रमेश रेउलले अमेरिका छुयाबी धक्का छम पाखे सोङ्गु लाख दाकाया विष्णु उना चोङ्गु इले जोङ्गु ए अपराध अनुसन्धान ज्याकु या पुचल जोङ्गु ख भारत या ओडिसा राज्य लिक्क या समुद्र छग कार्गो ल जहाज दबे जुया निनी म तनाचोङ दु पानामा या दे या ध्वया दुगु थो जाजे निपे म मुनु त दुगले निमेसित उद्धार यागु ख चालक दल नप नि म चिनिया सोम म्यानमा ओछम बङ्गलादेश या नागरिक दुगु ख थो जहाज ओडिसा न या हलो जुन जुना सिङ्गापुर उनाचुङ इले डबे जुगु ख थौँ बागमती गण्डकी लुम्बिनी ओ सुदूरपश्चिम प्रदेश या तराई लागा बच्चा थासे ओ मधेस प्रदेश नाप कोशी प्रदेश या तराई लागा मोह थासे नजना वा वैगु धागुदु कोशी बागमती गण्डकी ओ लुम्बिनी प्रदेश या पहाडी लागा छकुनीको थासे मोदीको वा वैगु जल तथा मौसम विज्ञान विभाग तुकमा यागु ख मिग सुनिगोले सुइगुपुटी न्यागु डिग्री सेल्सियस या क्वाजो लुग्ली थौँ थोए ल्याखे क्वाइगु धागुदु नेपाल भाषी बुख कोचाल शुभ्या।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र।

नमस्कार। हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी

0: कुलुङ जातिको परिचय, संस्कार, संस्कृति सम्बन्धी सामग्री समेट्दैछौ। नेपाली विविध जाति समुदायमा कुलुङ जाति आफ्नै भाषा, संस्कृति, संस्कार र ऐतिहासिक पृष्ठभूमिले सम्पन्न एक किराँत जाति हो। कुलुङ जातिको ऐतिहासिक थाथलो सोलुखुम्बुको उत्तर पूर्वी क्षेत्रको वुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि स्थानहरू हुन्। निनाम लोवातीका अनुसार कुलुङ जातिका वंश वा पुर्खाहरू कहाँबाट आए भन्ने इतिहास पनि छ। मौलिक संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन, चाडपर्व आदिको विशिष्टता छ। कुलुङ जातिका चार पुर्खा थिए, छेम्सी, तामसी, खब्दुलु र राताप्खु। छेम्सीले छेम्सीमा, तामसीले छेस्खाममा, खब्दुलुले पेल्माङ पिल्वोमा र ताताप्खुले सत्तो सोत्तो हाल सोताङमा बसोबास गर्न सुरु गरे। कालान्तरमा जो जो आफ्नो मूल थलो छाडेर अन्यत्र गए उनीहरूले आफूलाई छेमसिङे, छेस्खामे, पिल्मोङे, पिल्माङे, सोताङे, बुँगेली, गुँदेली आदि भनी चिनाउन थाले। उनीहरू सबै कुलुङ हुन्। चार प्रमुख पुर्खाभन्दा पहिले 23 पुर्खा थिए भन्ने कुलुङ जातिका बुढापाकाहरू बताउँदछन्। विक्रम सम्बत 2059 यरेदङ 5061 भाषाविदहरू अमृत योञ्जन तामाङ र डाक्टर माधव प्रसाद पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो। त्यसअनुसार कुलुङ भाषामा 21 व्यञ्जन वर्ण र 12 स्वर वर्ण छन्। कुलुङ जातिका आफ्नै परम्परागत जातीय पहिरन, गरगहना र मौलिक बाजागाजा छन्। कुलुङ जातिको जन्मसंस्कारको परम्परामा शिशु जन्मेपछि जन्मदिने सुत्केरी आमा आफैले शिशुको नाइटो काट्ने प्रचलन परम्परामा पाइन्छ। त्यसै गरी भाङ्रे सिस्नुको धागोले बाँध्ने, बच्चालाई भाङ्राकै कपडाले बेरेर राख्ने, स्थान र समयअनुसार 5-7 कटुस 29 काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाइदिने परम्परामा पाइन्छ। यसरी नुहाएपछि चोखो भएको मानिन्छ। कुलुङ जातिका पूजाआजा मध्ये चाकचाकुर, तोस, देदाम, नागी, मौवा, साप्लोपा, साइपोम वा साइपोको आदि मुख्य हुन्। देदाम गर्न चाहिँ निकै खर्चिलो हुन्छ। देदाम गर्नलाई जोडी सुँगुर, कुखुरा, बादी अर्थात् अण्डा, दी र हङमावा अर्थात् जाँड रक्सी इत्यादि चाहिन्छ। देदाम अनिकाल पर्यो, दुःख बिमार भयो भने गर्ने गरिन्छ। तोस गर्दा भने यङ्कुलु अर्थात् पवित्र ढुङ्गा राखिन्छ। त्यस्तै नागी गर्दा दी छारीमा लिप अर्थात् घेम्पाको पिँधमा पाल पारेर राखिएको हुन्छ, जुन दीले सुक्तुलु चुलो दाम्फे पुजिन्छ। यस्तो कार्य स्थान अनुसार फापर, जौ र कोदोको जाँडले सम्पन्न गरिन्छ। अर्जुन कुलुङका अनुसार तोस पर्व वर्षमा 3 पटक हुन्छ, फुर्त तोस, गोमुल तोस र याउ तोस। मौसम अनुकूल होस्, बाली रक्षा होस्, जीवन सुस्वास्थ्य रहोस् भन्ने कामना गरी तोस गरिन्छ। त्यस्तै चाकचाकुर निङदोङ चाहिँ नयाँ वर्षका रूपमा मानिन्छ। जहाँका कुलुङ भए पनि कुल पितृ आदिमा कुलुङ जातिका मोप नाक्छोले कुलुरिङमै रिदुम फलाक्छन्। कुलुङ जातिमा जन्मदेखि मृत्यु संस्कारसम्मका संस्कारहरू आफ्नै जातिका मोप पापा सतीपुस खोक्सु पापाको मुख्य भूमिकामा सम्पन्न गरिन्छ। मृत्यु संस्कार गर्दा मृतकको आत्मालाई महाकुलुङको पम्लालुङ भन्ने ठाउँमा पठाउनुपर्छ भन्ने पारम्परिक मान्यता छ। कुलुङहरूको विश्वास अनुसार यो पम्लालुङ नै कुलुङ जातिको गन्तव्य थल हो। मृतकलाई यसरी स्वर्ग पठाउँदा पुग्नु अघि मृतकलाई पानी पिउन दिने ठाउँ छ। यो ठाउँलाई पम्ला काउ भनिन्छ। पम्लालुङ सोलुखुम्बु जिल्लाको गुदेलमा पर्छ र कुलुङहरूको महत्वपूर्ण स्थल मानिन्छ। कुलुङ जातिको विवाह संस्कारमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलु अर्थात् चुल्हामा दी अर्थात् जाँड र हाङ्गुबा अर्थात् रक्सी चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रूपमा सुम्पने गरिन्छ। सामान्यतया कुलुङहरू 2 पटक विवाह गर्दछन्। पहिलो बिहेसम्म चेलीको मृत्यु भइहाले माइतीले नै काजक्रिया गर्नुपर्छ। दोस्रो विवाह छिन्ती विवाह हो, जसलाई दाप्लो कुइम भनिन्छ। कुलुङ जातिका संस्कारगत विधि प्रक्रियाहरू र पारम्परिक संस्कृतिहरू र त्यहाँभित्रका विधिहरू थुप्रै छन्। यहाँ संक्षेपमा मात्र मुख्य गरी यस सम्बन्धी अध्येता तथा लेखक निनाम लोवात्तीको आलेखका आधारमा यो सामग्री राख्यौं। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 साथै पुनः प्रसारण सोमबार राति 9:20 कार्यक्रम हाम्रो संस्कृति, हाम्रो परम्परा।
0: आजको कार्यक्रममा कुलुङ जातिको केही ऐतिहासिक पक्षहरूका साथै कुलुङहरूको संस्कार संस्कृति सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौ। अब लागौं कुराकानीतर्फ। कुलुङ जातिका विविध पक्षमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका पूर्व केन्द्रीय सदस्य, अध्यक्ष तथा लेखक अर्जुन कुलुङसँग कुराकानी गरेका छौ। सुनौ कुलुङहरूको वर्तमान अवस्था, सांस्कृतिक विशिष्टता लगायतका विषयमा मानव शास्त्रका विद्यार्थी समेत रहनुभएका कुलुङसँग गरिएको कुराकानी। कार्यक्रममा स्वागत छ।
2: धन्यवाद। सेवा।
0: कुलुङ जातिको बसोबास कहाँ कहाँ छ?
2: कुलुङ जातिको उद्गम थलो सोलुखुम्बु जिल्लाको महाकुलुङ हो। महाकुलुङ चाहिँ ठाउँ मात्र नभएर प्रशासनिक रूपमा एउटा पालिकाको नाम पनि महाकुलुङ हो। बुङछेस काम गुदेल सोताङ पावे तत्कालीन, यद्यपि अहिले सोताङ गाउँपालिका चाहिँ पावे र सोताङ र केही गुदेलका वार्डहरू समेटेर अर्को भएको छ। तर पुरानो दस्तावेजहरूमा चाहिँ ती कोसीपारीका पाँचवटा तत्कालीन गाविसहरूलाई चाहिँ महाकुलुङ भनिन्थ्यो र भनिन्छ, अहिले पनि चिन्नेहरूले त्यसै गरी चिन्छन्
0: सोलुखुम्बुला।
2: हजुर।
0: अब जनसङ्ख्याको अवस्था चाहिँ कस्तो छ तथ्याङ्कहरूमा?
2: जनगणना यो 2078 चाहिँ 33,388 देखाएको छ, त्यो ठिकै छ। हाम्रो दाबी चाहिँ 140,000 भन्दा माथि नै हौ, किनभने हाम्रो बाहुल्यता चाहिँ नेपालको त्यो उद्गम थलोभन्दा बाहिर शङ्खासभा, भोजपुर, इलाम, पान्थर, सुनसरी, झापा, मोरङ, काठमाडौँ, ललितपुरमा सघन बस्ती छौँ र संसारभरि छौँ होइन, र देशभन्दा बाहिर हाम्रा छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङतिर सघन रूपमा त्यहाँको स्थानीय जस्तै जस्तो सोलुखुम्बुको उद्गम थलोको जस्तै भाषा संस्कृति परम्परा जगाएर बस्नु भएको एउटा कुलुङ समुदायको सघन बस्ती छ।
0: जनसङ्ख्या यहाँहरूले सोचे जस्तो नआउनुमा केही कारण देख्नुहुन्छ कि?
2: त्यो छ। त्यो के छ भनेदेखि हामी आफैमा पनि एउटा जनचेतना अलिकति फैलाउन सकिरहेको छैनौँ। फैलाउँदा फैलाउँदा पनि कमी भइरहेको छ कि आफ्नो पहिचान र आफ्नो सो पहिचान र आफ्नो कुलुङको सही जनसङ्ख्या र तथ्याङ्क देखाउँ भन्ने नेपाल किराँत कुलुङ भाषा संस्कृति सङ्घले त्यो नेतृत्व गर्छ र विभिन्न जिल्लाहरूमा भातृ संस्थाहरू, जिल्ला संस्थाहरूले त्यो काममा ऐक्यबद्धता जनाएको हुँदा हुँदै पनि चुकेका छौँ भने अर्को चाहिँ जस्तो सरकारी त्यो दस्तावेजहरूमा होइन, कुलुङ त राई हो, राईभित्र पारिदिने चलन थुप्रो छ, त्यसरी पनि सङ्ख्या घटेको देखिन्छ। मान्छेहरूले अरूले के बुझ्दा रहेछन् भने राई भनेको जाति हुन् र कुलुङ भनेको चाहिँ थरी हुन्, त्यो उपथर बुझ्दा रहेछन्। 52 भट्टराई, नेपाल, पौडेल भने जस्तो बुझ्नुहुँदो रहेछ। तर हामी चाहिँ किराँत वंशका, किराँत मूलका कुलुङ जाति हौँ र कुलुङ जातिभित्र पनि म मान्थेर भयो, अनि कुलुङले कुलुङसँग पनि वैवाहिक सम्बन्ध गाँस्दछ। त्यो भनेको चाहिँ अन्तर थरी, त्यो भित्र थर छन्, पाछा छन्, बकाइदा त्यो गोत्र भन्नुहुन्छ होइन, हाम्रो चाहिँ दफनिङ भन्छ। त्यो दफनिङ नमिल्ने बित्तिकै अब आमापट्टिको 5 पुस्ता र बाउपट्टिको 7 पुस्ताले नभेट्ने, त्यत्रो टाढाबाट चाहिँ अन्तर थरीबाट विवाह चल्छ। त्यसो भएर कुलुङको आफ्नै छुट्टै भाषा छ, छुट्टै संस्कृति छ, छुट्टै उद्गम थाथलो छ, छुट्टै सांस्कृतिक एउटा उत्पत्तिको एउटा किंवदन्ती छ, कथा छ, आधारहरू छ।
0: मूल थलो सोलुखुम्बुको उत्तर पूर्वी क्षेत्रमा चाहिँ कसरी आइपुगे भन्ने सम्बन्धमा पनि ऐतिहासिक जनश्रुतिहरू पाइन्छन् भनिन्छ होइन, त्यो संक्षिप्तमा केही
2: हो? अब हामी कुलुङ्गीहरू किराँत वंशभित्रको एउटा सन्तान हौ भनिसकेपछि निश्चय नै किराँतले नेपालमा काठमाडौँमै राज्य चलाएको हो भन्ने छ। पछि यो साँखु भन्ज्याङ, यो सागा भन्ज्याङ, जिरी, यो सुनकोशी नदी र सुनकोशी तरेका बिचको र अरुण पारी राजनीतिक रूपमा बुझ्दाखेरि चाहिँ काठमाडौँको नजिकलाई चाहिँ ओल्लो भनियो रहेछ। जस्तो सुनकोशी यता काठमाडौँपट्टिकोलाई ओल्लो, सुनकोशी र अरुण बिचको भूभागलाई चाहिँ माझ किराँत भनिएछ। अनि त्यसपछि अरुण पूर्व चाहिँ पारी चाहिँ पल्लो किराँत भनिएछ काठमाडौँबाट। यसरी हुँदा चाहिँ सोलुखुम्बुमा कुलुङ जातिको उद्गम थलो सोलुखुम्बु मानिनुमा चाहिँ त्यसरी भएका किराँती समुदायभित्रबाट नै गएर त्यहाँ छुट्टै कुलुङ जातिको चाहिँ विकसित भयो
0: आदिमकालमा।
2: आदिमकालमा किन विकसित भयो भने उनको भाषाले उसलाई छुट्टै बनायो, संस्कृतिले छुट्टै बनायो, सामाजिक परम्पराले बनायो, सांस्कृतिक क्रियाकलापले बनायो, उसको जाति एउटा वेशभूषाले बनायो, अनि उनको त्यहाँको छुट्टै भौगोलिक बनावटमा उसको त्यो बस्ने पर्यावरणीय एउटा परिधिभित्र आफूले अनुकूलन गराएर आफूलाई भिन्नै बनायो, त्यसो भएर चाहिँ कुलुङको त्यहाँ उत्पत्ति भएको मानिन्छ।
0: किराती धेरै जातिहरूमध्ये कुलुङहरूको आफ्नो संस्कारगत र सांस्कृतिकगत विशिष्टताहरू चाहिँ भन्नुपर्दाखेरि के भन्न सकिन्छ?
2: हो, हामी किराँतभित्र पनि जब प्रकृति पूजक हौँ, हामी भूमि पूजक हौँ, हामी चाहिँ सामूहिकतामा रमाउने एउटा विशिष्ट जाति हौँ, र हामी कुलुङको चाहिँ एउटा छुट्टै कुलुङलाई मात्रै प्रतिनिधित्व गर्ने सांस्कृतिक विशेषता चाहिँ हामी अन्य किराँतीले पनि चुल्हा पुज्दछ, हामी पनि चुल्हा पुज्दछौँ, हामी चुल्हा पुज्छौँ वर्षमा दुई पटक उधौली र उभौलीमा, होइन, हामी भूमि पुज्दछौँ वर्षमा तिन पटक, एउटा बर्खे भूमि पूजा पनि भन्छ हामी, तोस भन्छौँ, त्यसरी हामीले वर्षमा तिन पटक एउटा बाली लगाउने बेलामा, एउटा लगाइसकेपछि फुल खेल्ने बेलामा, र अर्को चाहिँ फुल खेलिसकेर बाली पोटिलो भएर त्यो बालीको चाहिँ ठ्याक्क त्यसको त्यो बाली पोसाउने बेलामा भरिलो बाली होस्, त्यसको सह राम्रो होस् भन्ने बेलामा गर्छौँ। त्यसले चाहिँ प्रकृति र संस्कृति अनि पुर्खालाई सम्बोधन गरेर गर्ने गर्छौँ। त्यसमा हाम्रो अर्को नागी पनि पर्छ, हाम्रो चाकचाकुर पर्व छ जो पुष पन्ध्रबाट सुरु हुन्छ, र हामी कुलुङको क्यालेन्डरमा चाहिँ पुष पन्ध्रबाट हाम्रो नयाँ वर्ष निङदोङ सुरु हुन्छ
0: गते अनुसार।
2: अब त्यो अन्य किराँती समुदायमा भेटिँदैन, अरूमा छैन, होइन, अनि अन्य किराँती समुदायसँग हाम्रो भाषा मिल्दैन, अनि हाम्रो आफ्नै भिन्दै भाषा संस्कार संस्कृतिले हामीलाई विशिष्ट बनाएको छ जो कुलुङको मात्रै प्र्याक्टिसमा छ अहिलेसम्म।
0: हजुर, अनि तिन चुलो भन्ने पनि कुलुङको सन्दर्भमा अलि बढी सुनिन्छ नि, होइन?
2: हो, तिन चुलो हाम्रो खास गरी बाहिर समग्रमा हामी जमिन माटो धरतीलाई हामी पुज्दछौँ, र घरभित्र चाहिँ चुलो हो, त्यो हामी मूर्ति पुज्दैनौँ, अन्य धर्मावलम्बीहरूको जस्तो हामी अरू धर्म ग्रन्थ शास्त्रहरू हाम्रो छैन, हाम्रो जे छ घरभित्र चुलो हुन्छ र घर बाहिर धरती जमिन हुन्छ, यी दुईटा माथि हामीले केही गरी आफ्नो इमानहरू पनि साट्नु पर्यो भने यसलाई साँची राखेर गर्ने चलन छ। त्यसो यो तिनवटा चुला ढुङ्गा पाखोलुङ माखोलुङ र साम्बेलुङको पनि आफ्नै विशिष्ट काम कर्तव्य र अधिकार क्षेत्रहरू हुन्छ। पाखोलुङले छोराको कुल वंश थाम्छ भने माखोलुङले एउटा आमा मातृत्व र सहकालको भूमिका खेल्छ, समृद्धिको भूमिका खेल्छ, त्यो अन्नको लक्ष्मीको भूमिका खेल्छ भनेदेखि साम्बेलुङले चाहिँ छिमेक समुदाय आफन्त जनलाई चाहिँ प्रतिनिधित्व गर्छ। त्यसैले यी तिनवटाको सन्तुलनमा चाहिँ कुलुङ समुदायको समाज र संसार अडेको छ भन्छ। तिन चुला ढुङ्गा हो, होइन, अब त्यो तिन चुला त्यसरी बुझौँ कि तिनवटाको सन्तुलित भूमिका र फरक विशिष्ट भूमिका चाहिँ कुलुङको सांस्कृतिक र धार्मिक मान्यता चाहिँ समृद्धि हो त्यो घरभित्रको चुलो ढुङ्गा हामी सुक्तुलुङ भन्छौँ।
0: कुलुङको विशेषतामा अब मृत्यु संस्कारमा चाहिँ पोम्लालुङ भन्ने ठाउँमा गर्ने गरिन्छ भन्ने पाइन्छ नि,
2: हो
0: हो, यो चाहिँ कस्तो?
2: यो चाहिँ हाम्रो पोम्लालुङ चाहिँ एउटा ठुलो ओडाड हो, गाउँ पारी गुदेल अवस्थित छ, ठुलो एउटा पहाड एउटा गुफा जस्तो छ, कालगतिले बितेका परिवारजनहरूको आत्मा चाहिँ त्यहाँ पठाइन्छ, तर जो दुर्घटनामा अकाल गतिले आत्महत्या गर्नेहरूलाई चाहिँ फेरि यता खोला तल हुलु पारी एउटा सोबोलु धाम्रो भन्छ, त्यो आत्मालाई चाहिँ त्यहाँ लगेर त्यहाँबाट त्यो झारिन्छ, त्यसको मिनिङ चाहिँ त्यसरी भिरबाट झार्दाखेरि चाहिँ त्यो आत्मा डढाएपछि अर्को पटकबाट त्यस्तो उसले अप्रिय मृत्युहरू रोज्ने छैन भन्ने कुरा गर्छ, कि हामी मान्छे जन्मेपछि मर्नुपर्छ भन्ने कुरामा स्वीकारिता देखिन्छ, तर अप्रिय मृत्युहरू दुर्घटनाहरू मान्छेको अकालको मृत्युहरू चाहिँ हामी त्यो स्वीकार्न सकिँदैन र त्यो स्वीकार्न पनि दिनुहुन्न भन्ने हिसाबले त्यसरी मर्नेको लासलाई चाहिँ जङ्गलमा गाड्ने त्यो लासलाई यातना दिएर गाडिन्छ, कि त्यो लैजाने त्यसरी मार्ने काल पनि तर्सियोस्, अबदेखि त्यसरी अप्रिय दुर्घटना पारेर अकालमा नमरियोस् कोही पनि, कालगतिले मर्नु स्वाभाविक छ त त्यसो नहोस् भनेर, र उसको अन्तिम सद्गत गर्दा पनि उनको त्यो आत्मालाई चाहिँ भिरबाट खसालिन्छ, तल खोलैमा पुर्याइन्छ,
0: अहिलेको पछिल्लो सन्दर्भमा त अब कुलुङहरू देशभरि र विदेशमा पनि छरिएका छन् होइन, अब यो मृत्यु संस्कार चाहिँ पम्लालुङमै गर्नुपर्छ भन्ने मान्यतालाई चाहिँ कसरी अभ्यास गरिँदैछ?
2: त्यहाँ हाम्रो पुर्खा पहिला घुमन्ते अवस्थामा रहँदाखेरि चाहिँ त्यहाँ बित्नु भएर पुर्खालाई ती सद्गत गरिएको किंवदन्ती जोडिन्छ, र अहिले हामीले पम्लालुङमा पठाउनुको अर्थ चाहिँ त्यही पुर्खासँग भेटियोस् भनेर हो। त्यो क्षेत्रमा छिर्दा सिकारी रूपमा कुलुङ पुर्खा छिर्नु हो, त्यो वरिपरि जिउने क्रममा आफ्नो दिनचर्या गर्ने क्रममा त्यो ओडारमा आड लाग्दै वरिपरि खोजी खाँदा एउटा आफ्नो समय जुनी बिताउँदै गर्दा बित्नुभयो, अनि पछि चाहिँ त्यस पश्चात जो जो बित्नु हो त्यो ओडारमा लग्ने। पहिला चाहिँ त्यहाँ बित्नु भएको पुर्खाको चिहानै छ, तर अहिले त्यहाँ लगेर गाडिन्न, आत्मालाई चाहिँ त्यहाँ पठाइन्छ।
0: महाकुलुङ भन्दा बाहिर टाढा टाढा रहेका
2: सबैले त्यहीँ ल्याउनुहुन्छ, त्यो चाहिँ हाम्रो अब आत्मालाई पठाइन्छ। हाम्रो चाहिँ आत्मालाई एउटा त्यो सतीपुष भन्छ, त्यो मृतात्मासँग बातचित गर्ने, मृतात्मालाई फकाउन सक्ने मान्छेलाई चाहिँ सतीपुष भनिन्छ। उहाँले चाहिँ त्यसरी फकाएर त्यहाँ पठाउनुहुन्छ।
0: हजुर, अब कुलुङ जातिको विवाह संस्कार परम्परामा चाहिँ विवाह दुई पटक हुन्छ भन्ने पाइन्छ, यसलाई कसरी बुझ्नुपर्छ?
2: यो सही हो, दुई पटक विवाह हुनु चाहिँ सही हो। यसको पछाडिको कारण चाहिँ कुलुङ समाज चाहिँ मातृसत्तात्मक समाज हो, बिहे त गर्न परि नै हाल्यो, सृष्टि चलाउनु पर्यो। भनिसकेपछि मैले मेरो चेलीलाई कोही कुटुम्बलाई दिएँ भने पहिलो विवाह हुन्छ। त्यो विवाहमा चाहिँ समाजले चाहिँ अब तिमीहरू बुढाबुढी हौ सम्म मात्रै भन्छ, तर त्यो चेलीलाई चाहिँ माइतीको चुलोबाट निकालेर कुटुम्बको चुलोमा र कुटुम्बको जात कुटुम्बको समाजमा रूपान्तरण गर्दैन, विस्थापन गरेर राख्दैन। त्यो पहिलो विवाहको परिधि भनेको परीक्षणकाल। परीक्षणकाल के हो भने ज्वाइँ परिवार पाल्न लायक हो कि होइन, आफ्नो परिवार र श्रीमती प्रति वफादार हो कि होइन, परिश्रमी हो कि होइन। होइन भने ज्वाइँलाई सिप सिकाइन्छ, गरिखाने बनाइन्छ, सिप ससुराली ल्याएर सिकाइन्छ, ससुरालीको काम गराएर सिकाइन्छ, अथवा ससुरालीले भनेर सिकाउनु पर्छ। ससुराली खलकका ससुरा हुनुहोला, अब जेठान चेलाको को हुनुहुन्छ उहाँले सिकाउनुहुन्छ। त्यो विवाहभित्रमा जाइ जेठा सन्तानहरू हुनसक्छ, मान्यता पनि छ। अनि त्यसपछि जब ससुराली खलकलाई हाम्रो चेलीलाई छोरीलाई ज्वाइँ परिपक्व हुनुभयो, अब मलाई केही शङ्का छैन कि अब ज्वाइँले हामीलाई पाल्न नसक्नु होला, मलाई केही शङ्का छैन कि अब ज्वाइँको हातमा परिवार पाल्ने एउटा भूमिका निर्वाह गर्ने ऊ सक्षम भयो, अब हामीलाई छिन्ती विवाह दाप्लुक्विम गरिदिनु, अब चाहिँ म पूर्ण रूपमा ज्वाइँको उनको सतमा जान्छु, उनको समुदायमा जान्छु, उनको वंश हुन्छु, उनको चुलोमा म जान्छु, यो म राजी भएँ, म ढुक्क भएँ।
0: हजुर, त्यो चाहिँ सामान्यतया कति वर्ष पछि चाहिँ हुने गरेको?
2: त्यो सामान्यतया 3 वर्ष, 2 वर्ष, 1.5 वर्ष, अलिकति त्यो ज्वाइँ कति काबिल हो त्यहीमा भर पर्छ। कतिको 5-6 वर्ष पनि लिएको देखे।
0: छिन्ती विवाह पनि भनिँदो रहेछ,
2: छिन्ती भन्छ हाम्रो कुलुङ भाषामा, त्यसलाई दाप्लोक्विम भन्छ अथवा बाची खापकरका लाइम भन्छ। बाची खापकर भनेको रित पूर्वकबाट ल्याउने निकाल्ने भन्छ।
0: हजुर, अब कुलुङहरूको अब पारम्परिक पेसामा चाहिँ के देखिन्छ इतिहासमा?
2: पारम्परिक पेसा कुलुङहरूको खेती हो, पशुपालन हो, त्यसपछि अल्लो, अल्लोको यो सिलाइ बुनाई, त्यसपछि चोया, निगालोको बाँसको डोको बुन्ने, नाम्लो बुन्ने, चित्रा बुन्ने, भकारी बुन्ने, डोरीहरू बाट्ने, अरू धेरै राम्रा त्यो हस्तकलाहरू बनाएर बजारमा बिक्री गर्ने चलन छ। र पनि अर्गेली भन्छ नि लोक्ता, लोक्ताको पनि केही हस्तकलाहरू बनाउने, काठको हस्तकलाहरू बनाउने, आफूले उपभोग गर्ने र बेच्ने, कसैलाई सिपमा साट्ने चाहिँ चलन।
0: हजुर, पारम्परिक प्रचलन अहिले पनि छ नि?
2: छ छ, यो
0: अहिले चाहिँ अब
2: सिक्युवा मोलवा भन्छ।
0: अहिले चाहिँ अब कुलुङहरूले कुन कुन पेसा अँगालेको पाइन्छ?
2: अहिलेको आधुनिक समाजमा त अब थुप्रै खाले पेसाहरू गर्नुभएको छ। उदाहरणको लागि म पर्यटन व्यवसायमा छु भनेदेखि, अथवा पेसामा छु त्यो मजदुर छु भने, कोही साथीहरू अरू व्यवसाय गर्नुभएको छ, व्यापार व्यवसाय गर्नुभएको छ, कसैले यो सरकारी जागिरहरू खानु भएको छ, कोही त्यहीँकै गाउँकै पुरानो खेतीपातीमै व्यस्त हुनुहुन्छ भने, कोही विदेश जानुभएको छ, कोही लाउडे हुनुभएको छ, ब्रिटिस लाउडे हुनुभएको छ, विविध आयाम छ। जस्तो अरू समुदायको नेपालीमाहरूमा जस्तो छ नि, छिट्टो आयाम त्यहाँ पनि छ,
0: सबैजसोमै
2: संलग्न हुनुहुन्छ।
0: कुलुङ जाति आफ्नै भाषाले सुसम्पन्न जाति, अब यहाँ गोर्खापत्र नयाँ नेपाल पृष्ठको कुलुङ भाषा संयोजक पनि हुनुहुन्छ,
2: हजुर,
0: बोलचालमा चाहिँ कुलुङहरू बीच यो भाषा कतिको प्रचलनमा छ?
2: एकदमै प्रचलित छ। अहिले पनि तपाईँमा कुलुङ, कुलुङको बाहुल्यता भएको क्षेत्रहरूमा जानुभयो भने अरू समुदायहरूले पनि कुलुङ भाषालाई सहज रूपमा बोलिदिनुहुन्छ, लिइदिनुहुन्छ। र यो अहिले सोलु खुम्बुको सल्लेरी सदरमुकाम र विशेष गरी माथिल्लो भेग खुम्बुतिर शेर्पा समुदाय अथवा यता सोलु खुम्बु सल्लेरीतिर छिमेकी धेरैले बोल्नुहुन्छ अनि उहाँले भन्नुहुन्छ कुलुङको भाषा सिक्न सजिलो भन्नुहुन्छ, बोलिदिनुहुन्छ। अनि हाम्रो अहिले कुलुङ भाषामा अघि हजुरले भन्नुभयो अहिले गोर्खापत्रमा पनि हामी मासिक रूपमा कम्तीमा एउटा पृष्ठबाट चाहिँ नेपालको एउटा पृष्ठमा कुलुङ भाषालाई अटाएर हामी विविध रचनाहरू, लेखहरू, खबरहरू छपाउँछौँ होइन, अनि विभिन्न फिल्महरू, वृत्तचित्रहरू, गीतहरू बनेका छन्, विभिन्न साहित्य लेखनहरू भएको छ। अहिले तपाईँको कुलुङ भाषा मातृभाषामा सानो ठिमी पाठ्यक्रमबाट पाठ्यक्रम प्रकाशन भएको छ, यद्यपि त्यसको पनि म एउटा मौका पाएँ भनौँ न यो किताब लेख्नेमा पनि।
0: मातृभाषामा पठन पाठनको सन्दर्भमा चाहिँ कुलुङ भाषाको पठन पाठनको अवस्था भइरहेछ, कहाँ कहाँ भइरहेछ यो?
2: त्यो सोलुखुम्बु जिल्लाको माकुलुङमा भोजपुर, शङ्खुवासभा अनि केही इलामतिर र सुनसरतिर भइरहेको, झापातिर, मोरङतिर भइरहेको छ भन्ने सुन्छु र देखेको पनि छु। म आफैले आजभन्दा सकभर 10 वर्ष अगाडि होला हामीले यो भाषाविद अमृत योञ्जन उहाँको प्रशिक्षणबाट हामीले वर्कसप राखेर सिकेर फेरि म महाकुलुङमा गएर पाण्डुलिपि ल्याएर फेरि बनाएर कक्षा एकको पाठ्यक्रम बनायौँ। फेरि अस्ति भर्खर पनि करिकुलम बनायौँ पाठ्यभार, त्यो पाठ्यभारको पनि म सदस्य छु र हामीले सकायौँ। त्यो चाहिँ अन्तर्राष्ट्रिय स्तरको एउटा एकरूपता बनाउने ध्येयले चाहिँ गऱ्यौँ त्यो 3 कक्षासम्मका लागि।
0: अब यो भाषाको कुरा गर्दाखेरि कुलुङ भाषामा चाहिँ 21 व्यञ्जन वर्ण र 12 स्वर वर्ण छन् भन्ने चाहिँ
2: हो हो
0: यहाँले भन्नुभयो। जस्तै अमृत योञ्जन तामाङ र डाक्टर माधव प्रसाद पोखरेलको सहयोगमा चाहिँ यो स्वर वर्ण पहिचान गरिएको भनिन्छ नि,
2: उहाँले चाहिँ ध्वनि पहिचान गरिदिनु भयो। यसमा हाम्रो त्यही अघि भने जस्तो घ नहुने रहेछ अनि ठ नहुने रहेछ अनि त्यो सको पनि मोटो सहरू नहुने रहेछ, अब ढ पनि 2 ढ नहुने रहेछ। त्यसरी अब हामीलाई उहाँहरूले पत्ता लगाइदिनु भयो किराँत कुलुङ भाषा संस्कृति संघको नेतृत्वमा।
0: कुलुङ भाषाको अब शब्दकोश इत्यादिको प्रकाशनको अवस्था चाहिँ कस्तो छ?
2: निरन्तर नभए पनि प्रकाशनहरू सन्तोषजनक छ।
0: पछिल्लो समय पुनः संस्करणहरू पनि प्रकाशन
2: भइरहेछ, विशेष गरी कुलुङ भाषा र संस्कृतिमा त यो विदेशी मूलका धेरै विद्वानहरूले विद्यावारिधि गर्नुभयो।
0: अब अन्तमा अब नेपाल कुलुङ भाषा संस्कृति उत्थान सङ्घका पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्छ यहाँ, सङ्घमा यहाँ रहँदा गरिएका कार्यहरू केही स्मरण गर्नुहुन्छ र अहिले पनि सङ्घका गतिविधिहरू?
2: निश्चय नै, र आजभन्दा 15-17 वर्ष अगाडिको कुरा सम्झिँदा र अहिले सम्झिँदा त स्वर्णयुग जस्तो नै छ हाम्रो प्रगतिहरू। हामी आफै पनि सङ्गठित छौँ, हामी आफैले पनि बुझ्यौँ, अरू हाम्रो समुदायले पनि बुझाउन सक्यौँ, अरू समुदायले पनि बुझाउन सक्यौँ र विशेष गरी राज्यले बुझिदिनु भएको छ धेरै कुराहरूमा। उदाहरणको लागि अघि मैले भने हाम्रो सङ्ख्याहरू आएको छ, भाषाको कोडहरू आएको छ
0: होइन,
2: जातिको कोडहरू अब सरकारले पहिचान गर्नुभएको छ, अनि महाकुलुङ भन्ने गाउँपालिका नै छ, त्यसले के गर्छ भने कुलुङको आदिम भूमि एउटा टेरिटोरीको पहिचान गरेको छ। राजनीतिक रूपमा पनि त्यो एउटा मुद्दा थियो, सम्बोधन भयो भन्ने बुझिन्छ। अर्को चाहिँ हाम्रो स्वतन्त्र जातीय पहिचानको आधिकारिकता राज्यले नै ग्यारेन्टी गरेको देखिन्छ होइन, जनगणना छुट्टै हाम्रो कोडहरू आएको छ, महाकुलुङ गाउँपालिका हो यसको स्थानको उयोहरू पहिचान भएको देखिन्छ। अर्को राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा चाहिँ कुलुङहरूको उपस्थिति जस्तो पर्यटनको मार्फत, कला साहित्यको मार्फत, गीत सङ्गीतको मार्फत, कुनै सिप र नाटकको मार्फत भएको छ भने पर्व हाम्रो चाकचाकुर पर्व चाहिँ राष्ट्रिय पर्वको रूपमा मान्यता दिने कोसिस भएको छ। जस्तो कि अहिले महाकुलुङमा चाकचाकुर मनाउनलाई बिदै दिइन्छ, सरकारी बिदै दिइन्छ
0: पालिकाद्वारा
2: र केही कुलुङका बाहुल्यता भएका अन्य जिल्लाहरूमा पनि दिइन्छ। यो भनेको चाहिँ उपलब्धि हो, जबकि हामीलाई कुलुङ हुँ भन्न पनि कहिलेकाहीँ हिंता बोध र भाव भएको अवस्थाबाट यति धेरै अहिले प्रगतिमा पुग्यौँ र अहिले हामीले गर्व छ कुलुङ हुनुमा र यहाँहरूले पनि यसरी स्थान दिनुभएको छ, यो त पक्कै सकारात्मक कुरा हो नि। तपाईँहरूले पनि हामीलाई अप्नाउनु भएको कुरा हो नि। रेडियो नेपालले पनि पहिचान गरेको कुलुङको पहिचानलाई, कुलुङलाई अपनत्व गरेर स्वीकारेको कुरा हो नि।
0: हजुर, अब अन्तमा अलिकति एउटा प्रसङ्ग फेरि थप्छु। अब जस्तै कुलुङ जातिका संस्कारहरू सम्पन्न गराउने जो यहाँहरू नाक्सो भन्नुहुन्छ,
2: कुलुङ जातिको संस्कार सम्पन्न
0: होइन, उहाँहरूको नयाँ युवा पुस्तामा चाहिँ त्यो पुस्तान्तरण गर्ने प्रक्रिया चाहिँ कसरी भइरहेछ?
2: त्यो रोचक छ, रोचक छ। हजुरले अहिले भन्नुभयो हाम्रो कुलुङको संस्कार संस्कृति सम्पादन गर्ने विविध संस्कारको विविध मोप हुन्छ, नोक्चो हुन्छ। जस्तो धामी झाँक्रीलाई हामी मोप भन्छौँ, नागी गर्ने देदाम गर्नेलाई नागिरे भन्छौँ, मान्छेको आत्मा संस्कार्ने मृत्यु संस्कार गर्नेलाई हामीले सतीपुज भन्छौँ, त्यसपछि यता तोस गर्नेलाई नोक्छो भन्छौँ, तोस नोक्छो भन्छौँ। उहाँहरूको भूमिका अनुसारको विशिष्ट नाम पनि छ, एउटै मान्छेले सबै गर्न सक्दैन, त्यसैले उहाँले त्यो गर्नुहुन्छ। र अहिले न्याप पुस्तामा पुस्तान्तरण हाम्रो कुनै स्कुलबाट आउने सिकेर आउने भन्ने चाहिँ छैन, पुरानो चलन अनुसार अहिले पनि पाउन पर्छ भन्छ, भुइँ फट्टा जस्तो सिक्न पर्छ पाउन पर्छ, यो कतै पाठशालाबाट कतै किताब लेखेर किताबबाट घोकेर होइन,
0: आफैमा उत्पत्ति हुन्छ,
2: उनको आत्माबाट उसलाई त्यो विद्याले नै रुचेको सेस्मो भन्छ, सेस्मोले नै पाएको हुनुपर्छ भन्छ। तपाईँ म धामी मोप हो भने त्यो मोप हुने मेरोमा त्यो सपना आउनु पर्यो, सपनामा मलाई पढाउनु पर्यो त्यो धामी विद्या के। कोही सतीपुष हुन्छ नि, त्यो सतीपुषको सतीपुष विद्या सतीपुष हुने चरित्र सबै सपनामा सिक्ने अथवा उसको विपनामा पनि उनको रुचि नै त्यता हुन्छ।
0: हजुर, अहिलेको सन्दर्भमा चाहिँ त्यो कार्य सम्पादन गराउने त्यस्ता व्यक्तिहरूको अभाव चाहिँ केही
2: अभाव केही छ, केही छ। किन छ भने यसलाई व्यवसाय गर्न सकेन, नितान्त सांस्कृतिक र
0: सेवामूलक
2: भएको भएर छ। हामीले यसलाई सोच विचार गरेर यसलाई हामी व्यवसाय पनि गरौँ न। उदाहरणको लागि अरू केही कुराहरू त अरू जातिहरू पनि सिक्ने हो कि भन्ने कुरा, जस्तो गुम्बाको लामा सिक्नु भएर लामा हुनुहुन्छ र यता हिन्दू धर्मका पढेर सिकेर नै ब्राह्मण हुनुहुन्छ भने हाम्रो चाहिँ त्यो लेभलको स्कुल नभए पनि समाजबाट सिक्ने कि कोही पुरानोबाट लेखेरै भए पनि सिक्ने कि भन्ने छ। उहाँले सिक्नु त हुन्छ, लेखेर आफ्नो ढङ्गले आफ्नो गुरुबाट सिक्नुहुन्छ, तर व्यापक रूपमा समुदायको कुनै राज्यको कोषबाट राज्यको मातहतबाट त्यस्तो संरक्षण भएको छैन, तर हुनुपर्छ भन्ने मान्यता र माग चाहिँ हाम्रो छ। फेरि
0: हजुर हस् त, समय दिनुभयो, स्टुडियोसम्म आएर यति धेरै जानकारी राखिदिनु भयो, यहाँप्रति आभार व्यक्त गर्दछु।
2: यहाँ र रेडियो नेपाल टिमप्रति पनि मेरो पनि र हाम्रो समुदायको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ।
0: आजको कार्यक्रममा हामीले कुलुङ जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गऱ्यौँ। कुलुङ जातिका केही ऐतिहासिक पृष्ठभूमि र संस्कृति सम्बन्धमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घका पूर्व केन्द्रीय सदस्य तथा अध्यक्ष अर्जुन कुलुङसँगको कुराकानी राख्यौँ। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी पुष्परत्न वज्राचार्य र प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छौँ। नमस्कार।
1: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले घन्टी चिन्हमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए पार्टीलाई अप्ठ्यारो पर्ने बताउनु भएको छ। रासोपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौँमा आयोजना गरेको नीति संगठन र नेतृत्व कार्यक्रमको पहिलो श्रृङ्खला समापन गर्दै सभापति लामिछानेले सरकारका विषयमा ठूलो समस्या नरहेको दावी गर्नुभयो। उहाँले विपक्षी दलले सरकारको आलोचना गर्नु स्वाभाविक भए पनि घन्टी चिन्हमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए पार्टीलाई अप्ठ्यारो पर्ने बताउनुभयो। सरकारले गरेका राम्रा कामलाई छायामा पार्ने प्रयास विपक्षी दलबाट भइरहेको आरोप लगाउँदै लामिछानेले सरकारका उपलब्धिलाई ओझेलमा पार्ने गतिविधि हुन सक्ने भन्दै पार्टी पंक्तिलाई त्यसप्रति सचेत रहन आग्रह पनि गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले हिजो काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट पनि सोही अनुरूपको सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। रेडियो नेपालबाट सुनिरहनु भएको छ अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले हिजो दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी हुने बताउनुभयो। कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित 5 महिलालाई पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका 2 पुरानो बसपार क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका 5 जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट 15 किलोभन्दा बढी लागु औषध बरामद भएको हो। पक्राउ पर्नेमा दाङका रोजिता रोकाया र बिमला पुन, कपिलवस्तुका पनिसरा सारू र नन्सरी घरती मगर, पर्सका चुमा लामी छाने छिन्। र इरानको संसदले होर्मुज जलमार्ग भएर आवत जावत गर्ने जहाजबाट सेवा शुल्क लिने सम्बन्धी कानून बनाउने तयारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने घोषणा गरेपछि इरानले यो जलमार्ग भएर आवत जावत गर्ने जहाजमा शुल्क लिने कानून बनाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: ब वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
5: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
4: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
5: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
4: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

भर्खरै सुनायौँ सुनिल गिरीको सुर, रचना अनि सङ्गीत गायक स्वयंकै। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र तपाईँहरूलाई करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू सुनाउँछौँ। अब सुनाउँछौँ हिमाल सागर र अनु चौधरीको सुर, टिका बमजनको रचना।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

भर्खरै सुनायौँ मिलन नेवारको सुर, राजन राज शिवाकोटीको रचना अनि सङ्गीतमा रहेको गीत। तपाईँ यति बेला आधुनिक गीतहरू सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू सुनाउँछौँ। अब सुनाउँछौँ सञ्जीव पराजुलीको सुर, दीपक शर्माको रचना अनि सङ्गीत पनि दीपक शर्माकै।

भर्खरै सुनायौं रीता केसी र प्रवीण बेडवालको स्वरमा रहेको आधुनिक गीत रमेश कोइरालाको रचना अनि संगीत हो राजकुमार बगरको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ नारायण लामाको स्वर, धनवीर थापाको रचना अनि संगीत हो श्याम महर्जनको।

भर्खरै सुनायौं रेवत राईको सुर श्रवण मुकारुङको रचना अनि देवी राईको संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ मेलिना राई र रोशन राईको सुर, रमेश नेमहाङ राईको रचना अनि संगीत पनि रचनाकारकै।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने? मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

भर्खरै सुनायौँ प्रताप दासको स्वरमा रहेको आधुनिक गीत सरोज पोखरेलको रचना अनि सङ्गीतमा। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ सुरज पण्डितको स्वर रचना अनि सङ्गीत गायक स्वयंकै।

आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ, रचना रिमाल कुशोर शिशिर भण्डारीको रचना अनि सङ्गीत। यसपछि तपाईँहरूले ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले घन्टी चिन्हमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रासोपालाई अप्ठ्यारो पर्ने बताउनु भएको छ। रासोपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौँमा आयोजना गरेको नीति संगठन र नेतृत्व कार्यक्रमको पहिलो श्रृङ्खलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकारका विषयमा ठूलो समस्या नरहेको दावी गर्नुभयो। उहाँले विपक्षी दलले सरकारको आलोचना गर्नु स्वाभाविक भए पनि घन्टी चिन्हमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आयो भने रासोपालाई अप्ठ्यारो पर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले हिजो काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सङ्घ प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँड तथा प्रभावकारी समन्वय आवश्यक रहेको पनि उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपराह्न दिउँसो 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाइले हिजो दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक पर्ने बताउनुभयो। कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित 5 महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङका रजिता रोकाया र विमला पुन, कपिलवस्तुका पानीसरा सारु र ननसरी घरती मगर र पर्साका चुमा लामिछाने हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानको संसदले होर्मुज जलमार्ग भएर आवत जावत गर्ने जहाजबाट सेवा शुल्क लिने सम्बन्धी कानून बनाउने तयारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने घोषणा गरेपछि इरानले यो जलमार्ग भएर आवत जावत गर्ने जहाजमा शुल्क लिने कानून बनाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट ले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै अमेरिकाको लक्ष्य इरानलाई टिकाइरहेका हरेक आर्थिक जीवन रेखा काट्नु रहेको बताउनु भएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ विमला राई र म रुक्मणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूका माझमा राख्नेछौ कार्यक्रम हाम्रो चासो। त्यसपछि लोकगीतहरू सुन्नुहुनेछ, दोहोरी गीतहरू। 12 बजे समाचार सुनिसकेपछि के तिमी मेरो साथी भन्छौ सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुनाउनेछौँ। 1:20 म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम हाम्रो चासो। साथमा हुनुहुन्छ रिता तिमल सिन्हा।
1: नमस्कार। उपभोक्ता हक हित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हक हित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले म्याग्दी जिल्लामा रहेको बेनी नगरपालिकालाई छनौट गरेका छौँ। बेनी नगरपालिकामा बसोबास गर्ने नगरवासीहरूले कत्तिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ त? शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन लगायतका क्षेत्रहरू कत्तिको गुणस्तरीय छ त? यसकै सेरोफेरोमा रहेर हामीले बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेसँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेज्यूलाई धेरै धेरै स्वागत छ। बेनी नगरपालिकाको कुरा गर्ने हो भने त्यहाँका नगरवासीहरूले कतिको शुद्ध खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, उपभोग गर्न पाउनु भएको छ? कुराकानीको सुरुवात यहीँबाट गरे।
2: कतिको शुद्ध खाद्य वस्तु भनेर भनिरहँदा यतिकै भनेर मापन गर्छ, यही नै हो ट्याक्कै भनेर देखाउने स्थिति त अब त्यो नमिल्ला होइन। अब हामी चाहिँ प्रायः जस्तो यो पहाडी एरिया भएको भएर हाम्रो नगरपालिकाका 2 वडा बाहेक अरू सबै ग्रामीण एरिया छ यहाँ चाहिँ। त्यो भएर अरू वडाहरू लोकल धेरै जसो मान्छेहरू यहीँको उत्पादित खाद्य वस्तुहरू प्रायः जसो धानहरू, चामलहरू धेरै जसो त यतैको युज गर्नुहुन्छ। त्योभन्दा बाहेक अब बजारमा पाइने खाद्य वस्तुको हिसाबमा हामीले बजार अनुगमन गरेर बेला बेलामा जिल्ला प्रशासन, नगरपालिका लगायतको टिम छ यसले हेरेर अब सकेसम्म यहाँको उपभोक्ताले शुद्ध र गुणस्तरीय खाद्य वस्तु उपभोग गर्नुहोस् भन्ने अपेक्षा चाहिँ हामीले पनि राखेका छौँ र त्यो हिसाबले अहिलेसम्म हेर्दाखेरि ठिकै छ, त्यो स्थिति चाहिँ राम्रै छ जस्तो लाग्छ।
1: अब उपप्रमुख भएपछि उपभोक्ताहरूको हक हितका लागि गठन गरिएको समितिको संयोजक पनि हुनुहुन्छ। संयोजकको नाताले अनुगमनमा जाँदाखेरि बजारमा के कस्ता अखाद्य वस्तुहरू भेटिएको छ त्यसका बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
2: यो स्थानीय सरकार सञ्चालन ऐन 2074 हामीलाई चाहिँ अब त्यसको दफा 11 चाहिँ यो व्यवस्था राखेको छ होइन। स्थानीय अधिकार तथा हित संरक्षणको अब नीति बनाउने कुराहरूदेखि सबै कुराहरूको जिम्मेवारी दिएको छ, त्यसको संयोजक बनाइराख्दाखेरि हामीले बजार अब हाम्रो नगरपालिकामा चाहिँ विशेष त बेनी बजार एउटा 2 वडामा सीमित छ र एउटा गलेश्वर बजार, तातोपानी बजार मुख्य बजारहरू यही नै छन्। र बजारमा अहिले हामीले मैले आफूले पनि अनुगमन गरिरहँदाखेरि अब खाद्य वस्तुको हिसाबले यो अहिले पछिल्लो समय बच्चाहरूले खाइराख्ने चिप्स क्याक्सहरू चक्लेटहरू जुन किसिमको भेराइटीहरू बजारमा रङ्गी बिरङ्गी देखिन्छ नि त्यसले चाहिँ अब मानव स्वास्थ्यमा अलिक असर पर्छ कि जस्तो देखिन्छ। तर अब यो उत्पादित कम्पनीहरू अब उनीहरूले देखाउने कुराहरू चाहिँ अब हामीले कतिपय बेलामा त्यसको डेटको कुराहरू हेरिरहेका हुन्छ होइन, कहिले काहीँ अब डेट अफ भएका चिजहरू पनि बजारमा भेटिँदाखेरि त्यसलाई चाहिँ अनुगमन अब नियमन गर्ने कुराहरू त्यसलाई चाहिँ अरू कानुन प्रक्रियामा लाने कुराहरू एउटा ठाउँमा छ भने उपभोक्तालाई नै सूचित गर्ने कुराहरू चाहिँ मुख्य आफ्नो खाद्यमा चाहिँ शुद्धता ल्याउने कुराहरू चाहिँ उहाँहरूलाई भन्ने कुराहरू चाहिँ एउटा छ।
1: अब बेनी नगरपालिका भनेपछि पर्यटकीय रूपमा पनि एउटा प्रवेशद्वारको रूपमा बसिरहेको नगरपालिका मुक्तिनाथ तातोपानी लगायतका हिमाली विभिन्न बेस क्याम्पहरूमा जाने त्यही बाटो भएर जानुपर्छ, पर्यटकहरूले चाहिँ कतिको सुविधा पाउनु भएको छ यहाँको नगरपालिकाभित्र रहेका होटल व्यवसायीहरूबाट?
2: अब सुविधा पाउनु भएकै छ होला जस्तो लाग्छ होइन, किनभने हामीले हेर्दाखेरि यो चाहिँ अब सानो बजार छ, कहिलेकाहीँ चाहिँ पर्यटकको यो सिजनको कुराहरू हुन्छ, कोही कोही बेला हामीले अहिले अस्ति भर्खरै चाहिँ अन्नपूर्ण बेस क्याम्पमा जानको लागि धेरै अधिक मात्रामा चाहिँ पर्यटकहरू आउनुभयो होइन, उहाँहरूलाई बेनीमा अब सबै होटलहरू बुक सानो ठाउँ छ, होटल सीमित मात्रामा होटलहरू छन्, ठाउँको अभाव भएर कतिपय पर्यटकहरूले दुःख पाउनुभयो भन्ने पनि हामीले सुनेका थियौँ होइन, उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्ने हामीले अरू विधिहरू पनि अप्नायौँ, हामीले हाम्रो सामुदायिक भवनहरूमा पनि उहाँहरूलाई चाहिँ राख्ने अब त्यो कोर्डिनेसनको पाटो गऱ्यौँ। सकभर चाहिँ हामीले हेर्दाखेरि हाम्रो होटल व्यवस्थापनहरू उहाँहरूलाई चाहिँ गुणस्तरमा ध्यान दिनुहोस्, हाम्रो पर्यटक हरूलाई चाहिँ अरू सुविधाहरूको कुराहरू जो अब पैसा लिइसकेपछि उहाँहरूलाई दिनुपर्ने उपभोग्य गुणस्तरीयताको कुराहरू चाहिँ दिनुपर्छ भन्ने कुराहरू हामीले गरेका छौँ, उहाँहरूले सायद सन्तुष्ट नै हुनुहुन्छ होला जस्तो लाग्छ। अब केही त्यस्तो छ, कहिले काहीँ त्यस्तो हामी कहाँ उजुरी अब यस्तो भयो भन्ने चाहिँ आइसके आएको छैन म्याम अहिलेसम्म।
1: अब पर्यटकहरू तपाईँहरूको नगरपालिका हुँदै अन्य ठाउँमा जाँदै गर्दा उहाँहरूले कहिलेकाहीँ हामी ठगियौँ, हामीलाई खानामा यस्तो भयो भन्ने त्यस्तो किसिमको महसुस गर्नुपर्ने अवस्थाहरू पनि आएको होला त?
2: त्यस्तो ठ्याक्कै अब आएको छैन म्याम, हामीले सुन्दाखेरि चाहिँ अब बेनी बजारमा यस्तो भयो भनेर हामीलाई चाहिँ कसैले मौखिक अथवा अरू हिसाबले उजुरी चाहिँ गर्नु भएको छैन होइन, अब हामीले नै बेला बेलामा अनुगमन गर्दा कहीँ त्यस्तो भेटियो भने त्यस्तो खासै बेनी बजारमा आएर पर्यटकहरू ठग्यौँ भन्ने खालको चाहिँ हामीले सुनिरहेको छैनौँ म्याम।
1: अब यो पर्यटकहरू आउने भएपछि त्यहाँका कृषि उपजहरू पनि धेरै भन्दा धेरै पर्यटन क्षेत्रमै उपयोग होस् भन्ने चाहना पनि हुन्छ, कृषिको अवस्था चाहिँ कस्तो छ बेनी नगरपालिकाभित्र?
2: यो अब हाम्रो अलिक पहाडी एरिया भएको भएर होइन, भूगोलहरू त्यो हिसाबको भएर कृषि क्षेत्रमा हाम्रो तरकारीहरू अनि हामी चाहिँ अहिले बेनीमा दुध अन्डामा चाहिँ हामी आफै आत्मनिर्भर छौँ होइन, नाइकीको हकमा चाहिँ बेनीको हकमा हामीले दुध अन्डाहरू अरू बाहिरबाट मासुहरू त्यति धेरै बाहिरबाट आउँदैन, त्यो भएको भएर यहाँको त्यो हिसाबले ठिक छ। तरकारीहरूको हकमा पनि हाम्रो बजार वरपरको यो एरियाहरू पर्वतको जलजलासम्मको बजारहरू चाहिँ बेनी बजारमा थोपिने भएको भएर धेरै जसो अब लोकल चिजहरू नै हामी कहाँ उपलब्ध हुन्छ बाहिरको भन्दा होइन, त्यो भए यहाँ चाहिँ हामीले अब हाम्रो किसानहरूलाई अनुदानमा आधारित उत्पादन त्यो विधि चाहिँ हामीले अनुदानमा आधारित उत्पादनहरू के अरे उत्पादनमा आधारित अनुदान दिने गरेका छौँ, त्यसले गर्दा पनि हाम्रो पछिल्लो समय बजार केन्द्रित उत्पादनहरू अलि बजारमा ल्याउने तरकारीदेखि लिएर अरू कुराहरूको चाहिँ उत्पादन वृद्धिको कुराहरू यहाँ भइरहेछ। अब सिजनेबल फलफुलमा हाम्रोमा सुन्तला एकदमै राम्रो छ, सुन्तलाको बजार राम्रो छ, यहाँबाट पोखरा काठमाडौँसम्म पनि बेनीको सुन्तला गइरहेको स्थिति छ, केरामा हामी आत्मनिर्भर छौँ, लगायतको यो तरकारी फलफुलमा पनि अब बेनी नगरपालिका नजिकै चाहिँ बजार के अरे उत्पादन हुने भएको भएर यो कुराहरू धेरै जसो अर्ग्यानिक तरकारीहरू फलफुलहरू हामीले खान पाइरहेछौँ यहाँ चाहिँ।
1: जो साँच्चै नै कृषि कर्म गर्नुहुन्छ उहाँ कृषकहरूलाई नगरपालिकाले के कस्ता अनुदानहरू उपलब्ध गराइरहेको छ होला त उपप्रमुखज्यू?
2: अहिले हामी कहाँ जस्तो किसानहरूलाई धेरै जसो अनुदान भन्ने बित्तिकै टनेलदेखि लिएर अरू कुराहरू सामग्रीका कुराहरू हुने, यसले गर्दाखेरि कहिले काहीँ कस्तो हुँदो रहेछ भने एउटै अब अलिकति डकुमेन्ट मिलाउन सक्ने पाठो बाठो मान्छेले धेरै जति पाउने वास्तविक किसान ओझेल पर्ने जुन त्यो हाम्रो हिजोको परम्परा खालको देखिन्थ्यो अनुदानहरूको हकमा हेर्दाखेरि हामीले त्यसलाई चाहिँ अहिले नगरपालिकामा उत्पादनमा आधारित अनुदानै उत्पादनमा आधारित चाहिँ हामीले प्रोत्साहन स्वरूप उहाँहरूलाई नगदै अनुदान दिने गरेका छौँ। जस्तो कतिवटा भैँसी गाई त्यो फर्ममा उहाँहरूको फर्म पाल्नु भएको छ त्यसको आधारमा उहाँहरूले अनुदान पाउनुहुन्छ, अथवा तरकारी खेती गर्दै हुनुहुन्छ भने कति रोपनीमा गर्नुहुन्छ त्यसको चाहिँ एउटा मापदण्ड छ, एक रोपनीमा गर्नेलाई यति अनुदान, दुई रोपनीमा गर्नेलाई यति भन्ने खालको मापदण्ड छ। उहाँले टनेलै राख्नु भएको छ भने एउटा टनेलमा गर्दाखेरिको उत्पादन र अब उहाँले बढाउँदै लगेदाखेरि कतिसम्म भन्ने चाहिँ त्यो छ, त्यो अरू सामग्रीहरूभन्दा पनि हामीले उहाँको उत्पादनलाई नै हेरेर प्रत्यक्ष फिल्डमा गएर त्यसको आधारमा चाहिँ नगर्दै हामीले अनुदानहरू दिने गरेका छौँ। त्यसले उहाँहरूलाई अहिले पछिल्लो समय कृषकहरू पनि त्यो हिसाबले चाहिँ अलि उत्साहित हुनुहुन्छ, किनभने पहिला पहिला एउटा अनुदानको कार्यक्रम ल्यायो अनि सूचना खोल्यो, सूचना थाहा पाउनेले मात्रै त्यहाँ पुग्ने पाउने त्यसको लाभ लिने, अरू चाहिँ थाहा नपाउने म फसलको किसानहरू चाहिँ थाहै नहुने खालको जुन स्थिति थियो त्यसलाई त्यो रोकिएको छ। र अहिले किसानहरू पनि हामीले अनुदान चाहिँ उत्पादनमा पाउँदो रहेछौँ भनेर उत्पादनलाई बढाउने कोसिस चाहिँ अहिले पछिल्लो समय गर्नुभएको छ।
1: कतिपय नगरपालिकाहरूमा कहिलेकाहीँ के पनि गुनासोहरू सुनिन्छ भने जो आफ्नो पार्टी नजिकको हुनुहुन्छ किसानहरू उहाँहरूले चाहिँ सुविधा पाएको पाइ गरिराख्नुहुन्छ, अनि जसले साँच्चै कृषि कर्म गरिराख्नु भएको छ उहाँहरू यो सबै सूचनाहरूबाट पनि वञ्चित हुनुहुन्छ, उहाँहरूले चाहिँ केही सुविधा नै पाएको छैन अनि जसले गर्दा चाहिँ कृषकहरू पनि निरुत्साहित भएको अवस्था छ भनिरहँदा दिनी नगरपालिकाले पनि आफ्ना पार्टीका मान्छेहरू भनेर त्यस्तो केही बायस गर्ने प्रवृत्ति छ त?
2: त्यस्तो छैन म्याम, हामी कहाँ एकदमै हामी निर्वाचित भएर पछिल्लो जनप्रतिनिधिको रूपमा हामी आइसकेपछि हाम्रो नगरपालिकामा पनि हामी फरक हुन्छ, मेयर साहब एउटा पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ, म एउटा पार्टीबाट छु, हाम्रो प्रवक्ताज्यू लगायतको वडा अध्यक्षहरू अर्को पार्टीबाट हुनुहुन्छ, हाम्रा पार्टीगत विविधता चाहिँ हाम्रो कार्यपालिकामा छ होइन, तर हामीले यसलाई साझा बनाएर नगरपालिकालाई लाँदाखेरि भनेर हामीले एउटा सफ्टवेयर डेभलप गरेका छौँ नगरपालिकामा, जस्तै हामीले युएनडिपीले सपोर्ट गरेको थियो हाम्रो सेभिमिस भन्ने एउटा सफ्टवेयर छ, त्यो सफ्टवेयरमा हाम्रा सबै नगरपालिकाका सबै नगरवासीहरू चाहिँ त्यो सफ्टवेयरभित्र हाम्रा सबै घरदोरी र सबै नगरवासीहरूको विवरण हामी कहाँ छ, र हामीले यदि सिफारिस अथवा कहिले काहीँ त्यो अनुदान कहाँ कहाँ गयो के गर्यो भन्ने पनि हामीले सफ्टवेयरमै त्यो कुराहरू इन्ट्री गरिरहेका हुन्छौँ। अब कहिले काहीँ कस्तो हुँदो रहेछ एउटै मान्छेले यो वर्ष पनि लग्यो अर्को वर्ष पनि लग्यो अर्को वर्ष पनि एउटै मान्छे लगिराख्ने पहिला पहिला हामीले पनि भेटेको त्यो महसुस गरेको जो अहिले तपाईँले भन्नुभयो, हामीले पनि कतिपय ठाउँमा ती कुराहरू महसुस गरेका छौँ होइन पहिला, अब यसलाई रोक्नुपर्छ भनेर हामीले कम्तीमा त्यो अनुदान लाने मान्छेले हामी कहाँबाट लग्यो कृषि ज्ञान केन्द्रबाट लग्यो अथवा पशु भेटनरी कार्यालयबाट लग्यो प्रदेशबाट लग्यो अथवा सङ्घबाट कहाँबाट लग्यो त्यसको चाहिँ एउटा रेकर्ड रहनुपर्छ, किनभने जहाँ जाँदा पनि सिफारिस त फेरि स्थानीय तहको पनि मागिरहेको हुन्छ माथि पनि भने त्यसको रेकर्ड पनि हामीले राखिरहेछौँ, हाम्राबाट लाने किसानको प्रदेशबाट अनुदानहरू लाने किसानको भन्ने रेकर्ड पनि हामी कहाँ छ, र हामीले यो सिस्टमले चाहिँ अहिले लगाएको रेक जो उहाँले अहिले सुविधा पाउनुभएको छ नगरपालिकाबाट कुनै अनुदान लानुभयो अथवा कुनै चाहिँ आर्थिक विपन्नताको पनि कहिले काहीँ सहयोग हामीले गर्छौँ त्यो सहयोगहरू लानुभयो भने उहाँहरूको रेकर्ड पनि हामीले बकाइदा राखेका छौँ। यो पार्टीगत आधारमा भन्दा पनि सबै हाम्रो दसवटै वडामा रहेका नगरवासीहरूलाई साझा रूपमा चाहिँ नगरपालिका मेरो भन्ने अपनत्व होस् भन्ने हिसाबले पनि यो सिस्टमले हामीले काम गरेको छ, त्यही भएर हामीले यो अनुदान दिँदाखेरि कहिले अब भनौँ न एउटा मात्रै किसानलाई चाहिने सामग्री भन्दा पनि उत्पादनमा आधारित भइसके जसले जति उत्पादन गर्नुभएको छ त्यही हिसाबमा चाहिँ अनुदान लाने गर्नुभएको छ अहिले चाहिँ।
1: अनि जो साँच्चै कृषि कर्म गरिराख्नु भएको छ उहाँहरू चाहिँ विषादीको प्रयोग रासायनिक मलहरूको प्रयोग गर्नुहुन्न भन्ने कुरामा चाहिँ सचेत हुनुहुन्छ बेनी नगरपालिकामा?
2: अब अहिले चाहिँ पछिल्लो समय अलिक ठुल्ठुलो खेती भनौँ न अलिक धेरै मात्रामा उत्पादन गर्दाखेरि जुन हिसाबको चाहिँ हाम्रो खानेकुरामा पर्ने विषादीको कुराहरू छ त्यसले मानव स्वास्थ्यमा पार्ने असरहरूको विषयमा किसानहरू सबैजना सचेत हुनुहुन्छ जस्तो मलाई लाग्छ, किनभने हामीले बेनियम नगरपालिकामा हुने एग्रोभेट जो जो चाहिँ एग्रोभेटहरू हुनुहुन्छ विषादी बेच्नेहरू होइन उहाँहरूसँग पनि हामीले बेला बेलामा कुरा गरिरहेका हुन्छौँ, किनभने विषादी जहाँ बेसी बजारमा बेचिने विषादीको मात्राको हिसाबले हेर्दाखेरि भोलि बिहान अप्ठ्यारो पर्ने भोलि बिहान असर स्वास्थ्यमा असर पर्ने पनि हाम्रै नगरवासी हो, त्यही भएर उहाँहरूलाई चाहिँ एटलिस्ट विषादी बेच्दाखेरि तपाईँहरूले पनि यसो कुराहरूमा ध्यान दिनुपर्छ है भनेर हामीले त्यो कुरामा उहाँहरूसँग पनि कोर्डिनेसन गरेका छौँ होइन, सायद किसानहरू चाहिँ सचेत हुनुहुन्छ जस्तो लाग्छ। मलाई के लाग्छ भने अन्तको तुलनामा जुन अब हामीले सुन्ने गरेको बाहिरबाट आउने तरकारीहरूको कुराहरू काठमाडौँमा कहिलेकाहीँ भेटिएका कुराहरू आउँछ समाचारमा, हाम्रोमा चाहिँ त्यस्तो चाहिँ अलिक कमै छ विषादी, अहिले किसानहरू अझ बढी हाम्रो जैविक विषादीको उत्पादनतर्फ जैविक विषादीका ट्रेनिङहरू अर्ग्यानिक तरकारी फलाउने अर्ग्यानिक उपज फलाउनेतिर चाहिँ बढी अलि बढी केन्द्रित हुन्छ जस्तो देख्छु मैले चाहिँ।
1: हजुर, यो त भयो कृषिसँग सम्बन्धित कुरा। शिक्षाको कुरा गर्दा कतिको गुणस्तरीय शिक्षा पाइराख्नु भएको छ नगरवासीहरूले?
2: अब हामी नगरपालिकाको नेतृत्व तहमा बसेर हेर्दाखेरि अहिले शिक्षाको अधिकार कक्षा 10 चाहिँ अब माध्यमिक तहसम्मको शिक्षाको जिम्मा नगरपालिकालाई स्थानीय तहलाई लगाइरहँदा अब हामीले कम्तीमा हाम्रा जति पनि विद्यालयहरू अहिले यसो मुखसलमा हेर्यो भने हाम्रो वडा बजार एरियामा विद्यार्थीको चाप बढ्ने, गाउँघरका एरियाहरू रित्त हुने, विद्यार्थी नै नहुने स्थिति चाहिँ यो हाम्रोमा मात्रै होइन नेपालभरि नै हेर्दाखेरि चाहिँ त्यस्तो देखिन्छ होइन। अलि बजार एरिया चाहिँ भरिभर हुने, गाउँका स्कुलहरू चाहिँ बन्द हुने, स्कुलमा चाहिँ भौतिक पूर्वाधार अरू गुणस्तरीय कुराहरू चाहिँ पुगेका छन् तर विद्यार्थी सङ्ख्या चाहिँ घट्दो स्थितिमा छ। यो सबैको हामी सबैको साझा समस्या जस्तो हो, अलि पछिल्लो समय नेपालको समस्या जस्तो देखिएको छ। हामीले हाम्रो शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउनुपर्छ भनेर बेनी नगरपालिकाको कक्षा 8 हाम्रो नगरपालिका स्थानीय पाठ्य पुस्तक पनि हामीले तयार गरेका छौँ। स्थानीय पाठ्य पुस्तकमा नगरपालिकाको आधारभूत कुराहरूदेखि लिएर नगरपालिकाको चिनारीदेखि लिएर एउटा चाहिँ भोलि बिहान त्यो हाम्रो नगरपालिका मात्रै पढे पनि विद्यार्थी चाहिँ एउटा हिसाबले सिटयुक्त विद्यार्थी हुने गरी त्यो हाम्रो पाठ्य पुस्तकहरू तयार भएको छ होइन। र अर्को कुरा हामीले विद्यालयमा वी क्यान वी डु भन्ने एउटा प्रोजेक्ट एउटा कार्यक्रम छ जसले चाहिँ विद्यार्थीहरू कम्तीमा स्कुल लेभलबाट निस्किँदाखेरि आफै एउटा न एउटा कुरामा सक्षम होस् जस्तो त्यहाँ चाहिँ स्कुल बेसमा यो कार्यक्रम हामीले गर्छौँ। अनि त्यहाँका विद्यार्थीहरूले नयाँ एक्स्ट्रा सिप सिक्ने कुराहरू चाहिँ यससँग जोडिएको छ। कतिपय विद्यार्थीले वायरिङ गर्नुभएको छ, कतिले प्लम्बिङ गर्नुभएको छ, कतिले हेयरकटको कुराहरू गर्नुभएको छ होइन। ए सिक्ने कुराहरू वी क्यान वी डु पढाइ सँगसँगै हामीले सिप पनि सिक्नुपर्छ भन्ने कुराहरू छ। र हामीले जुन प्रश्नपत्र निर्माणका कुराहरूदेखि लिएर यी कुराहरू हामीले नगरपालिका तहबाट गरिरहेछौँ अहिले चाहिँ।
1: अब यहाँले
2: शिक्षालाई गुणस्तरीय बनाउने कोसिस चाहिँ चलिरहेको छ।
1: हजुर, यहाँले व्यवहारिक शिक्षा दिइरहेका छौँ, केही गरी स्कुल पास आउट भएर गएपछि पनि केही न केही गरी खान सक्नुहोस् विद्यार्थीहरूले भनेर भनिरहँदा विद्यार्थीहरू चाहिँ यस्ता किसिमका शिक्षामा कतिको उत्साही भएर लागेको देखिन्छ उपप्रमुखज्यू?
2: यो चाहिँ हामीले कार्यक्रम लन्च गर्दाखेरि सुरुमा हामीलाई पनि त्यही भएको छ किनभने विद्यार्थीहरू एउटा पठन बोध चाहिँ जुन उहाँहरूलाई चाहिँ पाठ्य पुस्तकको बोध छँदैछ त्योभन्दा बाहेक फेरि एक्स्ट्रा कुराहरूको बोध पनि उहाँहरूमा थपिँदाखेरि त्यसले चाहिँ उहाँहरूले त्यसलाई चाहिँ सही ढङ्गले सदुपयोग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, उहाँले कसरी लिनुहुन्छ होला भन्ने हामीलाई पनि थियो सुरुमा। तर विद्यार्थीहरू एकदम उत्साहित हुनुहुँदो रहेछ एक्स्ट्रा कुराहरू जान्न पाउँदाखेरि चाहिँ उहाँहरू उत्साहित भएको चाहिँ हामीले पाएका छौँ।
1: यसले अब यो हाम्रो नेपाली शिक्षाको स्तर अनुसार पासै गर्नुपर्छ, यो पास नभए त अर्को कक्षामा जान्न भन्ने त्यो मान्यतालाई चाहिँ कतिको सँगसँगै लगेको छ त उपप्रमुखज्यू?
2: अब एउटा प्रमाणपत्रको रूपमा त अब त्यो शिक्षा अब हाम्रो सरकारले नै औपचारिक र अनौपचारिक गरी दुई खालको शिक्षा व्यवस्था चाहिँ ल्याएको छ होइन। अनौपचारिक तह पनि हामीले सिप परीक्षणका कुराहरू गरेर लेभल 1, 2, 3 आधारभूत तहको चाहिँ 1-8 चाहिँ लेभल दिएको छ। अरू अनौपचारिक सेक्टरबाट पनि लिएर यसलाई पूर्ति गर्ने कुराहरू छ। अब अनिवार्य स्कुल भर्नाका कुराहरू, विद्यार्थीहरूलाई स्कुलमा उत्प्रेरण गर्ने कुराहरू, विद्यार्थीलाई स्कुलमा चाहिँ अब हाम्रो एउटा सिपको लागि पनि आउनुपर्छ भन्ने गरी चाहिँ चेतना बन्यो भने त्यसले चाहिँ भोलि बिहान यो राष्ट्रलाई नै फाइदा होला। र अहिले हामीले जुन शैक्षिक बेरोजगारहरू हाम्रो देशमा उत्पादन भइरहेको अवस्था जुन छ, पढ्न एकदमै डिग्री गरेको तर कामको हिसाबले भनौँ न एउटा इन्जिनियरिङ गरेको मान्छे सामान्य विद्यार्थीले आफ्नो घरको बल्ब जोड्न जानेन भन्ने कुराहरू कतिपय हामीले सुन्दाखेरि नरमाइलो लाग्छ। शैक्षिक बेरोजगारको स्थिति जुन हिसाबले बढेको छ त्यसलाई एउटा शिक्षित दक्ष जनशक्तिले चाहिँ कन्भर्ट हुन सक्छ कि भन्ने पनि हाम्रो अपेक्षा हो। र अर्को कुरा हामीले देखिरहँदा हाम्रो बजारमै पनि हामीले हेर्दाखेरि प्लम्बिङ एकदमै सामान्य कुरा जस्तो मान्छे मास्टर गर्न बाहिर गएको हामीले भाइ बहिनीहरू देख्छौँ, हाम्रै गाउँघरका हाम्रै आफन्तहरू पनि कतिपय बाहिर जानुभएको छ। उहाँहरूले पढ्दै अनि विदेशमा गर्ने जुन कामको लेभल पनि छ नि त जस्तो काम पनि क्लिनिङकोदेखि लिएर सबै कुराहरू किचनकोदेखि सबै कुराहरू उहाँहरूले गर्नुभएको छ पैसा कमाउनको लागि होइन। तर नेपालमा बसेर नेपालमा चाहिँ हामीले हाम्रो बजारमा एउटा प्लम्बर खोज्दाखेरि हामीले छिमेकी देशको मान्छेहरू भेटाउँछौँ, हाम्रो देशको भेटाउँदैनौँ। कपाल काट्ने जुन सैलुनहरू गयो भने त्यहाँ जाँदाखेरि छिमेकी मुलुकका मान्छेहरू हामीले भेटाइरहेको छौँ, हाम्रा मान्छेहरू त्यहाँ छैनन्। त्यही भएर यी कुराहरूलाई चिर्दै लानुपर्छ। काम सानो ठुलो भए पनि त्यसको चाहिँ सम्मान गर्दै आफ्नो समाजमा काम गर्न चाहिँ लगाउनुहुन्न भन्ने मानसिकताको पनि विकास होस् र सँगसँगै सिप पनि जोडियोस् भन्ने हिसाबले हामीले यी कुराहरू चाहिँ सुरु गरेका छौँ। यसले हेर्दाखेरि चाहिँ उत्साह नै दिएको छ हामीलाई।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ म्याग्दी जिल्लामा रहेको वेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। शिक्षासँगै जोडिएर आउँछ स्वास्थ्य। स्वास्थ्य चाहिँ कतिको गुणस्तरीय उपभोग गर्न पाउनु भएको छ?
2: हामीले यसलाई चाहिँ कसरी लिएका छौँ भने अब यो गुणस्तरीयको हिसाबले अब यो भूगोलको हिसाबले हामीले विशेषज्ञ डक्टरहरू छिनमिन नपाउने यो समस्या चाहिँ हामी कहाँ छ किनभने अलिक ठुलो विशेषज्ञ डक्टरको लागि हाम्रो समुदाय अथवा यहाँको मान्छेहरू पोखरासम्म पुग्न पर्ने अहिले कम्तीमा बेनी अस्पतालमा केही व्यवस्थापन भएको छ त्यसले गर्दाखेरि अलिकति समस्या हटे पनि अलिक ठुलो विशेषज्ञ सेवाका लागि पोखरा पुग्नुपर्ने स्थिति छ। तर हामीले चाहिँ गरेको के छ भने अहिले हाम्रो घरमा हामीले धेरै जसो अहिले पछिल्लो समय

0: उमेर धकेका बुवा आमाहरूको संख्या बढी भएको स्थिति पनि छ। उहाँहरू चाहिँ आर्थिक रूपमा पनि कतिपय सम्पन्न हुनुहुन्छ, तर घरमा खाने औषधि चाहिँ बिहान खाने कुन बेलुका खाने कुन भनेर खान पाउने आमा बुवाहरू पनि हुनुहुन्छ। यसलाई चाहिँ सहजीकरण गर्न भनेर हाम्रो स्वास्थ्य कर्मीहरू प्रत्येक 70 वर्ष माथिको बुवा आमा भएको घरमा महिनाको एकचोटि पुग्नुहुन्छ। अनिवार्य छ त्यो उहाँलाई ज्येष्ठ नागरिकको घरमा स्वास्थ्य कर्मी भन्ने शीर्षकमा उहाँहरू पुग्नुहुन्छ। उहाँहरूले खाने औषधि बिहान खाने एउटा बट्टामा एउटा कलरको बिर्को लाएर, बेलुका खाने एउटा कलरको बिर्को लाएर हामीले त्यसरी पनि सहजीकरण गरिराखेका छौँ। उहाँहरूको सबै कुरामा केयर गर्नलाई भनेर ज्येष्ठ नागरिकको घरमा पनि प्रत्यक्ष पुग्नुपर्छ भनेर यो दुईवटा कार्यक्रम बाहेक अरू चाहिँ एजुएल नेपाल सरकारबाट प्रदान हुने अरू स्वास्थ्य सेवाका कुराहरू सँगसँगै जोडिएका छन्।
1: हजुर, अब थुप्रै प्रकारका औषधिहरू निशुल्क रूपमा सरकारले प्रदान गर्ने भनिरहँदा त्यो सुविधा नगरवासीहरूले पाउनु भएको छ त?
0: अब निशुल्क रूपमा पाउनुपर्ने औषधिहरू उहाँहरूले पाइराख्नु भएको छ, यसमा कुनै त्यस्तो समस्या छैन नगरपालिकामा चाहिँ अहिलेसम्म।
1: ज्येष्ठ नागरिकहरूलाई पनि धेरै सुविधाहरू प्रदान भइरहेको छ भन्नुभयो स्वास्थ्य क्षेत्रमा, अनि उहाँहरूले पाउने सामाजिक सुरक्षा भत्ता चाहिँ कसरी वितरण भइरहेको छ यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न त नि।
0: अब यो सामाजिक सुरक्षा भत्ता चाहिँ ज्येष्ठ नागरिकको सँगसँगै अरू पनि सामाजिक सुरक्षा भत्ता जो जसले पाउनुहुन्छ, अपाङ्गता, एकल महिला है, उहाँहरूलाई हामीले यहाँ ब्याङ्कहरूसँग हामीले एग्रिमेन्ट गरेका छौँ। हाम्रो अब सामाजिक सुरक्षा भत्ता रेगुलर अब आएर ब्याङ्कमै लिएर जान सक्ने यो चाहिँ लैहाल्नुभयो, नसक्नेहरूको लागि हामीले वडा स्तरमै ब्याङ्कलाई चाहिँ उही ठाउँमै गाउँमै पठाएर अनि त्यसरी वितरण गर्ने गरेका छौँ होइन, किनभने भूगोल टाढा छ। अब हाम्रो 2-3 नम्बरको 10 नम्बरको नागरिक ब्याङ्क आएर औषधि लिएर त्यो आफ्नो सामाजिक सुरक्षा भत्ता लिएर जान पनि अप्ठ्यारो छ, त्यही भएर हामीले सामाजिक सुरक्षा भत्ता वितरण गर्नलाई वडाले नै सूचना गरेर वडा मार्फतै हामीले शिविरहरू सञ्चालन गर्छौँ, त्यहाँबाट उहाँले लिने गर्नुभएको छ। ज्येष्ठ नागरिकको लगायत अरूको पनि सामाजिक सुरक्षा भत्तालाई चाहिँ हामीले वडा तहमै केन्द्रित गरेर यसलाई वडाले चाहिँ सर्कुलेसन गर्छ र ब्याङ्कसँग हामी कोर्डिनेसन गरेका छौँ। ब्याङ्क चाहिँ ज्येष्ठ नागरिकको छेउमै पुग्नुहुन्छ।
1: अब स्वास्थ्यसँगै जोडिएर आउँछ खाने पानी। अब यहाँले पहाडी भूगोलमा रहेको नगरपालिका भनेर कुराकानीको सुरुमै भन्नुभयो, खाने पानीको सुविधा चाहिँ कस्तो छ?
0: खाने पानी समग्रमा अहिले नगरपालिकामा खाने पानीको उपलब्धता राम्रै छ। केही ठाउँहरू, एक दुईवटा बस्तीहरू जो चाहिँ अब हामीले अझैसम्म पनि खाने पानी राम्रोसँग नपुगेको ठाउँहरू पनि छन्, यसलाई हामीले म्यानेज गरिरहेछौँ होइन। अब अलिक ठुलो बजेट, किनभने मूलको अहिले पछिल्लो समय खानेपानीका मुहानहरू सुक्ने, अलिक कम हुने, घट्ने, अनि त्यसको स्रोत चाहिँ पहिला एक ठाउँमा थियो, अहिले मुहान अर्को ठाउँमा निस्किने समस्याहरू पछिल्लो समय आएका छन्। हामीले यसलाई चाहिँ म्यानेज गरिरहेका छौँ। यसलाई अब परदेशको योजनाहरूसँग, परदेश सँगसँग पनि कोर्डिनेसन गरेर खानेपानी एक घर एक धारा पुर्याउने गरी नगरपालिकाभित्र कार्यक्रमहरू सञ्चालित छन्। नपुगेका बस्तीहरूमा यो वर्ष पनि हाम्रो खानेपानी एक घर एक धाराका कार्यक्रमहरू सञ्चालित छन्।
1: अब बाटोघाटोको पनि कुरा गरौँ न, पहाडी भूभागमा रहेको छ, सबै ओडाहरूमा बाटोघाटो सहज रूपमै पुगेको अवस्था हो नगरपालिकाभित्र?
0: अब सबै ठाउँमा भन्दाखेरि हाम्रो यो बाटोको संरचना त लगभग कति बाटो चाहिँ सबै ठाउँमा पुगेको छ। यहाँ चाहिँ हाम्रो समस्या के छ भने दिगो विकाससँग चाहिँ अलिकति चुनौतीको रूपमा रहेको भूगोल छ। हामीले अस्ति भर्खर एउटा बाटो ढलान, अब गत आर्थिक वर्षको अन्तिम अन्तिम बाटो ढलान गऱ्यौँ, अहिले पानीले अब बाढीले त्यो कुराहरू बगाइदिएको स्थिति छ। किनभने भिरालो, अब यो त हिमाली जिल्ला पनि पर्यो अहिले त होइन, अब बेनी भनेको दुईटा खोलाको बिचमा वरिपरि पहाडले घेरिएका, वरिपरि चाहिँ पहाडहरू भएको ठाउँ पनि हो। तर हाम्रो चाहिँ यो विकासलाई चुनौती दिने चाहिँ अब बाटोघाटोहरू, हाम्रो एउटा वडाको बाटो चाहिँ वडा नम्बर 3 को बाटो चाहिँ अब 12 महिना चल्न पनि मुस्किल हुने खालको भूगोल छ। त्यहाँ अब कोही कोही दिन एक दुई दिन पानी पर्यो भने बाटो बन्द हुने स्थिति छ। तर हामीले अब एउटा हाम्रो वडा कार्यालयसम्म पुग्ने पक्की बाटो चाहिँ 12 महिना चल्ने बाटोको रूपमा चाहिँ विकास गर्दै लगिरहेको छौँ। यो वर्ष चाहिँ अब वडा नम्बर 3 पनि हामीले समेट्यौँ भने योमा हामीले पूर्णता पाउँछौँ, र त्यो भूगोलले गर्दाखेरि चाहिँ केही चुनौती छ यो कुराहरूमा छ।
1: यी बाटोघाटोमा घुर्ने सवारी, सार्वजनिक सवारी साधनहरूको अवस्था चाहिँ कस्तो छ, कतिको सहज छ?
0: त्यही त, अब यो बाटोको हामी कहाँ अलि बढी गुनासो आउने पनि भाडा दरको कुराहरू होइन, सहज अलि भाडा दर घटे हुन्थ्यो भन्ने जनताको कुराहरू आउँछ आम लेभलबाट हेर्दाखेरि। र अब हामीले यातायातका अब जो सार्वजनिक यातायात चल्ने धेरै जसो गाउँहरूमा जिपहरू चल्छन् हाम्रोमा होइन, बजार नवरिपरि हामीले अटोलाई चाहिँ हामीले गत 2 वर्षदेखि अटो सुविधा, अटोको पनि यहाँ 20-22 अटोलाई हामीले अनुमति दिएका छौँ, र धेरै चल्ने भनेको जिपहरू गाउँको हिसाबले। अब यसलाई चाहिँ हामीले बेला बेलामा आउने अब गुनासो भाडा मिलेन अथवा ऊ भन्नेसँग चाहिँ उहाँहरूलाई राखेर 2 पक्षीय छलफल गराए

0: र एउटा भाडा दर कायम छ, अब तपाईँहरूले त्यहीमा गर्नुहोस् भनेर भन्दा पनि कहिलेकाहीँ फेरि उहाँहरूले चाहिँ बढी लिने त्यस्तो गुनासोहरू चाहिँ आउँछ कहिलेकाहीँ। हामीले यसलाई सहजीकरण गरेका छौँ। अरू हिसाबले त अब काठमाडौँ पोखरामा जस्तो अब नगर बसहरू चल्ने त्यस्तो स्थिति चाहिँ छैन।
1: अब यहाँहरू निर्वाचित भएर काम सुरु गर्नुभएको लगभग 4 वर्ष पुरा भएर 5 वर्षमा प्रवेश गरेको छ, यहाँहरूको कार्य अवधि पनि अब धेरै छैन। अब म निर्वाचित भएर आएर यो गरौँला भनेर जुन किसिमको बाचा त्यहाँका नगरवासीहरूलाई गर्नुभएको छ, त्यो गर्न पाएँ, गर्न मैले गरेँ भन्ने आत्मसन्तुष्टि चाहिँ कतिको छ उपप्रमुखज्यू?
0: अब यहाँमा चाहिँ जस्तो हामीले सुरुमा सोच्दाखेरि यो सर्लक मैले यति गर्छु भन्ने हिसाबले जुन सोचेको थियो त्यो 100% आत्मसन्तुष्टि हुने गरी त अब त्यो पक्कै पनि भएको छैन होइन। किनभने यहाँ आउँदा हामीले बाहिर जुन सोचेको बाहिरको सोचाइ र भित्र छिरिसकेपछि बजेटका कुराहरू होइन, सङ्घ प्रदेशका तालमेलका कुराहरू, अब हाम्रो भूगोल, हाम्रो ठेका योजना सञ्चालन हुने प्रवृत्ति, यी सबै कुराहरूले काहीँ न काहीँ असर त पार्दो रहेछ। तर पनि हामीले योजनामा राखेर जुन घोषणा पत्रमा हामीले गरेका बाचाहरू चाहिँ केही असरमा हामीले पुरा गर्न सकेका छौँ भन्ने कुरा चाहिँ मलाई लाग्छ।
1: अनि यस्ता किसिमका विकास निर्माणका कार्यहरू गर्दा नगरवासीहरूले यो त हाम्रै लागि विकास निर्माण भइरहेको हो, कस्तो भइरहेछ त, गुणस्तरीय छ कि छैन भनेर हेर्न आउनुहुन्छ, अपनत्व लिएर कि गरिराख्नुहुन्छ नि नगरपालिकाले गर्ने काम हो भनेर छोडिदिनुहुन्छ, त्यो चाहिँ कस्तो महसुस हुन्छ?
0: यो चाहिँ कस्तो छ भने समुदाय कस्तो छ भन्ने अर्थ राख्दो रहेछ होइन। मैले आफूले महसुस गरेको जस्तो अब हाम्रोमा भएका अहिले मङ्गोलियन समुदायहरू भएको वडामा चाहिँ यो कुराहरू अलिक सहज छ, त्यहाँ काम गर्दाखेरि उहाँहरूले चाहिँ काम गर्ने मान्छेहरूलाई सहयोग गर्ने कुराहरूदेखि सबै त्यो कुराहरू चाहिँ छ। अहिले पछिल्लो समय आम जनतामा चाहिँ के भएको छ भने जस्तो हामीले पहिला हाम्रो हजुरबाको पालामा जुन हिसाबले काम गर्थ्यौँ, धारा लाउँथ्यौँ, हाम्रो गाउँको काम हामी आफै गर्थ्यौँ, सबै थियो। अहिले अब सरकारले योजना बनाएको छ, सरकारबाट केही पैसाहरू स्थानीय तह होस्, सङ्घ प्रदेश होस्, काहीँ न काहीँ सरकारले त्यहाँ पैसा लगानी गरेको छ भने चाहिँ अहिले सबै काम चाहिँ अब सरकारको। मेरो घर अगाडि चाहिँ बाटोमा पानी बग्यो, एउटा नाली सानो बुझ्यो, मैले बाउसेले खन्न सक्छु भने पनि त्यो चाहिँ नगरपालिकाले आएर खोलिदिए हुन्थ्यो, अथवा एउटा ढुङ्गा मेरो अगाडि छ त्यो पनि टिपेर उता फालिदिने काम पनि नगरपालिकाले डोजर पठाए हुन्थ्यो भन्ने जुन मनोप्रवृत्ति चाहिँ हामी कहाँ विकास भएको छ, यसले चाहिँ समाजलाई पक्कै पनि राम्रो दिशामा चाहिँ लग्दैन भन्ने कुरा चाहिँ मलाई लाग्छ। हामीले बेला बेलामा ओरिएन्टेसन गर्छौँ होइन, प्रत्येक वडाहरूमा जाँदा अरू कार्यक्रमहरूमा पनि विकास निर्माणका कामहरू भइसकेपछि चेतावनी भइसकेपछि यस्तो गर्यो भन्नुभन्दा पनि हुँदै गर्दाखेरि कम्तीमा प्रत्यक्ष तपाईँले हेर्नुपर्छ भनेर काहीँ अब योजना सञ्चालन हुँदै गर्दा हामीले त्यो ठाउँमा चाहिँ गएर भन्छौँ तपाईँहरू है यहाँको प्रत्यक्ष अनुगमनकर्ता तपाईँहरू, तपाईँहरूले चाहिँ बेलैमा यी कुराहरू हेरेर बरु हामीसँग कोर्डिनेसन गर्नुहोस् भन्छौँ। कतिपयले गर्नु पनि हुन्छ र हामी त्यहाँ पुगेर कहिलेकाहीँ सहजीकरण गर्नुपर्ने कुराहरू, कहिले ठेकेदारसँग सहजीकरण गर्नुपर्ने कुराहरू, कहिले चाहिँ त्यहीँका अरू त्यही उपभोक्ताहरूलाई पनि ल है यसो भन्नुपर्ने कुराहरू गर्नुपर्ने चाहिँ देखिन्छ। तर वास्तवमा हामीले जुन दिगो विकासको परिकल्पना गरेको छौँ यसको चाहिँ प्रत्यक्ष निगरानीकर्ता, प्रत्यक्ष अनुगमनकर्ता चाहिँ हामी उपभोक्ता हुन सक्यौँ भने यसले चाहिँ फाइदा दिँदो रहेछ भन्ने चाहिँ मलाई मत लाग्छ।
1: हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका अब बेनी नगरपालिकाका नगरवासीहरू सँगसँगै देशैभरि रहेका उपभोक्ताहरूलाई यहाँको सल्लाह सुझाव केही छ?
0: धन्यवाद, यो कार्यक्रममा आफ्नो विचार राख्ने एउटा अवसर प्रदान गर्नुभएको छ, रेडियो नेपाललाई आभार व्यक्त गर्छु। मैले भने हाम्रो समाज अहिले कस्तो छ भने हामीले अरूलाई दोष लगाउँछौँ, हरेक ठाउँमा मैले पनि अरूलाई दोष लगाइरहेछु, मैले मेरो गल्ती स्वीकार्न म पनि तयार छैन होइन। हामी कोही पनि हामीबाट गल्ती भयो अथवा हामीले चाहिँ यो कुरा सुधार्नुपर्छ भनेर आफूतिर फर्कन सक्यौँ भने पक्कै पनि समाज राम्रो बन्छ। यो समाज चाहिँ हाम्रा गाउँहरू उजाड भइरहेछन्, हाम्रा हिजो खेती गरेका ठाउँहरूमा रुख बिरुवा झाडी पलाएको छ र तर हामीले चाहिँ बाहिरबाट 80% खाद्यान्न आयो भनेर कम्प्लेन गरिरहेको छ। कम्तीमा हाम्रो उत्पादन, हाम्रो माटोलाई चाहिँ हामीले उर्वर बनाउन सक्यौँ भने देश पक्कै पनि मलिन बन्छ। हामी चाहिँ पक्कै आफ्नो गाउँतिर आफ्ना चाहिँ खेतबारीमा चाहिँ फर्किन जरुरी छ। त्यसलाई चाहिँ कुन हिसाबले हामीले परिचालन गर्ने, हाम्रो स्रोतलाई परिचालन गर्ने ठाउँमा उपयुक्त नीति नियम सँगसँगै आम उपभोक्ता, आम चाहिँ जनताले पनि ती कुराहरू महसुस गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब यो अवसरका लागि रेडियो नेपाल प्रति म हार्दिक आभार व्यक्त गर्छु।
1: हजुर, हामीलाई यहाँको अमूल्य समय उपलब्ध गराइदिनु भयो र आफ्ना विचारहरू राखिदिनु भयो, यहाँलाई हाम्रो कार्यक्रम, हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद यहाँलाई।
1: अहिले भर्खरै यहाँहरू समक्ष हामीले राख्यौँ म्याग्दी जिल्लामा रहेको बेनी नगरपालिका पालिकाका उपप्रमुख ज्योति लामिछानेसँग गरिएको कुराकानी। उहाँसँग हामीले बेनी नगरपालिका भित्र रहनुभएका नगरवासीहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन लगायतका वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा कुराकानी गर्यौं। स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले प्रयोग गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरुक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। अवस्था अब आजको लागि उपभोक्ता हक र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्रद्वय सुलोचना वज्राचार्य र देवकी भण्डारी सहित रीता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।
2: सुन्दै हुनुहुन्थ्यो कार्यक्रम हाम्रो चासो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ दोहोरी गीत। यो पहिलो गीत रहेको छ अलिफ खान र लक्ष्मी खड्काको, अमृत सापकोटाको शब्द, गोविन्द पङ्गेनीको सङ्गीतमा।

0: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। त्यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ, जसमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

चलिरहे। बागमती गण्डकी र अन्य प्रदेशका केही तथा कोशी कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने हिमालय भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। यसको साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो मध्याह 12 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

नमस्कार नमस्कार नमस्कार, यो कार्यक्रम के तिमी मेरो साथी बन्छौ। कार्यक्रम के तिमी मेरो साथी बन्छौमा तपाईँलाई हार्दिक स्वागत गर्छौ। प्रविधि संयोजनमा साथी देवकी भण्डारी अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल। कार्यक्रम के तिमी मेरो साथी बन्छौ हरेक सोमबार 12 बजेको समाचारपछि करिब करिब 1 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी हाम्रो एफएम ब्यान्ड 98.1 MHz साथै तपाईँले रेडियो नेपाल अनलाइन त्यसै गरी radionepal.gov.np का साथै मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने सहभागी हुनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 721, 42 11 736। यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि तपाईँ एउटा असल साथी बन्न खोज्नुभएको छ र सहयोगी भावसहित साथीप्रतिको दायित्व निभाउन खोज्नुभएको छ भने तपाईँले हामीलाई कल गर्नुहोस् भन्न चाहन्छौँ। तपाईँको टेलिफोन सेटबाट हाम्रा यी नम्बरहरू डायल गर्नुभयो भने तपाईँको त्यो कल हामीसम्म आइपुग्छ अनि तपाईँका फोन रिसिभ गर्दै साथसाथलाई नजिक बनाउने प्रयासमा हामी सधैँ रहनेछौँ। मित्रता गाँसिसकेपछि जीवन्त राख्नको लागि के गर्नुपर्छ त्यो कुरालाई ख्याल गरेर साथीको लागि हात अगाडि बढाउनुहोला भन्न चाहन्छु। सबै साथीहरू हामी असल भनेका हुन्छौँ होइन, असल बन्न खोजिरहेका हुन्छौँ, तर कहिलेकाहीँ हाम्रै त्यही बानी व्यवहारले पनि हामी असल बन्न नसकेको पनि हुनसक्छ। त्यस कारण पनि सकारात्मक सोच, बोली व्यवहार राम्रो, त्यसै गरी निस्वार्थी त्यागी राम्रो भावना लिएर हामी अगाडि बढेको खण्डमा हामी साँच्चैकै असल साथी बन्न पुग्छौँ। यो कुरालाई ख्याल गर्नको लागि आग्रह गर्न चाहन्छु। सदा जस्तै सुरुवात गर्छु साङ्गीतिक कोसेलीबाट, त्यसपछि भने तपाईँका टेलिफोन रिसिभ गर्नेछु अस्मिता अधिकारी र किरण भुजेलको सुरमा रहेको यो गीत।

0: कार्यक्रम के तिमी मेरो साथी भन्छौमा छौँ। हामी अब भने तपाईँका टेलिफोनतर्फ लाग्दैछौँ। कार्यक्रममा पक्कै पनि तपाईँले टेलिफोन गर्दै हुनुहुन्छ होला, कतिले अनलाइन सुनेर म्यासेज पनि गर्दै हुनुहुन्छ होला। सकेसम्म तपाईँका टेलिफोन तपाईँले हामीलाई अनलाइनमा पठाउनुभएका ती म्यासेज सबैलाई समेट्ने कोसिसमै रहनेछौँ। आजको पहिलो कलर हाम्रो साथमा को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
1: हेलो
0: हजुर, नमस्कार, को बोल्दै हुनुहुन्छ होला? फोन अलि बुझेको छैन है तपाईँको। सायामा बोल्दै हुनुहुन्छ खोटाङबाट। सायामाजी
1: हजुर,
0: साथी बन्न आउनुभयो? म बोलेको राम्रोसँग बुझ्नु भएको छ यहाँले? हजुर, साथीहरू कति हुनुहुन्छ? पहिला पहिला भन्नुभएको हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ, आज थप साथी बनाउने कोसिसमा हुनुहुन्छ यहाँ, होइन? साथी प्रतिको भावना भन्नुपर्दा केही भन्नुहुन्छ? ए, साथीको छोडिदिनुको लागि तपाईँ आउनुभयो होइन त?
1: हजुर, मेरो त अस्ति नै छोडेको अनि उहाँले डायल गर्नुभयो।
0: हजुर हजुर, साथीको नाम र ठेगाना भनिदिनुहोस् अनि सम्पर्क नम्बर छोडिदिनुहोस् है त।
1: उहाँको नाम चाहिँ हेमन्त लामा, उहाँको घर चाहिँ काठमाडौँ, अनि उहाँसँग साथी बन्न सक्नुहुन्छ भने उहाँको नम्बर टिप्न सक्नुहुन्छ। उहाँको नम्बर 9860342051। अनि अर्को साथीको नि नम्बर दिन्छ है?
0: हुन्छ हुन्छ, छोडिदिनुहोस्।
1: अनि अर्को साथीको नाम चाहिँ सहयात्री सर, उहाँको घर चाहिँ उदयपुर हो, अनि उहाँको नम्बर चाहिँ 9840271180। उहाँलाई कल गर्न सक्नुहुन्छ भन्दै बाई बाई।
0: बाई बाई हेमन्त जी र सरुजीको नम्बरको लागि हामीसँग सायामा आउनुभएको थियो र सम्पर्क नम्बर दिएर जानुभएको छ। साथी बन्नुहोला, साथी बन्दाखेरि सकारात्मक सोचले साथीको लागि हात अगाडि बढाउनु हुन आग्रह गर्छु। फेरि पनि टेलिफोनतर्फ लाग्छु म, को हुनुहुन्छ? हेलो
2: हेलो, गुड आफ्टरनुन, नमस्ते, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम।
2: म उदयपुरबाट हो। हजुरसँग लामो समय पछि आज ट्राई गरौँ न त भनेर ट्राई गरेको लाग्यो। प्रतीक्षा राई बोल्दैछ है।
0: हजुर, के छ हालखबर प्रतीक्षाजी?
2: मेरो ठिक छ, घरेसी काम हल्का फुल्का छ। आफू गोठालोमा छु, एकदम सिमसिमे पानी परिरहेको छ, छाता उधेर प्रोग्रामको साथमा मजाले बसिरहेको
0: सिमसिमे पानीका कुरा गर्नुभयो यहाँले, यहाँ चाहिँ चर्को घाम लागेको छ।
2: यता त हिजो ठुलो पानी पर्यो, आज पनि एकदम धुमिरहेछ, परिरहेछ भन्नु, हल्का फुल्का सानो मसिनो परिरहेछ, एकदम शीतल छ। हिजो एकदमै बिहानको समयमा चाहिँ धेरै गर्मी थियो, दिउँसो तिर एकदमै मुसलधारे पानी कहाँदेखि आइपुग्यो, सँगसँगै हावा पनि त्यस्तै छ। उदयपुर
0: बर्खाको सिजन छ, पानी आउनै पर्छ होइन? पानीको आवश्यकता छ। अब साथी बन्न आउनुभयो, साथी प्रतिको भावना के राख्नुहुन्छ?
2: भावना साथीहरूले सबै छ होइन, एकदमै अब भनिराख्नु पर्दैन। अब मलाई साथी बन्न इच्छुक चाहनुहुनेलाई जस मलाई खोज्दैनुहुन्छ भने उदयपुरको मिडिया प्रेमी प्रतीक्षा राई भनेर होइन खोज्दैनुहुन्छ भने सम्पर्क नम्बर एनसेलको म छोड्न चाहन्छु, 9804331938, 9804331938 आइदिनु होला। र फेसबुकदेखि साथी अब बन्न चाहनुहुन्छ भने मेरो हस्बेन्डको आइडी छ प्रदीप राई, प्रदीप राई भनेर सर्च गर्नुहुन्छ भने हामीलाई प्रतीक्षा र प्रदीपलाई मजाले भेट्न सक्नुहुनेछ। र नयाँ साथीहरूलाई वेलकम भनेको छु।
0: हस्त बाबाई। उदयपुरबाट प्रतीक्षा राई हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। साथीहरूको लागि उहाँले आफ्नो ठेगाना छोड्नुभएको छ, नम्बर दिनुभएको छ, पक्कै पनि तपाईँहरू साथी बन्नुहोला, अगाडि बढ्नुहोला। म फेरि पनि टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ? हेलो
3: हजुर, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
3: म सुनसरीबाट उपेन्द्र नायक।
0: हजुर के छ उपेन्द्रजी, हालखबर?
3: एकदम राम्रो छ हजुर, ठिक छ, सबै राम्रै छ एकदम।
0: सुनसरीमा सुन्दै पनि हुनुहुन्छ सुनसरीतिर?
3: हजुर सुनिरहेको छु।
0: हजुर टेलिफोन पनि लाग्यो।
3: हजुर
0: पहिला साथी बन्नु भएको छ यहाँ कति हुनुहुन्छ? एकदमै है त, अब कस्तो खालको हुनुपर्छ सोचाइ साथी बनिरहँदाखेरि
3: भन्नाले कस्तो खालको भने, यसो घमण्ड नगर्ने, यसो मिलनसार सबै साथीहरू आउनु होला, सबै खालको साथीहरू आउनुहोस् होइन।
0: हजुर
3: अनि एकदम राम्रो तरिकाले बोलौँ, यसो हेलो भइरहोस् भन्न खोजेको, साथीहरू आइदिनु होला।
0: सम्पर्क नम्बर
3: अनि मेरो नम्बर मैले छोडेँ है, 98 27 01 74 19 सम्पर्क गरेर साथीहरू आउनु होला, साथी बन्नु होला। 98 27 01 74 19 हो मेरो नम्बर, यो नम्बरमा कल गर्नु, यसपछि साथी गरौँ, यही हो मेरो।
0: हजुर अहिले छुट्यौँ?
3: हजुर
0: हस् त बाबाई। हामीसँग उपेन्द्र नायक सुनसरीबाट हुनुहुन्थ्यो, साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ, साथी बन्नुहोला, कुराकानी गर्नुहोला भन्न चाहेँ। अहिले हामीलाई सुन्दै हुनुहुन्छ तपाईँले रेडियो नेपालको मिडियम वेबकास्टको फ्रिक्वेन्सी, हाम्रो एफएम ब्यान्ड 98.3 मेगा हर्जको साथै अनलाइनमा पनि सुन्दै हुनुहुन्छ र सहभागिताको लागि टेलिफोनमा प्रयासरत पनि हुनुहुन्छ। सबैको टेलिफोन लागोस् भन्न चाहन्छु। फेरि पनि म टेलिफोनतर्फै लाग्छु, को हुनुहुन्छ? हेलो
4: हेलो, नमस्ते दिदी।
0: हजुर नमस्कार, नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
4: म सर्लाहीबाट उपासना घिसिङ।
0: हजुर के छ हालखबर उपासनाजीको?
4: हालखबर त ठिक छ दिदी, मेरो त, अनि हजुरको के छ?
0: एकदम ठिकठाक छ।
4: ए मेरो पनि ठिक छ, अनि हजुर पनि ठिकै रहेछ, ठिकै हुनुपर्छ।
0: पक्कै पनि हैन त?
4: हजुर
0: सर्लाहीमा हुनुहुन्छ यहाँ?
4: हजुर
0: हजुर। अहिले त्यहाँनिर सुन्दै हुनुहुन्छ रेडियो नेपालको यो कार्यक्रम?
4: अहिले सुनिरहेको छु।
0: हजुर टेलिफोन पनि लाग्यो। साथी कति बनाउनु भएको छ यहाँले योभन्दा पहिला?
4: साथी बनाएको थियो पहिला त, अहिले त कता कता गए, कता कता गए, दुई दिनको लागि आउँदो रहेछ, अनि दुई चार दिन भएपछि बिर्सिहाल्ने है,
0: हराइसक्नु भयो यसको मतलब?
4: हजुर त्यही भएर खासै त छैन धेरै, अहिले त दुई चारजना त छन् होइन रेगुलर साथीहरू, अब सबैजना साथी एउटै खालको हुँदैनन् होइन, अब त्यही त हो नि।
0: भावना भन्नुपर्दा के भन्नुहुन्छ?
4: हजुर
0: साथीप्रतिको भावना भन्नुपर्दा के भन्नुहुन्छ यहाँले?
4: साथीप्रतिको भावना भन्नु पर्दाखेरि अब दुई चार दिन मात्रै बोलेर चाहिँ नछोड्ने होइन, जे पाए त्यही नबोल्ने, अब साथी हो भाइ, साथीभाइ हो भन्दैमा जे पाए त्यही नबोल्ने होइन, अब यस्तै अलिकति हुन्छ नि होइन, साथीभाइको पनि त मान मर्यादा त हुन्छ नि होइन, हो यस्तै यस्तै त हो नि मेरो विचार चाहिँ।
0: हजुर अब सम्पर्क नम्बर दिनुहोस्।
4: हुन्छ मेरो सम्पर्क नम्बर छोड्नु पर्दाखेरि 97 049 31 109 97 049 31 109 मेरो नम्बर, कन्ट्याक्ट आउनु होला साथीहरू, साथी बनाऊ, गफगाप गरौँ भन्न चाहन्छु, अनि छुट्टिन्छु पनि है, नमस्ते।
0: हस्त बाई। उपासना घिसिङ हुनुहुन्थ्यो हामीसँग सरलाईबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ, टेलिफोन गर्नुहोला, साथी बन्नुहोला, एकले अर्कालाई साथ सपोर्ट सहयोग गर्न नछोड्नुहोला भन्न चाहेँ। र फेरि पनि म टेलिफोनतर्फै लाग्छु, को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो
5: हेलो नमस्ते।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
5: हजुर म वीर बहादुर ठोकर बोल्दैछु, यता सर्लाही जिल्ला, हाल चाहिँ सिन्धुली हो तर हाल सर्लाहीबाट।
0: हजुर सर्लाहीको बसाइ छ हाम्रो ठोकरजीको?
5: हजुर मेरो ठिकठाक छ, साथीहरू समग्रमा हुनुहुन्छ केही हदसम्म, अब यस्तै छ।
0: केही हदसम्म हुनुहुन्छ, थप थाप अझ हुनुहुनेछ होइन? भावना भन्नुपर्दा यहाँको विचारमा के राख्नुहुन्छ?
5: भावना भन्नुपर्दाखेरि समग्रमा

0: मा साथी बन्ने र बनाउने क्रम जारी नै छ। अब यो टेलिफोन पछि भने साङ्गीतिक कोसेल राख्नेछु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
1: हेलो नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
1: गीता रे, उदयपुरबाट।
0: हजुर गीताजी, के छाल खबर, सन्चै हुनुहुन्छ?
1: ठिकै छ, राम्रो छ, पानी परिरहेको छ।
0: हजुर रमाइलो छ।
1: हजुर
0: साथी कति हुनुहुन्छ हो गीताजी?
1: साथी हुनुहुन्छ थोरै
0: थोरै हुनुहुन्छ, धेरै धेरै बनाउनु पर्यो है नि त।
1: हजुर।
0: अनि साथी गीता राईको टेलिफोन थियो, उहाँको टेलिफोनले साथ दिएन, कट्यो, फेरि पनि टेलिफोन लागोस् र गीताजीले आफ्नो कन्ट्याक्ट नम्बर छोड्न सक्नुहुनेछ भन्न चाहेँ। यो टेलिफोन पछि साङ्गीतिक कोसेली भनेकी थिएँ, अब भने साङ्गीतिक कोसेली राख्ने तर्क गरिरहेका छौँ। अनिल श्रेष्ठले 9827837595 कल गर्न आग्रह गर्नुभएको छ। अनिल श्रेष्ठको नम्बर हो यो, फोन गर्नुहोला 9827837795 साथी बन्नको लागि। अनिलजीको नम्बर, यो नम्बर छोडिदिँदै अब राख्छु साङ्गीतिक कोसेली समीक्षा अधिकारी महेन्द्र भण्डारी अर्जुन र सरिताको सामूहिक स्वरमा रहेको गीत।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: हजुर, कार्यक्रम के तिमी मेरो साथी बन्छमा छौ तपाईँले अनलाइन सुनेर पनि हामीलाई म्यासेज गर्नुभएको छ र टेलिफोन गरेर पनि सहभागिता जनाउनु भएको छ। अनलाइन सुनेर हामीलाई कर्ण प्रिया केसीले लेख्नुभएको छ, दाङ घर भई हाल चाहिँ भारतको हिमाचलबाट भनेर कर्ण प्रियाजीको हो यो, सुन्दैछु भन्नुभएको छ। कमल श्रेष्ठले तेह्रथुम फेदाबाट सुन्दैछु र थुप्रै साथीको नाम लिनुभएको छ, मैले यहाँ सबैको नाम लिन असमर्थ भएको जनाए। तपाईँहरूका लामा म्यासेज हामी समावेश गर्न सक्दैनौँ है साथीहरू, त्यही भएर तपाईँको नाम मात्रै म भनिरहेको छु र सम्पर्क नम्बर छोडेको साथीहरूको सम्पर्क नम्बर दिने कोसिसमा छु। देवन किशोर अन्जानजीले सुन्दैछु भन्नु भएको छ, प्युठानी लिलु गिरिजीले सुन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। सोनु बाबुले पनि सुन्दै भन्नुभएको छ, सोनु बुनुले, बसन्त लामाले 97-61-57-46 कन्ट्याक्ट नम्बर छोड्नुभएको छ साथीहरूलाई फोन गर्नको लागि। भूमिका राईले सुन्दैछु भनेर लेख्नुभएको छ, त्यसै गरी अन्जिम बान्तबा राईले हामीलाई लेख्नुभएको छ भोजुरबाट 98-49-85-36-30 कन्ट्याक्ट गर्नको लागि। सारु छेत्रीले बुटलबाट सुन्दै हुनुहुन्छ भने अभागिनी राई युनिसीले पनि सुन्दै हुनुहुन्छ र तपाईँहरूले पक्कै पनि फिल गर्नुभयो होला थुप्रै लामा म्यासेजहरू हामी समावेश गर्न सक्दैनौँ। लेख्नु भएको छ ठिकै छ होइन, तर पनि छोटो रूपमा लेख्नुभयो भने टक्क टक्क मैले तपाईँहरूको नामसहित तपाईँहरूको फोन नम्बर दिन सक्छु। तपाईँले साथीहरूलाई थुप्रैलाई सम्झन खोज्नुभएको छ, त्यसरी हामी सम्झनको लागि समय हामीसँग हुँदैन पनि र सम्झनको लागि यहाँ दिँदैनौँ। सम्झनाहरू सन्देश कार्यक्रममा चाहिँ तपाईँले आफ्ना साथीहरूलाई सम्झन सक्नुहुन्छ। अब म टेलिफोनतर्फ लाग्छु, हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
4: हेलो, नमस्ते दिदी।
3: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
4: म आयुष खड्का, बाग बजारबाट।
3: हजुर आयुषजी, के छ हालखबर?
4: ठिकठाक छ, हजुरको के छ?
3: एकदम ठिकठाक छ, बाग बजारमा हुनुहुन्छ यहाँ काठमाडौँ। हजुर, के गर्नुहुन्छ बाग बजारतिर?
4: म यतिकै बाहिर निक्ने थिएँ दिदी, अहिले चाहिँ
3: भनेपछि त्यहाँ पुग्नुभयो अनि फोन गर्नुभयो नि त।
4: हजुर
3: आयुषजी, साथी कति हुनुहुन्छ? पहिला पहिला भनेको
4: हुनुहुन्छ मसँग राम्रो राम्रो साथीहरू।
3: हजुर, अब आज थप हुनुहुनेछ होइन त?
4: हजुर तपाईँ पनि।
3: कस्तो अनुभव हुँदो रहेछ यसो अलिकति सेयरिङ गर्नु न है।
4: हजुर,
3: यसरी साथी भन्दा कस्तो खालको अनुभव हुँदोरहेछ?
4: अनुभव त अब धेरै आउनुहुन्छ है, तर आफूसँग मिलमिल मन मिल्ने साथीहरू चाहिँ हुनुहुन्छ, सबै राम्रो हुनुहुन्छ भन्ने नि छैन होइन।
3: हजुर,
4: कतिलाई समेट्न सकिन्छ त्यति समेट्ने हो, हात बढाउनेलाई हात बढाउने, साथ बढाउनेलाई साथ बढाउने हो।
3: हजुर हजुर, अब तपाईँले सम्पर्क नम्बर छोडिदिनुहोस् है त।
4: हुन्छ, म चाहिँ के भन्छु भने हामी साथी साथी मिले समाज बन्छ, समाज मिले देश बन्छ भन्न चाहन्छु।
3: हजुर,
4: मेरो भावना म नम्बर भन्छ अब 98-03-6-9-2-4-7 98-03-69-2-47
3: आयुष खड्का हुनुहुन्थ्यो हामीसँग काठमाडौँ बाग बजारबाट, टेलिफोन गर्दै हुनुहुन्थ्यो साथीको लागि, सम्पर्क नम्बर छोड्नु भएको छ, साथी बन्नु होला, कुराकानी गर्नु होला भन्न चाहे, फेरि पनि टेलिफोन तर्फै लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
5: हेलो दिदी, नमस्कार है।
3: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
5: म मकवानपुरबाट है, सुजन तामाङ भन्ने मान्छे हो, म साथीको लागि नम्बर छोड्नको लागि आएको
3: हो। हजुर सुजनजी,
5: हजुर
3: छोडिदिइहाल्नु साथीलाई नम्बर।
5: हुन्छ, उहाँ साथीको ठेगाना चाहिँ अब त्यही मकवानपुर हो, नाम चाहिँ विजय तामाङ हो, होइन? अब साथीले असलभन्दा असल साथी बन्न सक्नुहुनेछ, उहाँ होस् उहाँसँग साथी बनाउन सक्नुहुन्छ भने उहाँको नम्बर रहेको छ 97-44-59-64-51 97-44-59-64-51 अनि मेरो अन्तिम नम्बर पनि भन्न चाहन्छु, एनडिसी नम्बर 97-65-66-03-32 97-65-66-03-32 भन्नु है। ओके बाबा।
3: हामीसँग सुजन तामाङ हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ साथीको, प्लस आफ्नो कन्ट्याक्ट नम्बर छोडेर साथी बन्नु होला, कुराकानी गर्नु होला भन्न चाहे, फेरि पनि म टेलिफोन तर्फै लाग्छु। को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
6: हेलो नमस्ते।
3: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम?
6: कला लिम्बु सुनसरीबाट।
3: हजुर के छ खबर खबर कलाजी? अलि फोन नोइज छ, तपाईँले आफ्नो सम्पर्क नम्बर दिनुहोस् है।
6: हुन्छ ल,
3: कलाजी एकदमै फोन बुझिएको छैन है तपाईँको,
6: सुन्नु भएन अहिले पनि?
3: अब बोल्नुहोस् त, अघि सुन्दै सुनेन।
6: सानो किसिम साथी बनाउन चाहनुहुन्छ भने एकदम असल साथीहरू गइदिनु होला भन्न चाहन्छु। 98-10-34-32-69 98-10-34-32-69 सानो किसिमलाई साथी बनाउन सक्नुहुनेछ भन्न चाहन्छु। मेरो नम्बर रहेको छ 98-23-98-57-31 मा मलाई पनि साथी बन्न सक्नुहुनेछ। 98-23-98-57-31 मलाई कल गर्नुहोला। 98-10-34-32-69 सानी केसीलाई कल गर्नुहोला भनेर
3: चाहन्छु।
6: 98-23-98-57-31 मलाई पनि कल गर्नुहोला भने
3: कला लिम्बु हुनुहुन्थ्यो, सानो केसी प्लस आफ्नो कन्ट्याक्ट नम्बर दिएर हाम्रो माझबाट जानुभएको छ। म अर्को टेलिफोनतर्फ लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
7: हेलो नमस्ते। हजुर
3: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
7: म रामचन्द्र सिटौला दिदी।
3: कुन ठाउँबाट रामचन्द्रजी?
7: हजुर नुवाकोटबाट हो नि दिदी, धेरै अघि आएको थिएँ, एकदम पछि कुरा भयो दिदीसँग।
3: अघि आएको मान्छे पछि पर्दिनु भयो?
7: होइन ठिक छ, पछि नि पर्नुपर्छ, अघि नि पर्नुपर्छ, एउटा सधैँ अघि बढ्ने क्वेसन मात्रै गऱ्यो भने कहिले काहीँ हुन्छ नि त,
3: त्यस्तै हुन्छ कहिले काहीँ,
7: त्यही भएर सोचेर अघि गर्नु पर्यो नि त।
3: हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ?
7: म त के गर्नु, बिहान अलिकति गोलभेडाको पात काटेँ अनि खाना खाएर यहाँ बाख्रा लिएर निस्केको, फेरि बेलुका गएर अलिकति त्यहाँ माथि गोलभेडा भन्नुभएको लिएर जानु पर्ने छ, त्यस्तै चलिरहेको छ।
3: भनेपछि टनेलभित्र लाउनु भएको छ यहाँले गोलभेडाहरू?
7: हजुर हजुर,
3: टनेलभित्र मजाले खेती गर्नुहुन्छ है त?
7: टनेल बाहिर नि अब लाउने बेला भइसक्यो, टनेल बाहिर, टनेलभित्र अहिले 200 बोट लाग्छ।
3: हजुर,
7: अब टनेल बाहिर 200-300 बोट लाइन्छ, अनि त्यहाँबाट काँक्रो लाइन्छ 2-300-1500 बोट लाइन्छ कि, जम्मा त्यस्तो धेरै लाइन।
3: अब फेरि पनि काँक्रो रोप्ने तयारीमा हुनुहुन्छ यहाँ?
7: हजुर हजुर, अब भोलि पछिबाट बेर्न राख्न थाल्छौँ हामी।
3: हजुर हजुर, अनि त्यही त कार्यक्रममा एकपटक पहिला पनि साथी बनाउनु भएको थियो यहाँ होइन त?
7: म आफै निकै अघि 3 महिना हो कि 4 महिना अघि हो कि?
3: हजुर, अनि साथीहरू कतिको हुनुहुन्छ त अहिले?
7: साथी हुनुहुन्छ यस्तो रहेछ
3: कस्तो रहेछ
7: अलिकति साथीहरू भन्ने कुरा भावना त बुझ्नुहुँदो रहेछ
3: हजुर
7: अब उहाँलाई यो कुरामा चाहना छैन यो कुरा उहाँलाई मन पर्दैन भनेपछि साथीहरू आफै भाग्नुहुँदो रहेछ कोही कोही साथी चाहिँ अलिकति मैले सोचेभन्दा विपरीत आइदिनु भयो किन भन्नु होला भनेदेखि अब जे नै भयो नि फ्यामिली भएको मान्छे हजुर पनि फ्यामिली भएको मान्छे बुझिहाल्नुहुन्छ होइन रातिको 9 बजे 9:30 बजे 10 बजे फोन गरिदिनु हुन्छ कि लेडिज साथीहरू अलिकति राम्रो सोध्छ भने दिउँसै बोलिदिनु
3: जस्तो खालको साथी होस् लेडिज जेन्ट्स भन्ने कुरो भन्दा पनि साथीहरू
7: 9 बजे 10 बजे 10:30 बजे एकजना चाहिँ 10:30 बजे नि कल गर्नुभयो
3: तर कहिलेकाहीँ त काम पर्दाखेरि 10:30 1-2 बजे पनि गर्न सकिन्छ तर अनाहकमा गफ गर्नको लागि चाहिँ त्यो समय उपलब्ध होइन
7: मैले फोन पनि उठाएँ मेरो श्रीमती नि म नि दुईजना सँगै थियो अनि त्यहाँनिरबाट के मान्छे रहेछन् भन्दा अनि भोलिपल्ट भने तपाईँ फोन नगर्नुहोस् अलिकति तपाईँलाई सोच्यो भन्दा म विपरीत साथी परे जस्तो लाग्यो मैले भाइले क्यान्सल गर्न चाहेँ किन भन्दा मलाई मन पर्दैन कि
3: हजुर खासमा हामीले एकदमै शुद्ध मनले साथी भन्ने हो होइन यो कार्यक्रम मार्फत भन्दाखेरि पनि
7: साथी भनेको म खास गरी सिधा कुरो यसो बुझ्छु प्रायः जस्तो मैले पहिला जमाना नि बना अहिले हुनुहुन्छ 5 जना साथी हुनुहुन्छ तपाईँको कार्यक्रममा बनाएको चाहिँ 3 जना हुनुहुन्छ होइन
3: हजुर
7: उहाँ एकजना 2 जना दाजु हुनुहुन्छ 1 जना दिदी हुनुहुन्छ 3 जना हुनुहुन्छ निर्गेल रूपले भन्नुपर्दाखेरि अलिकति उहाँहरू चाहिँ टिक्नुभयो उहाँहरूले पनि सम्झिनुहुन्छ मन सम्झिन्छ कोही साथी चाहिँ अलिकति पैसाको रिचार्ज हालिदिनुहुन्छ कि भन्ने आशा छ अलिकति केटा मान्छेहरू भन्दा प्रायः जसो लेडिज मान्छेको सोच चाहिँ मैले फेला पारेँ 5-7 जनामा चाहिँ मैले फेला पारेँ कि अलिकति यो मान्छे हामीपट्टि आक्रोश भएर यसले रिचार्ज हाल्छ है भन्ने 2-3 जनाको त्यस्तो नि सोच हुँदो रहेछ मित्रहरूलाई के भन्न चाहन्छु भनेदेखि तपाईँको त्यो सोचले म कुनै कदापि पनि आउँदिनँ एउटा गाउँघरको मान्छे हो हामी पनि होइन अलिकति सोझो लाटो हुन्छ भनेर नसोच्नु होला किन भन्दा हामी पनि आँगर त अलङ्कार बुझ्छौँ हामी पनि धेरै ठाउँ अहिले मोबाइलले 1000तिर देखाइसक्यो मान्छे नि 1000तिर पुगिन सकिने जमाना भइसक्यो नि त
3: अब यस्ता व्यवहारबाट हामी साँच्चीको भन्दाखेरि बचेरै बस्नुपर्छ किनभने शुद्ध साथीको लागि हातअगाडि बढाउन आग्रह गर्छु अब तपाईँले आफ्नो कन्ट्याक्ट नम्बर दिनुहोस् है त
7: अब मैले कन्ट्याक्ट नम्बर छोड्नु चाहिँ टिप्नुभन्दा अघि अलिकति मित्रताहरूले सोच्नु होला कि साथी बनाएको हाई हेलो गर्ने हो कुनै बेलामा होला भइ परि आउँछ पृथ्वी गोलो छ बाइचान्सले भेट पनि हुनसक्छ होइन
3: हजुर
7: भेट हुँदैन भन्दैमा त्यो जथाभावी नबोल्नु होला र जे जथाभावी नसोच्नु होला र लेडिज जेन्ट्स जसले नि सोचेर अलिकति फ्यामिली भएको हिसाबले अलिकति हाई हेलो मात्रै चलिन्छ हामीबाट केही चलिन्न होइन अनि त्यहाँबाट नम्बर टिप्दा चाहिँ एकदम दिमागमा यो कुराहरू चाहिँ लिएर टिप्नु होला म नम्बर छोड्न चाहन्छु 97-62-27-76-24 भन्न चाहन्छु दिदी त्यति गरी साथीहरूले सोचेर फोन गर्नु होला अलिकति किन भन्दा हजुरहरूलाई मन पर्दैन भने म एउटा गाउँले मान्छे हुँ अब म हाई हेलोको लागि यसो रमाइलो पहिला पनि जमानामा साथीभाना हिसाबले 5-7 जना हुनुहुन्छ पुरानो जेन साथीहरू धेरै हुनुहुन्छ लेडिज 1-2 जना हुनुहुन्छ अब राम्रो सोचेर दिदीभाइको नाता त बेसो केही नाता भनेर सोच्नुहुने साथीलाई ठिक छ अब यो अलिकति नराम्रो बोल्नुहुन्छ
3: पक्कै पनि तपाईँको भावनाको कदर भइसक्यो बुझिसक्नुहुन्छ बुझ्ने मान्छेले होइन अब उस्तै खालको साथी भए त साथीको लागि हात अगाडि नै बढ्दैन नि त हस् त अहिले छुट्टी
7: हस्
3: बाई बाई रामचन्द्रजी हुनुहुन्थ्यो नुवाकोटबाट हाम्रो माझबाट गइसक्नु भएको छ कार्यक्रममा छौँ हामी फेरि पनि टेलिफोन तर्फै लाग्छु म हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई हेलो हेलो
8: हेलो नमस्ते
3: हेलो
8: हेलो नमस्ते
3: हजुर नमस्कार को बोल्दै हुनुहुन्छ त टेलिफोन त्यति राम्रो आइरहेको छैन है तपाईँको टेलिफोन राम्रो आइरहेको छैन सम्पर्क नम्बर छोडिदिनुहोस् त तपाईँले होल्ड गरेर बोल्नुभएको छ हो होल्ड गरेर बोल ह्यान्ड फ्री गरेर बोल्नु भएको छ हो कति पनि बुझिरहेको छैन कि राम्रोसँग को कोही हुनुहुन्थ्यो, उहाँको टेलिफोनले साथ दिएन, टेलिफोन एकदम नोइज थियो र टेलिफोन कटेर पनि गयो। तपाईँको फेरि पनि कुराकानी हुन सकोस् भन्न चाहन्छु, टेलिफोनले काम गरोस्। हाम्रो साथमा कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
9: हेलो दिदी नमस्ते।
3: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
9: म उदयपुरबाट वीरेन्द्र राय हो दिदी।
3: हजुर वीरेन्द्रजी, के छ
9: हजुर दिदी? एकदम ठिकठाक छ, फाइन छ दिदी। अनि दिदी लगायत हाम्रो रेडियो नेपालको के छ दिदी?
3: ठिकठाक छ, रमाइलो छ, होइन? अब समय पनि कम छ हामीसँग, केही भावना भनेर सम्पर्क नम्बर दिनुहोस् है।
9: भावना मन पर्दाखेरि किनभने साथी भनेको सबै साथी नै मलाई चाहिँ मनपर्छ होइन, तर पनि यस्तो उस्तो भन्न भन्दा पनि आफू प्रति आफू राम्रो हुनुपर्छ, अनि त्यसैपछि साथीलाई त्यसै पनि राम्रो हुन्छ भन्ने विचार भावना भएको मान्छे हो होइन।
3: हजुर, अब सम्पर्क नम्बर दिनुहोस्।
9: सम्पर्क नम्बर दिनु पर्दाखेरि 97-46-41-70-10 अनि 97-46-41-70-10 अनि एनसेलको नम्बर 98-24-36-49-46 98-24-36-49-46 अनि 97-46-41 अनि 70-10 मलाई साथी बनाउन सक्नुहुन्छ भन्दै बिदा चाहन्छु। ओके बाई
3: बाई। वीरेन्द्रजी हुनुहुन्थ्यो हामीसँग उदयपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, कार्यक्रममा छौँ हामी, कार्यक्रमको पनि अन्तिम अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ। म फेरि पनि टेलिफोनतर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
10: हेलो दिदी नमस्ते।
3: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
10: म भोजपुरबाट एलिसा दान्तवराई।
3: हजुर एलिसाजी, के छ खबर?
10: ठिकै छ, मौसमको बारेमा धुम्न घाम लागिरहेछ, तपाईँको के छ खबर?
3: एकदम ठिकठाक छ। तपाईँ साथी बनाउनु भयो केही भावना भनेर, सम्पर्क नम्बर दिनुहोस् है।
10: हस् हुन्छ, मलाई अब साथी बनाउन सक्नुहुन्छ, जुन ठाउँबाट सुन्नुहुन्छ सबैजना साथी बन्न आउनुहुन्छ, मिडिया टिम साथीहरू पनि आउन सक्नुहुन्छ भन्न चाहन्छु। अनि यो साथ बनाइसकेपछि जे त्यति बोल्ने साथी पनि आइदिनु होला प्लिज भन्न चाहन्छु। अनि मेरो कन्ट्याक्ट नम्बर रहेको छ 97-62-96-87-52 एकपटक 97-62-96-87-52 अनि एउटा साथीको नम्बर सोध्छु ल दिदी। अनि साथीको नाम चाहिँ बसन्ती विश्वकर्मा हो, उहाँले स्कल गरिराख्नु भएको छ, मेरो नम्बर सोधिदिनु ल भन्नुभएको छ, उहाँलाई पनि साथी बनाउनु भनेर भन्न चाहन्छु। उहाँको नम्बर रहेको छ 97-43-86-93-77 हो, 97-43-1-97-43-86-93-77 उसलाई कल गरेर म्यासेज गर्दा साथी बन्न सक्नुहुनेछ भन्ने चिन्छु ल। बाई बाई
3: बाई बाई। हामीसँग भोजपुरबाट हुनुहुन्थ्यो इलिना बान्तबाराई, त्यसै गरी अब भने हामी अन्तिम अन्तिममा आइसकेका छौँ। आजको सम्भवतः अन्तिम कलरको टेलिफोन हुनसक्छ यो, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
11: हजुर दिदी नमस्ते।
3: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम?
11: हजुर म प्युठान देखेँ भने, प्युठान देखेँ भने यो टङ्क सुनार है।
3: टङ्क सुनार प्युठानबाट, टङ्कजी?
11: हजुर हजुर।
3: प्युठानको कुन ठाउँमा हुनुहुन्छ?
11: प्युठानको हजुर म क्वाडी देखेँ हजुर है त।
3: क्वाडीबाट हुनुहुन्छ है त?
11: हजुर एकदमै दिदी हजुर।
3: सुन्दै हुनुहुन्छ क्वाडीमा?
11: हजुर सुन्दैछु, जस कार्यक्रम राम्रो लाग्छ, धेरै चोटि म ट्राई गरेँ, बल्ल बल्ल फल लागेको दिदी, खुसी लाग्छ है।
3: जे भए पनि अन्तिममा भए पनि आइपुग्नु भएछ।
11: हजुर हजुर एकदमै
3: मनको धोको पुरा भयो।
11: हजुर भन्दा हुन्छ,
3: बोल्न पाउनु भयो नि त होइन, फोन लाग्यो नि त है, फोनले साथ दियो। हजुर साथीप्रतिको केही भावना भन्न मन छ भने भन्नुहोस् अनि सम्पर्क नम्बर दिउँ है।
11: हजुर त्यही नि, अब साथीप्रतिको भावना भन्नु पर्दा त आफूभन्दा सानोलाई माया गर्ने, ठुलोलाई आदर सत्कार गर्ने, एउटा जातपातको भेदभाव नगर्ने, अब धनी गरिब म त भन्ने नभन्ने एउटा अब यस्तो स्वच्छ खालको भावना भएको साथीहरू, जुन साना बच्चादेखि ठुला वृद्धसम्म साथीहरू बन्न सक्नुहुन्छ मेरो लागि होइन।
3: हजुर
11: त्यसैले यदि मेरो विचार रुचि भावनासँग त्यसो मेलखाने साथीहरू कोही हुनुहुन्छ भने म हजुरलाई मेरो चाहिँ नम्बर दिन्छु। मेरो नम्बर रहेको छ 98-4-74-26-9-96 98-4-74-26-9-96 नमस्तेको नम्बर रहेको छ। मैले एनएसएलको नम्बर पनि दिन्छु मेरो साथीहरूलाई 97-14-97-14-14-14 यमा साथीहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। 98-4-74-26-96
3: प्युठानदेखि टङ्कजी हुनुहुन्थ्यो, आजको अन्तिम कलर उहाँ हुनुभयो। अब भने तपाईँका माझबाट हामी छुट्टिने बेला भइरहेको छ। शान्ति श्रीपरिया र सुशील गेवालीको स्वरमा रहेको गीत तपाईँलाई सुन पनि चाहन्छु। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, रेडियो नेपाल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई, लगायत मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने साथी देवकी भण्डारीलाई पनि थ्याङ्क यू सो मच भन्दै यो गीत तपाईँका माझमा सुम्पिन्छु। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि यहाँहरूले ठिक एक बजेको समाचार सुन्नुहुनेछ। एक बजेको समाचार सुनिसकेपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल। हस्त नमस्कार, शुभ दिन।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनु पर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन कानूनी सुधार आवश्यक रहेको बताउनुभयो। सार्वजनिक निजी साझेदारी बारे भएको छलफलमा सांसदहरूले उद्योगको उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रको लगानी बढाउनु पर्ने तथा लगानीको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धिलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो। बाँकेको भेरी अस्पताल नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन्। आर्थिक वर्ष 2082-83 अन्त्यमा एचआइभी परीक्षण गर्दा 83 नयाँ रोगी पुष्टि भएको हो। अस्पतालका एचआइभी फोकल पर्सन डाक्टर सङ्केत कुमार रिसालले संक्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको जानकारी दिनुभयो। अस्पतालले एचआइभी संक्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, संक्रमण रोकथाम तथा आमाबाट शिशुमा संक्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिक तामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ। कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित 5 महिलालाई पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका 2 पुरानो बस पार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका 5 रोकी जाँच गर्दा उनीहरूको साथबाट 15 किलोभन्दा बढी लागु औषध बरामद गरेको हो। दैलेख जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा नियमित सेवा प्रवाहमा समस्या भएको छ। दिनहुँ बिरामीको चाप बढ्दै गएपछि दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा जटिल अवस्थाका बिरामीको व्यवस्थापनमा समस्या हुने गरेको अस्पतालका प्रमुख डाक्टर मनोज विश्वकर्माले बताउनुभयो। धार्मिक तथा पर्यटकीय क्षेत्रको धरोहर मानिने बाजुराको बढी मालिकामा पूजा सामग्री सहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ। सदरमुकाम मार्तडी स्थित मालिका मन्दिर पूजा गरी सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको हो। देशका विभिन्न जिल्ला सहित छिमेकी देश भारतबाट समेत 100 संख्यामा तीर्थयात्री केही दिन पहिलादेखि नै बढी मालिका बुढी नन्दा जान थाले पनि औपचारिक यात्रा आजदेखि सुरु गरिएको हो। जिल्लाको टोली बढी मालिका प्रस्थान गरेको अवसरमा आज नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। गिनीको राजधानी कोनाक्री स्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा 30 मृत्यु भएको छ। घटनामा 6 गम्भीर घाइते भएका छन् भने अन्य जीवितको खोजी तथा उद्धार कार्य जारी छ। पहिरोले धेरै घरहरूमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भारी वर्षापछि दार ए सलाम स्थित ल्यान्डफिलमा थुपारिएको फोहरको ठूलो भाग हिजो भत्किँदा नजिकैका झुपडीहरू पुरिएका सरकार अधिकारीले बताएका छन्। इरानको संसदले होर्मुज जलमार्ग भएर आवत जावत गर्ने जहाजबाट सेवा शुल्क लिने सम्बन्धी कानून बनाउने तयारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने घोषणा गरेपछि इरानले उक्त जलमार्ग भएर आवत जावत गर्ने जहाजमा शुल्क लिने कानून बनाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 अङ्ग्रेजीमा र 3 पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
2: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
3: दुग्ध विकास संस्थानले उत्पादन गरेका दुग्धजन्य पदार्थको उत्पादन सँगै कारोबारमा समेत वृद्धि भएको छ। पछिल्लो समय सरकारले लिएका सुधारका नीतिहरू, किसान मैत्री कदम र प्रधानमन्त्रीको प्रत्यक्ष प्रवर्धनका कारण संस्थानले नयाँ गति लिन थालेको हो। बालाजु दुग्ध वितरण आयोजनाका निमित्त प्रमुख चक्रवर्ती पौडेलका अनुसार पछिल्लो समय सरकारी नीति तथा बजारको बढ्दो आकर्षणका कारण संस्थानको समग्र कारोबार 10-15% वृद्धि भएको छ। हाल बालाजु दुग्ध वितरण आयोजनाबाट मात्रै दैनिक 70,000 लिटर दूध तथा दुग्धजन्य पदार्थ उत्पादन हुँदै आएको छ। निमित्त प्रमुख पौडेलले यसले स्वदेशी उत्पादन प्रतिको विश्वासलाई अझ बलियो बनाएको छ। हाल संस्थानले दूध, दही, घिउ, पनिर, आइसक्रिम, चीज लगायत विभिन्न प्रकारका दुग्धजन्य उत्पादन गर्दै आएको छ भने यसैका कारण अहिले दैनिक 15 लाख रुपियाँ बराबरको थप आमदानी वृद्धि भएको छ।
4: यो हाम्रो काठमाडौँ दुग्ध वितरण आयोजनामा चाहिँ दुध नै हो मेजर चाहिँ यहाँको। अब यहाँ 4 थरी दुध हामीले अहिले बजारमा पुर्याइरहेका छौँ। एउटा स्ट्यान्डर्ड दुध, एउटा गाईको दुध, फुल क्रिम मिल्क भन्छौँ, होल दुध भन्छौँ त्यो, अनि एउटा चाहिँ टी मिल्क। 4 थरी हामी दुध पुर्याउँछौँ। त्यस पछाडि आएर दही, अनि सँगै नौनी, घिउ, पनिर र रसभरी चाहिँ हाम्रो यो आयोजनामा उत्पादन हुन्छ। सँगसँगै हामीले हाम्रै अर्को आयोजनाहरूबाट उत्पादन भएका पेडा, लालमोहन, फ्रेस मिल्क, त्यसको पनि बजारीकरण गर्दैछ। 67,000-67,000 लिटर चाहिँ हामी प्रशोधित दुध मात्रै बिक्री गरिराखेका छौँ, र त्यसमा दही गर्दाखेरि त झन्डै अहिले 70,000 चान्चुनको मिल्क चाहिँ प्रशोधन गर्ने कार्य चाहिँ यहाँ भइरहेका छ। अब हामीसँग गत सालमा चाहिँ अलिकति यो फ्लस सिजनमा बढी भएको दुधबाट सरप्लस भएको त्यो धुलो दुध र मखन अहिले प्रयोग गरेर हामीले यो बजारको माग चाहिँ पुरा गरिराखेको छौँ। साउनको 27 गते अब हाम्रो महाप्रबन्धकज्यूको चाहिँ सक्रियतामा एउटा साना किसान लघुवित्त वित्तीय संस्था, त्यस्तै गरेर किसान सहकारी महासङ्घसँग चाहिँ हामीले एउटा त्रिपक्षीय सम्झौता गऱ्यौँ, र यो साना किसानले सङ्कलन गरिराखेको दुधलाई डिडिसीको ग्रिपमा ल्याउने एउटा जुन नयाँ कदमको सुरुवात भयो। त्यस पछाडि यो भदौको 1 गतेदेखि नै 10-12,000 लिटर चाहिँ हाम्रो च्यानलमा दुध चाहिँ बढ्न गएको छ, र अहिले अलिकति हामी चाहिँ लागिरहेका छौँ। अब अहिले चाहिँ सहकारी किसानहरू पनि यो दुधको भुक्तानी चाहिँ अलिकति सहज भएको अवस्थाले गर्दाखेरि उहाँहरू पनि डिडिसीलाई चाहिँ दुध दिनलाई अलिकति तयार भएको अवस्था छ। अब दही सरदरमा हाम्रो 3,000 लिटर हामी दैनिक बनाइरहेका छौँ। 3-4 थरीको हाम्रो सादा दही, स्पेसल दही र प्रोबायोटिक भनेर छ। त्यसै गरी हजुरको आइसक्रिम हप्तामा हाम्रो 2 पल्ट प्रोडक्सन हुन्छ। मही चाहिँ अहिले दैनिक नै लगभग 1500-2000 लिटरको हाराहारी हामी मही पनि बिक्री गरिरहेका छौँ। अब मखनहरू चाहिँ अहिले दुधै सङ्कलन कम भएको कारणले मखन चाहिँ उत्पादन भइरहेको छैन, भएको मखनलाई हामी प्रयोग गरिरहेका छौँ।
3: पछिल्लो समय मुलुकको दुग्ध क्षेत्रमा नयाँ तरङ्ग आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थानले उत्पादन गरेको चीज उपभोग गरिरहनु भएको तस्विर सार्वजनिक भएसँगै बजारमा संस्थानका उत्पादन प्रतिको माग र उपभोक्ताको चासो उच्च रूपमा बढेको छ।
4: चीजको डिमान्ड वातै बढ्न गएर हजुरको त्यो कटिङ प्याकिङ चाहिँ लगभग 2 गुणाले चाहिँ हामीले त्यसको रफ्तार बढाएर त्यो बजारको मागलाई चाहिँ पूर्ति गर्यौँ। अब यो प्रधानमन्त्रीज्यू नै इन्भल्भ भइसकेपछि हाम्रो आउटलेटहरूबाट हुने व्यापारमा पनि 10-15% चाहिँ वृद्धि भयो। चीज मात्रै होइन कि सबै दुग्ध पदार्थहरूको वृद्धि भयो। अब अहिले दुधको पनि एक त साउनको महिना दुधको वृद्धि पहिलाका वर्षहरूमा पनि अलिकति बढी नै हुने थियो। अब साउन भदौमा पनि दुधमा पनि दैनिक हजुरको 3-4,000 लिटर चाहिँ अहिले बिक्री बढेको छ। गत अब भन्दा असारसम्मको अवस्था भन्दा अहिले बढेर आएको छ। जेठ पछाडि अब यो असार साउन भदौमा दुग्ध पदार्थहरूको चाहिँ 10-15% वृद्धि भएको छ। बजारको च्यानल चाहिँ कस्तो भइरहेको छ भने अब हाम्रो यो दुधको लागि चाहिँ एउटा डिस्ट्रिब्युटर हामीले नियुक्त गरेका छौँ। यो साउन 1 देखि नै, नयाँ आर्थिक वर्षदेखि नै नयाँ डिस्ट्रिब्युटरले काम गरिराख्नु भएको छ। दुधको जिम्मा चाहिँ उहाँको छ। काठमाडौँ उपत्यकाभरिका बुथहरूमा ढुवानी गर्ने जिम्मा सहित दुधको व्यवस्थापन उहाँले गर्नुहुन्छ भने दुग्ध पदार्थको हकमा चाहिँ अहिले हामीसँग लगभग अर्को 20-30 चाहिँ अरू डिस्ट्रिब्युटरहरू हुनुहुन्छ। अब उहाँहरूले दुग्ध पदार्थहरू उठाउने र रिटेल पसलहरूमा त्यसको वितरण गर्ने त्यो प्रणालीमा गइरहेका छ। र हालसालै हामीले यो आर्थिक वर्षमै आएर 2 नयाँ डिस्ट्रिब्युटरहरू नियुक्त गरेका छौँ र उहाँहरूले चाहिँ हाम्रो आउटलेटहरू पनि न्यु रोडमा रहेको हाम्रो एउटा आउटलेट र अहिले सिंहदरबार परिसर भित्र भएको एउटा आउटलेट चाहिँ हामीले अहिले डिस्ट्रिब्युटरलाई नै जिम्मा दिएका छौँ। किनभने हामीलाई यो ढुवानी गर्ने साधनहरू अब हाम्रो जनशक्ति त्यहाँ चाहिँ खट्ने अब त्यो कुराहरूले लागत हामीलाई अलिकति कम पर्न जाने हुनाले हामीले त्यसरी व्यवस्थापन गरिरहेका छौँ।
3: लामो समयदेखि डिटिसीले किसानको भुक्तानी समयमा गर्दैन भन्ने गुनासो रहेकोमा नयाँ सरकार आएपछि यसमा गम्भीरतापूर्वक काम भइरहेको छ। विगतमा 2 महिनाभन्दा बढी समय लाग्ने भुक्तानी प्रणालीलाई घटाएर अब 25 दिनभित्रै किसानको खातामा रकम पुर्याउने गरी कार्यान्वयन अगाडि बढाइएको छ। यसले दुध उत्पादक किसानहरूको लामो समयदेखिको आर्थिक दबावलाई धेरै हदसम्म कम गर्ने विश्वास गरिएको छ।
4: हामीले 5-6 महिनासम्मको भुक्तानी पनि बाँकी राखेकै हो कुनै समयमा र बिस्तारै यो भुक्तानी चाहिँ सहज हुँदै पनि आयो, अहिले चाहिँ आएर सहज पनि भयो। अब यसलाई कुनै अहिले संस्थानले ऋण पनि लिएको छैन, सरकारबाट कुनै सहुलियत पनि लिएको छैन, आफ्नै आमदानीबाटै यो चाहिँ भएको छ। एउटा कुरा भुक्तानी सहज हुनुमा चाहिँ एउटा कारण के भयो भने यो फ्लस सिजनको बेलामा जति हाम्रो बढी दुध हुन्छ त्यो सरप्लस भएको दुध चाहिँ हजुरको धुलो दुध र मखन बनेर भण्डारण हुने गर्थ्यो। त्यसले गर्दाखेरि त्यो बजारमा चाहिँ जान पाएन, सामान हामीसँग स्टक भएको कारणले पनि अलिकति हाम्रो क्यासको फ्लो चाहिँ डिसम्यानेज हुने कारणले त्यो बेला भुक्तानी अलिकति लम्बिने थियो। अब अहिले चाहिँ यो बजार धेरै बढ्यो र हाम्रो त्यो सामानहरू चाहिँ खपत अलि उच्च दरमै हुन थाल्यो, त्यसले गर्दाखेरि चाहिँ भुक्तानी पनि सहज भएकै कुराहरू हो। अब अहिलेको बदलेको परिप्रेक्ष्यमा आएर नयाँ महाप्रबन्धकज्यू आइसकेपछि अलिकति यो हाम्रो बाँकी पक्वताहरू पनि धेरै थिए। अब हाम्रो डिस्ट्रिब्युटरहरूसँग ठुला ठुला पार्टीहरू ती बाँकी विक्रेतालाई पनि हामी कस्तै लग्यौँ र उधारोलाई चाहिँ लगभग हामी निर्मूलै पार्ने अब चाहिँ चलिरहेका छौँ। त्यसले गर्दाखेरि ती रकमहरू फँसेका रकमहरू पनि बजारबाट अहिले उठे अनि त्यसले गर्दा भुक्तानी अहिले धेरै सहज भएर अहिले लगभग हामी 2 महिनाको भुक्तानी बाँकी छ अहिलेको अवस्थामा। कृषि मन्त्रीज्यूको चाहिँ निर्देशन के छ भने यसलाई 25 दिनमा ल्याउने भन्ने थियो र महाप्रबन्धकज्यू पनि यो भदौको 15-16 चाहिँ यसलाई 25 दिनदेखि 1 महिनामा चाहिँ झार्ने योजनामा हुनुहुन्छ। यो 2 भुक्तानी जति भयो भने हामी उहाँले गरेको योजना अनुसारै हामी चाहिँ 1 महिनाको ग्यापमा आउँछौँ, भुक्तानी चाहिँ सहज हुँदैछ।
3: संस्थालाई अझ आत्मनिर्भर र प्रभावकारी बनाउन पुराना मेसिनको सट्टा नयाँ प्रविधि सहितको मेसिन जडान गर्नुपर्ने आवश्यकता निमित्त प्रमुख पौडेलले औलाउनु भएको छ।
4: ये मेसिनरीजकै समस्याहरू छ, 2 अर्ब चान्चुन भयो भने यस्तै खालको फ्याक्ट्री हामी नयाँ स्थापना गर्न सक्छौँ। र अहिलेको जमाना कस्तो भयो भने अब अलिकति हामी अटोमेसन र यो नयाँ प्रविधिमा जानुपर्ने पनि छ। अब यो हामीले जुन प्रविधि अहिले प्रयोग छौँ यो भनेको हजुरको 30-40 पुरानो प्रविधि हामी प्रयोग गर्दैछौँ।
3: बजारमा सक्रिय निजी डेयरीसँग सहकार्य गर्दै नेपाली दुग्ध क्षेत्रको विकास गर्ने र उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय वस्तु उत्पादन गराउन संस्थान लागिरहेको छ।
4: अहिले आएर चाहिँ दुग्ध सहकारीहरू पनि अब कति चाहिँ धेरै अगाडिदेखि पनि हामीलाई नै माया गरेर दुग्ध विकास संस्थानमै दुध दिइराख्ने सहकारीहरू पनि हुनुहुन्छ। कतिपय चाहिँ यो बिचमा अलिकति भुक्तानी हाम्रो लामो समय रहेपछि अब हामीसँग चाहिँ कारोबार तोडेर निजीतिर जाने सहकारीहरू पनि हुनुहुन्छ। अहिले चाहिँ एउटा कस्तो भएको छ भने मलाई एउटा अलिक खड्केको कुरा चाहिँ जस्तो नेपाल सरकारले अनुदानको रूपमा हामीले दुग्ध सहकारीहरूलाई फ्याक्ट्री स्थापना गर्ने हिसाबमा चाहिँ मेसिनरिजहरू औजारहरू उपलब्ध गरायौँ। अहिले धेरै सहकारीहरूले आफै चाहिँ कारखाना राखेर दुध मार्केटिङ गर्ने कामहरू पनि गर्नुभएको छ। अब यो दुग्ध विकास संस्थानको भुक्तानी लामो समय रहँदाखेरि त त्यसले पनि किसानलाई केही राहत चाहिँ पुर्यायो होला। नेपाल सरकारकै पूर्ण स्वामित्व भएको संस्थान दुग्ध विकास संस्थान हुँदाहुँदै सहकारीहरूले चाहिँ दुध उत्पादनलाई अभिवृद्धि गर्ने, दुध सङ्कलनलाई चाहिँ अलिकति राम्रोसँग व्यवस्थित तरिकाले सञ्चालन गर्ने र आफ्नो च्यानलमा आएको दुधलाई निजी डेयरीलाई पनि दिन पाइयो, दुग्ध विकास संस्थानलाई पनि दिन पाइयो, उहाँहरूले व्यवसाय गर्नुभन्दा किसानलाई चाहिँ प्रोत्साहन हुने गरी दुध उत्पादनलाई बढाउने र त्यो सङ्कलित दुधलाई चाहिँ उद्योगहरूमा आपूर्ति गर्नुपर्ने व्यवस्था भएको भए सायद अहिले हामीलाई अलिकति दुध यो खाँचो पनि हुँदैन थियो होला। यसमा अलिकति तालमेल मिलाउनु पर्ने जस्तो लाग्छ मलाई चाहिँ, किनभने राज्यको अनुदान लिएर अब उहाँहरूले कारखाना चाहिँ सहकारीले कारखाना चलाउनु भन्दा पनि संस्थान नभएको भए त त्यो पनि एउटा स्वीकार्य हुन्थ्यो होला। अब संस्थान हुँदाहुँदै संस्थानले नै प्रशोधन गर्ने काम गरिराख्दाखेरि सहकारीले चाहिँ सङ्कलनको पाटो मात्रै हेरेको भए हुन्थ्यो कि भन्ने मलाई लाग्छ। मेरो
3: नयाँ नेतृत्वको दूरदृष्टि, समयमै किसानको भुक्तानी र प्रधानमन्त्रीको प्रत्यक्ष प्रवर्धनले दुग्ध विकास संस्थानलाई पुनः सुदृढ र नाफामुखी बनाउने बलियो आधार तयार भएको छ।
4: नेपाल सरकार अनि उहाँहरूको पहलले गर्दाखेरि अलिकति हामीलेमा चाहिँ आशाको किरणहरू पलाएको छ। उपभोक्ताहरूलाई चाहिँ मेरो एउटा रिक्वेस्ट, उहाँहरूले अहिले अलिकति दुग्ध विकास संस्थानलाई सपोर्ट गरिदिनु भएको छ, खोजी खोजी हाम्रो पदार्थहरू चाहिँ किनेर खाइदिनु भएको छ, उपभोग गरिदिनु भएको छ। गुणस्तरको हिसाबमा हामी सरकारी निकाय भएको हुनाले हामीलाई त्यहाँ तलमाथि गर्ने कुनै अवसर छैन, त्यो हामी दण्डित नै हुन्छौँ। त्यसले गर्दाखेरि गुणस्तरमा हजुरहरू ढुक्क भएर दुग्ध विकास संस्थानबाटै उत्पादित पदार्थहरू चाहिँ प्रयोग गरिदिनुहोस् र यो कम्तीमा नेपाल सरकारको स्वामित्व भएको संस्थालाई चाहिँ अलिकति माथि उठ्नको लागि सहयोग गरिदिनुहोस् भनेर मैले उपभोक्ताहरूलाई अनुरोध गरेँ। त्यसै गरी पशुपालक कृषक दाजुभाइ दिदीबहिनीहरूलाई उहाँहरूले धेरै माया गरेर हिजोको दिनमा 8-9 महिनासम्मको पनि भुक्तानी नलिएर उधारोमै दुध बेचेर चाहिँ यहाँसम्म माया गर्दै आउनुभयो होइन, अब त हाम्रो भुक्तानीको सिलसिला पनि धेरै सहज भइसकेको छ र यसले गर्दाखेरि चाहिँ हजुरहरूको यो माया चाहिँ निरन्तर रहिराखोस् र हजुरहरूले चाहिँ दुध अभिवृद्धि गरिदिनुहोस् र अब संस्थानले चाहिँ समग्र हाम्रो संस्थानको सबै आयोजनाहरूमा लाएर 1,00,000-1.5 लाख लिटरसम्म हामी सहजै खपत गर्न सक्ने अवस्थामा भइसकेका छौँ। त्यसकारण हजुरहरूले दुध अभिवृद्धि गरेर अब संस्थानले लिँदैन भन्ने कुरा हुँदैन, संस्थानले दुध जुनसुकै अवस्थामा पनि लिन्छ र भुक्तानीलाई पनि जति जसरी हुन्छ सहज गराउने बाटोमा चाहिँ लागेको छ। यो बालाजुको यो काठमाडौँ दुग्ध वितरण आयोजना चाहिँ संस्थानको नाफामूलक नै आयोजना हो, यो अहिलेसम्म घाटामा गएको छैन। पहिला चाहिँ कस्तो हुन्थ्यो भने अब संस्थानको अरू सानो सानो आयोजनाहरू पनि नोक्सान हुँदाखेरि पनि संस्थानको समग्र दुग्ध विकास संस्थानकै मुनाफामा चाहिँ यसको ठुलो योगदान रहन्थ्यो, अहिले पनि यो त नाफामा नै छ होइन, तर विगतका वर्षहरू भन्दा यो बिचमा चाहिँ अलिकति नाफा चाहिँ घटेको हो यो आयोजनाको र संस्थानको चाहिँ घाटा अब सञ्चित घाटा लगभग 1.5 अर्ब भन्दा माथि पुगिसकेको थियो। अब यो अबमै चाहिँ त संस्थान चाहिँ नाफामा नआउला, यो आयोजनाको चाहिँ नाफा अवश्य नै बढ्ने देखाएको छु मैले, किनभने बिक्री त्यही हिसाबले भइरहेको छ। हामीले सङ्कलनलाई वृद्धि गरेर यो बजार माग चाहिँ पुरा गर्न सक्यौँ भने अवश्य पनि यसले चाहिँ विगत 2-3 वर्ष भन्दा बढी नै नाफा कमाउँछ जस्तो लागेछ। त 20-25 करोड चाहिँ यो एउटा आयोजनाले नाफा गर्थ्यो 10 वर्षदेखि अगाडिको कुरा हजुर, त्यतिखेर चाहिँ हाम्रो बिक्री पनि 1,00,000-1.25 लाख लिटर चाहिँ दैनिक दुध बिक्री थियो अनि त्यसपछि बिस्तारै हामी हाम्रो यो बिक्री अलिकति खुम्चिँदै गयो। अब निजी डेरीहरू अलिक सक्रिय भए, काठमाडौँमा धेरै निजी डेरीहरू पनि खुले, अब धेरै थरीका चाहिँ दुध बजारमा आउन थाले होइन, त्यसले गर्दाखेरि नाफा अलिकति घट्दै घट्दै अब 16-17 करोडतिर आइपुगेको थियो। अब यसपालि फेरि 20-22 करोड चाहिँ नाफा होला भन्ने हामीले अपेक्षा गरेका छौँ। त्यसको नाफा सँगसँगै संस्थानको चाहिँ सञ्चित घाटा चाहिँ घट्दै गएर सायद अबको 1-2 वर्षमा यो संस्थान समग्र संस्थान नै नाफामा आउँछ कि भन्ने आशा गर्न सकिने ठाउँ छ।
3: यस संस्थानबाट देशका 44 जिल्लाका 4.5 लाख कृषकहरू प्रत्यक्ष लाभान्वित भइरहेका छन्। विक्रम सम्बत 1945 लाङटाङ याक चेज केन्द्रको रूपमा सञ्चालनमा आएको यो क्षेत्र 2026 सालमा उद्योगको रूपमा स्थापित भएको थियो। बालाजुमा रहेको यस उद्योगलाई पहिले दुधशालाको रूपमा चिनिन्थ्यो। कोभिडको समयमा खुम्चिएको नाफा पछिल्लो समय भने उकालो लाग्न थालेको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मार्फत दैनिक रूपमा प्रसारण हुँदै आएको रेडियो कृषि कार्यक्रम प्रसारण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। रेडियो नेपालमा भएको यस कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख सबनम शिवाकोटी र सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट दैनिक साँझ 6:40-6:55 प्रसारण हुँदै आएको यस कार्यक्रमलाई आइतबारदेखि शनिबारसम्म विभिन्न ढाँचामा उत्पादन गरी प्रसारण गर्ने सहमति भएको छ। आइतबार साप्ताहिक कृषि गतिविधि, सोमबार पौरखी कृषक, मंगलबार नवीन कृषि प्रविधि, बुधबार कृषि सम्वाद, बिहिबार किसान प्रश्न मञ्च, शुक्रबार जेटिए र बुढियामा, शनिबार रेडियो कृषि पत्रिका तथा कृषक चौतारी कार्यक्रम प्रसारण हुँदै आएको छ। रेडियो नेपाल संघको सहकार्यमा लामो समयदेखि कृषि कार्यक्रम प्रसारण हुँदै आएकोमा खुसी व्यक्त गर्दै कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख सबनम शिवाकोटीले कार्यक्रमको सन्देश कृषक उद्यमी तथा सर्वसाधारण समक्ष अझ बढी प्रभावकारी ढंगले पुर्याउनु पर्नेमा जोड दिनुभयो।
5: हाम्रो प्रमुख क्लायन्ट भनेको चाहिँ किसानहरू नै हुनुहुन्छ र त्यो सँगसँगै अब कृषि उद्यमी, कृषि प्राविधिकहरू र अन्य उपभोक्ताहरू सहित पनि हुने हुनाले उहाँहरूलाई कसरी प्रस्तुत गर्नु भएको छ, कति फ्रिक्वेन्टली सुन्नु भएको छ, उहाँहरूको फिडब्याक के छ, यो सम्मान गर्ने भन्नेमा हामीले धेरै लिन नसकेको अवस्था भएको हुनाले अहिले चाहिँ हामीले अन्य सहकारी गरी अन्य निकायहरूसँग पनि समन्वय गरेर यसको प्रभावकारिता पनि अध्ययन गरौँ कसरी भइरहेको छ भन्ने कुरा र आउँदो दिनमा कार्यक्रममा नै कसरी समन्वय गरेर अझ बढीभन्दा बढी उपयोग बनाउन सकिन्छ भनेर चाहिँ एउटा लेभलको छलफल पनि गरिरहेका छौँ।
3: सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले डिजिटल युगमा रेडियो कृषि कार्यक्रमलाई थप प्रभावकारी र उपयोगी बनाउन आफूहरू गम्भीर रहेको उल्लेख गर्दै कृषि कार्यक्रमलाई अझ परिष्कृत गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
5: सुधार गर्नुपर्ने कुराहरूमा चाहिँ हामी अलिकति चनाखो हुन चाहिँ जरुरी छ, किनभने अहिलेको मल्टिमिडियाको, सोसियल मिडियाको, डिजिटल मिडियाको युगमा एक एक सेकेन्डमा हाम्रो इन्फर्मेसन दिने तरिकाहरू परिवर्तन भइरहेछ भने हामीले त्यही ट्रेडिसनल अप्रोचमै गऱ्यौँ भने अब हामीले हाम्रो दर्शकहरू गुमाउँछौँ, फेरि हामी डिजिटल माध्यममा पनि गइरहेको छौँ नि भन्दाखेरि हामीले अझ कसरी यसलाई चाहिँ अहिलेको प्रो पब्लिक बनाउने भन्ने विषयमा हामीले साँच्चै नै एकचोटि गहन छलफल गर्नुपर्ने, फर्मेटमा पनि कसरी चेन्ज गर्ने भन्ने विषयमा पनि हामीले गहन।
3: विक्रम सम्बत 2023 मङ्सिर 25 गतेदेखि कृषि सूचना तथा प्रशिक्षण केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल बीचको सहकार्यमा निरन्तर रूपमा कृषि कार्यक्रम उत्पादन तथा प्रसारण हुँदै आएको छ।
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त छापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा, प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट। कुनै पनि चिजको समर्थन र विरोध गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो, तर विरोधका लागि विरोध मात्रै गर्नु चाहिँ सकारात्मक संस्कार होइन। गलत कुराको विरोधसँगै सही कुराको समर्थन र राम्रो कामको प्रशंसा पनि गर्न सक्नुपर्छ। आलोचना सुधारका लागि होस्, निषेधका लागि होइन। विचार फरक हुन सक्छ, तर उद्देश्य र देश समाजको हितमा हुनुपर्छ भन्दै आउनुहोस् आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ। आज प्रस्तुत गरिने निकै नै लोकप्रिय चर्चित नयाँ नयाँ पाँचवटा नेपाली गीतका झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। भर्खरै मात्र हामीले प्रस्तुत गर्यौं आजको म्युजिक क्याफे कार्यक्रममा प्रसारण गरिने बिल्कुलै नयाँ नयाँ पाँचवटा नेपाली गीतका झलकहरू। यी गीतका झलकहरू सुनिसकेपछि तपाईँलाई थाहा छ, तपाईँले मसँग वा हामीसँग प्रत्यक्ष कुराकानी गर्नका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 0142711721 र 0142711721 फोन गरेर कुराकानी गर्न सक्नुहुनेछ। र फेसबुक लाइभ भइरहेको छैन, एकैछिनमा हुन्छ होइन। फोन लागेन भने तपाईँको चाहिँ कमेन्टहरू पनि त्यहाँ लेख्न तयार भएर बसिरहनु होला भन्दै अहिले भने टेलिफोनमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
1: हेलो, नमस्ते।
0: लासो फ्याफुल्ला गाला लामल लामल लामल ठिकन मुला ज्यावन मुला गाला ज्यावन मुला अनि आशिषी कस्तो आज त फर्स्टमै फोन लाग्यो नि होइन?
1: ढिला ट्राई गरेँ तर फर्स्टमै लाग्यो
0: है
1: हो नि।
0: अब मैले के भन्ने, भाग्यमानी भन्ने? अहिले ठिकठाक हुनुहुन्छ, आफ्नो काममै हुनुहुन्छ होइन?
1: हजुर, काम चाहिँ शीतल
0: छ, मौसम रमाइलो छ, रमाइलो माने भने जति बेला पनि रमाइलो हुन्छ हुन त होइन? मेरो उद्देश्य धेरै ठुलो छैन, तपाईँमा सकारात्मक ऊर्जा भर्नु पऱ्यो क्या, जागर अल्छीलाई भगाएर म जागर जागरीलाई बनाउने उद्देश्य छ क्या मेरो होइन।

0: आएको थिएँ यो गीत होइन. अब यो गीत चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: विशेष गरी त हजुरलाई सम्झना गरेँ, रेडियो नेपाल निकायलाई नै सम्झना गरेँ. साथीहरू भुटान सुन्दा त्यसरी जन्मदिन आइरहेको छ, कमला मुखिया, निमुना मुखिया, राजेश कुमार महाजी, उहाँलाई जन्मोत्सवको अग्रिम शुभकामना. जति सुन भएको छ मैले सबै सबै साथीहरूलाई सम्झाएको छु भन्दै सोधेको.
0: ओके, उहाँ हुनुहुन्थ्यो आशिष नयन बस्नेतजी, महाराजगञ्ज काठमाडौँबाट. अब तिज करिब करिब नजिक नजिक आइरहेको छ, करिब दुई साता बाँकी होला, दुई साता पनि छैन, आज 8/19 होइन 11 दिन बाँकी रहेछ. हामी अग्रिम शुभकामना पनि दिन चाहन्छौँ सम्पूर्ण दिदीबहिनीहरूलाई. र अहिले चाहिँ कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गरिहाल्छु. नमस्कार. नमस्ते. नमस्कार, यो आवाज पनि परिचित आवाजै हो, निशा लामा. तिमीलाई पनि हालखबर? यहाँलाई ठिक मलाई. तपाईँ याम्बुमा काठमाडौँमा हुनुहुन्छ या दोलखामा हुनुहुन्छ? दोलखामा हुनुहुन्छ है. अनि आजकल दोलखामा के काम भइरहेको छ नि? मकै भाँच्ने होइन, आजकल त्यो अलौटा मकै भुटेर होइन खाजा खाने, अनि त्यसपछि कतिपय त्यो मकै उसिनेर भनेपछि पोलेर खान र अलौटा मकै भुटेर खाने बेला त भयो नि होइन. हाम्रो दिदी कति खुसियाली हुनुभयो क्या, होइन दिदीलाई पनि त्यो अलौटा मकै भुटेको अथवा भर्खरै आगोमा पोलेको मकै खानुभएको स्वादको याद आयो होला नि त, होइन दिदी? ओरे ओरे ल, हाम्रो दिदीलाई क्या, देवकी दिदीलाई.
2: दिदीलाई मात्र होइन तपाईँलाई पनि आयो होला नि त.
0: त्यसो भए लिएर आउनुहोस् दोलखाबाट भोलि पर्छ है. ल भन्दै अब एउटा तिजको गीत बज्दैछ, सुनको चुरा औठिनी सुनकै छ, माया मायाको जालमा होइन परे कि क्या हो, दिन रात झझलको उनकै छ रे होइन. गीतले चाहिँ त्यसो भन्दैछ. अब बज्ने गीत कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
2: बज्ने भएका विशेष हजुरको लागि, हाम्रो टेक्निसियन नारायण दिदीको लागि, रेड नेपाल इन्टरटेनको लागि, सुनिरहनु भएको छ विशेष मेरो मामुको लागि, प्यारी साथीहरू हुनुहुन्छ हाम्रो निर्जला लामा, सरेश्वर श्रेष्ठ, मन्जु श्रेष्ठलाई धेरै सम्झिरहेको छु भन्छु, सुमन लामा, रणवीर सिंह, गौरव थापादाल पनि धेरै सम्झिरहेको छु, नरेन्द्र निमल, मनी साप्र दाल पनि धेरै सम्झिरहेको छु, जति पनि साथीहरू एकतिर जुन जुन माध्यमबाट प्रोग्राम सेयर गरेछन् सबैलाई सम्झिरहेको छु भन्दै जान्छु ल. बाई बाई.
0: ओके, बाई बाई. निशा लामाजी हुनुहुन्थ्यो दोलखाबाट. अब अर्को साथी पनि म स्वागत गरिहाल्छु होइन, टेलिफोनमा आइसक्नु भएको छ. तपाईँ हामीलाई प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 तपाईँको लागि खुल्ला छ, र कोही आइसक्नु भएको पनि छ. नमस्कार. नमस्ते सेवारो. आज मैले तिनजना लिन थालेको होइन, तपाईँको फोन लाग्नै पो रहेछ यार. केही होला कि त्यही त, ओहो कस्तो सेम सेम क्वेसन गर्नुभयो यार, केही होला कि जस्तो छ अरे होइन. मलाई नि त्यस्तै लागिरहेको छ, तर खोइ तपाईँ उता तेह्रथुमतिर हुनुहुन्छ होला सायद होइन.
1: म नजिकै छु नि.
0: काठमाडौँमा हुनुहुन्छ अहिले?

0: तपाईँ काठमाडौँमा मात्र होइन विश्वभरि हुनुहुन्छ अहिले होइन,
1: विश्वभरि
0: काउन्ट गरे नि होइन हामीले अब होइन तपाईँको चाहिँ मेलिडा राई र आशिष अविरलको स्वरमा रहेको एउटा तिजको गीत बज्दैछ, तिजको गीतै त ठ्याक्कै पहिलाको जस्तो त छैन, यो अलिकति रमाइलो गर्ने होइन नाच्ने खालको

0: सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे र तपाईँसँगै छु तपाईँकै साथी म सूर्य मोक्तान भनेदेखि मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ प्राविधिक दिदी देवकी भण्डारीले र मिठो गीत प्रस्तुत भइरहेको थियो भइरहेको छ पृष्ठभूमिमा सुनको चुरा औठिनी सुनकै छ माया जालमा परे कि क्या हो म दिन रात झझल्को उनकै छ होइन यो गीत सँगसँगै कार्यक्रममा मैले पुनः स्वागत गरिसकेँ र तपाईँलाई फेसबुक पेजमा हामी अडियो लाइभ आइसकेका छौँ रेडियो नेपालको त्यहाँ कमेन्ट पनि लेख्न सुरु भइसकेको छ धेरै साथीहरूले तपाईँ पनि गर्दै गर्नुहोला र फोन पनि गर्दै गर्नुहोला यति बेला कोही हुनुहुन्छ टेलिफोनमा नमस्कार
1: हजुर नमस्ते नमस्कार
0: लासो फ्याफुल्ला यो आवाज पनि परिचितै हो तर मैले फ्याटै भन्न सकिनँ के
1: हजुर दादा म दोलखाबाट संगीता लामा
0: संगीता लामा दोलखामा हुनुहुन्छ के लामा पर्नुभयो गोले लामा भाइ ढ्याङ्ग्रेङ्गै सोल्टिनी पर्नु भएछ नि तपाईँ त
1: होइन होला हौ दादा
0: गोले भनेपछि गोले र मोक्तान सोल्टिनी पर्दैन त तपाईँलाई थाहा भएन ल ठिकै छ होइन हाम्रो तामाङहरूको यो कल्चर हुन्छ नि त यस्तो होइन तपाईँ के गर्नुहुन्छ सङ्गीताजी
1: यो बेला त केही पनि गरेको छैन कार्यक्रम सुन्दै बसिरहेको छु
0: यो बेला त तपाईँ मसँग कुराकानी गरिरहनु भएको छ
1: हजुर दादा
0: होइन त्यो बाहेक के गर्नुहुन्छ भनेर सोधेको मैले
1: नै केही पनि गर्दिनँ यस्तै गरे अस्ति त्यहाँ भयो
0: पढाइ लेखाइ सकियो
1: हजुर हजुर दादा
0: सकिसक्नु भयो है
1: हजुर
0: ल ठिक छ त्यसो भए अब कुन गीत रोज्नुमा हात छ तपाईँले सङ्गीताजी
1: मलाई चार नम्बरको बजाइदिनु न दादा
0: स्याजी होइ डम्फुसेलोमा मिङ्स लामाको गीत रोज्नु भएको रहेछ ककसलाई सुनाउन चाहनुहुन्छ यो गीत
1: सर्वप्रथम एकदम राम्रोभन्दा राम्रो शैलीमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुर लगायत हजुरको आफ्नो अल इष्टभरिको लागि हाम्रो रेडियो नेपाल सुनिरहनु भएको सबैजनाको लागि अनि मेरो घर परिवार सबैजनाको लागि अनि मलाई चिन्ने नचिने सबैले भन्दै छोटो सुनाउँछ
0: ओके बाई बाई सङ्गीता लामाजी हुनुहुन्थ्यो दोलखाबाट सङ्गीता लामा गोले हुनुहुँदो रहेछ सायद उहाँलाई थाहा नहुन पनि सक्छ मैले सोल्टिनीको सोल्टा सोल्टिनीको कुरा गरेँ उहाँ चाहिँ मोक्तानको चाहिँ सोल्टिनी पर्नुहुन्छ उहाँको सोल्टा पर्छ हामी होइन यसरी भन्दाखेरि चाहिँ यो अलिकति कल्चरको संस्कृतिको कुरा गरेँ मैले अब अर्को साथी हुनुहुन्छ टेलिफोनमा म उहाँसँग कुराकानी गर्न चाहन्छु नमस्कार
2: नमस्ते हजुर
0: नमस्कार हजुर
2: म पाँचबाट तारा शङ्कर
0: तारा शङ्करजी
2: हजुर
0: धेरै पछि आउनुभयो नि
2: धेरै

भन्ने साथीहरूलाई सुनाउन चाहनुभएको छ। आजसम्म धेरैले होइन मेरो हाँसोको प्रशंसा गर्नुभएको थियो, एउटा साथीले चाहिँ अलिकति कम गर्ने हो कि भन्नुभएर चाहिँ मलाई एकदमै खुसी लाग्यो त्यो सुनेर पनि।

भएको छ। ह्याप्पी बर्थडे रजनी लिम्बू भन्नुभएको छ। अब बज्ने गीत चाहिँ इन्दिरा चामलिङ राई, काली कमला, ओनेम लिम्बू, जीवन सुब्बा, दीपक मगर लगायत धेरै साथीहरू हो लामो कमेन्ट लेख्नु भएको छ। अनि उहाँले अब बज्ने गीत चाहिँ सबै सबै सबै उहाँलाई चिन्नुहुने साथीहरूलाई सुनाउन चाहनुभएको छ। कमल श्रेष्ठजीले पनि आज मलाई शान्ति श्री

0: माटो त्यसकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा। सिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।
1: हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र

अहिले सुनायौँ चलचित्र देश परदेशबाट यो गीत न्यू बज्रुचारी र सुकमित गुरुङको स्वरमा कर्मा शेर्पाको रचना न्यू बज्रुचारीको सङ्गीत. अब सुनाउँदैछौँ चलचित्र आफन्तबाट यो गीत आनन्द कार्की र शर्मिला बर्देवाको स्वरमा शिव रेग्मीको रचना रहेको छ भने लक्ष्मण शेषको सङ्गीत.

0: गीत उपकार चलचित्रबाट उदित नारायण झा र दिपा झाको सुर रहेको छ यस गीतमा. रचना हो सुरेन्द्र राणाको, भने सङ्गीत रञ्जित गजमेरको.
1: तब हुन्छ मेरो मनको झन्डा

बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनामा सहभागी गराउनु पर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले समग्र पूर्वाधार विकासका लागि सड़कसँगै डिजिटल पूर्वाधार, जलस्रोत, ऊर्जा प्रसारण र शहरी पूर्वाधार समेटिएको एकीकृत गुरु योजना बनाउनु पर्ने सुझाव दिनुभयो। त्यस्तै नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले परियोजना सुरु हुनु अघि नै लगानी र स्रोत सुनिश्चित गर्नुपर्ने बताउनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले उद्योग क्षेत्रमा लगानी भित्र्याउन कानूनी जटिलता र चुनौती हटाउनु पर्नेमा जोड दिनुभयो। त्यस्तै नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुनिल केसीले नेपाल भारतबीच भौतिक पूर्वाधार विकासमा सहकार्य गर्दै ऊर्जा क्षेत्र र विद्युत व्यापारमा निजी क्षेत्रलाई समेत लाइसेन्स दिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बाँदर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बालीनालीमा बाँदरले क्षति पुर्याएको उल्लेख छ। त्यसै गरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न चार प्रकारका बाँदरमध्ये रातो बाँदर बढी आक्रामक भएको उल्लेख गर्दै

0: कैलालीमा भूमिहीन परिवारलाई जग्गाको लाल पूर्जा वितरण गर्नका लागि धमाधम काम भइरहेको छ। भूमि समस्या समाधान समिति कैलालीका अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि अहिले पालिका स्तरमा भूमि सम्बन्धी काम अघि बढिरहेको छ। यति बेला भूमिहीनको पहिचान, तथ्याङ्क प्रविष्ट, जग्गा नापजात तथा कित्ताकाट गर्ने काम भइरहेको छ। कैलालीमा हालसम्म 1,37,070 भूमिहीन परिवारको तथ्याङ्क प्रविष्ट भएको छ। यस्तै 10,510 हेक्टर जमिन नापजाँच गरिएको छ भने 96,027 कित्ताकाट गर्ने काम पूरा भएको छ। कैलालीमा आगामी कार्तिकमा लाल पूर्जा वितरण सुरु गर्ने सरकारी लक्ष्य रहेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समितिका अध्यक्ष हिरालाल रेग्मी,
1: सरकारले जग्गा दिन्छ है भन्ने एउटा सन्देश पनि दिनुपर्ने गर्छ र पालिकाहरूबाट सिफारिस भए आएकाहरूलाई हामीले सहजीकरण गरेर 1,000 बाँचेको संख्यामा कार्तिकसम्ममा दिन सकिन्छ भन्ने हाम्रो लक्ष्य चाहिँ राखेका छौँ।
0: भूमिहीन परिवारलाई क्षेत्रगत एवं तहगत वर्गीकरणका आधारमा जग्गा वितरण गर्ने सरकारी मापदण्ड रहेको छ। सहर उन्मुख तथा ग्रामीण क्षेत्रमा भूमिहीन दलित सुकुम्बासी परिवारले आवासका लागि 340 वर्ग मिटर र कृषि प्रयोजनका लागि 2,000 वर्ग मिटर जग्गा प्राप्त गर्ने सरकारी मापदण्ड रहेको छ। यस्तै अव्यवस्थित बसोबासी परिवारको हकमा 1,000 वर्ग मिटर आवास र 10,000 वर्ग मिटर कृषिका लागि जग्गा वितरण गरिनेछ। अव्यवस्थित बसोबासी परिवारले जग्गा प्राप्तिका लागि तोकिएको राजस्व सरकारलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ। भूमि प्रशासन कार्यालय कैलालीका प्रमुख एवं भूमि समस्या समाधान समितिका सदस्य लक्ष्मण कठायत,
2: भूमिहीन दलित भूमिहीन सुकुम्बासीले आवासको लागि शहरी क्षेत्रमा 130 वर्ग मिटर जग्गा पाउने व्यवस्था छ भने ग्रामीण क्षेत्रमा आवासको लागि 340 वर्ग मिटर जग्गा

अहिले सुनायौँ करण परियारको स्वर, मन्जु लामाको रचना, निहु बज्रचारीको सङ्गीत. अब सुनाउँदैछौँ यो अर्को गीत केशु गुरुङको स्वरमा, चाँद सिंहको रचना रहेको छ भने उत्तम थापाको सङ्गीत.

अहिले सुनायौ दिपा। दिपा सुहाङ सुर, माया सहेल लिम्बूको रचना र सङ्गीत। अब सुनाउँदैछु अर्को गीत, अञ्जना सारुर र शशी अधिकारीको स्वरमा, शशी अधिकारीको रचना र सङ्गीत रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बारा जितपुर सिमराकी 3 वर्षीय बालिका गरिमा चौधरीको जघन्य अपराधपछि भएको हत्याका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै दोषीमाथि कडा कारवाहीको माग गर्नुभएको छ। सांसदहरूले जघन्य अपराधका घटनालाई जबरजस्ती वा दबावपूर्ण रूपमा मिलापत्र गराउने नभई विद्यमान कानूनको संशोधन गरेर भए पनि हदैसम्मको कानूनी सजाय सुनिश्चित गर्न माग गर्नुभयो। यस्तै सप्तरीमा 2 वर्षकी बालिकाको परिवारकै सदस्यबाट हत्या भएको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै दिनहुँ जसो भइरहेका यस्ता घटनाले छोरीहरू घर विद्यालय र समाजमै असुरक्षित रहेको प्रति पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले काठमाडौँको शङ्खमूलमा रहेको एक होस्टलमा बस्दै आएका दाङका 22 वर्षीय बसन्त कालाखेतीको मृत्यु भएको घटनाका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै निष्पक्ष छानबिनको माग गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनु पर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन कानूनी सुधार आवश्यक रहेको बताउनुभयो। सार्वजनिक निजी साझेदारीबारे भएको छलफलमा सांसदहरूले उद्योगको उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रको लगानी बढाउनुपर्ने तथा लगानीको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धिलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बाँदर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बाली नालीमा बाँदरले क्षति पुर्याए उल्लेख छ। त्यसै गरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न 4 प्रकारका बाँदर मध्ये रातो बाँदर बढी आक्रामक भएको उल्लेख गर्दै नियन्त्रणका उपायहरू समेत सुझाएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले सोमबार प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो त्यसको आधार र प्रमाणसहित 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको हो। मुख्यमन्त्री थापा मगरको नियुक्ति प्रक्रिया संविधानको भावना विपरीत रहेको दावी गर्दै अधिवक्ता मोहन प्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले भदौ 5 गते छुट्टा छुट्टै उत्प्रेषण रिट दायर गर्नुभएको थियो। उक्त रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा आगामी भदौ 10 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल यही भदौ 14 गते 3 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जानुहुने भएको छ। असंलग्न आन्दोलन नामको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सर्बियाको राजधानी बेलग्रेडमा यही भदौ 15 र 16 गते उच्चस्तरीय स्मरण सभाको आयोजना हुँदैछ। सन् 1961 बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। 65 वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्च स्तरीय स्मरण सभा आयोजना गर्न लागि हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
4: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब बाँकी समाचार। धार्मिक तथा पर्यटकीय क्षेत्र बढी मालिकामा 4G सेवा सञ्चालनमा आएको छ। नेपाल टेलिकमले बढी मालिकाको लौडी विनायकमा टावर निर्माण तथा जडान कार्य सम्पन्न गरेसँगै आजदेखि 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। टावर जडानका लागि भदौ 3 गते नेपाल टेलिकमको प्राविधिक टोली बडी मालिका पुगेको थियो। यसअघि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बडी मालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो। र अमेरिकाको नेभादा राज्यको रेनो भन्ने ठाउँमा वन डढेलो फैलँदा 90,000 स्थानीयवासीलाई घर छाड्न भनिएको छ। शनिबारदेखि सुरु भएको सो आगलागीमा 6 जना घाइते भएका छन्। नेभादा राज्यका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरी उद्धार तथा राहतका लागि सबै संयन्त्र परिचालन गरेको बताउनु भएको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्ग्योर सेन्डोनाङ प्रतिनिधि सभाकी आरिङकी छोकदुला छोकमितिवी बाह्र चितपुर सिमराकी लोसुमकी अङ्ला ठिम्की खप्तेला गल्नी नोक्युलुप कोर्ला सुङला सुनाङिन ती कोर्ला ङ्याम्सेप चेनी नोक्युलुप मितिओला ठिम तोङ्गोफला सुङला सुवा जाग्राङ सुङ छोकमितिवी ग्याल्स काठमाडौँकी शङ्खमुल्ला गोतोप होस्टेल चिक्ला देते वाउ दाङकी लोङिसु ङिके जोन्दा नासगलुपको नासगलुप खटाकी कोला साङ ट्याङ्बु क्यानङ्याम्सेप केतुब्ला सुङला सुडाङ सुङ तोराङ केने छोकदुला छोकमितिवी ग्यालखप्की दासा नासोक्ला सार्वजनिक डिमडुलकी जोसालेन्सी मितिवा माङ्बु नासडप कोला सल्बु जोनाङिन तुकै नेताङ तिवी कोला ङ्याम्सेप चेने ठिम तोङ्गो ताङ क्योन्फोको मितिओला सुङकी रातकी टडी क्यान तेर्गो सुङसुङ दिपलरङ छोकमितिवी दासा नासोक्ला शतक टोक्पी जोसालेन्सी मितिवा माङ्बु कलेला स्वरूप तप्की खोङटिओला तुछोलरङ सुङक्योपकी टडी नोरलुनपो डाक्टर स्वर्णिम वाग्लेकी बैङ तेजिन बिते छोकपा जिन्ज्योकपा तिवी लोपजुङ मेतुपकोरकी टडिक नेपाल राष्ट्र बैङ्ककी ऐनला तिरङ जगसिंह ठिम्की कोर्ला ङोकोल हुङथोपो तप्की तिला बैङ तेजिन बिते छोकपी ऐन बाफियाला स्ट्रङ सल्बु जोनी टडिकी गो सुङ्गा नोर छोकपी आरिङकी छोकदुला नेपाल राष्ट्र बैङ्ककी गिरुवा तङ्गुप ठेङ सुम्की विदेक गितोङ गेचुग्या सुम्की कोला छुङ्गुप टुङ्गुकी रिम्बाला लोनपो वाग्लेकी टेलवा गोतुप कोर्तिवा ऐनलारङ जोको सुङसुङ प्रतिनिधि सभाकी कृषि तेजिन प्राकृतिक स्रोत छोकपी छोकदुला मितङ सेमजेन फर्की क्योन्तिवा टडी कितोप कोला टोङ्गो छोङ्गो सेमगुवा छोकपी आरिङकी छोकदुला कृषि नाथुङ तेजिन खोरियोक लोनखाङकी जो मितङ सेमजेन फर्की क्योन् टडी कितोपला जो छोकपी क्याओ लोपजुङकी प्रतिवेदन चिगेको तङ ती कोला टोङ्गो छोङ्गो सेमगुवा ग्यालखपकी पालिका सिपजुस्या सिला क्याओ ती लोपजुङ तेमा ग्यासा ङपजुङा सुम ससिङला तपो लतकतिवा रिक्की जोसालेन्ची क्यो फोकु सेनगुवा तोराङ केने छोकपी क्याउ लोपजुङ नाङसेन याबोला ङेतो फ्रिक नामा सिकी नाङला तेरिस नाङ हाक्पा फ्रिक मोरुकी जोसालिन्सी मितिओला माङबो क्युन फोकु सेनगुवा तोराङ केने छोकदुला छोकमितिवी खाङथेप्चे दासला वतो छुङमा तिवा टडेकी गौतङ ससिङला नोकेलोप नाथुङ सेमजेन तिवाला सङ टडेकी गो कोला सुङला सुनाङगेन फ्रिक लङबो लिङ्गाई निलगाई तङ रङफिचर तिवा तुसोलारङ टडिकमा केसिङ जुगथम्बला मङ्कले हुङथोपु सुङसुङ प्रतिनिधि सभा नङ्गी पूर्वधार यर्गे छोकपी छोकदुला छोकमितिवी जम्बुलिङ लोपजुङताङ फुताकफुकी सिजु नाङसिन गेर्की सखुल्ला सङ पूर्वधार यर्गेकी सरसिरी तिवला छोकसुकीको कोला सुगेप नाङसुङ पूर्वधार यर्गे छोकपी आरिङ सिंह दरबारला देव छोकदुला छोकमितिवी मेचङ्गा टडेकीको लोकछुलोक चिङै सखुल्ला सुङतिराङ मिने गेर्की सखुल्ला सङ छोकसुकितोला ठिम गिरुवा तङनी ग्याछा जोगो खाक्सेनपोतो सुङसुङ टोछम तेजिन छोरिक दास बाजुराकी बडी मालिका सखुल्ला 4G सेवा गोचुन गुवा दलन तेजिन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमाउ सिन्हाकी अनलाइन टेमा 4G सेवा गोप तेम्डेल क्या नगोभिएन नेपाल टेलिकमकी बडी मालिका सखुल्ला 4G सेवा गोचोसीमा रिङ्ने जुन ती दासला मोबाइल तेजिन इन्टरनेट सेवा जोलोमो छुङ्गो सेन गुवा भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तेजिन सामान्य प्रशासन लोनपो प्रतिभा रावलकी शुक्ला फाटा आर्सन क्योन फोको तिवी कलेतिवा मेथा सप तन्दोग्ला कुतुरा छोकपा जप सुङ्गुवा कञ्चनपुर जोङखी प्रशासन ल्याखुङला शुक्ला फाटा आर्स्य जोसालेन्सी कलेला स्वरूप मितिवाताङ क्यान टोङ्गो क्यानङ्गिन क्योन फोको मितिवी जको सुवानाङ सेन सुङकी छोकपा जोने कले मेथा जप लाका कितो सुङसुङ तुङराङ केने लोनपो रावलकी कञ्चनपुरकी कृष्णपुर शुक्ला फाटाताङ तर साँदनी टोङखेर्की सिङमेतो सुकुम्बासी तिवाताङ क्यान थुकथेट क्यानाङनी सुङकी तोसोलाराङ सिङकी लालफुर्जा गोन्तेरोप तप्की मितिओला पोपमाके क्यान देतोब्ला सुनाङ गए कृषि नाथुङ तेजिन खोरी क्लोनपु गीता चौधरीकी टिकापुर घटनाताङ क्यान थिनी वतोबलाल आकी प्रतिवेदन ख्याफेल किदोप ख्यालेन क्यानाङ सुङ थारु कल्याणकारिणी सभाकी कोडे क्याउ ल्यारिमला सुङलफ नगेन लोनपो चौधरीकी टिकापुर घटनाकी कोला ट्याङ्बो क्यान लेन ख्याफेल क्यानी ठिम नाङसिन कलेतिवा मेता जप सुङसुङ सोलुखुम्बु जोङखाने गेलो प्रतिनिधि सभाकी छोकमी प्रकाश सिंह कार्कीकी टोछोकला ङ्याउलाकी लाताङ सेवा सुविधा तिवा रङ्गी माथोइ जोङखी लोपजुङ तेजेन ठोतेन सखुल्ला डोसुङ तोङ्गोफ खोसेना क्यानाङ सुङ छोकमी कार्कीकी लारिमचिग्ला सुङलाफ नङ्गिन रङ्गी ङ्याउलाकी लाताङ सेवा सुविधाकी टेङ्गा बैङ्कको तुक्लाराङ जोकुलाका गोचुताङ ती टेङ्गा सोलुखुम्बु जोङखी लोपजुङ ताङ ठोतेन सखुल्ला डोसुङ तोङ्गोफ सुङसुङ जम्बोलिङकी तेरिसिनाङ खाङ्ग्रे थेन्बो जम्बोलोङमा खाङ्ग्रे जेको मितिवी ओङछ्या थाक्स केतोब्ला टोछामकी सिज्योति वाराङ युवा तोङ्गो खाक्सेनपो गतौ सेनक्वा सगरमाथा आरुसँग गोचो थेङ निसोङा कि तुछेनकी कब्ला खोजे क्याउ रजत महोत्सव ल्यारिम्ला तन्दा टोछाम सखुल्ला गोतप ऐन्तिवला तुस नाङसेनी गिरुवा तोङ्गो कोला रङ खाङ्ग्री चेको मितिवी सुगेप नाङसुङ रजत महोत्सव ल्यारिम्ला प्रतिन सभा छोक्मी मिङमा डेभिड शेर्पा कि टोछाम सखुल्ला तुछो नाङसेनी गिरुवा तोङ्गो तङ खाङ्ग्री चेको मितिवी टो ओङछ्या थाक्सोत कितोब्ला तन्दा गोतप टोछाम ऐन ग्याछा जोगो सुङसुङ ल्यारिम्ला सुङलफ नङ्गिन छोक्मी शेर्पा कि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी टोछाम सखुल ग्यार्ग्या जोप्ताङ टोछामताङ क्यान थिनी वोतोप कोर्तिवाला खाक्सेनपो चिउतापकी तिसिला रङ्गरङ्गी ट्याङ्बु क्यान लागेन लङ्गो खेलेन क्या नङसुङ तुङराङ क्याने नेपाल पर्वातोरणसँग एनएमए कि छोकचो फुर्ग्याल जय शेर्पाकी टोछाम सखुल ग्यार्ग्या जोसिङ तिराङ ग्यालखाप ग्यार्ग्या ड्रुथोपो सुङ्गिन यम्बु जम्बुलिङकी तेरिसिनाङ ल्यामु टोछाम सखुकी दासा वोतोप ग्यालखाप यिन्दोप्तापकी दिला ग्यार्ग्या जोने ख्याफेल क्याने सुङ्ख्योप कितोब्ला तेरिक्ला सुनाङसुङ दिपारलाङ ल्यारिम्ला सगरमाथा आरु सङ्की छोकचो माया शेर्पाकी खाङ्ग्री जेको ताङ माउन्टेन गाइडकी सुङ्ख्योप्ताङ चिसोक सुङ्ख्योपकी तन्दोग्ला सुङ्की खाक्सेनपोची कल्याणकारी कोष गो चुगौ सुङसुङ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी छोकचो रवि लामी छानेकी बौद्धल छुग्ला छुङ्गोप्लाका मेलकफाताङ लोक्सो मेलकपातिवी तमिया ख्यान तिराङ तन्दी नेताङला छप्सी सोखुले ग्यार्गे मन्डो सुङ्गिन थ लो सिब्जु सुम्जु सुङ्गाकी छर्सी खुनी हुङ्गोला केन्द्रीय छोकमितिवला निर्देशन नङ्ग्वा रासोपाकी केन्द्रीय छोकमितिवला खाक्सेनपु चिने दाङताङ आरिङकी तन्दोक्ला जको जोङदार ल्यारिम नङ्ला थेङताङबोकी ल्यारिम जुपा ख्यानङ्गिन छोकचो लामी छानेकी छोकमितिवी ग्यालखपकी बिन्दु मिमाङ टिभी यी छेताङ रेवा जङ्ने रासोपला सोखा गेटपो जो सुङ्गिन छोकचो लामी सानेकी क्यालखापकी मिमाङ टिभी रेवा जुपा किदोप क्याने तेरिकी लाका कि गौ सुङसुङ तन्दा ग्यालखापकी मिमाङ टिवा तेरिकी सुङ टो छम तङ छप्सिल्ला खाक्सेनपो चिनु वतोपतापकी रासोपाकी लाका ल्यामो कि गोला सुगेप टाङसुङ लामखुट्टेकी फेनी गेको जापानिज इन्सेफ्लाइटिस नजा फेलिन गलोप्ताङ दि नजातेमा नासा ड्रप टिवी थोसँग फरी गलोप्तापकी परिवार कल्याण महाशाखाकी मिमाङ तिवाला चकपोकी गोला सुङ्क्वा ठोतेन सेवा विभाग नगी परिवार कल्याण महाशाखाकी तन्दा तिङी प्रतिवेदन नङसिन ग्यालखापकी जोङखा निसुङाकी सान्देसिन त अङ्गपचुङ्गा गुला मिमेरा गेचुला जापानिज इन्सेफ्लाइटिस नजाकी नेरपोतिवा थोङ्गोपिन्सेसे तन्दा सेक्ला मेरा निसुचिक नासा गलोप सेन्क्वा जापानिज इन्सेफ्लाइटिस नजा तराई सखुला बङ्गे थोङ्गो फिन्सिनाङ तन्दा इलामु काभ्रे प्लान्चो काठमाडौँ सिन्धुलीतङ सुर्खेतलासँग फेल गोतो प्रतिवेदनलाई सेन्क्वा जापानिज इन्सेफ्लाइटिस नजाकी ताक्तिवा ख्याजर लङ्गु गु सुगे गुताङ टेन्बा तोरुफ हिन्दोफ तपकी तुकै ताक्तिवा थोङसिङ सर्के चिप्के छोकपा ठोतेन छोकपाला डोगौला महाशाखाकी सुङ्वा उदयपुरकी बेलुका टोङखेर वाराङ्गा जहाज डाकी मदन भण्डारी लोकमार्गलाई स्कुल बससँग अटो थुक्ने मेरा नि नासा गङ्गुवा सिसी यम्बा मेरा सुमला क्युन फोको सेन्क्वा आरिङ टोप्ला सुपाडेने लाल फजार छोक्ला डै वतोप अटो तङ यम्बा छोक्ने हुङ्गिन वतो सफल आदर्श इङ्ग्लिस बोर्डिङ स्कुलकी बस थुक्ने अटो नङ्ला वतो मेरा नि मेरा नाला क्युन फोको तङ क्युन फोको नङ्ला बेलुका टोङखेर वाराङ्गा कि लो सुमजुसुवा झिकी मन्दिरा मगर तङ यम्बा पुम्बेरा चिक्यान मेरा नि नासा गोलोप चोङकी कुर्सुङमाक मिल्याखुङ उदयपुरकी डिएसपी गणेश बहादुर बमकी ख्यान्तोप नाङसुङ यम्बा बङ्गी क्युनफोको मेरा सुम तन्दा धरानकी बिपी कोइराला मेनखाङला मेन्जु खे कोतोप डिएसपी बमकी छुङसुङ तुग्राङ खेने कोर्सुङमाकमी बस्तुङ्गोप मि लो सुमजु स्वाठुकी विक्रम थापला जिम्ने ङ्याम्सिप खे गोतोप सेन्क्वा रेडियो नेपालनी सेवी साङ्ग्यो डोप्सुङ थुचिसे
1: नेपाल टेलिकमको 4G

0: लसो फ्याफुल्ला स्यालगार गेताङ लछारभरी राङ्दा डेनमुला प्राविधिक नाना देवकी राधिका ओझा थेनगा सूर्य मोक्तान तर्फ ग्याम धन्देचोकेताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल बागमती प्रदेश केन्द्र सिंहदरबार स्टुडियो ग्याम्से प्रसारण तसिटे बमुला लानिरे सोमबार कुडु प्रसारण तबन खापा स्यालगार गेताङ रेडियो नेपाल लोलोलो मिडियम वे फ्रिक्वेन्सी गर्दै एफएम ब्यान्ड ल 98.3 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल एप्लिकेसन अनि ल वेबसाइट गर्दै www.radionepalonline.com थिइन् www.radionepal.gov.np ग्याम डाङला मोबाइल आइप्याड ट्याब्लेट थिएन कम्प्युटर हिँड्नु प्रत्यक्ष ज्ञानबारी खाम्बा मला निवास सातारी अर्थात् चुरुन भदौलालाई घिक्कुनु ह्याङ तामाङ हिलवासे सरकारी विद्युतीय सञ्चार माध्यम रेडियो नेपाल ग्याम घिक्सर 2051 साल भदौलालाई घिक्कुनु तामाङ गेरी तामाङ ताम्ला सानगेर प्रसारण तपाईँ दान्सी सोमचुई से निसा अर्थात् 32 तामाङ प्रसारण दिन्छन् लोलो लोलो गेताङ सेङ्सी दाङजी चुरानुलासी नेपाल तामाङ घेदुङसे गोर्खेको गेखोर सेङ्सी तिल्मा तामाङ रिमठिम थेन पेठिम खेनपो च्याबायाङ लामाला गार्जगेक से निसा केवा दिन थेन ग्रेन संगीतकार थेन काइपा संगीत सम्राट विसिंगोसे माने गोपाल योन्जनला भेचुइसे सोमसक्यवा दिन्छे नुन दाङबामला चुरानुलासे तिलमा थेन तिनिलासिङ हिरेदोना तामाङ हिलबासे चुइसे गिक्सा अर्थात् 11 तामाङ ज्ञान महोत्सव सेङबामला खासलासिङ हिरेदोना याम्बुला प्रज्ञा भवन कमलादिरी सेङबा चुइसे गिक्सा तामाङ ज्ञान महोत्सव तिल्ला सेङबा मुबा तामाङ ज्ञान महोत्सव रे तिर तिल गेताङ दे सेङजी गेताङ सेङबेला प्रभावकारिता खरङमा म्याङजी बताम्रे ताम्लाबारी गाइदाते तामाङ दाजाङला चोहो तामाङ थेन सेलो वाइ ब्रिखेन थेन काइपा फुलकुमार बमजन्दा प्रत्यक्ष सम्पर्क लासी जेनमुला फुलकुमार आशङ्क राख्दा गेताङ स्यालगारी डेनमुला नाइसजाकेको पृष्ठभूमि रे पाङ्सी जिन्जी दाते राङ प्रत्यक्ष रूपी कमला दिरीमुला चुइसे गिक्सा अर्थात् 11 तामाङ ज्ञान महोत्सव सेङमा गेनमुला दाते थेला माहौल तिरमुला दाते तिर तस्टिभूमिला थिए जजागिक सुङसुकोले
1: चु तिलमा देन तिमी निरला कार्यक्रम हिँड्न विशेष लसियाङ तामाङ कदेशे निरन्तर लसी अब चु 11 ज्ञान महोत्सव हिँड्न यङ तामाङ कदेला आदिमकालीन जे नेम्याके छ लोक सिखाव ज्ञान पद्धति कदे यङला झिमराङ्गे खेतीपाती लिखाव रङ्गलन श्रम सङ्घर्ष जल जमिन जङ्गल छन् जीवन उपभोग लभ ज्ञान दाते लिच्छ बाहिर ज्ञान सिखाव उद्योग कदेशे व्यवसाय कदेशे शिक्षा कदेशे यङला नाङ्सी यङ मरमर मा बन निजी यङला टाटाङ छिन् निजी ए तारी पोइनला वा संस्कृति काबल लागिले ती गल्ला धोला यहाँ हारलासी 21 शताब्दी धोना धोबजी विभिन्न क्षेत्रला कार्यपत्र गर्दे बिखेन गर्दे से यहाँ तामाङ गर्देला ब्रिभर ढोबा विभिन्न क्षेत्रले गेला सुबा विज्ञ विद्वान गर्दे पोप तसी राङला अस्तित्व थोरी ती गताजीमला विभ खाल्ला रिसर्च गर्दे छेराङमा यो छेराङमा ताम्री विषय रि छलफल लाभ के गर्दे ताजीबमला
0: तिलमा तिल तिल ताजे तिनी तिल तिल ताजे झाकेको अझ विस्तृत सुङसुकोले
1: तिलमा औपचारिक प्रोग्राम हिँड्न औपचारिक प्रोग्रामले याङला भारतीय अंश दुगोबा रोगादेशिनुन राङला भारतीय मुबा तामाङ गदेला अवस्था नेपाली मुबा तामाङ गदेला अवस्था शिक्षाला अवस्था कदे ताजी याङला डाक्टर बालकृष्ण पल कदेशिनुन दातिर याङला तामाङ जोइ गदे गुगल लिहार लसी निबन्धमूलक जोइ गदे दरेम टेक्नोलोजी लिहार लसी वाङबन्धमूलक दिब तामाङ दाजी त्यहाँ डाक्टर लोकबहादुर लोपचान्से विद्यावारी दिला तामाङ कादेल सङ्ख्या कटेमुला बेसी थिए सर्वे लाभ गे गदे दाजी लानन रोग देशे सफलता तिमी कानुन नागरिक तामाङ से सोल्प छैबचु जम्मन विधा कदे रे टिका टिका चाबिसे गदे बर्जित मुला कानुनी विभक्ष विषय गदे उठाउ दाजी गायक सङ्गीतकार रोगादेशे याङला फापरे भाइ लगायत मेन्दो माया याङला तामाङ गदेल पुरानो भाइ सङ्गीतलाई आदिम थलो गरे खानन छेदा माइबा छेदा भेबगे गरे ताजीमला भेबलिङ्गमो गते खान्जी छेदाङ लबन यागति जर्जी घनश्याम पन्त विवाहहरू छ मजासे तामाङ गएछ फापरे भाइ गति गोसी कार्यक्रम छुन लगी जर्जी सेन झ्यार्दिनु मास्टर झ्यार्दिसे मजा सिफाबारे भएपछि तामाङलाई ज्ञान महोत्सव बोकिन्
0: फुलकुमार आसेङ जस्तो कि राङसे ती लिङ बलापला ताङरी तिल सुङजी बिसामी ग्याघर अर्थात् भारत ज्ञान छैनन् तिल तामाङ गते दोखाबाला मोला नेपाल तामाङ गते छैनन् ओजाइनन् लुलु लुलु थुम्री स्थापित तब जजाकि विद्वान गते छ राङराङलाई ज्ञान गते सियोरलाजी अथवा के छ अर्को त जुजीबी तर फेरि ज्ञान किनमारी ज्ञान बोलाबारी ज्ञान द राङसे खेनमारी तामाङ गतेला उत्साहजनक सहभागिता छ खरङमा खाल मुभा उत्साहजनक मुभा या निराशजनक तिल मुभा थिए जजाकि सुङसिकोले
1: एकदम नन उत्साहजनक मुभा चुरी बिबजा पेपर भिजन लभा पेपर बिभा रिसर्च लभा थोलर हो कति दोको बदला हो ज्ञान महोत्सव खेला लागि खेलमा तिनी यङला यङ चाहिँ अपेक्षा लभा भन्दा लान वृक्षण गति पोख तब मुला सङ्घ संस्थालाई अग्रज गरिनु भयो मुला खेलापछि चु उत्साहित मुला यहाँ चाहिँ निरन्तरलाई छ्याब कार्यक्रमले यहाँ उत्साहित मुला चुरी थार पुराण पुस्तक गर्दै लैनन् छलफल गर्दै मुला चुरी अल्फा झेन्जी झेन्जी गर्दै ल बस गर्थ्यो काबरी बाँकी मुला जेन अल्फा गर्दै ल तामथिल मन्थन्जी तिनी जाँदा अमृत योञ्जन जोशी खुल्ला विश्वविद्यालय तामाङ्गै अध्ययन तब लिङ्गमथान्जी सबिना ढोङ्छे सङ्ग्रहालय विषय तामथान्जी कुमार सिंह ढोङ्छे काठमाडौँ महानगरपालिका डम्फु लोप्पा तालिम गरे औपचारिक रूपले स्कुल गरेर सुरु तब लिङ्गमथान्जी नवीन बमजन छे तिलमन चुपिए पदार्थ याङ आइरक सिंह ल थोरी तामथान्जी ब्राह्मण शोभा आइरक सिंहमा तामाङ ल परम्परा गत ज्ञान ल विषय लिङ्गमथान्जी कमलयन छन्जे फिल्म सम्बन्धी ल अध्ययन र विषय तामथान्जी जरङलाई चाहिँ एकदम रिसर्च बेस्टलाई काम गर्दै थान्छे याङ चाहिँ लदोबा याङ चाहिँ माइदोबा याङलाई ज्ञान न अवस्था याङलाई शिक्षा ल अवस्था तिको मुला विवाह काम गर्दै गएको छ दाजु याङलाई अमृत योञ्जन जुन चाहिँ छु याङ युल्छ्याब ठिङ छ्याब दुई ल तामथान्जी सामु छ्याब दुई ल ताम्बा काइदेन नि विवाह उजो अनुसार थिए ताम्बा काइटेम्बी सेङ्बा प्रिवा अनुसारलाई लेङ्गमगाडी याङलाई सृष्टि ल नियम जोरङमा मुला जोरङमा पद्धति से तामाङ छे तामाङलाई फिलोसफी जोरङमा मुभा सुम्छे अमृत जोसे थिए थान्छु मुभा
0: जस्तो कि राङ राङ तामाङ दाजाङलाई चुहुनु नि न चुपाल चाहिँ खप खप गेन्दु नदी डिक्सी चु ज्ञान महोत्सव सेङ्बा हिँड्न
1: चु ज्ञान महोत्सव विगत याङ तामाङ नाङखोर तामाङ दाजाङ तामाङ राष्ट्रिय पुस्तकालय छ्याम्दी स्याम्दो संस्था गर्दै हुनुहुन्न मुला
0: जस्तो कि चुसे जुन उद्देश्य अर्थात् जुन लक्ष्य जुन गन्तव्य आज चाहिँ तातोला विदासी सेङमाल मुबा थियो अनुसारला राङ्नी से थियो उद्देश्य पुरालाई बारे खाम्जी राङमा मानमा मलाई के मान भए अरे
1: अब चु निरन्तर लाभा कार्यक्रम हो चु चु कार्यक्रमलाई उद्देश्य स्याम्दो राङमा रमाइलो तामझाम लाभा भन्दैन चु पेपर चाहिँ हाँसे हाराङमा दृष्टिकोण भाला याङ हाजु बङ्गलादी तिल तामाङ गदेल अवस्था तिल मुला विश्वन तिल मुला दरेम युवा गदे डाइभर्ट पासी हानाङ निवन मुला राङला संस्कृति जोगाउला लागि पूर्ण चेत मुला ग्या अरे चेत मुगो मिसे फेरि लगानी लजिगे होला नि जाँदै याङमा खाराङमा खाल्ल व्यवहार लजिब मुला व्यवहार राङमा जे गरे लान समीक्षा लाभ के गरे खाराङ खाल्ला रिसर्च गर्दै खाजी भन् मुला
0: जस्तो कि फुलकुमार आसेङ नलाई अर्को प्रश्न तिल बोला बिसामी दते सम्भवत थेरि लुलु लुलो कार्यपत्र गते प्रस्तुत तसिटेबा दुईरी विद्वान गदेसे तामाङला लुलु लुलो थुम्री स्थापित अब गानमा गानसुम गदेसे जुन खाल्ला कार्यपत्र गते प्रस्तुत तसिटेबा दुईरी राङसे जेन्जिलो ताम गदेलाजी होइन थे ब्युङ गर्दै थिएन विद्वान गदेला गुङरिजा अन्तर्क्रियाला बा वातावरण मुभी गे अरे बा वातावरण मुभी इन्सा खारामा खाल्ला ताम गदे खाबु मुभा थिए जजाकि सुङसिकोले
1: विधागत रूपी दरेम समूह समूह सोसीमा छलफल लाभ के गरे तिमीलाई चुरी मौलिक वाइसङ्गीतलाई थुम्री तिमी भिन्जियाङलाई निर्मला घिसिङ छे सहजकर्ता लाभ चन्द्रकुमार दोङ आस्याङ दवाङ्गेल मोक्तान रोशन फिर्बा सुभा तामाङ छ्याम्री निर्मला घिसिङ इन्दिरा योञ्जन कसे राङला वाइसङ्गीतलाई थोरी लेङमथान्जी खेराङ लभन दारेम जेन्जी समूहलाई जातिको अपेक्षा मुला छिन्छे तामाङ जो संस्कृति त तिल गोबन मुला विवाह गर्थे खेल डिबेट जा सुरु ताई लाभम मुला साइड नागरी ताजी दलंगा बाहर थन जी मुला थे
0: रङ्से सुङ्जी दोलो ताम लाबान ताङरिजा सुजा नियमित गेताङ गदे हिन्ना विदासी राङ्से सुङ्जी होइन दरेम नियमित गेताङ सेगमाइन चुइस गिक्सा एघार वर्ष तसिन्जी हाइन चु ज्ञान महोत्सव सेङमाला प्रभावकारिता औपचारिकता चाहिँ नाङसिटी मलाई कि चलो प्रभावकारिता तिलाई परिवर्तन गर्दै पोगा देखाइन राङ्से चुल प्रभावकारिता मुला
1: दरिम छु ज्ञान महोत्सव सेङ्बा कतिलन टिम हो छु बागमती प्रदेश तामाङ यो सरकारी कामकाजलाई सेङ्डोला बेसी छु शिक्षालाई ड्राफ्ट लाभा सुला मुद्दा तामाङ दजङ नुन हो पच्चिस वर्ष गा छैन धेरै तामाङलाई कोलासे तामाङलाई यो पाङ्डोबा भृदोबा अधिकार राज्यसे आपिङ्गी थेला विरुद्ध लड्दिबा होइन खेता सिन्दा रेम राङ्से सेलगर कार्यक्रम छ तामाङ यो सुङ्बा देन्छम् चु भाषिक मुद्दालाई अधिकार लागि लड्दी जीवसँग संस्था तामाङ दाजाङमा निन्न थेदेन छ्याम विस्तार विस्तार नाङखोर लगायत छ्यान्द संस्था गते सहकार्यलाई छिन् धे भाषिक अधिकारलाई ताम गते स्थापित भवन मुल्ला खुल्लो खुल्ला विश्वविद्यालय काठमाडौँलाई के यु रिनोन कलेज बिता थिए तामाङ युएलाई पढाइ त जीव मुला नामसदी गाउँपालिका नगरपालिका हरेक लागि तामाङ युएलाई बागमती प्रदेश नाङ्गे तामाङ युएलाई पठन पाठन छ्यान्द स्कुल इताजीव मुला तामाङ

0: त्यो जानकारी किनमै किन मोबाइल हो गर्दै थिएँ सहभागितामा अथवा बुकिङमा सिम्मुल विषम धेनु दोगबारी खाम्बा अवस्था मैले के हारेँ
1: सुनी दातेयाङ ल मान्य सांसद परशुराम तामाङ जो जो रोग मुला याङला तामाङलाई हिस्ट्री ल बारेरी तामाङ अधिकार ल बारेरी पहिले याङसे लड्दी साबा याङ फेरि मुवा दमन विरुद्ध रे टिकला जे टिकला हाम टिकला हाम जे टिकला हाम नि होइन याङला तामाङ जोसे विधवा कानुनमा काम गरे ती र बसला हाम नि प्रशासन यहाँतिर बोरा हाम नि विवाह तर उनखाल्ला छलफल गरे ताजीवन मुला दारियम थार जेन्जी समवासे नुन राङला ग्यो संस्कृति रीतिक लला बिग बहस गरे जा छे गन बगाते देन छाम नुन छि बहस ला सेलम ला
0: जस्तो कि आसेन है लिछरे यहाँ देपेन अर्को प्रश्न यही जे दति रासे जेन्जी जेन्जी बिसी सुनमै के लाबा दुई रिङ अर्को नुन तिला ताम पाङ मान्जे ङ्यो कि मान्जे बिसामी जुन याङसे याङला पुस्ता दोना याङ गदे दोना दति याङसे तामाङ ग्यो गदे पाँच टिप मुला छार ब्योन गदे छार जति नुन तामाङ गदे मुला थेन गदे सि दति तामाङ ग्यो आलोपा आसेबा विभताम गदे खासी टिप मुला धेरै तामाङ ग्यो लोपारी सेबारी गोबारी कतिको इच्छुक स्याप्ची त त्यसलाई छार जेन्जी गदे
1: सु याङ चाहिँ नेपाली मुभ सांस्कृतिक जेन भाषिक अधिकारलाई ताम याङ चाहिँ झाझामेदा आलोकमा देखेन हो सो पढल लसी ढोसी तुर्निमेन चाहिँ गाज तामाङ जाति नाङलाई सदस्य दिउँ गाला भाषा धर्म संस्कृति छुटन दिउँ सो गाला नैसर्गिक अधिकार हिँड्न सुनै लोपोनम गोदोनम याङ गरिबी तब कारण चाहिँ मिले जो लोक्सी मिले देश निदोबिन भिताम गो साथमन से रिटर्न ब्याक राङ्ला संस्कृति दोबरी नानन युवक अध्यक्ष प्रयास लाजी होमुला सामाजिक सञ्जाल ग्याम्से दाते गुगल ग्याम्से विभिन्न माध्यम ग्याम्से डोन राङ्ला कला संस्कृति देन संस्कार संस्कृति धर्म कल्चर जम्मन माइसी भयो अवस्था मुला
0: गुगलले दाते तामाङ गई खाबाताम होइन गुगल ट्रान्सलेसन लताम गदे ए आई लताम गदे खासी टिभा दुरी दरम अथेरी लामन ताम गदे थिजिताला रेजिताला आइन खाइमा दोनामा त सहज तरिका चाहिँ गुगल ट्रान्सलेसन अथवा गुगलले जति नेपाली चाहिँ अङ्ग्रेजी रे अथवा जापानिज रे चुनाङ चाहिँ ट्रान्सलेसन नभए मलाई त्यो ओर्चेला गे गदे गाम चाहिँ नेपाली ट्रान्सलेसन नभए अथवा उल्थालामा अथे खाबो मलाई नि थिएछ खाइमा दोना रे सम्भावना मलाई बिदा चाहिँ यहाँलाई खेन पोका देशे सुनजी
1: सुतदर एम प्रारम्भिक रूपला उजु तासिजिन मुला ट्रान्सलेसन गर्दै होइन सुतदर एक लाख शब्द गर्दा गुगल ट्रान्सलेसन नि क्रमशः युजिन भमुला तामाङलाई वर्ड गरे होइन खास त छु एक लाख शब्द भिज चौथै कि रङमा जिन सुभन्दा लाना तामाङ जो गरे माथि निवास लामा छिक गरे नाम सरिकार पाङ होइन तामाङ जो ग्याम छ लाना छिक गरे याङलाई माथि जिन भजिम त्यही कारण चाहिँ थिए जोइ माब जोइ गर्दै रूपरी नाम्सा गङसरी क्यार ताम्बाङ भा भेग रिकार पाङबा लान ताम्का ताम छिक्का दिए यहाँ चाहिँ सङ्कलन लासी अझै नन् थिए गुगल ट्रान्सलेसन दिए यहाँ थुप्रो वर्ड गरे युदोगो मलाई थेला लागिरिन रेडियो सानबा राङ्नी राङ्बा मिडियालाई रो गर्दै गोबा छेन्बा गर्दै से बाङ्ला चाहिँ राङराङ्ग क्षेत्रलाई दुर्लभ शब्द गरे माछिन्दीको शब्द गरे बेसी सङ्कलन लासी दोन्जीबीसम्म देवेन यहाँ चाहिँ क्रमशः छे गुगलले शब्द गर्दै थप्दी भन्नेबरी म्याङ भजिन् खेललाई चिन्न याङला शब्द समृद्ध लाबरी खामला बेसी चाहिँ याङला डक्टर बालकृष्ण बल्छे फिल्ममा सुङ्गम हो
0: राङ आयोजक गेन्दुन मध्येलाई गोर्खेको गेन्दुन होइन राङ थियो व्यस्त मुला छुदै दुई दोन्स्योजी राङलाई व्यस्तता दा गाई डेन लाभन सम्मान लाभन तिनी दाछु दुई दोन्स्योलाई लागिने राङ त लामा लामा थियो छे फुलकुमार
1: राङला रेडियो क्याम्प छे याङला नाम छ गङ छ जे जे अहिले नाना अगाडि छोइ म्याङजी छोडिदि म्याङजी थाङ्दैन लान खोजे छ सालगर गे थाङ्दा जम्मदान प्राविधिक रो जम्मदान खोजे छ
0: या लाग्छु थुजे छ त्यतिकै तामलाजी तामाङ दाजाङ लाचु हो वाइ ब्रिखेन काइपा सङ्गीतकार नुन हिँड्न काइपा नुन हिँड्न फुलकुमार बमजन थिइन् विशेषलाई चाहिँ चु प्रज्ञा भवन कमलादि याम्बुरी दत्ते सेङसिटी बा ज्ञान महोत्सव रे खास तिले तिले तपाईँको मलाई थिए ज्ञान महोत्सवलाई प्रभावकारिता थिए भोकिन मारी खाबा मिगदे अर्थात् सहभागी तामा मिगदेलाई खारमा खाल्ला ताम गदे खाजी विभ सन्दर्भ हिँड्नु तुर्बा तुर्बारी ताम नभरि बङ्गलाजी धरेम जबिस हामी तिलमा चाहिँ केन गोर्खेको ह्याङसे तामाङ झुलमाडाङला गोर्खेको ग्रेन दोङ्ग्रा पुइबा मि संस्कृति खेनपो बिसिपाङ्गे अथवा रिमटिम खेनपो फेटिम खेनपो बिसिरुन मोसे भमला खेनपो ज्यामेयाङ लामाला गार्जिकिक चाहिँ निस्स केवा दिन्छन् दाङ भमला बिसामी तेह्रदा चाहिँ ग्रेन सङ्गीतकार थेन काइपा सङ्गीत सम्राट बिसि बिरान्छन् मोसेवा काइपा सङ्गीतकार गोपाल युञ्जनलाई भेचुइसे सोम्छ केवा दिन्छन् दाङ भमला तेह्रु सङ्गीत सम्राट बिसि मोसेपा गोपाल योन्जनलान गुर्केको वाइ गाम चाहिँ दतेलाई गे ताङ्दा ती गे चु वाइसी

0: न्यान्छुजी दतिरङ्से सेमरी छोरङान विवाह गिक्स तामाङ चलचित्र ला चु हुवाई चु चलचित्र दा जयनन्द लामा से शोभालम्बा चु भदौलाला चुइसे डु कुनु जा चु प्रदर्शन तापासे लामा ताते चलचित्र तामाङ चलचित्र दिवस विदासिन भदौलाला चुइसे डु कुनु ता दाङमान खापमला वास्तव रे चुबाल चाहिँ चलचित्र दिवस खारङलासी दाङमा खेल मलाई बेताम्रे ताम्लाबाला लागिर गए ताते चलचित्र निर्देशक तामाङ चलचित्र सङ्घ ल चो ताते गाथिन मला बिना लोप्छन् रोदा सिधा फोन निकिन माल मलाई विनायक रो चुपाल छिला तामाङ चलचित्र दिन छ खारङलासी दाङमा खेल मलाई
1: हामीले यहाँ चाहिँ जहिले बसै दान्छे ढान्छे खाबा चु तामाङ चलचित्र प्रदर्शन दिवसहरूलाई अवसर दिए नन्ना चु तिलाङ्गन मिटिङ सिधासी चु चलचित्रलाई प्रदर्शन दिवस साङ्गलाई चाहिँ डाङ्गे साङ्गे भदौ 16 गते तामाङ चलचित्रलाई दिवस खाबा हामीले चाहिँ शनिबार लागि शनिबार 4 दिन पछाडि चाहिँ यहाँ चाहिँ जुन अब जङ्गुन जातु पनि समय आदि लगाएर राखेँ यहाँ चाहिँ 4 दिन पछाडि भदौ 20 गते तामाङ चलचित्र सङ्घ दिवस यहाँ चाहिँ मनाउन लगिन मनाउनलाई पनि तयारी लगिन होला त्यसले लागि हामीले टिम होइन सक्रिय होला त्यो प्रचार प्रचार नङ्गर अनि यहाँ प्रचार प्रचार तयारी लगिन होला यहाँ चु चु प्रदर्शन लागि जुन चु चलचित्र पहिलो निर्देशक जयनन्द लामा से शोभा फिल्म सेमी छोन्जन विवाह चलचित्र छ चु भिकुज मण्डप रसिन रसायन कला र कल्चरी भदौ 16 गते प्रदर्शन तपाईँ चुबन्दा लगभग 52 साल अनि खेलन सन्दर्भिक सामले यहाँ चाहिँ भदौ 16 गते झैले तामाङ चलचित्र लगाइन क्रम दि जो लगभग दाते जो 32 प्रदर्शन दिवस चु भदौ 16 गते लगाइन होला
0: खलङ सेङमा गेन मलाई खारङसी सेङमा गेन मलाई जजाकी सुमर तला
1: फेरि यहाँ चाहिँ जुन यहाँ चाहिँ जुन अब खेल लाबारी खेल लागि चाहिँ यहाँ चाहिँ चु हङ्गिना चु भाइटलको 29 कार्य समिति हेर्नु होला तिलाई बौद्धरी मिटिङ सिधा चित्र खाङ्गे तिलासी लाइभ भएर बिना सल्लाह सुझाउँदा चाहिँ तिलाई सजिवै भइसके टिसिन कार्यक्रम खाङलाई लाइभ भए सम्पूर्ण सम्पूर्ण सङ्घ संस्थाकर्ता बिना त नभएपछि कार्यक्रमले भव्य सबै लाभजनक योजना होला तर बिना भेनन सङ्घ संस्थालाई सम्पूर्ण तामाङ कलाकर्मी गरी भेनन चलचित्र विकास बढी जङ्गो होला नलाज मैजन होला
0: या चु तुनमा जानकारी लागिरहँदा लामा लामा थुजेछि मलाई धते गाई तामलाजी चुइसे भदौ चुइसे ढुकुनु दाङमाइकेन मुभा चलचित्र दिन्छेन खाइमा थिएन खारङलासी दाङमाइकेन मल बेबा ताम्री तामाङ चलचित्र सङ्घला चोहो विनायक लोप्छन् थिएन वास्तवरी 2052 साल भदौलाला चुइसे ढुकुनु अर्थात् 16 गते कुनु गिक्स तामाङ चलचित्र सेम्री छोरङान जहाँ प्रदर्शन तब रेदा डान्सी तामाङ चलचित्र कर्बी गते से चु चलचित्र दिन्छेन दाङमाइकेन खापेकेन मलाई वास्तवरी गाई चु भाइ राप्न राप्नन् थे तामदा डान्मले छ सिदन गाई तामाङ चलचित्र सङ्ला धतिला चुहु विनायक लोप्छन्दा सम्पर्क लाभ वास्तवरी लामन से गति मुला तामाङ हिल्वा नाङ्ला लामन प्रिव गति मुला दिन दिनचेन गति अर्थात् दिवस गति मुला याङसित दाङमा मुला तामाङ हिल्वा दाङ ओसेना लाबाला लागेर अथवा तामाङ हिल्वासी चु दिनछेन गति दाङमालाई लागेर लामन दुइङ्गा छरिन्थे राङ्ला ग्लागेम्से कर्म लाभा अथवा गे लाभानन् मुभा ठेलन परिणाम हिँड्न जति याङसे लोलो लोलो दिन्छन् कति ताङमा ब्याङ्सी टिपो मलाई खाप से खाइमा तिल ताप मुभ विवाहलाई जानकारी किनमा लिच्छ जति याङसे चु तामगतेला भने ब्याङमा मुला याङसे चुनुन तामगते झुबरी अथवा ठाबरी ब्याङ्सी टिपो मुला तर देपेन गेताङ याङकै अर्को घोर्के कुवाई नाइचु वाइ दजा छेवाङ तेन्जिङ लामालाई काइरी मुभ भाइ द किनमा मुला वाइसे बिबन मुला ए होइ नाना गामी तामाङका डम्फु ङ्याला चिनारी ङ्याला सिमला काइरन स्यात्पा टुङ्नाला भाकारी वास्तवरी डम्फु टुङ्ना तामाङला वाद्य वादन सामग्री हिँड्न अथवा राप्पसेकै हिँड्न चुसे चुला छ्यामामान जति राप्सी थेला छ्यामामा तामाङला लामन तामगदे सेबरी खाम्बा मुला बेबा ताम्नुन् याङसे विश्वास लाबरी खाम्बा मुला ज्ञानकै धते छिवाङ तेन्जिङ लामालाई काइरी मुबा ए होइ नाना नामी तामाङका

Yanchuji datirangse ye hoina na ngami tamanka dampu ngala chinari ngala simla kairan syatpa tunala bhakari vastavri chu waigade chrama wai sangeet ka chai atilbala duirinu nare ba jab nepal tamang gedung 2013 सालदेखि स्थापना ताजी थेनासी जब दते ताम खाबल मला तिनी चेकेन गाई धुलो राङ्दा गेताङ तिब दुइरिन पाङजी जेम्मायाङ लामा तामाङला दुङराफ खेन्पु थेनासी पेठिम खेन्पु निन्दा रोसे रिमठिम खेन्पु बिसिपाङ्गी आज गार्जगिक से निस्सा जेम्मायाङ लामालाई 107 केवा दिन्छन् अथवा चु दिन्छन् दाङजी रोसे नुन 2013-14 केयर नुन जा चु वाई कोप मुबा रेडियो नेपाल डी बिबताम थेबल मुबा थेबल मुनाइन थे थेबताम मिन्न दर्शमी दतेगाई चु वाई माइजी तिनी चु वाई जा स्यापरे आखामजी वास्तवरी जम्मयाङ लामा से थेबी भङ्गा छन् चु वाई नुन कोबल मुबा तामाङ घुलबागा दे ला तामाङ ला वाई जा गिक्सरेम क्यासेट्री जा काइपा चन्द्रकुमार मोक्तान से कोसाइ नुन खापे बिमा गिक्सा काइपा विदासी जा सञ्चार माध्यम रे अर्थात् सरकारी सञ्चार माध्यम ग्याम्से ङ्याबा गिक्स वाइज जेम्याङ लामालाई हिन्ना बेबा दुङ्ग्रा ब्याङ्से डोबरी म्याङबा मला तिनी तिल तिलमा ते तिनी नुन याङ्से ज्ञान महोत्सव सेङ्बा ग्यान मला वास्तविक ज्ञान महोत्सव सेङ्बाला अर्थ नुन चुने निन्न खाप खाप रेरी खाप खाप याङलाई गानमा गानसुप गर्दै छ तिल तिल दुङ्ग्राप सोसी निभाल मला त्यो दुङ्ग्राप गर्दै तिल तिल मला बेबा ताम गर्दै हुनबारी जा जा याङला नाचला गानमा गानसुम गर्दै छ लामन योगदान लाबला जति रुन दते छोरङा न ताम गर्दै खाजी थेराङनुला रिमठिमला तामगा देखाबाला मलाई ला लोलन राजनीतिक चेतनालाई तामगा देखाबा शैक्षिक चेतनालाई तामगा दे तते खासी टिप मलाई चु तते उदय भने खाबा हिन् याङला अग्रज गर्दैछ तिलाई न तिलाई योगदान लाभ मलाई त्यही योगदान योगदान न जात चुल परिणाम गर्दै तते याङसे उपभोग लाबारी ब्याङ्सिन हुन् टिप मलाई थे बिबा तते जा याङसे सजिलो छन् गाई चुदे ब्रिबडो याङजे गाई चुदे जा सेब गोब मलाई बिबाला आधार गर्दै चु तते तामाङ मिसी अझ सामान्य ताम्री पाङमा हिँड्न बेसी नि ना तामाङ हिँड्न बेसी गर्वला छ्याम्री पाङमा रेखामा वातावरण सुभारी याङला पुर्खा गर्दैछ याङला गानमा गान्छुम गर्दैछ लामन दुङ्गाला बलमला लामन सङ्घर्षला बलमला थियो सङ्घर्षलाई रिएला परिणाम हिँड्दा दाते याङ चते सरकारी सञ्चार माध्यम रि चुराङला से चेकेन सरकारी सञ्चार माध्यम चेकेन आगिन लामन सञ्चार माध्यम गर्दै तामाङ जा सञ्चारकर्मी गर्दैछ राङला कर्मलाबारी म्याङ्सिटेप मला लामन काइपा काइमा जुगुसे निर्धक तदासी राङसे बिबा वाई सङ्गीत गर्दै कोबारी म्याङ्सिटेप मला सृजनालाबारी म्याङ्सिटेप मला ग्लेठिम लाभा ग्लेठिम दललाई गोबर गर्दै नेता गर्दै जो जो जहाँ जहाँ मुला थेरि ओराङनु दोखाबा आइन् तिलमा तिलै न तिलाई लाभन मुला लाभसे लामा थेराङ दते याङ कि राङबाङ बेसी पाङमा मलाई नि तामाङ रे स्वतन्त्रता उदे पनि याङमा आङिन छुरी याङला पुर्खाला याङला गानमा गानसुप गर्दैला तिलाई योगदान मुला त्यसैलामा त्यही गानमा गानसुप गर्दैला जस्तै याङदा शैक्षिक होइन राजनैतिक त्यहाँदेखि सांस्कृतिक चेतना गर्दै पिजी बेरादन थुजे छिपेनमा देपेन गोर्खेको छु थुजे छिपेनमा भइङ्गे चु भाइ रे काइमुला थुजे छे राङ्ने त थुजे छे जोजाले राङ्ने त थुजे छे राङ्नी ह्यारदान थुजे छिपेको भाइ चन्द्रकुमार दोङथेन डोङमा काइमो इन्दिरा गोले गोदार्छी स्यान्दो काइपा काइमा जोगुसेन चुवाई द कोबो

ग्यान्सुजी राङसिचु थुजे छिपिनमा वाइ गाई दोलन पाङजी जजाकि सन्दर्भ खि दासी पाङ मालु मबा थुजे छे लामन ह्याङला गानमा गान्सुम गदे जो अग्रज गदे मबा थेनी गदे से लामा तथी याङसे जुन खाल स्वतन्त्रता अर्थात् राङबाङ याङसे टेपो मला थेला लागेर थुजे छे ला स्वरूप छु गुर्के वाइ गाई राङठेला लागेर थन्द हिन्दा तिनी लगे तङरे विशेष लसी गाई याम्बुरी सेङमाइकेन मबा चुइसे गिक्सा तामाङ ज्ञान महोत्सव ला छ्यामामा तामाङ चलचित्र सङ्से दते राङला चलचित्र दिन्छेन गोपाल युजन ला बेचुसे सोमसा केवा दिन्छेन दाङमा ताम्ला सन्दर्भ गदेला छ्यामामा तामाङ भाइगा तेन राख्दा थान्जी तिनीले गेताङ खारङमा छोडजी गेताङ यान्सुबाला लागेर राख्दा लामा लामन थुजे छेपिनमान तिनीले गेताङ याम्से प्राविधिक डाना राधिका ओझा थेरासी दते सुधीर मिश्र लक्षाम्री सूर्य मोक्तान खाबाङ मिश्र दोना फेसनी भाइकिन मलाई चुकिश्र जाबाता गाई निना निन राख्दा यदा सेमला गोर्गेके ताम्पाङ्गी मान्जी तालाकी आता बिबा रमित लामा थिन जितु लप्चन लकाइरी मुबाचु जसागेको च्याब तामाङ वाइ राङदा खलाबन तिनीलाई केताङ ग्याम से फेसिलिटी राङला चुङ्गी सोझा बताए लासो फ्याफुल्ला

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र, उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटोभन्दा छिटो कारवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ। बैठकको विशेष समयमा सांसदहरूले यस्ता घटनाको ठिक ढङ्गले कारवाही भएन भने यस्तो प्रवृत्ति थप मौलाएर जाने भन्दै जघन्य प्रकारका घटना किन घट्छन् भन्नेबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैङ्क ऐनमा मात्र राख्दा कानुनी विरोधाभास उत्पन्न हुने भएकाले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामै स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। उहाँले बाफियाको सम्बन्धित व्यवस्थामा संशोधन गर्न अर्थ मन्त्रालयले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेको जानकारी दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल सामसीले आज शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच दुई देशबीचका द्विपक्षीय श्रम सम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने सहमति भएको छ। भेटमा मन्त्री यादवले नेपाली श्रमिकलाई प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था सरल र सहज हुन आवश्यक रहेको बताउनुभयो। त्यस अवसरमा राजदूत सामसीले नेपाली श्रमिकको हकहित र अधिकारका विषयमा युएईले निरन्तर छलफल र समन्वय गरिरहेको बताउनु भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले सोमबार प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो त्यसको आधार र प्रमाणसहित 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको हो। मुख्यमन्त्री थापा मगरको नियुक्ति प्रक्रिया संविधानको भावना विपरीत रहेको दावी गर्दै अधिवक्ता मोहन प्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले भदौ 5 गते छुट्टा छुट्टै उत्प्रेषण रिट दायर गर्नुभएको थियो। उक्त रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा आगामी भदौ 10 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल यही भदौ 14 गते 3 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जानुहुने भएको छ। असंलग्न आन्दोलन नामको उच्च स्तरीय स्मरण सभामा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सर्बियाको राजधानी बेलग्रेडमा यही भदौ 15 र 16 गते उच्च स्तरीय स्मरण सभाको आयोजना हुँदैछ। सन् 1961 बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। 65 वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्च स्तरीय स्मरण सभा आयोजना गर्न लागि हो। धार्मिक तथा पर्यटकीय क्षेत्र बढीमालिकामा 4G सेवा सञ्चालनमा आएको छ। नेपाल टेलिकमको बढीमालिकाको लौडी विनायकमा टावर निर्माण तथा जडान कार्य सम्पन्न गरेसँगै आजदेखि 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। टावर जडानका लागि भदौ 3 गते नेपाल टेलिकमको प्राविधिक टोली बढीमालिका पुगेको थियो। यसअघि सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बढीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो। र अमेरिकाको नेभादा राज्यको रेनो भन्ने ठाउँमा वन डढेलो फैलँदा 90,000 स्थानीयवासीलाई घर छाड्न भनिएको छ। शनिबारदेखि सुरु भएको सो आगलागीमा 6 घाइते भएका छन्। नेभादा राज्यका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरी उद्धार तथा राहतका लागि सबै संयन्त्र परिचालन गरेको बताउनु भएको छ। रेडियो नेपालबाट साँझ 5 समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: जु रेडियो नेपाल हिन्न तामाङ सानगिर रिथाङनी दाढेन मुला ङ इन्दिरा थिङ प्रतिनिधि सभाला तिनी लाची साङ्री सांसद कादेसे बारा जितपुर सिमाराला सोम धिङला जाजाकोला गरिमा चौधरी थोरी ताबा अपराधला घटनारी सरकारला ध्यान छ्याङना लास्युबान दोषीदा कोङबा कारबाही लाबारी सुङबा मुला सांसद कादेसे जघन्य अपराधला घटनाता जबरजस्ती लासी ढिग्ना लाबा गेजेखेन आलाना दातेला ठिमला संशोधन लासी तासाइनोन कोङबा भीमा कोङबा कारबाही लातोला बिसी सुङबा मुबा सांसद कादेसे याम्बुला शङ्ख मुल्ला घुर्की होस्टेल डी चिबन खाबा दाङला निचुइ नि दिङला बसन्त कला थोकी सिबा घटनाला ताम्रिन सरकारला ध्यान छेङना लाबान च्याबा साईबारी सुङबा मुला सांसद कादेसे ह्युल्ला लानन घ्लारी भाल लुइजे लामा लानन मिनी कादेदा समस्या ताबा मुला कादे दिमथेमे कादे धातेनोन जोखिम पुइसी चिबन खाबा मुला चुराङबा घ्लारी चिबन खाबा कादेदा सुरक्षित घ्लारी भोर्सी थानबारी सरकारदा मुइजेन लासियुबा मुला नोरब्लोन डाक्टर स्वर्णिम वाग्लेसे बेङथेन वित्तीय घेन्दुन सेङबा कादेला अयोग्यता सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैङ्क आइन्डी जेखेन थानमा ठिमरिन समस्या थोनबारी खाम्बा ताबासे बेङथेन वित्तीय घेन्दुनला एन्डिन स्पष्ट व्यवस्था लातोला बिसी सुङबा मुला नोर समितिला तिनीला चिसाङ्री नेपाल राष्ट्र बैङ्क सोमछा संशोधन विधेयक 2083 थोला काठुरी नोरब्लोन वाग्लेसे सम्बन्धित विषय सम्बन्धित ठिमरिन संशोधन तातोला बिची सुङबा खिन्ला प्रतिनिधि सभाला सानाम थेन प्राकृतिक स्रोत समितिरी मानव सेम च्यान धन्द व्यवस्थापनला ताम्री काठी ताबा मुला समितिला तिनीला चिसाङ्री सानाम रिथेन पर्यावरण ब्लोन खाङसे शोभा मानव सेम च्यान धन्द व्यवस्थापन प्राविधिक घेदलसे अध्ययन लबा प्रतिवेदन थान्बा मुला प्रतिवेदनला अनुसार ह्युल नाङला रि थुम्री ला घिक्से तोङ चुइनी वाला माकर मुला प्राविधिक घेदलसे गोर ब्लिची ब्ली पालिकारी लाबा अध्ययन ग्याम गाचुई सोम प्रतिशत भालिरी माकर्चे क्षति शोभा ओन्बा मुला प्रतिनिधि सभाला पूर्वाधार विकास समितिला चिसाङ्री सांसद कादेसे मोक्युल अध्ययन थेन दिगो नीतिला आधारी निजी थुम्ला पूर्वाधार विकासला परियोजना कादेरी थन्दोला बिसी सुङबा मुला समितिला तिनी सिंहदरबारी चिबा चिसाङ्री सांसद कादेसे फोहोर व्यवस्थापन ऊर्जा जलविद्युत राङबा थुम्री निजी थुम्ला पो लेना लाबारी ठिमरिन सुधार लातोला बिसी सुङबा मुला धार्मिक थिएन पर्यटकीय ग्ला बाजुराला बढी मालिका थुम्री 4G सेवा तिबा मुला नेपाल टेलिकम से बढी मालिका थुम्री 4G सेवा तिबा छ्याम तिनी हेन्से फेरी मोबाइल थिएन इन्टरनेट सेवा सेङबा मुला सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे भर्चुअल ग्याम सेवाला ठोङसेङ लासिबान दुर्गम ग्लाला मिनिदा सरकार संचारला पो ग्याम सरकार से थारेङ आथानबा बिसी सुङबा मुला दूरसञ्चार सेवा धोना लाबारी गे लाबा नेपाल टेलिकमला कर्मचारी हेलिकप्टर ग्याम सामान बोरबारी रो लाबा नेपाली सेना थेन गेरी रो लाबा बढी मालिकाला मुल्मी कादेदा संचार ब्लोन डाक्टर तिमिल सिनासे थुजेछे सुङबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला चोहो रवि लामी छानेसे बहुदल लिछाला सोमची घा दिङला बेथितिला ताम लासी जेखेन दारेमला ग्लेटिम गाछा आनी सुङबान दारेम सोमची घा दिङला योजना बाबारी मियो सदस्य कादेदा सुङबा मुला रासोपाला मियो सदस्य कादेदा भिसी सेङबा निराला नीति घेन्दुन थेन गोबाङ गेखोरी लेङमो थान्छुबान चोहो लामी छानेसे युल्से पिनबा जिम्मेवारी पुरा लाबारी खाम दे बङ लातोला बिची सुङबा मुबा तिलाई ज्याबा लाबारी आखामसम आज्याबा आलाबारिन खामला सुङबान चो लामी छानेसे सुदे लाबारी खाम्बा जा याङ थेन बङ तोला बिसी सुङबा मुबा चो लामी छानेसे युल बाला लोलो लोलो थुम्ला मिनी पार्टीरी मुबासे युल्ला ध्यान सरकार संसद थेन ग्लेठिम्री मुला रासोपाला लानन जिम्मेवार चु घेरी तादोला बिसी सुङबा मुबा सह व्यवस्था सहकारी संघीय मामिला थिएन सामान्य प्रशासन ब्लोन प्रतिभा रावल से शुक्ला फाटा आरक्षण ग्याम विस्थापित कादेला समस्या थुम्ना लाबारी योनान आयोग शोभा विशी सुङबामुला तिलमा जोङ प्रशासन घेजाङरी सेङबा गेखोरी लेङमा थान्सिबान ब्लोन रावल से पीडित से पाङबा अनुसार सरकार से आयोग सोसी समस्या थुम्ना लाबा विशी सुङबा हिन्ला समस्या थुम्ना लाबा गे गाछा बोर्सी झिन्बासे ब्रान्ची चिबारी मोइजेन लासिबान ब्लोन रावल से दारेम चुताम किन्सी याम्बुरी खाबारी आतो बिसी सुङबामला चुराङलासिन ब्लोन रावल से कञ्चनपुरला कृष्णपुर शुक्ला फाटा बेल डाँडी भीमा दत्त थेन दोधारा चाँदनी नगरपालिकाला स आरेबा मिनी कादे थेन रूपतासी सरकार से लाल पूर्जा पिनबा ताबासे ढुक्क तासी चिबारी मोइजेन लासिबामुला री सानाम थेन पर्यावरण ब्लोन गीता चौधरी से टिकापुर घटना थेन थुइबा लाल आयोगला प्रतिवेदन सार्वजनिक लाबा बिसी सुङबा मुला थारू कल्याणकारिणी सभासे सेङबा गेकोरी लेङमो थान्सिबान ब्लोन चौधरी से टिकापुर घटनाला ताम्री सत्य तथ्य सार्वजनिक लासी समस्या थुम्ना लातोला बिसी सुङबा मुबा थारू कल्याणकारिणी सभासे दिङे दाङसे भदौ निस्ला कुनो टिकापुर विद्रोह दिन्छेनला रूप्री लोलो लोलो गेखोर सेङसी खाबा मुला तामाङ स्रष्टादा डेन खाबा पुस्तादा थाम्गे ज्ञान विवाह तामदा किन्सी नेपाल तामाङ घेदुङ संघीय गे समिति नेपाल तामाङ रिमठिम गेन्दुन घेदुङ थेन झ्याम्याङ लामा प्रतिष्ठान डिक्सी तिलमा याम्बुरी गेखोर सेङबा मुला तामाङ रिमठिम खेन्पो झ्याम्याङ लामाला ग्यार्जा गिक्से निस्सा ढान दिन्छेन थेन वाई गोपा गोपाल योन्जनला ब्रेचुई सोम्छा केवासाङ दिन्छेन लाप्सरी याम्बुला चुच्चे पाटिरी मुबा नेपाल तामाङ घेदुङरी सेङबा गेखोरी सङ्गीतकार वाई ब्रिखेन थेन वाई कोबा चन्द्र कुमार धोङदा ढेन लाबा मुबा गेखोरी नेपाल तामाङ सांस्कृतिक घेदुङला चो छेवाङ तेन्जिङ लामासे झ्याम्याङ लामासे तामाङ रिमठिम दा सोना लाबान आर्को पुस्तारी धोना लासुबा गेदा नेबारी आखाम बिसी सुङबा मुबा गेखोरला ग्रेन ढोन्पो नेपाल तामाङ घेदुङला चोहो रामकृष्ण ब्लोन्से तामाङसे राङला ग्योई रिमठिम थेन ङोसेना लाबारी बङ लातोला सुङबान दाते घेदुङसे घेदुङदा मोकोनला हिन्ला भिबा मान्ना लाबा सोबारी गे लाबान मुलाबिसी सुङबा मुबा गेखोरी मानव शास्त्री डाक्टर मुक्ता सिंह थोकर रिमठिम खेन्पो बुद्धि तामाङ ग्योई खेन्पो अजितमान तामाङ राजेन्द्र थोकर तामाङ थेन पत्रकार कुमार यात्रु तामाङसे कार्यपत्र थान्सिबा मुबा रोङसा ब्लोन सिचिर खनालचु भदौ चुई भ्लिला कुनो सोम सदस्य नेपाली मुल्मी थेत्माला गोबाङ लाबान सर्बियाला ग्याल्सा बेल ग्रेट निस्युबा ताबा मुला असंलग्न आन्दोलन नाम ला ग्रेन स्तरीय ह्वाल्डी पो किनबारी रोङसा ब्लोन ओजा वाना निस्युबारी माइबा हिन्ला बिची रोङसा ब्लोन खाङसे पाङबा मुला सर्बियाला ग्याल्सा बेल ग्रेट रि चु भदौ चुई गा थेन चुई ढुला कुनो ग्रेन स्तरीय ह्वाल सेङबान मुला जाम्बुलिङला ग्रेन ग्लिन ग्लिङ गाङ ज्योमो लुङमा क्रेबा कादेला पोदा कोङबा सोबारी पर्यटन रिमठिम सुधार लातोला बिसी पाङबा मुला सगरमाथा आरोही सङ्ला निचुई घाँछा दिन्छेन लाप्सर्दी सेङबा गेखोरी ठिम्दा दुई अनुसार सोबान आरोही मैत्री सोदोला बिसी पाङबा मुला गेखोरी प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पासे पर्यटन थुम्दा दुई अनुसार सोबारी थिएन क्रेबा कादेला पोदा कोङबा सोबारी दातेला पर्यटन ठिम्री सुधार लातोला बिसी सुङबा मुला नेपाल पर्वतारोहण सङ्घ एनएमएला चोहो फुर ग्याल्जे शेर्पासे पर्वतीय पर्यटनला विकास तासाम जेखेन युल्ला विकास ताबारी खामला बिसी सुङबा मुला लामखुट्टेसे जीमा कोबा जापानिज इन्सेफलाइटिस जेई ह्याम कोबा थेन सिवा लेवान निवासे चु ग्याम सोबारी परिवार कल्याण महाशाखासे मोकोन्दा मोइजेन लाबा मुला लुई सेवा विभागला परिवार कल्याण महाशाखाला प्रतिवेदन अनुसार युल्ला गोर निचुई गा जोङला गाचुई कु सदस्य थारी मेन्दो ब्रेचुई मिनिरी जापानिज इन्सेफलाइटिस ह्याम ग्याम आखाम्बा ताबा मिनी स्यापा मुला तिनी कागुर्गी छिपन महाशाखासे पुष्टि ताबा मिनी कादेरी ब्रेचुई कु प्रतिशत से जापानिज इन्सेफलाइटिस ह्याम विरुद्धला खोप आपिन बास्यापामुला दाते धोना जापानिज इन्सेफलाइटिस ह्याम ग्याम मेन्दो निचुई गिक मिनी सी बामुला चु ह्याम ग्यागार थुम्री जेखेन आताना इलाम काभ्रे फलाञ्चोक याम्बु सिन्धुली सुर्खेत राङबा पहाडी जोङरिन स्यापा मुला बिसी प्रतिभेदन से पाङबा मुला चु ह्याम संक्रमण ताजी विषाम छवा खाबा थोबो सुखाबा डानबारी आखाम्बा राङबा लक्षण मराङबा मुला चुराङबा लक्षण मराङसाम खाम्दे योना ङामला लुई घेन्दुन थेन अस्पताल डी भोरबारी महाशाखा से मोइजेन लाबा मुला जापानिज इन्सेफलाइटिस ग्याम सोबारी लामखुट्टे ग्याम जीबारी सोदोला पाङबान ह्याम ग्याम सुरक्षित ताबा चुनोन गोर्की ज्याबा ग्याम हिन्ला बिसी लुई कर्मी कादेसे पाङबा मुला उदयपुरला बेलका नगरपालिका गा जहडा ला मदन भण्डारी लोकमार्गारी लोफखाङला बस्थेन अटो ठोकमा मेन्दो नि मिनी सिबा मुला बिसामा मेन्दो सोम घाइते ताबा मुला तिनी सियोरी सुपाडे ग्याम लाल बजार ग्यार निबान लाबा अटो थेन लाल बजार ग्याम सुपा डोल क्यार खाबन लाबा सफल आदर्श इङ्ग्लिस बोर्डिङ लोफखाङला बस ठोक्सी दुर्घटना ताबा मुबा दुर्घटना रि अटो रि सेङबा गा मेन्दो गा मिनी घाइते ताबा मुला घाइते कादेरी बेलका नगरपालिका गाला सोमची ब्ली दिङला मन्दिरा मगर थेन अर्को मेन्दो गिक जामे कोलाला मन लबन लमा शिवा मुला बिसी जोङ प्रहरी गेजाङ उदयपुर से पाङबा मुला स्याङ्चु बन मुबा सानगिर जिन्जी थ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
1: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ बच्ने उपायहरू लेकतिर पानी परे नपरेको याद गर्ने खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने त्यहाँ वस्तुभाव नचराउने बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने
3: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन् त्यसैले विपदबारे सचेत बनौ विपदबाट जोगिन पूर्व तयारी गरौं जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब 5:45 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका बाल गीतहरू पहिलो गीत सुनाउँछौँ पूर्ण लक्ष्मी महर्जन र राधिका भण्डारीको स्वर सुनिल संगमको रचना हो भने जुगल डङ्गलको सङ्गीतमा

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो दर्शना महर्जनको स्वर, राजेन्द्र श्रेष्ठको रचना र संगीतमा रहेको बाल गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बाल गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ। निमेश भण्डारी, कुसुम लामा र साथीहरूको स्वर, पूर्णचन्द्र घिमिरेको रचना हो भने डाक्टर निरञ्जन भण्डारीको संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो अनिसा बस्नेतको स्वर, बसन्ती लामाको रचना र संगीतमा रहेको बालगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू। बालगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ। लक्ष्मी खतिवडा र सानु थापाको स्वर, वीरेन्द्र पाठकको रचना हो भने शान्तिराम राईको संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो सरोज परियारको स्वर रत्न निधि रेग्मीको रचना हो भने रायनको संगीतमा रहेको बालगीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौ। स्मृति परियारको स्वर सुनाउँछौ। भरत बमजनको रचना हो भने पूर्ण परियारको संगीतमा। यो गीत सुनिसकेपछि ठिक 5:45 बजे उर्दू भाषामा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

ये रेडियो नेपाल है, हफीज़ खान से उर्दू में ख़बरें सुनिए। ऐवानी नुमाइंदगान के आज के इजलास में अरकान पार्लियामान ने ज़िला बारा जीतपुर सिमरा की 3 साल बच्ची गरिमा चौधरी के साथ संगीन जुर्म करके कत्ल कर दिए जाने के मौजू की जानिब हुकूमत की तवज्जो मबजूल कराते हुए मुजरिम पर सख्त कार्रवाई का मुतालबा किया है। अरकान पार्लियामान ने संगीन जराइम के वाकयात को ज़बरदस्ती या दबाव डालकर फरीकैन के दरमियान इत्तफाक करने की बजाय मरवजा कानून में तरमीम करके ही सही इंतहाई सख्त सज़ा को यकीनी बनाने का मुतालबा किया। उसी तरह सप्तरी में 2 साल बच्ची का कत्ल अपने एक ख़ानदान के फ़र्द ने करने के मौजू की जानिब हुकूमत की तवज्जो मबजूल कराते हुए अरकान पार्लियामान ने रोज़ाना पेश आ रहे ऐसे वाक़ात से बेटियाँ घर स्कूल और माशरे में ही गैर महफूज होने की जानिब भी हुकूमत की तवज्जो मबजूल कराई है। उसी तरह अरकान पार्लियामान ने काठमांडू के शंखमूल में रहे एक हॉस्टल में रह रहे दांग के 22 साल बसंत कलाथोकी की मौत के वाक़े की जानिब भी हुकूमत की तवज्जो मबजूल कराई है। वज़ीर मालियात डॉक्टर स्वर्णिम वागले ने कहा है कि बैंक और मालियाती इदारों को चलाने वालों की नाअहली से मुतालिक इंतजाम सिर्फ नेपाल राष्ट्र बैंक जवाबित में शामिल करने से कानूनी इख्तलाफात महसूस होने की वजह से बैंक और मालियाती इदारों से मुतालिक जवाबित बाफिया में ही इससे मुतालिक वाज़ह बंदोबस्त किया जाना चाहिए। मालियाती कमेटी के आज के इजलास में नेपाल राष्ट्र बैंक से मुतालिक 3रा तरमीमी बिल 2083 पर दफावार मशावरत के दौरान वज़ीर मालियात वागले ने कहा कि मुतालिका मौजू को उससे वाबस्ता जवाबित में ही मुखातिब किया जाना चाहिए। उन्होंने बताया कि बाफिया से मुतालिक इंतजाम में तरमीम के लिए वजारत मालियात, वजारत कानून इंसाफ और पार्लिमानी उमूर को तजवीज़ भेज चुकी है। साथ ही उन्होंने बताया कि चंद नेपाल आइन में तरमीम के लिए बने बिल के ज़रिए बाफिया की दफ़ा 18 की जली दफ़ा 1 के डॉ में ज़रूरी तरमीम के अमल को आगे बढ़ाया गया है। वज़ीर ख़ारजा शिशिर खनाल इसी भादो 14 गते 3 रुकनी नेपाली वफ़द की क़ियादत करते हुए सर्बिया के दारुल हुकूमत बलग्राद की जानिब रवाना होंगे। वज़ारत ख़ारजा के मुताबिक नावाबिस्ता एहतजाज के आला सतह मेमोरियल इजलास में शामिल होने के लिए वज़ीर खनाल उस जानिब रवाना होने जा रहे हैं। सर्बिया के दारुल हुकूमत बलग्राद में इसी भादो 15 और 16 गते आला सतह मेमोरियल इजलास मुनक़िद होने जा रहा है। राष्ट्रीय स्वतंत्र पार्टी के सदर रबी लामी छाने ने कसीर जमाती निज़ाम के बाद के 35 साल तवील लाकानूनीत की बात करने से सियासी सफ़र मुकम्मल नहीं होने की बात बताते हुए आइंदा 35 सालों का मंसूबा पेश करने के लिए मरकजी अरकान को हिदायत की है। राष्ट्रीय स्वतंत्र पार्टी के मरकजी अरकान को निशाना बनाते हुए गुज़श्ता शनिचर और आज के लिए तय किए गए पॉलिसी तंजीम और क़्यादत मौजूआती प्रोग्राम के तहत पहली किस्त का अख्ताम करते हुए सदर लामी छाने ने सौंपी गई मुल्की जिम्मेदारियों को पूरा करने में खरा उतरने की ज़रूरत पर जोर दिया। आम शहरियों ने मुकम्मल एतमाद के साथ राष्ट्रीय स्वतंत्र पार्टी को एक बड़ी पार्टी के तौर पर कायम करने का तज़किरा करते हुए सदर लामी छाने ने इस बात पर जोर दिया कि अवाम की तवक्कात को पूरा करने में सबका अज़्म होना चाहिए। सदर लामी छाने ने इस बात पर भी जोर दिया कि मुआशरे के मुख्तलिफ शोबों की शख्सियात पार्टी से जुड़ने के बाइस पूरे मुल्क की तवज्जो हुकूमत, पार्लियामेंट और सियासत पर मरकूज़ रहने की वजह से राष्ट्रीय स्वतंत्र पार्टी को ज़्यादा जिम्मेदार बनने की ज़रूरत है। वज़ीर अराजी बंदोबस्त कोऑपरेटिव वफाकी उमूर और अमूमी इंतज़ामिया प्रतिभा रावल ने कहा है कि शुक्ला फाटा नेशनल पार्क की वजह से बेघर होने वालों के मसाइल के हल के लिए जल्द ही एक कमीशन तश्कील में आएगी। गुज़श्ता रोज़ ज़िला इंतज़ामिया दफ्तर में शुक्ला फाटा नेशनल पार्क से बेघर होने वालों के जलसे से ख़िताब करते हुए उन्होंने कहा कि मुतासरीन के मुतालबात के मुताबिक हुकूमत कमीशन तश्कील देकर मसले को हल करेगी। मसाइल के हल का अमल शुरू हो चुकने की वजह से सब्र रखने की अपील करते हुए उन्होंने कहा कि अब अपने मुतालबात को लेकर काठमांडू के चक्कर लगाने की ज़रूरत नहीं पड़ेगी। वज़ीर ज़राअत और जंगलात व माहौलियात गीता चौधरी ने टीकापुर वाक़े से मुतालिक लाल कमीशन की रिपोर्ट मंजर आम करने के अज़्म का इजहार किया है। थारू फलाही इजलास के जरिए गुज़श्ता रोज़ काठमांडू में अहतमाम करदा प्रोग्राम में बोलते हुए वज़ीर चौधरी ने कहा कि टीकापुर वाक़े के मौजू के हक़ायक मंजर आम करके मुनसिफाना तौर पर हल तलाश करने की ज़रूरत है।
مچھروں کے کاٹنے سے پھیلنے والی جاپانیز انسیفلائٹس جے ای کے انفیکشن اور اموات کی تعداد میں اضافے کے باعث اس کے خطرے سے چوکنا اور محفوظ رہنے کی خاندان فلاحی عظیم شاخ نے سب سے اپیل کی ہے۔ محکمہ طبی خدمات کے تحت خاندان فلاحی عظیم شاخ کی آخری رپورٹ کے مطابق ملک کے 25 اضلاع میں 59 مقامی سطحوں کی لیبارٹریوں سے جاپانیز انسیفلائٹس کی تصدیق ہونے والے 80 مریض پائے گئے ہیں۔ عظیم شاخ نے آج ایک بیانیہ جاری کرتے ہوئے یہ جانکاری دی ہے کہ تصدیق شدہ مریضوں میں سے 86% مریضوں نے جاپانیز انسیفلائٹس مخالف جے ای ویکسین نہیں لگائی ہے۔ جے ای متاثرین میں سے اب تک 21 افراد کی موت ہو چکی ہے۔ تیز بخار، سر درد، بے ہوشی، جھٹکے لگنے یا حس میں تبدیلی جیسی علامتیں ظاہر ہونے پر گھریلو علاج میں وقت برباد کیے بغیر علاج کے لیے فوراً نزدیکی طبی ادارے میں جانے کی اپیل بھی عظیم شاخ نے کی ہے۔ محکمہ کے مطابق جاپانیز انسیفلائٹس سے بچنے کا سب سے مؤثر طریقہ مچھروں کے کاٹنے سے خود کو محفوظ رکھنا ہے۔ ایوانی نمائندگان کی زراعت اور قدرتی وسائل کمیٹی میں انسان اور جنگلی جانوروں کے درمیان کے تصادم کے موضوع پر مشاورت ہوئی ہے۔ کمیٹی کے آج کے اجلاس میں وزارت زراعت اور جنگلات و ماحولیات کے ذریعے تشکیل کردہ انسان اور جنگلی جانوروں کے درمیان کے تصادم کے بندوبست پر ٹیکنیکل ٹاسک فورس کی مطالعاتی رپورٹ پیش کی گئی۔ رپورٹ کے مطابق ملک بھر کے جنگلی علاقوں میں 112,000 بندر رہتے ہیں۔ ٹیکنیکل ٹاسک فورس کے ذریعے 44 پالیکاؤں میں گئے مطالعے کی رپورٹ میں 53% کھیت بالیوں کو بندروں نے نقصان پہنچانے کا تذکرہ ہے۔ اسی طرح مطالعاتی ٹاسک فورس نے نیپال میں پائے جانے والے مختلف 4 اقسام کے بندروں میں سے سرخ رنگ کے بندر زیادہ حملہ آور ہونے کا تذکرہ کرتے ہوئے اس پر قابو پانے کی تجاویز بھی دی ہیں۔ ایوانی نمائندگان کے تحت مادی بنیادی ترقیاتی کمیٹی کے اجلاس میں ارکان پارلیمان نے بین الاقوامی مطالعات اور پائیدار پالیسی کی بنیاد پر نجی شعبے کو مادی بنیادی ترقیاتی منصوبوں میں شریک کرنے پر زور دیا ہے۔ کمیٹی کے آج سنگھ دربار میں منعقدہ اجلاس میں ارکان پارلیمان نے کہا کہ کچرا بندوبست، توانائی اور پن بجلی سمیت کے شعبوں میں نجی شعبوں کی شراکت داری بڑھانے کے لیے قانونی اصلاحات کی ضرورت ہے۔ ضلع سلو کھمبو سے منتخب رکن پارلیمنٹ پرکاش سنگھ کارکی نے اعلان کیا ہے کہ وہ بطور رکن پارلیمنٹ حاصل ہونے والی تنخواہ اور مراعات کو ذاتی استعمال میں خرچ کرنے کی بجائے ضلع کے تعلیمی اور طبی شعبے میں لگائیں گے۔ رکن پارلیمنٹ کارکی نے ایک پروگرام میں بتایا کہ انہوں نے اپنی تنخواہ اور مراعات کی رقم ایک الگ بینک کھاتے میں جمع کرنا شروع کر دیا ہے۔ ادے پور کے بیلکا نگر پالیکا وارڈ نمبر 5 جہڑا واقع مدن بھنڈاری شاہراہ میں اسکول بس اور ایک آٹو رکشہ باہم ٹکرا جانے سے 2 افراد کی موت ہو گئی ہے جبکہ 3 افراد زخمی ہوئے ہیں۔ آج صبح سپاڑے سے لال بازار کی جانب جاتی ہوئی آٹو اور مخالف سمت سے آتی ہوئی سفل آدرش انگلش بورڈنگ اسکول کی بس باہم ٹکرا کر پیش آئے اس حادثے میں پڑ کر آٹو میں سوار 5 افراد زخمی ہو گئے تھے۔ ضلع پولیس دفتر ادے پور کے مطابق زخمیوں میں سے بیلکا نگر پالیکا وارڈ نمبر 5 کی اندازن 34 سالہ مندرا مگر اور ایک شناخت نہیں ہو سکی خاتون کی علاج کے دوران موت ہو گئی۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। कोशी प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत पाउनु भएको हो। प्रस्तावको विपक्षमा 22 मत खसेको छ। चारजना सांसदहरू तटस्थ रहनुभयो। बैठकमा 83 सदस्य उपस्थित हुनुहुन्थ्यो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठनका लागि सिफारिस गरिएको छ। नेपालको संविधान बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्री परिषदको कार्यविभाजनसहित मन्त्री परिषद पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट 3 नयाँ मन्त्री नियुक्त गरी मन्त्री परिषद पुनर्गठन गर्न सिफारिस गरिएको छ। नयाँ नियुक्त भएका दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुष्मालाई कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्री सहित 4 नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट 3 र जनता समाजवादी पार्टी नेपालबाट 2 मन्त्री रहने गरी भएको सहमति अनुसार मन्त्री परिषद पुनर्गठन गर्न लागि हो। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। सो क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चार आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय र सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट टावर निर्माणका लागि बढीमालिका क्षेत्रमा खटिएका कर्मचारीसँग सेवा सञ्चालनको अवस्था र त्यहाँको कठिनाईबारे उहाँले जानकारी लिनुभयो। भिडियो संवादका क्रममा सहायक प्राविधिक अधिकृत माधव बुढाथोकी, इन्जिनियर सुदर्शन आचार्य, सिभिल इन्जिनियर दीपक राज भट्ट लगायतका प्राविधिकले टावर स्थापना तथा सेवा सञ्चालनका क्रममा भएका कामबारे जानकारी गराउनु भएको थियो। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत राप्ती आँखा अस्पताल अन्तर्गत सञ्चालित अस्पतालले वार्षिक रूपमा 3,00,000 बढी सेवाग्राहीको आँखा परीक्षण गरिसकेको छ। अस्पतालले गत आर्थिक वर्षमा 14,477 मोतीबिन्दु र 3,655 अन्य शल्यक्रिया गरेको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभयो। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 अस्पताल र विभिन्न उपचार केन्द्र मार्फत 2,40,259 आँखा तथा 14,477 कानको उपचार सेवा दिइएको छ। त्यस्तै 75,955 चस्मा जाँच गरेकोमा 39,586 चस्मा लगाउन अस्पतालले सिफारिस गरेको छ। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती अस्पतालसँगै बहादुरगंज, कपिलवस्तु, सल्यान, रुकुम पूर्व, कोइलावास, घोराही, रुकुम पश्चिम र रोल्पाको सुलीचौर सर्जिकल सेन्टरमा सञ्चालनमा छ। ज्येष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालगञ्जमा दौडिन्छन् हजुरआमा कार्यक्रमको 2 संस्करण सुरु हुने भएको छ। नेपालगञ्जको दैनिक नेपालगञ्जको प्रकाशन संस्था, सम्यक हब मिडिया प्राली र नाटा बाँके च्याप्टरद्वारा यही भदौ 21 गते सुरु हुने कार्यक्रमले समाजका अघिल्लो पुस्ता र युवा पुस्ता बीचको सम्बन्धलाई थप आत्मीय र सुदृढ बनाउने विश्वास गरिएको छ। दौडिन्छिन् हजुरआमा कार्यक्रम ज्येष्ठ महिलाको शारीरिक सक्रियता, आत्मविश्वास, सामाजिक सहभागिता र मनोसामाजिक खुसी प्रवर्धन गर्ने सामाजिक अभियानका रूपमा अघि बढाइने जनाइएको छ।
पर्यटन व्यवसायले नेपालगञ्ज, पोखरा, नेपालगञ्ज, जनकपुर लगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर नियमित तथा प्रभावकारी उडान गर्न आग्रह गरेका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा बाँके च्याप्टरले आफ्नो सातौं स्थापना दिवसका अवसरमा सात बुँदे घोषणा पत्र जारी गर्दै यसबाट यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिने उल्लेख गर्दै बाँके तथा आसपासका गन्तव्यलाई धार्मिक गन्तव्यलाई एक आपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणा पत्रमा जनाइएको छ। र बाजुराको सरकारी टोली धार्मिक तथा पर्यटकीय तीर्थस्थल बडीमालिकामा मुख्य पूजाका लागि आज पूजा सामग्री सहित बडीमालिकातर्फ प्रस्थान गरेको छ। सदरमुखाम मार्तडी स्थित मालिका मन्दिरमा पूजाआजा र सुरक्षाकर्मीको सलामीपछि सरकारी टोलीको औपचारिक तीर्थयात्रा सुरु भएको हो। बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख डिएसपी शैलेश्वरी बोहरा लगायत सहभागी टोलीलाई बाजागाजा र फुलमाला सहित विदाई गरिएको बडीमालिका विकास समितिले जनाएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार प्रहरी प्रमुखको नेतृत्वमा सरकारी टोली बडीमालिका प्रस्थान गरेको हो। बडीमालिकामा भक्तजनको चाप बढेसँगै सुरक्षा व्यवस्था पनि मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो। बडीमालिका र बुढीनन्दा दिदी बहिनीका रूपमा पूजिने भएकाले दुवै शक्तिपीठमा भदौ 11 गते मुख्य पूजा हुने गर्दछ। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केभ्रीपछि नै बालबाटिका कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि 6:40 सुन्नुहुनेछ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि यहाँहरूलाई सुनाउनेछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीत सुनिसकेपछि आप्रवासन संवाद कार्यक्रम प्रस्तुत गर्नेछौँ। करिब राति 9 बजेसम्म ठिक 9 बजे समाचार सुन्नुहुनेछ। राति 9 बजेको समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। करिब राति 10 बजेसम्म ठिक राति 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण नियमित कार्यक्रमहरू यहीँ पुरा हुनेछन्। तर राति 11 बजेको समाचारपछि पनि हाम्रो रात्रिकालीन प्रसारण भने जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

नमस्कार, हार्दिक स्वागत गर्दछौ बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्यारा भाइ बहिनीहरू, तपाईँ सन्चै अनि आरामै हुनुहुन्छ नि? आज सोमबारको यो साँझ तपाईँहरूलाई पुनः हार्दिक स्वागत गर्दै तपाईँहरूको आफ्नै प्रिय कार्यक्रम बालबाटिका लिएर हामी उपस्थित भइसकेका छौँ। आजको बालबाटिका कार्यक्रममा हामी एकजना बहिनीसँग विशेष कुराकानी गर्दैछौँ, तर यो कुराकानी भन्दा अगाडि सदा झैँ एउटा बाल गीत सुनाएर तपाईँलाई मनोरञ्जन गराउनेछौँ। त्यसपछि भने हामी बहिनीसँग गरिएको कुराकानी तपाईँलाई सुनाउन आउनेछौँ।

0: तपाईँलाई बालबाटिका कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
1: नमस्ते, मेरो नाम चन्दा मिस्त्री हो अनि म चाहिँ यहाँ काठमाडौँ नयाँ बानेश्वरमा बस्छु। अनि म चाहिँ श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा 8 कक्षामा अध्ययनरत छु।
0: यो विद्यालयको ठेगाना पनि बताइदिनु न, कहाँ पर्छ होला?
1: यो विद्यालय चाहिँ नयाँ बानेश्वर शान्तिनगर 31 पर्छ।
0: तपाईँ बस्ने कहाँ भन्नुभयो?
1: म चाहिँ आलोकनगरमा बस्छु।
0: तपाईँको स्थायी घर चाहिँ कहाँ हो?
1: मेरो स्थायी घर चाहिँ झापा कमल गाउँपालिका 1 हो।
0: हजुर, झापाबाट काठमाडौँ आएर पढ्दै हुनुहुन्छ?
1: हजुर।
0: तपाईँले पढ्दै गरेको विद्यालयको शैक्षिक अवस्था कस्तो छ? तपाईँले त्यहाँ पढ्दाखेरि कुन विषयलाई चाहिँ अलि बढी प्राथमिकता दिनुहुन्छ?
1: मलाई चाहिँ सबै विषय सजिलो नै लाग्छ। अनि पहिला पढेको विद्यालय भन्दा चाहिँ मैले त्यो स्कुलमा चाहिँ एउटा नयाँ विषय पाएको चाहिँ त्यो नेपाल भाषा भन्ने। यो चाहिँ काठमाडौँको पुरानोदेखि बसोबास गरिरहेको चाहिँ यो नेवार समुदायको भाषा सिक्नु परेको कारणले चाहिँ मलाई चाहिँ यसमा एकदमै धेरै रुचि भएका कारणले चाहिँ मैले यो विषयलाई चाहिँ होइन एकदमै रुचिका साथ पढ्ने गर्छु। अनि सबै विषय चाहिँ मलाई सजिलो लाग्छ, सबै विषयमा रुचि पनि छ मलाई, त्यस्तो गाह्रो भन्ने चाहिँ केही पनि छैन। अनि हामीलाई पढाउने टिचरहरू पनि एकदम फ्रेन्डली टाइपको हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ एकदम राम्ररी केही बुझेको छैन भने उहाँले हामीले यदि क्वेसन सोध्यौँ भने पनि उहाँले त्यो क्वेसनको एन्सर बरु 10 हुन्छ कि कति पटक हुन्छ उहाँले त्यो दिएर पनि हामीलाई एकदमै मजाले बुझाउनुहुन्छ। र त्यो पढ्ने इन्भाइरोमेन्ट पनि एकदमै शान्त र हामीले एकदमै बुझेका छौँ पढेको।
0: भनेपछि विद्यालयबाट सन्तुष्ट हुनुहुन्छ?
1: हजुर, एकदमै सन्तुष्ट छु म।
0: तपाईँले भन्नुभयो हामीलाई, मलाई सबभन्दा मनपर्ने विषय चाहिँ नेपाल भाषा भन्नुभयो है?
1: हजुर।
0: काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्र रहेका विद्यालयहरूमा नेपाल भाषाको विषय पढाउने गरेको छ त्यो विद्यालयहरूमा। अनि तपाईँले त्यो नेपाल भाषाको विषयमा चाहिँ तपाईँले पढ्दै गर्दा बुझ्नु भएन भने त्यसका भाषाका कुरादेखि लिएर पढाइका कुराहरूमा अर्थ बुझ्नु भएन भने त्यसको सहजीकरणको बाटो चाहिँ कसरी रोज्नुहुन्छ, खोज्नुहुन्छ?
1: हामीलाई चाहिँ पढाउने शिक्षक नेपाल भाषा चाहिँ हामीलाई म्यामले पढाउनुहुन्छ। अनि उहाँले पढाउँदाखेरि चाहिँ त्यो जुन नेवारी शब्द हुन्छ नि त्यो शब्दलाई चाहिँ उहाँले नेपालीमा पनि ट्रान्सलेट गरेर भनिदिनुहुन्छ, त्यो भनेको के हो भनेर एकदमै मजाले बुझाइदिनुहुन्छ। अनि त्यसको शब्दको अर्थहरू पनि बुकमा लेखेको हुन्छ अनि म्यामले त्यो बुझाउँदाखेरि पनि एकदमै मजाले बुझेका हुन्छौँ हामीले। अहिलेसम्म चाहिँ त्यस्तो अप्ठ्यारो परेको त छैन त्यो विषयमा, मलाई चाहिँ एकदमै सजिलो लाग्छ होइन, मनपर्ने विषय पनि भएर होला मलाई एकदमै सजिलो पनि लाग्छ। र यदि अप्ठ्यारो परिहाल्यो भने पनि हामीले म्यामहरूलाई सोद्धाखेरि उहाँले चाहिँ भनिदिनुहुन्छ एकदमै त्यसलाई भित्र इनर मिनिङसित गएर होइन यो भनेको यसरी हो भनेर एकदमै मजाले बुझाइदिनुहुन्छ।
0: सन्ध्या बहिनी, तपाईँ कति वर्ष पुग्नुभयो?
1: म चाहिँ 14 पुगे।
0: तपाईँ घरमा चाहिँ कति घन्टा पढ्ने गर्नुहुन्छ?
1: म घरमा चाहिँ विद्यालयबाट फर्केपछि चाहिँ 1.5 पढ्छु होमवर्क गर्नको लागि।
0: तपाईँलाई पढाइ बाहेक चाहिँ खेलकुदमा चाहिँ के के कुरामा रुचि राख्नुहुन्छ अनि विद्यालयमा हुने खेलकुद गतिविधिहरूमा पनि भाग लिने गर्नु भएको छ?
1: हाम्रो विद्यालयमा चाहिँ यस्तो खेलकुद सम्बन्धी होइन कार्यहरू चाहिँ अब ग्राउन्ड नभएका कारणले अलिक सम्भव देखिँदैन। त्यही पनि यो इन्डोर गेम्सहरू चाहिँ हाम्रो स्कुलमा भइरहेको हुन्छ, त्यसमा पनि अहिले टेबल टेनिस आएको छ अनि त्यो खेल्न एकदमै रमाइलो लाग्छ। हामीले बिस्तारी बिस्तारी सिक्दैछौँ त्यो खेल्न पनि। अनि खेलकुदमा चाहिँ मलाई हरेक खेल राम्रो लाग्छ, म यस्तो खेलकुदको भिडियोजहरू पनि कहिलेकाहीँ हेरिरहेको हुन्छु। र खेलकुदभन्दा बाहेक

0: भन्दा पनि बुझेर कक्षामा पढ्यौँ भने चाहिँ होइन आफ्नै भाषामा आफ्नै शैलीमा लेख्दा पनि त्यो मिल्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: सन्ध्या, तपाईँलाई फुर्सदको समयमा अलिकति मनोरञ्जन लिनुहुन्छ कसरी, अनि मोबाइल टेलिभिजन सामाजिक सञ्जालतिर पनि अलिकति समय दिने गर्नु भएको छ?
0: मोबाइल पनि हेर्छु, त्यति धेरै पनि हेर्दिनँ। त्यो आइतबार अहिले छुट्टी हुन्छ हाम्रो, त्यतिखेर चाहिँ हेर्ने गरेको छ। अनि खाली समयमा चाहिँ मैले अहिले चाहिँ बुन्न सिक्दैछु, क्रोसेटहरू सिक्दैछु, अनि पछि यस्तो चित्रकलाहरू पनि म गरिरहेको हुन्छु। मलाई सृजनात्मक कार्य गर्न एकदमै मनपर्छ, अनि म चाहिँ केही न केही बनाइरहेको हुन्छु घरमा फुर्सदको समयमा, मोबाइलबाट हेरेर हुन्छ कि कसैबाट सिकेर हुन्छ, म त्यस्तो कार्यहरू गरिरहेको हुन्छु।
1: तपाईँको घर परिवारमा कतिजना सदस्य हुनुहुन्छ?
0: म, मम्मी, बाबा, भाइ छन्।
1: रेडियो नेपाल सुन्दैरहनु भएका थुप्रै भाइ बहिनीहरू अहिले तपाईँलाई सुनिरहनु भएको छ, उहाँहरूलाई के सुनाउन चाहनुहुन्छ?
0: मैले चाहिँ यो भन्दा अगाडि कविताहरू तयार पारेको थिएँ, त्यो कविता चाहिँ म अहिले प्रस्तुत गर्न चाहन्छु।
1: हजुर।
0: पहिलो कविता चाहिँ मेरो देशको बारेमा रहेको छ। मेरो देश नेपाल सुन्दर, शान्त र विशाल, हिमालको शिरमा चम्किन्छ चाँदीको उज्याल, सगरमाथा गर्व हाम्रो पहाड हरिया छन्, तराईका फाटामा सुन जस्तै अन्न फलेका छन्, तराईका फाटामा सुन जस्तै अन्न फलेका छन्। विभिन्न जाति भाषा संस्कृति हाम्रो पहिचान, मिलेर बस्नु नै हो नेपालको महान सम्मान। गौतम बुद्धको जन्मभूमि, शान्तिको सन्देश, प्रकृतिको काखमा बसेको प्यारो मेरो देश, प्रकृतिको काखमा बसेको प्यारो मेरो देश। नदी झरना वन र फुलले सजिएको धरती, नेपालप्रति सधैँ रहोस् हाम्रो माया र कीर्ति, नेपालप्रति सधैँ रहोस् हाम्रो माया र कीर्ति। जहाँ गए पनि मनले यही भन्छ विशेष, मेरो मुटु भन्दा प्यारो छ मेरो सुन्दर नेपाल देश, मेरो मुटु भन्दा प्यारो छ मेरो सुन्दर नेपाल देश। यो चाहिँ मेरो देशको बारेमा कविता छ, अनि एउटा आमाको बारेमा पनि मैले कविता तयार पारेको थिएँ।
1: हजुर, त्यो पनि सुनाउनुहोस् न त।
0: आमा, तिमी माया हौ, मेरो जीवनको छाया हौ, दुःख पर्दा साथ दिने, खुसी हुँदा मुस्कुराउने माया हौ। तिम्रो काखमा स्वर्ग भेट्छु, तिम्रो बोलीमा मिठास भेट्छु, आफू दुखी भएर पनि मेरो मुहारमा खुसी देख्छु। तिम्रो माया अमूल्य छ, तिम्रो त्याग अतुलनीय छ, जति टाढा भए पनि आमा मेरो मुटुमा तिमी सधैँ नजिक छौ। आमा तिमी नै हो मेरो संसार, तिमी नै हो मेरो पहिलो प्यार, तिम्रो आशीर्वाद साथमा भए सधैँ उज्यालो हुन्छ मेरो बाटो हजार, सधैँ उज्यालो हुन्छ मेरो बाटो हजार।
1: हजुर, आफैले लेख्नु भएको हो यो कविता?
0: मैले चाहिँ आफ्नो कृतिहरू पनि यसमा राखेको छु, अनि अलिअलि चाहिँ युट्युबहरू, अब यसो एआईहरूको पनि युज गरेको थिएँ।
1: तपाईँ पढाइभन्दा बाहेक अलिक फुर्सद हुनुभयो भने के के गर्नुहुन्छ, के काममा तपाईँलाई काम गरौँ भन्ने इच्छा जागृत हुन्छ?
0: मलाई चाहिँ घरमा अब सक्दोसम्म मम्मीलाई अब घरको काममा सघाउने, अब खाना पकाउन, तरकारीहरू केलाउन, भाँडा माझ्नेदेखि लिएर घर सरसफाइ गर्न, अनि मेरो एउटा सानो भाइ पनि छ, मेरो जिम्मेवारी भनेकै त्यही भाइलाई चाहिँ हेर्ने, अलिक उसमै चाहिँ फोकस हुन्छ।
1: भाइसँग खेल्नुहुन्छ अनि भाइलाई हेर्ने काम पनि गर्नुहुन्छ?
0: हजुर।
1: भाइ सानो हुनुहुन्छ?
0: भाइ भर्खर 4 वर्षको।
1: दिदी र भाइ बिचमा पनि कहिले काहीँ यसो झगडाहरू पनि हुने गर्छ कि गर्दैन?
0: हाम्रो झगडा भन्नाले त्यस्तो त हुँदैन, कहिले काहीँ यसो केही कुरामा मनमोटाव हुन्छ, त्यही पनि एकैछिनमा हामी मिलिहाल्छौँ।
1: सानो हुनुहुन्छ भाइ, भाइलाई माया गर्नुपर्छ है?
0: हजुर।
1: विद्यालयमा पढाइ लगायत अन्य गतिविधिमा विद्यार्थीहरूलाई विद्यालय शिक्षकबाट कस्तो खालको सहजीकरण गरे हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
0: हाम्रो चाहिँ अब सबै कुरा अहिले भइ नै रहेको छ, तर अब ग्राउन्ड नभएका कारणले चाहिँ खेलकुद चाहिँ अहिलेसम्म हाम्रो भएको छैन। त्यसको लागि चाहिँ अलिकति हामीले भनी पनि रहेका छौँ, खेलकुद गरिदिए अझै राम्रो हुन्थ्यो विद्यार्थीहरूलाई, होइन, पढाइको साथसाथै खेलकुद पनि महत्त्वपूर्ण हुन्छ नि त, त्यही भएर हामीले खेलकुदलाई चाहिँ अलिक विशेष रूपमा ध्यान दिएर चाहिँ हामीले विद्यालयलाई पनि भनिरहेका छौँ। अनि हामीलाई हेड सरले पनि भन्नुभयो अब अहिले जमिन छैन, अनि हामीले कुरा मिलाउँदैछौँ, वडालाई पनि भन्दैछौँ, बिस्तारी बिस्तारी तिमीहरूको यो इच्छा पनि पुरा हुन्छ भनेर हामीलाई भन्नुभएको छ।

0: अधिकारको बारेमा तपाईँले कति बुझ्नु भएको छ?
1: बाल अधिकार भनेको चाहिँ बाल बालिकाले पाउनु पर्ने हक अधिकार हो, जसमा चाहिँ बाल बालिकाले पढ्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ, अनि पछि खान लाउन पाउनुपर्छ। यसमा आफ्नो कर्तव्य पनि हुन्छ।
0: सन्ध्याले फुर्सदको समयमा विद्यालयबाट शैक्षिक भ्रमण लगायत कुनै सम्झना योग्य ठाउँमा चाहिँ भ्रमण गर्ने अवस्था पनि प्राप्त गर्नु भएको छ कि छैन?
1: हामीले त्यस्तो पनि प्राप्त गरेका छौँ। अस्ति नै पनि हामीले त्यो एजुकेसनल टुर भनेर चाहिँ हामी गोदावरी पनि गएका थियौँ। हामी गोदावरी जाँदाखेरि चाहिँ एजुकेसनल टुरमा गएको थियौँ। त्यहाँनिर चाहिँ एकदम डिफ्रेन्ट डिफ्रेन्ट टाइप्सको प्लान्ट्सहरू देखेर हामीले एउटा एजुकेसन पनि पाएका थियौँ। साथै हामीले साथीभाइहरूसित रमाइलो पनि गरेका थियौँ। शिक्षकहरू मिलेर, साथीभाइहरू मिलेर विद्यालयदेखि हाम्रो सन्तानेश्वर महादेव मन्दिर गयौँ सुरुमा, त त्यहाँनिर पनि अवलोकन गरेर दर्शन गरेर अनि पछि हामी गोदावरी गएका थियौँ। त्यहाँनिर हामीले भ्रमण गरिसकेपछि चाहिँ फेरि खाजाहरू खाएर हामी फर्किँदाखेरि चाहिँ एकदमै धेरै नयाँ नयाँ कुराहरू सिकेका थियौँ र एकदमै रमाइलो भएको थियो। हाम्रो त्यो अनुभव चाहिँ एकदमै रमाइलो लागेको थियो मलाई।
0: हजुर, सन्ध्याको भविष्यको लक्ष्य के छ? के योजना बनाउनु भएको छ? के बन्छु भनेर सोच्नु भएको छ?
1: म चाहिँ कर्पोरेसन लयर बन्छु भनेर सोचेको छु।
0: तपाईँको लक्ष्य अनि योजना चाँडै पुरा होस्, हाम्रो तर्फबाट धेरै धेरै शुभकामना।
1: हजुर, धन्यवाद।
0: अनि तपाईँका मन मिल्ने साथी कतिजना हुनुहुन्छ?
1: मेरो मन मिल्ने साथी त कक्षामा सबैजना छन्। सबैले आफूलाई दुःख पर्दा, सहयोग चाहिएको बेला एकदमै फ्रेन्डली भएर उनीहरूले हेल्प गर्छन् होइन, आफ्नो जस मनको कुराहरू बुझिदिन्छन्, सपोर्ट गर्छन्। यदि मैले केही कुरामा भाग लिन चाहेको छु भने पनि होइन, तिमीले सक्छौ, तिमी गर, तिमीले अवश्य नै सफलता पाउँछौ भनेर उनीहरूले एकदमै हेल्प गर्छन् र मलाई एकदमै खुसी लाग्छ। म आफूलाई एकदमै भाग्यमानी पनि ठान्छु, किनभने त्यस्तो साथी पाउनु भनेको त एकदम भाग्यको कुरा हो।
0: सन्ध्या कक्षाको प्रथम भएर पनि होला धेरै साथीहरूले धेरै कुराहरू सिक्नको लागि पनि साथीहरूले सन्ध्यालाई धेरै मन पराउनुहुन्छ हो?
1: हजुर, हामी सबैजना मसित बोलिरहेका हुन्छन्, उनीहरूलाई गएको प्रश्न सोधिरहेका हुन्छन् र म पनि आफूलाई जानेको कुराहरू उनीहरूलाई भनिरहेको हुन्छु।
0: सन्ध्या, तपाईँलाई खाना चाहिँ विशेष गरेर के मनपर्छ? बाहिरको कुराहरू कुरकुरे चाउचाउ कतिको खाने गर्नुहुन्छ? घरैसी कुरा सबभन्दा खाने कुरा के हो?
1: म त्यस्तो जङ्क फुड त मैले त्यति धेरै खाँदिनँ। अब महिनामा एक दुईपटक तिन चार पटक त्यसरी खाइन्छ कहिले काहीँ, त्यो रेगुलर डेली चाहिँ खाँदिनँ म। प्रायः जस्तो म खाजामा, खानामा होस् चाहे डिनरमा होस्, म चाहिँ घरकै खाना खाइरहेको हुन्छु। अनि मलाई चाहिँ घरकै खाना एकदमै हेल्दी लाग्छ, किनभने त्यसमा पौष्टिक तत्त्वहरू पनि हुन्छ। अब बाहिरको खानेकुराले भन्ने आफ्नो शरीरलाई एकदमै कमजोर बनाउँदै जान्छ, रोगहरू एकदमै छिटो आउँछ होइन आफ्नो शरीरमा, तर घरको खाना खाँदा चाहिँ हामीलाई एकदमै शक्ति प्राप्त हुन्छ।
0: हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा रेडियो नेपालको बाल बाटिका कार्यक्रम मार्फत सन्ध्याका केही भनाइ छन्, केही सुझाव दिन चाहनुहुन्छ?
1: यो यसरी बालबालिका कार्यक्रम गर्दाखेरि चाहिँ होइन, हामी बालबालिकाहरूले चाहिँ एकदमै नयाँ नयाँ अवसर पाइरहेका हुन्छौँ। आफूभित्र भएको सिप कला क्षमतालाई चाहिँ हामीले यो सम्पूर्ण दुनियाँमा हामीले चाहिँ फैलाउन सक्छौँ। एउटा आत्मविश्वास भन्ने पनि बिस्तारै बिस्तारै गर्दै यस्तै सानो सानो कार्यक्रममा हामीले भाग लिँदै गएर नै हामी अगाडि गएर बोल्न सक्ने हुन्छन्। अब यसरी मैले यो भन्दाखेरि अलिअलि मलाई डर पनि लागिरहेको छ, तर मैले भनेका केही शब्दहरू अरूले पनि सुन्छन् भनेर एकदमै खुसी लागेको छ। यस्तो अवसर सम्पूर्ण विद्यार्थीहरू तथा बालबालिकाहरूले पाउनु अत्यन्तै आवश्यक छ जस्तो लाग्छ मलाई।
0: हवस्, हामीले तपाईँसँग कुरा गर्ने मौका पायौँ, तपाईँले हामीलाई समय दिनुभयो। बालबाटिका कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हजुर, हजुरलाई पनि एकदमै धेरै धन्यवाद मलाई यसरी अवसर दिनुभएकोमा।
0: लौ त, यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। प्यारा भाइ बहिनीहरू, हामी अर्को हप्ता फेरि अरू नै भाइ बहिनीसँग गरिएको विशेष कुराकानीमा आधारित बालबाटिका कार्यक्रम लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालालाई बिदा माग्छौँ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
2: जय नेपाल। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
6: नमस्कार, कार्यक्रम पौरखी कृषकमा स्वागत छ। आजको कार्यक्रममा हामी भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर 4 ढुङ्गाना गाउँमा रहेको श्री महादेव कृषि तथा गाई पालन फर्मका सञ्चालक गणेश पौडेलको पौरखको कथा प्रस्तुत गर्दैछौ। खेतीपातीमा केही नयाँ गरौं भन्ने सोचका साथ व्यवसायी गणेश कृषि तालिमका लागि नक्टाझिस जानुभएको थियो। कृषि तालिम लिएर फर्किने क्रममा भएको सडक दुर्घटनाले उहाँको जीवनमा ठूलो मोड ल्यायो।
7: सहकारीहरूमा काम गर्थे, गर्दै कृषिमा काम गर्ने भन्ने योजना बनाएपछि तालिम लिनुपर्छ भनेर म चाहिँ त्यो कृषि कार्यालयबाट चाहिँ नक्टाझिस जनकपुर क्षेत्रीय तालिममा चाहिँ ग्रामीण कृषि कार्यकर्ता तालिम भनेर तालिम गर्दै थिएँ। तालिम गरेर फर्किने दौरानमा म चाहिँ सडक दुर्घटना भएर 3-4 वर्षपछि अनि बिरामी भएर बसेँ। अब त्यसपछि फेरि भूकम्पपछि अब मेरो चाहिँ डक्टरले चाहिँ लिगामेन्ट ट्रान्सप्लान्ट गरेको हुनाले अब पहाडमा चाहिँ जान सम्भव छैन भनेपछि अनि अब के गर्ने, यहीँ गर्ने, आफूले जानेको ज्ञान सिप भनेर मैले 5 रोपनि जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको 2073 सालमा।
6: कृषिमा लाग्नु अगावै उहाँ सहकारीमा काम गर्नुहुन्थ्यो। यसका साथै उहाँ अन्य सामाजिक कार्यहरूमा पनि आबद्ध हुनुहुन्थ्यो।
7: एउटा सहकारी थियो, सहकारीमा पैसा कलेक्सन गर्ने त्यस्तै गर्थे अनि सामाजिक काम यसो सामुदायिक वन गठन गर्ने त्यस्तो पनि काम गर्थे, सहजकर्ताको रूपमा काम गर्थे।
6: यति धेरै अवसरका बीच कृषि नै किन रोज्नु भयो भन्ने हाम्रो जिज्ञासामा उहाँको भनाइ यस्तो रह्यो।
7: इन्ट्रेस्ट त पहिले नैदेखि कृषिमै हुन्थ्यो। म उता हुँदा पनि केही केही फलफुलका बिरुवाहरू कृषि कार्यालयमा जाने, बिरुवा माग्ने अनि लो न हाम्रो गाउँमा हाम्रो ठाउँमा चाहिँ के चाहिँ हुन्छ माटो परीक्षण गरिदिनुहोस् भन्ने सोध्ने गर्ने गर्दथेँ। सानैदेखि मलाई अलिकति बोट बिरुवा लगाउने ओर्ने चाहिँ अलिकति जाँगर चल्दथ्यो। तालिम लिएर बसेको थिएँ। अब त्यसमा चाहिँ अब मेरो पहाडमा उकालो ओह्रालो गर्नु नहुने भनेपछि अब मैले यहीँ बसेर त केही त काम गर्नै पर्ने भयो। अब केही काम गर्नु पर्दाखेरि चाहिँ अरूका काम गर्दाखेरि मैले त्यही 10-15 हजार मात्रै पाउने हो। त्यो भन्दा बरु म आफैले सुरु गर्यो भने अनि अब त्यसबाट चाहिँ रोजगार पनि के हुँदो रहेछ अनुभव गरौँ अनि अनुभव गरिसकेपछि दिन सकिन्छ भने आफैले 2-4 मान्छेले रोजगार दिन सकिन्छ कि र आफ्नो पनि जीविकोपार्जन पनि सहज हुन्छ कि के हुँदो रहेछ भनेर परीक्षणको रूपमा मैले गरे हो। त्यो 5 रोपनिमा ऊ गर्दाखेरि 2 मान्छे मैले नियमित राखेँ, आफू पनि त्यहीँ काम गरेँ। त्यो गर्दाखेरि अब सफलै भएर अनि त्यसपछि चाहिँ अलिकति इन्ट्रेस्ट जाग्दै गयो।
6: करिब 3 लाख रुपियाँ लगानी गरी 5 रोपनीबाट सुरु भएको तरकारी फर्म आज 20 रोपनी क्षेत्रफलमा फैलिएको छ। सुरुवाती दिनहरूमा आफ्नो उत्पादनको बजार व्यवस्थापन उहाँको लागि निकै चुनौतीपूर्ण रह्यो।
7: एउटा सहकारीबाट लोन लिएर सुरु गरे हो मैले। त्यहाँ 5 रोपनी सुरु गर्दाखेरि 3.5 लाख रुपियाँ लगानी भएको थियो, यहाँ 20 लाख रुपियाँ जति पुग्छ। ठुलो चुनौती भनेको चाहिँ बजार रहेछ अनि हामीलाई त्यो कालीमाटीको बजार नदिएको पनि उपाय नहुने अनि दिँदाखेरि पनि अब सधैँ कालीमाटीको व्यापारीहरूकोमा निर्भर हुनुपर्ने र बजारमा मूल्य नपाइँदो हुँदो रहेछ।
6: वर्षैभरि खेत खाली नराखी मौसम अनुसारका तरकारी फलाउने यो फर्म नै आज उहाँको जीवनको मुख्य आधार बनेको छ। परिवारको शिक्षा र स्वास्थ्यको सम्पूर्ण खर्च चलाउनुका साथै फर्ममा खट्ने कर्मचारीहरूको नियमित तलब समेत यही फर्मको कमाइले धान्दै आएको उहाँको भनाइ छ।
7: तिते करेला छ, लौका छ, काँक्रो पनि लगाएको थियो, काँक्रो रोग लागेर खतम भयो, फेरि लगाएको छ, अनि गोलभेडा पनि फेरि लगाएको छ। अब ब्रोकाउलीहरू, काउली अनि भिन्डी, गोलभेडा चाहिँ हामीले निकालेको ठाउँमा हामी काउली लाउँछौँ। अब भित्रभित्रै काउली लगाउँदै जान्छौँ अनि काउली निकालेपछि अनि फेरि जोतखन गरेर गोलभेडा लगाउँछौँ। मेरो बजार कालीमाटी, उहाँहरूले गाडी पठाइदिनुहुन्छ, हामीले लोड गरेर पठाउँछौँ। परिवार पाल्न पनि महँगै छ, शिक्षा स्वास्थ्य पनि महँगै छ, अनि अब हामीलाई औषधि खाने, छोराछोरीको फी तिर्ने, अनि अब स्टाफलाई खर्च दिने, त्यति पुग्या छ। त्यही 7-8 लाख रुपियाँ आमदानी हुन्छ भन्ने कुरो।
6: कृषक पौडेलले आफ्नो परिवारको लागि मात्र नभई अन्य धेरैका लागि पनि रोजगारीको अवसर सिर्जना गर्नुभएको छ। यसरी अन्य परिवारको जीवनयापनमा सहारा बन्न पाउँदा आफूलाई औधि सन्तोष मिल्ने उहाँ गर्वका साथ बताउनुहुन्छ।
7: परिवारको मान्छे पनि संलग्न हुनुहुन्छ, अनि अब यो मैले 4 जना स्टाफ राखेको थिएँ, 2 जनाले अहिले छोड्नु हो, 2 जना हुनुहुन्छ, अरू खोजिराखेको छु, 2 जना स्टाफ राख्नुपर्छ भनेर खोजिराखेको छु। यही हो, यो कृषि पेसा त्यति राम्रो हुन पाइँदैन, फुर्सद हुँदैन, अनि मानिसहरू पाउन गाह्रो छ, ज्यालामा पनि बोलाउनु। हामीले सिजन अन्तर्गत यतिखेर अलिकति कामको चाहिँ अलिकति ऊ भइसकेपछि 5-6 जना मानिसहरू हामीले बोलाउँछौँ। अब पात कट काट्नु पर्छ, यसलाई पात काट्ने र बिर्ने बेलामा अलिकति छिटो गर्नुपर्छ, अनि छिटो गर्ने भएको बेलामा बोलाउँछौँ। चाहिँ साह्रै दुःखी पनि हुन्छु कहिले दुःख परे बेला, तैपनि फेरि पछि ऊ सान्त्वना दिँदा मैले लगभग अब 4 जनालाई दिँदाखेरि 4 परिवार त पालेको छु नि, मैले 4 जनाको उसलाई गरेको छु, यो त मैले त राष्ट्रलाई नै योगदान पो दिएको छु त भन्ने ऊ गर्दाखेरि त्यसले चाहिँ मलाई अलिकति गौरव गर्छ। अब अन्त गयो साना चिया पसल, अनि के गर्यो त आफै मात्रै रोजगार हुन्छ, अनि यसमा चाहिँ अलिकति दुःख भए पनि मैले अरूको परिवारलाई पनि त मैले पालेको छु नि भन्ने हिसाबले चाहिँ चित्त बुझाउँछु, खुसी लाग्छ त्यतिखेर चाहिँ।
6: आफ्नो खेतको लागि आफै गोठे मल तथा झोलमल तयार गरी मलको लागत घटाउने उद्देश्यका साथ उहाँले 2 गाई पनि पाल्नु भएको छ।
7: मल खादहरू चाहिँ अब मैले गोबर मल ल्याएर, काँचो गोबर मल ल्याएर आफैले पकाएर अनि मल हालेर जोत्ने, अनि जोतेर ड्याङ बनाउने गरिरहेछ, अनि झोल मलहरू बनाउने गरेको छु मैले, गाईको गौतको झोल मलहरू पनि बनाएर त्यसलाई चाहिँ जरामा दिने गरेको छु। अनि अब अर्को त अब युरिया, डिएपी, पोटास मिलाएर त्यो चाहिँ खरिद गरेर ल्याएर उ गर्ने गरेको छु। अब मैले यो साली मात्रै वर्षको मैले 3.5 लाखको चाहिँ गोबर मल किन्ने गरेको थिएँ। अब त्यो 3.5 लाख रुपियाँ गोबर मल किन्दाखेरि भन्दा त बरु 2-3 गाई पाल्नु पर्यो, दुध पनि खान पायो, त्यसको गौत पनि हामीले चाहिँ प्रयोग गर्न पाइयो, सकेसम्म अर्ग्यानिक बनाउन कोसिस गर्ने हो, अब धेरै त होइन, कम विषादी प्रयोग गरेर उत्पादन गर्ने भनेर लागेको। रासायनिक मलको साटोमा झोल मल, अब युरिया कम, युरियाकोले चाहिँ माटो बिगार्छ, जीवाणुहरू माटोमा भएको जीवाणुहरू पनि नष्ट गर्ने हो, अनि त्यसलाई चाहिँ त्यो माटोमा भएको जीवाणुलाई पनि जस्ताको तस्तै राख्ने र आयु केही लम्ब्याउने भन्ने हो। त्यसमा अलिक लागत कम, खर्च कम गरेको छ, रासायनिक मल महँगो छ।
6: कृषक पौडेलको यो यात्रामा राज्यले पनि बेला बेला तालिम र अनुदान मार्फत सहयोग गरिरहेको छ। उहाँका अनुसार कृषि सम्बन्धी तालिमहरूले उहाँको ज्ञान, सिप र व्यवसायिक क्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
7: मलाई कृषि कार्यालयले चितवनको भण्डारामा पठाउनु भएको थियो 6 दिने, 6 दिनको तालिम लिनु, तरकारी खेती प्रवर्धन सम्बन्धी पनि, अनि अर्ग्यानिक खेती, के अरे जैविक मल प्रयोग गरेर खेती गर्ने भनेर 6 दिनको अनि पठाउनु भएको थियो त्यो एउटा तालिम। अनि कृषि कार्यालयले नि त्योभन्दा पहिले पनि मलाई 3 दिनको चाहिँ खेती प्रवर्धन सम्बन्धी तालिम पठाउनु भएको छ। चितवनको तालिमले चाहिँ मलाई अब त्यहाँको चाहिँ हाइटेक प्रविधि अनि त्यसैको अलिकति नमुना ऊ गरेर बाँसैको भने पनि बनाउन सक्छु कि भनेर भेन्टिलेसनवाला बनाएको छु, अनि त्यहीँको हेरेर अलिअलि केही परिवर्तन ल्याएको छ, मैले त्यसलाई सुधार पनि गरिरहेको छु। मलाई त्यो मल बनाउने तरिका थाहा थिएन, झोल मल बनाउने तरिका थाहा थिएन, अनि त्योहरू धेरै राम्रो मैले मल कहाँ ल्याएर यहीँ कुहाएर इएम हालेर कुहाएर बनाउने प्रविधि त्यो कुराहरू अनि धेरै धेरै सहयोग भएको छ। राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमबाट चाहिँ मलाई यो टनल बनाउन र यो नर्सरी सिड हाउस दिनुभएको छ। अनि त्यसै गरी कृषि कार्यालयले पनि अब चार वर्ष अगाडि चाहिँ मलाई 3,00,000 चाहिँ टनल बनाउने भनेर दिनुभएको छ। अनि उहाँहरूले चाहिँ मलाई चाहिँ राष्ट्रपति पुरस्कार भनेर पनि दिनुभएको छ। कृषिको तालिमै लिएर अनि कृषि नै पेसा अँगालेको हुनाले अनि हाम्रो तालिमको चाहिँ सदुपयोग भयो भन्ने हिसाबले अनि अब कृषिमै आश्रित भएर रोजगार पनि प्रदान गरेको हिसाबले चाहिँ उहाँहरूले सम्मान गर्नुभएको।
6: व्यवसायी पौडेलका अनुसार किसानहरूका लागि सबैभन्दा ठूलो चुनौती उत्पादनको बजार व्यवस्थापन, समयमै प्राविधिक सहयोग नपाउनु र दक्ष कामदारको अभाव हो।
7: एउटा त बजारै भइगयो अनि अर्को प्राविधिक नहुने एग्रोभेटमा भर पर्नु पर्ने अनि अर्को दक्ष कामदारै पाउन्न। अब सिकायो अनि 1-2 वर्ष 3-1 वर्ष त केही जानेकै हुन्न अनि सबै कुरा सिकायो रोग किरा चिन्न सक्ने सबै भइसक्यो छोडिदिन्छ।
6: किसानका समस्या समाधानमा राज्य जिम्मेवार रूपमा उभियो भने कृषि प्रति किसानको उत्साह र विश्वास अझ बढ्ने उहाँको अपेक्षा छ।
7: सरकारले के गर्दै हुन्थ्यो भने बजारको ग्यारेन्टी गर्दै हुन्थ्यो। अब एउटा समर्थन मूल्य तोकिदिएर जस्तो यसपालि हाम्रो लगभग गोलभेडा 30-35 रुपियाँमा हाम्रो लागत पर्छ प्रति किलो। अब त्यो 30-35 रुपियाँ माथि सरकारले रेट तोकिदिएर अनि त्यो रेटमा जब व्यापारीहरूले खरिद गर्दैन यदि भने सरकारले खरिद गरिदिने सिस्टम भइदिएदेखि अरू केही पनि चाहिने थिएन। त्यो प्राविधिकलाई चाहिँ सरकारले हामी कहाँ पठाइदिएदेखि हुन्थ्यो अनि त्यहाँ चाहिँ त्यो प्राविधिकलाई चाहिँ चिठी टाइप गर्ने साइन गरेर राख्ने त्यस्तो काम नगरिदिए हुन्थ्यो। त्यो चाहिँ किसानको साथी बनाइदिए हुन्थ्यो, किसानको फिल्डमा आइदिए हुन्थ्यो अनि यो रोग कुन जात त्यो चाहिँ सिफारिस गर्दै हुन्थ्यो भन्ने अब मलाई लाग्छ। यो चाहिँ अब सरकारले बनाउनु पर्यो।
6: आफूले कृषि पेसा रोजेकोमा उहाँलाई गर्व छ, त्यसैले उहाँ यस व्यवसायलाई अझ विस्तार गर्ने योजनामा हुनुहुन्छ।
7: अब बिउ उत्पादनमा चाहिँ एकचोटि रहर छ अनि मैले चाहिँ अब त्यहाँ भन्न त मलाई बिउ उत्पादनको तालिममा पठाइदिनुहोस् न भनेको छु। अझै अलिकति भने पनि बिउ उत्पादन गर्ने हो कि भन्ने योजना बनाएको छु। अब गोलभेडा तरकारी बालीको त्यो बिउ धेरै महँगो छ। अब अलिकति भने पनि बिउ उत्पादन गऱ्यो, बिउै किन्नु परेन भने पनि मलाई 1,00,000 रुपियाँको जोगिन्छ। अब खुसी छु किनभने अब म अब केही न केही गर्दाखेरि अन्त जागिर खानु पर्थ्यो, अरूको मातत्वमा मैले काम गर्नु पर्थ्यो। अब अहिले म आफ्नै मातत्वमा चाहिँ 4-5 जना मान्छेलाई काम दिएको छु, त्यसैमा मलाई खुसी छु।
6: विदेशमा पसिना बगाउनु भन्दा नेपालमै मेहनत गर्न उहाँ युवाहरूलाई आग्रह गर्नुहुन्छ। साथै नेपाली उत्पादनलाई प्राथमिकता दिए किसानहरू विस्थापित हुनु नपर्ने उहाँको विश्वास छ।
7: जे जे गरे पनि उहाँहरू डक्टर होला, कोही इन्जिनियर होला, कोही के होला, जसले जे गरे पनि खानु पर्यो अनि त्यसैले चाहिँ किसानलाई चाहिँ अलिकति सम्मानपूर्वक अब यहाँ ओरतिर यो स्थानीय निकाय कता गयो यता गयो के पेसा छ भनेपछि कृषि पेसा छ भनेपछि कृषि पेसालाई चाहिँ राम्रो पेसामा गनिराखेको मानिन्न। ए त्यो खेतीपाती गर्ने मान्छे भनेर मानिन्छ। अलिकति किसानलाई चाहिँ सम्मानपूर्वक हेरिदिएर उहाँहरूले उत्पादन गरिदिएको कुराहरू खरिद गरिदिएर अनि हामीले पनि किसानलाई चाहिँ माथि उठाउनको लागि चाहिँ आफूले खरिद गरिदियो भने माथि उठाइन्छ। यहाँहरू सबैले चाहिँ किसानहरूको उत्पादन किनिदिनु पर्यो। अर्ग्यानिक भन्नुहुन्छ, अर्ग्यानिक उत्पादन गर्न सकिन्छ तर तपाईँ हामीले चाहिँ किरो लागेको चिज खाने कि नखाने, तर बजारमा टिलिक्क टल्किएको चाहिन्छ फिर्ता आउँछ अनि किरा लागेको चिज चाहिँ बिक्री नै हुन्न भनेपछि अनि किसानहरूलाई बाध्यता हुन्छ आफ्नो माल बेच्नको लागि चाहिँ विषादी हाल्नुपर्ने बाध्यता हुन्छ। इन्डियाबाट टिलिक्क परेको आइन्छ त्यस्तो चाहिँ खाइन्छ, तर नेपाली किसानले उत्पादन गरेको गुणस्तर छ त्यो गुणस्तरीय सामान चाहिँ किनेर खाइदिनु भयो भने यहाँको किसानहरू चाहिँ विस्थापन हुनुपर्ने थिएन, यहीँ बस्थे, रोजगार प्राप्त थिए, व्यावसायिक रूपमा अँगाल्थे, विदेश जाने थिएनन्।
6: सङ्घर्षका अनेक मोड पार गर्दै कृषिलाई जीवनको आधार बनाएका गणेश पौडेलको यात्रा मेहनत, धैर्य र आत्मविश्वासको कथा हो। यो धेरै युवाको लागि प्रेरणाको स्रोत पनि बन्न सक्छ।
8: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
9: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
8: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
9: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ नगराउ, दुर्घटनाबाट बचौ र बचाऊ।
8: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
10: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
11: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
10: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
11: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
10: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
11: ए, सूचीकरण त गर्नै पर्ने हो।
10: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
12: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
6: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। त्योभन्दा अघि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा बलात्कार जन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमान्दारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ। नागढुङ्गा सुरुङ मार्ग आजबाट चार पाङ्ग्रे साना सवारी साधनका लागि खुल्ला। र अमेरिकाको नेभेदामा बन्डडेलु 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बारामा एक बालिकाको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटोभन्दा छिटो कारवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ। बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटना किन घट्छन् भन्नेबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। सांसदहरूले यति बाढी पहिरो जस्ता विपदका कारण मुलुक आक्रान्त भएको र सयौँ बिघा खेती योग्य जमिन काटिएर नाश भएकाले त्यसको व्यवस्थापनप्रति सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड दिँदै जनताका माग छिटो सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई बजेट विनियोजन गरिएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाउनुभएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री गौरी कुमारीले वस्तु वा सेवाको प्रकृतिको आधारमा उद्योग क्षेत्रलाई विभिन्न 8 समूहमा वर्गीकरण गरिएको र सङ्गीत, खेलकुद एवं चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई यी क्षेत्रका लागि मन्त्रालयगत बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 1 बजे बस्नेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको हो। बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको छ। 4 सांसदहरू तटस्थ रहनुभयो। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौँडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले आज प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुन नपर्ने हो त्यसको आधार र प्रमाणसहित 15 लिखित जवाफ पेश गर्न आदेश दिएको हो। रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा आगामी 10 दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीको बढी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा आज काठमाडौँमा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारी आफ्नै अन्तस्करणको विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो परिवेशमा जनताको विश्वासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएका वरिष्ठ चिकित्सक डाक्टर रामकण्ठ माकजु श्रेष्ठ र पूर्व अर्थमन्त्री रामेश्वर खनाललाई बधाई दिँदै उहाँहरू आफ्नो सार्वजनिक सेवाप्रतिको समर्पण र राष्ट्र निर्माणप्रतिको योगदान बापत सम्मानित हुनुभएको स्पष्ट गर्नुभयो। अछामको मल्लेख गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 96 परिवारले नयाँ घर पाएका छन्। लामो समयदेखि पहिरोको त्रासमा बाँचिरहेका अति विपन्न परिवार गाउँपालिकाको पहलमा सुरक्षित आवास पाएसँगै खुसी भएका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
0: वर्षौंदेखि बाढी पहिरो र प्राकृतिक प्रकोप झेल्दै आएका अछामको मेल्ले गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 8 वडाका गरीब विपन्न दलित असहाय 96 परिवारले सुरक्षित ठाउँमा नयाँ घर पाएपछि उनीहरू खुसी भएका हुन्। यसअघि पहिरोले कति बेला घरवास लिने हो भन्ने चिन्ताले सताइरहने भए तापनि हाल गाउँपालिकाले सुरक्षित ठाउँमा घर निर्माण गरिदिएपछि सो चिन्ताबाट मुक्त भएको बताउनुहुन्छ स्थानीय इसरा बिक।
4: कहिले दिँदो भयो कहिले मद्दा भयो हामी के हुँदो भयो भन्ने हामी त्यही रात दिन हामीलाई सुर्त थियो हामी यसलाई निम पर्दैन थियो। अबदेखि हामीले गाउँपालिकाले धेरै राम्रोसित बसाल्यो हामी एकदमै खुसी छौँ।
0: गाउँपालिकाले सुरक्षित आवासका लागि घर निर्माण गरिदिएकोमा खुसी लागेको बताउँदै मेलले गाउँपालिका वडा नम्बर 7 नन्देगडाका स्थानीय पदम बिक भजन बिक र भीम सार्की
5: हामीलाई धेरै धेरै खुसी
6: अछाम जिल्लाको हकमा जोखिममा रहेका अति विपन्न परिवारलाई यस्ता धेरै कार्यक्रम अन्तर्गत हामीले मेलले गाउँपालिका वडा नम्बर 7 यो बस्ती पाएका छौँ।
7: गाउँपालिका सरकारले हामीलाई सहयोग गर्यो हामी यति खुसी छौँ कि हाम्रा लागि सरकार भएको महसुस गरेका छौँ।
0: संघीय अनुदान मार्फत गाउँपालिकाको 4 लाख र जोखिममा रहेका परिवारले जग्गा सहित 4 लाखको श्रमदान गरी प्रति घर 8 लाखको लागतमा आवास निर्माण गरिएका हुन्। पक्की 2 कोटे प्रत्येक घरमा शौचालय र भान्सा व्यवस्थित छ। 8 वडाका 8 सुरक्षित ठाउँमा निर्माण भएका घर भूकम्प प्रतिरोधी समेत छन्। मेल्ले गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउ
8: 2079 भाद्र 22 गतेको बाढी पहिरोबाट जोखिममा रहेका समुदायलाई जीवन सुरक्षाका लागि के गर्ने त भन्ने कार्यपालिकाको निर्णयले हाम्रा जोखिममा रहेका समुदायहरूलाई उहाँहरूको जीवन सुरक्षित गर्नुपर्छ भनेर नेपाल सरकारले संघीय विशेष अनुदान मार्फत बहुराष्ट्रिय कार्यक्रम स्वीकृति गर्यो। मेलले गाउँपालिकामा बाढी पहिरोबाट जोखिममा रहेका समुदायका 96 वटा घर निर्माण सम्पन्न गरिसकेका छौँ।
0: करिब 8 करोडको लागतमा निर्माण भएका यी घरले गरिब विपन्न परिवारलाई ठूलो राहत दिएको छ। नयाँ बनेका यी घरमा बिजुली जोडिएको भए तापनि पिउने पानीको भनी पर्याप्त सुविधा छैन र सडक सञ्जाल समेत नजोडिएकाले आगामी दिनमा यी समस्यालाई मध्यनजर गर्दै बजेट विनियोजन गरी सरकारले काम गर्नुपर्ने देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
3: धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीहरूले आज सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनु भयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बाँदर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बाली नालीमा बाँदरले क्षति पुर्याएको उल्लेख छ। त्यसै गरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न चार प्रकारका बाँदरमध्ये रातो बाँदर बढी आक्रामक भएको उल्लेख गर्दै नियन्त्रणका उपायहरू समेत सुझाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनुपर्नेमा जोड दिनुभएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन कानुनी सुधार आवश्यक रहेको बताउनुभयो। सार्वजनिक निजी साझेदारीबारे भएको छलफलमा सांसदहरूले उद्योगको उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रको लगानी बढाउनुपर्ने तथा लगानीको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धिलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो। बैठकमा नेपाल उद्योग परिसंघ सिएनआईका अध्यक्ष वीरेन्द्र राज पाण्डेले समग्र पूर्वाधार विकासका लागि सडकसँगै डिजिटल पूर्वाधार, जलस्रोत, ऊर्जा, प्रसारण र सहरी पूर्वाधार समेटिएको एकीकृत गुरु योजना बनाउनुपर्ने सुझाव दिनुभयो। यस्तै नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले परियोजना सुरु हुनु अघि नै लगानी र स्रोत सुनिश्चित गर्नुपर्ने बताउनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिले उद्योग क्षेत्रमा लगानी भित्र्याउन कानुनी जटिलता र चुनौती हटाउनु पर्नेमा जोड दिनुभयो। उदयपुरको बेलका नगरपालिका 5 जहडास्थित मदन भण्डारी लोकमार्गमा स्कुल बसले अटोलाई ठक्कर दिँदा 2 मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका 5 करिब 34 मन्दिरा मगर र नाम थर तथा ठेगाना खुल्न नसकेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। कैलालीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक तयारी तीव्र पारिएको छ। पहिलो चरणमा 1,000 परिवारलाई लाल पूर्जा वितरण गर्ने योजना अनुसार अहिले भूमिहीनको पहिचान र तथ्याङ्क सङ्कलन, जग्गा नापजाँच तथा कित्ता काट गर्ने काम भइरहेको र कार्तिकसम्ममा लाल पूर्जा वितरण गर्न सकिने भूमि समस्या समाधान समिति कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
9: परिवारलाई जग्गाको लाल पूर्जा वितरण गर्नका लागि धमाधम काम भइरहेको छ। भूमि समस्या समाधान समिति कैलालीका अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि अहिले पालिका स्तरमा भूमि सम्बन्धी काम अघि बढिरहेको छ। यति बेला भूमिहीनको पहिचान, तथ्याङ्क प्रविष्ट, जग्गा नापजाँच तथा कित्ताकाट गर्ने काम भइरहेको छ। कैलालीमा हालसम्म 137,070 भूमिहीन परिवारको तथ्याङ्क प्रविष्ट भएको छ। यस्तै 10,510 हेक्टर जमिन नापजाँच गरिएको छ भने 96,027 किता काट गर्ने काम पूरा भएको छ। कैलालीमा आगामी कार्तिकमा लाल पूर्जा वितरण सुरु गर्ने सरकारी लक्ष्य रहेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समितिका अध्यक्ष हिरालाल रेग्मी,
10: सरकारले जग्गा दिन्छ है भन्ने एउटा सन्देश पनि दिनुपर्ने गर्छ र पालिकाहरूबाट सिफारिस भए आएकाहरूलाई हामीले सहजीकरण गरेर 1,000 बाँचेको संख्यामा कार्तिक सम्ममा दिन सकिन्छ भन्ने हाम्रो लक्ष्य चाहिँ राखेका छौँ।
9: भूमिहीन परिवारलाई क्षेत्रगत एवं तहगत वर्गीकरणका आधारमा जग्गा वितरण गर्ने सरकारी मापदण्ड रहेको छ। सहर उन्मुख तथा ग्रामीण क्षेत्रमा भूमिहीन दलित सुकुम्बासी परिवारले आवासका लागि 340 वर्ग मिटर र कृषि परियोजनका लागि 2,000 वर्ग मिटर जग्गा प्राप्त गर्ने सरकारी मापदण्ड रहेको छ। यस्तै अव्यवस्थित बसोबासी परिवारको हकमा 1,000 वर्ग मिटर आवास र 10,000 वर्ग मिटर कृषिका लागि जग्गा वितरण गरिनेछ। अव्यवस्थित बसोबासी परिवारले जग्गा प्राप्तिका लागि तोकिएको राजस्व सरकारलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ। भूमि प्रशासन कार्यालय कैलालीका प्रमुख एवं भूमि समस्या समाधान समितिका सदस्य लक्ष्मण कठाए,
11: भूमिहीन दलित भूमिहीन सुकुम्बासीले आवासको लागि शहरी क्षेत्रमा 130 वर्ग मिटर जग्गा पाउने व्यवस्था छ भने ग्रामीण क्षेत्रमा आवासको लागि 340 वर्ग मिटर जग्गा प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी अव्यवस्थित बसोबासीले ग्रामीण क्षेत्रमा आवासको लागि 1000 वर्ग मिटरसम्म प्राप्त गर्न सक्ने व्यवस्था छ।
9: कैलालीमा लाल पूर्जा प्राप्तिका लागि निवेदन दिने भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारको संख्या 141,066 रहेको सरकारी तथ्याङ्क छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। काभ्रे पलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 37 वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश रेउलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बेलायतले कियेभलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले दावी गरेको छ। क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएको छ। यो चेतावनी बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले कियेभ भ्रमणका क्रममा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेको बेला आएको हो। बेलायत सरकारले रक्षा कम्पनी एमबिडिएलाई फ्रान्सको ब्रिटिस मिसाइलमा प्रयोग हुने बेलायतकी उपकरणहरूको जानकारी दिने अनुमति जारी गर्ने बताएको छ। यसले गर्दा कियेभले घरेलु रूपमा ती मिसाइल उत्पादन गर्न सक्नेछ। अमेरिकाको नेभादा राज्यको रेनो भन्ने ठाउँमा वन डडेलो फैलदा 90,000 स्थानीयवासीलाई घर छाड्न भनिएको छ। शनिबारदेखि सुरु भएको आगलागीमा 6 घाइते भएका छन्। नेभादा राज्यका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरी उद्धार तथा राहतका लागि सबै संयन्त्र परिचालन गरेको बताउनु भएको छ। प्रहरीले मानवीय लापरवाहीले आगलागी सुरु भएको प्रारम्भिक अनुमान गर्दै थप अनुसन्धान सुरु गरेको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: अर्थमन्त्री डाक्टर सोनी मुवागले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी बाफियामै स्पष्ट गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वागले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनु पर्ने अवस्था हुने भएकोले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्री वाग्लेले बैठकमा जानकारी गराउनु भयो। बैठकमा अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन 1 सार्वजनिक गर्ने गरी सहमति जुटेको छ। समितिको बैठकमा सभापति डाक्टर कृष्णहरि बुढाथकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 मिति तय गरिएको जानकारी दिनुभयो। समितिमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथि दफावार छलफल जारी रहेको छ। नागडुङ्गा सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि आंशिक रूपमा खुल्ला भएको छ। आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा सोमबारदेखि 4 साना सवारी कार जीप भ्यानका लागि खुला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। सुरुङ मार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका र 2 सवारी साधनलाई भने प्रवेश दिइने छैन। हालका लागि बिहान 9 साँझ 6 एकतर्फी रूपमा मात्र सुरुङ मार्ग खुला हुने भएको छ। अवस्था हेरेर 1-2 क्रमशः 2 ट्राफिक खुला गरिने विभागले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साउन 11 सुरुङ मार्गको उद्घाटन गर्नु भएको थियो। नेपाली कंग्रेस पार्टीले महिला उद्यमशीलता सम्मेलन 2083 आयोजना गर्ने भएको छ। देशमा महिला उद्यमशीलताको प्रवर्धन, आर्थिक सशक्तिकरण तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागि हो। नीति प्रतिष्ठान अन्तर्गत उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले सम्मेलन भदौ 11 आयोजना हुनेछ। सानेपामा हुने सम्मेलन बिहान 8 अपराह 6 सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। सम्मेलनमा 80+ महिला उद्यमीका उत्पादन तथा सेवाको समेत प्रदर्शनी आयोजना गरिने भएको छ। नेपालगंज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिनुपर्नेमा जोड दिइएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरले आफ्नो 7 स्थापना दिवसका अवसरमा 7 घोषणा पत्र जारी गर्दै विमानस्थललाई प्रवेशद्वार बनाउन सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एक आपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
14: नेपाल एले अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टीमा पहिलो जित दर्ता गरेको छ। होबर्ट हेरिकेन्सलाई 39 रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। 155 रनको लक्ष्य पछ्याएको होबर्ट हुरिकेन्सले 18.3 ओभरमा 115 रन मात्र बनाउन सक्यो। नेपाल एका लागि नारायण जोशीले 3, सहाब आलम र पवन सराफले समान 2 तथा विपिन खर्तीले 1 विकेट लिए। होबार्ट हुरिकेन्सका लागि नितेश सामेमले सर्वाधिक 37 रन बनाए। नेपाल एको लागि कुशल भुतलले सर्वाधिक रन सहित 39 रन बनाए। मयन यादवले 31, अनिल शाहले 28, लोकेश बमले 20 रन बनाए। नेपालीले पछिल्लो दुवै खेलमा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरेको थियो। बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग 9 विकेटले पराजित भएको खेलमा नेपालले 900 रन मात्र बनाएको थियो। नेपाल ए पहिलो खेलमा एन्टी स्काइसँग 8 विकेटले पराजित भएको थियो। त्यसमा पनि नेपालले 122 रन मात्र बनाएको थियो। 9 टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ए 2 अङ्कसहित 7 स्थानमा उक्लिएको छ। नेपालले अब बुधबार अस्ट्रेलियन क्रिकेटर टेरिटरीको सामना गर्नेछ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका 21 पूर्व कप्तानले प्रधानमन्त्री शाहबाज शरीफलाई पत्र लेखेका छन्। पूर्व कप्तानहरूले प्रधानमन्त्री शाहबाजलाई पत्र लेखेर क्रिकेटर समेत रहिसकेका पूर्व प्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन्।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 38 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 19.9 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा बलात्कारजन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानुन ल्याउनुपर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमान्दारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नागढुङ्गा सुरुङ मार्ग आजबाट चार पाङ्ग्रे साना सवारी साधनका लागि खुल्ला। र अमेरिकाको नेभादामा बनडडेलो 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: विज्ञापन बजारलाई स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध रहेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई।
2: संसदको शून्य समयमा जघन्य अपराध विरुद्ध कडा कानून र जनजीविकाका सवालमा सांसदहरूको जोड।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भित्र बढ्दो राजनीतिक परिपक्वता।
3: 35 वर्षको योजना ल्याउनुहोस्, अबको 35 वर्ष, अब बितेको 35 वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँ हामी छैनौँ।
2: प्रदेश राजनीतिको लेखाजोखा, कोशीमा सरकारलाई स्पष्ट बहुमत, बागमती र कर्णालीमा किचलो कायमै।
1: अन्तर्राष्ट्रिय प्रसङ्गमा प्रयोगशालाबाट कारखानासम्म रोबोटिक्समा कसरी अगाडि बढ्दैछ चीन।
2: र खेल प्रसङ्गमा इङ्ग्लिस प्रिमियर लिगको सुरुवाती साता, कसलाई फाइदा कसलाई घाटा।
0: कार्यक्रम सुरु गरौँ। विज्ञापन बजारलाई स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध रहेको सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाइ सम्बन्धी प्रसङ्गबाट। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधारको काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीहरूसँगको भेटमा मन्त्री तिमल सिन्हाले विगतमा सरकारी विज्ञापन वितरणमा देखिएका आर्थिक अनियमितताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै अब त्यस्ता समस्या दोहोरिन नदिइने स्पष्ट पार्नुभयो। केही समय अघि जारी राष्ट्रिय विज्ञापन नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उहाँले विज्ञापनदाता, एजेन्सी, सञ्चार माध्यम, नियामक निकाय र उपभोक्ता सबै पक्षको जिम्मेवारी पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो। डिजिटल माध्यमको तीव्र विकाससँगै परम्परागत विज्ञापनका तरिका मात्र पर्याप्त नहुने भएकाले बदलिदो प्रविधि र उपभोक्ता व्यवहार अनुसार बजारमा नयाँ ढङ्गले अघि बढाउनु पर्ने मन्त्री तिमल सिन्हाको भनाइ थियो। संचार तथा विज्ञापन क्षेत्रको विकासले संचार माध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगारी सिर्जना र व्यवसाय प्रवर्धनमा योगदान पुर्याउने भएकाले सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। सो अवसरमा संघका पदाधिकारीहरूले COVID-19 पछि प्रभावित बनेको विज्ञापन व्यवसाय, एजेन्सीहरूले भोगिरहेका समस्या र कानुनी र नीतिगत सुधारका विषयमा मन्त्रालयको ध्यान आकर्षण गराएका थिए। प्रतिनिधि सभाको शून्य समयमा आज सांसदहरूले मुलुकमा बढ्दै गएको जघन्य अपराध र फितलो कानुनी व्यवस्थाप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। बलात्कार, यौन हिंसा र हत्या जस्ता गम्भीर अपराधमा संलग्नलाई हदैसम्मको सजाय दिने गरी कानुन संशोधन गर्न सांसदहरूले सरकारसँग जोरदार माग गरेका हुन्। यसका साथै स्थानीय पूर्वाधार, खानेपानी र बजेट परिचालनका विषयले पनि आज सदनमा प्राथमिकता पाए। थप विवरण सहित सहकर्मी दिनेश लुटेल।
1: समाजमा दिन प्रतिदिन बढ्दै गएका बलात्कार, यौन दुर्व्यवहार र हत्या जस्ता घटनाले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। आजको शून्य समयमा दलीय सीमाभन्दा माथि उठेर सांसदहरूले यस्ता जघन्य अपराध रोक्न विद्यमान कानून संशोधन गरी कडा सजायको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरू अनुष्का श्रेष्ठ, अप्सना बानु र आशिका तामाङले संविधान संशोधन गरेरै भए पनि अपराधीलाई हदैसम्मको सजाय नदिएसम्म समाजबाट यस्ता घटना न्यूनीकरण नहुने दावी गर्नुभयो। त्यस्तै सांसद आकृति अवस्थी, गीता कुमारी सेन्दाङ र क्रान्ति शिखा धिताले महिला, बालबालिका तथा छोरीचेलीको सुरक्षा सुनिश्चित गर्दै प्रारम्भिक उजुरीलाई नै प्राथमिकता दिएर कारवाही अघि बढाउन माग गर्नुभयो।
4: आज छोरीहरू आफ्नै घर आँगनमा समेत असुरक्षित बन्नुपर्ने, पीडित परिवारले न्यायको याचना गर्दै सडकमा आन्दोलित हुनुपर्ने विडम्बना पूर्ण स्थिति सिर्जना भएको छ।
5: हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने? न घरमा सुरक्षित छन्, न बाटोमा, न विद्यालयमा सुरक्षित छन्।
6: आज सदन र सरकारमा महिलाको सहभागिता ऐतिहासिक छ, तर महिलामाथिको प्रहार रोकिएको छैन। घर परिवार, यातायात, सडक, सामाजिक सञ्जालदेखि यही सदनसम्म महिलामाथि हुने पीडादायी घटनाबाट हामी कोही अनभिज्ञ छैनौँ।
7: पछिल्ला

0: छ। जनताका दैनिक समस्या र सुरक्षासँग जोडिएका यी विषयलाई केवल संसदको रेकर्डमा मात्र सीमित नराखी तत्काल विधेयक र नीति मार्फत कार्यान्वयनमा ल्याउनु अहिलेको मुख्य चुनौती हो। जघन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने कानुनी सुनिश्चितता र विकास निर्माणका अलपत्र आयोजनाको द्रुत गति नै आजका आम नागरिकको अपेक्षा हो।
1: हिजो काठमाडौँमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको दुई दिने नीति संगठन र नेतृत्व सम्बन्धी केन्द्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थापनाको छोटो अवधिमै सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको रासोपाले पछिल्ला दिनहरूमा विरोध र दोषारोपणको राजनीतिबाट माथि उठेर संगठनात्मक सुदृढीकरण, नीतिगत स्पष्टता र संस्थागत परिपक्वता प्रस्तुत गर्न थालेको छ। थप विश्लेषण सहित सहकर्मी सुनिता पोखरेल।
2: 35 वर्षको राजनैतिक उतार चढाव र असन्तुष्टिको जगमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा अहिले देशको प्रमुख सत्तारूढ दलका रूपमा स्थापित भइसकेको छ। जेएनजी आन्दोलन र त्यसपछिको निर्वाचनबाट अभूतपूर्व जनसमर्थन सहित सत्ताको नेतृत्वमा पुगेको रासोपाका सामु अहिले भने जनताका अपेक्षा पूरा गर्ने र समृद्धिको व्यवहारिक खाका कोर्ने ऐतिहासिक जिम्मेवारी आएको छ। सरकार गठनको 5 महिना पुग्दै गर्दा चौतर्फी चुनौती र जनअपेक्षा बीच हिजो सम्पन्न पार्टीको प्रशिक्षण कार्यक्रममा रासोपाका सभापति रवि लामी छानेले प्रस्तुत गर्नुभएको धारणाले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। विगतका सरकार र पुराना राजनीतिक दलहरूलाई दोष दिएर पन्छिने छुट अब आफ्नो पार्टीलाई नरहेको स्पष्ट पार्दै सभापति लामी छानेले आगामी 35 वर्षको स्पष्ट विकास र सुशासनको कार्य योजना तयार पार्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ।
3: मलाई 21 सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्नको निमित्त मेरो मात्र हस्ताक्षर बाँकी राखिएर प्रस्ताव पनि आएको थियो। हिँड्नु न त भन्दाखेरि त्यति गाह्रो पनि थिएन, तर त्यतिखेर एउटै चिज दिमागमा आयो कि यत्रो आन्दोलन, यत्रो आशा, यत्रो भरोसा कहाँ जान्छ। म भइ नै हालेछु भने 2 महिना 4 महिना 6 महिनाको प्रधानमन्त्री पनि थियो होला, धेरै नै धेरै भयो, त्यो सिंहदरबारमा एउटा तस्विरसम्म टाँसिन्थ्यो होला। तर देशले यत्रो आन्दोलन गरेर बसेको थियो, देशले यत्रो परिवर्तन गरेर बसेको, देशले यस्ता होनहार मान्छे गरेर बसेको थियो, मसँग त्यो अधिकार थिएन। त्यतिखेर साँच्चै नै मलाई महसुस भएको, म यहाँ गर्वका साथ भन्न सक्छु, त्यसलाई हाँसी हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो। अब यो 35 वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, 35 वर्षको योजना ल्याउनुहोस्। अबको 35 वर्ष, अब बितेको 35 वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँ हामी छैनौँ।
2: सभापति लामी छानेले देशका राज्य संयन्त्र र संस्थाहरूले आफ्नो काम गरिरहेकाले अबको ध्यान शिक्षा, विकास नीति, वैदेशिक सम्बन्ध र आर्थिक मोडल कस्तो बनाउने भन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनु भएको छ। राजनीतिक विश्लेषकहरू रासोपा र यसको नेतृत्वमा आएको यो सोचगत बदलावलाई सकारात्मक र समय सान्दर्भिक मान्दछन्। टिभी स्टुडियो वा सडकको आक्रोश र सत्ता सञ्चालनको व्यवहारिक जटिलता बीच ठूलो भिन्नता हुने अनुभव रासोपा नेतृत्वले गर्न थालेको देखिन्छ। विश्लेषक केशव दाहाल रासोपामा पछिल्लो समय देखिएको सन्तुलित विचार र राजनीतिक परिपक्वताका पछाडि मुख्य 3 आयाम देख्नुहुन्छ।
4: यसमा सन्तुलन, भद्रता र विषयको गम्भीरता चाहिन्छ भन्ने कुरा चाहिँ उहाँमा बोध भएको देखिन्छ। दोस्रो कुरा, लोकतन्त्रमा अन्य राजनीतिक दलहरू र सञ्चार माध्यमहरूको पनि सहकार्य आवश्यक हुन्छ भन्ने त्यो व्यवहारिक ज्ञान उहाँले प्राप्त गर्नुभयो जस्तो लाग्छ। त्यसले गर्दा उहाँ त्यति धेरै अब यो चिजहरूलाई चिड्याउने पक्षमा देखिनुहुन्न। र तेस्रो चाहिँ, पार्टीको संस्थागत आधार निर्माण भइसकेको छैन अहिले उहाँहरूको, र यो उहाँहरूलाई बोध छ। त्यसले गर्दा धेरै पक्षलाई चिड्याएर दिगो राजनीतिक सम्भावना बन्दैन छैन भन्ने चाहिँ वास्तविकता चाहिँ उहाँले महसुस गर्नुभयो जस्तो लाग्छ। त्यसैले यिनै कारणहरूले उहाँमा केही चेन्जहरू आएको मैले अनुभूत गरेको छु।
2: उता रासोपाका महामन्त्री विपिन कुमार आचार्य भने जनताले दिएको मत र जिम्मेवारीलाई आत्मसात गर्दै पार्टीले कुनै दम्ब नराखी परिपक्व ढंगले काम गरिरहेको बताउनुहुन्छ। आम निर्वाचनमा प्राप्त म्यान्डेटलाई निराशा चिर्ने अवसरका रूपमा लिइरहेको उहाँको भनाइ छ। रासोपाले अहिले केन्द्रीय स्तरको प्रशिक्षण सँगै संसदीय दलको विधान संशोधन, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको समेजगत्वमा कार्यदल गठन र प्रदेश तथा स्थानीय तहसम्म संगठन विस्तारको योजना अघि बढाएको छ। मुख्य गरी मन्त्री तथा सांसदहरूलाई नागरिकसँग निरन्तर संवादमा रहन र संसदीय मर्यादा कायम राख्न नेतृत्वले ताकेता गरिरहेको छ। विगतका आरोप प्रत्यारोप छाडेर संस्थागत सुदृढीकरण र दीर्घकालीन नीति निर्माणमा जुट्नुले रासोपा परिपक्व राजनीतिक दल बन्ने दिशामा अग्रसर रहेको संकेत गर्दछ। यद्यपि आन्तरिक चुनौती र कानूनी उल्झनहरूका बीच सरकारका काम कारवाहीहरूलाई थप परिणाममुखी बनाएर जनताको विश्वास जितिरहनु नै रासोपाका लागि आगामी मुख्य परीक्षा हुनेछ।
1: संघीय राजधानी काठमाडौँमा नेकपा एमाले र

0: नेकपा बीच भएको राजनैतिक समीकरणसँगै त्यसको प्रमुख असर र कम्पन प्रदेश सरकारहरूमा तीव्र रूपले बढिरहेको छ। आज एकै दिन तीनवटा प्रदेश कोशी, लुम्बिनी र बागमतीमा विकसित राजनीतिक घटनाक्रमले प्रदेश राजनीतिलाई थप पेचिलो र तरङ्गित बनाएको छ। एकातिर कोशीमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहजै विश्वासको मत हासिल गर्दा अर्कातिर लुम्बिनी र कर्णालीमा आन्तरिक खिचातानी र मन्त्रालय भागभन्डाको किचलो सतहमा आएको छ। उता बागमतीमा भने मुख्यमन्त्रीको नियुक्ति नै कानुनी र संवैधानिक विवादको घेरामा परेको छ।
1: सुरु गरौँ कोशी प्रदेशबाट। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज प्रदेश सभाबाट तेस्रो पटक सफलताका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ। भदौ 3 गते नेपाली कङ्ग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि कार्कीले संविधान बमोजिम आज विश्वासको मत लिनुभएको हो। 92 सदस्यीय प्रदेश सभामा बहुमतका लागि 47 मत आवश्यक पर्नेमा कार्कीको पक्षमा 57 मत खस्यो। प्रस्तावको विपक्षमा 22 मत पर्यो भने 4 जना सांसद तटस्थ रहनुभयो। प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेसका 7 जना र जसपाकी 1 जना गरी कुल 8 जना सांसद मत विभाजन प्रक्रियामै सहभागी हुनु भएन। काङ्ग्रेस बाहिरिए पनि एमाले र नेकपा बीचको नयाँ गठबन्धनका कारण कोशी सरकार सुरक्षित र बहुमतमा देखिएको छ। उता लुम्बिनी प्रदेशमा भने सत्ता साझेदार दलहरू बीच मन्त्रालयको भागभण्डा मिलाउन सकस परेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री परिषद हेरफेर गर्दा नेकपा एमालेका मन्त्री डिलीराज भूषाल 4 महिना नपुग्दै सरकारबाट बाहिरिनु परेको छ। एमालेको भागमा मुख्यमन्त्री सहित 4 मन्त्रालय मात्र परेकाले र तोकिएको संख्याभन्दा बढी मन्त्री राख्न नमिल्ने कानुनी बाध्यता पछि भूषाललाई हटाइएको हो। आज नेकपाका तर्फबाट 3 जना नयाँ मन्त्री थपिनु भएको छ। कृषिमा कृष्ण कुसुम थारू, सामाजिक विकासबाट स्वास्थ्यमा दिपेन्द्र कुमार पुन र अर्थ मन्त्रालयमा इन्द्रजीत थारूलाई जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण भोलि दिउँसो 3 बजेका लागि तय गरिएको छ। कर्णाली प्रदेशमा सत्ताको नेतृत्व गरिरहेको नेकपा भित्रको आन्तरिक विवादका कारण सोमबार बिहान 11 बजेका लागि तय गरिएको मन्त्रीहरूको शपथ ग्रहण अन्तिम समयमा आएर रोकिएको छ। मुख्यमन्त्री मङ्गलबहादुर शाही आफै प्रदेश प्रमुखको कार्यालय पुगेर शपथ रोक्न आग्रह गर्नुपर्ने स्थिति बन्न पुग्यो। साबिक माओवादी र साबिक समाजवादी धार बीच भौतिक, कृषि र उद्योग मन्त्रालयको भागभण्डा र मन्त्रीका आकांक्षी धेरै भएपछि सहमति जुट्न सकेको छैन। अन्तत 7 जना आकांक्षीको नाम सिफारिस गर्दै विवाद निरूपणका लागि पार्टी हेडक्वार्टर, प्रचण्ड र माधव नेपालको पोल्टामा पुर्याइएको छ। सबैभन्दा पेचिलो र कानुनी विवाद बागमती प्रदेशमा देखिएको छ। मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरुद्ध उच्च अदालत पाटन हेटौडा इजलासले आज कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिँदै अन्तरिम आदेशका लागि भदौ 10 गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। राप्रपा केन्द्रीय नेतृत्वले सरकारलाई समर्थन नरहेको जनाए पनि संसदीय दलका तत्कालीन नेता उद्धव थापाको समर्थनका आधारमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै मुद्दा दायर भएको हो। मुद्दा अदालतमा विचाराधीन रहेका बेला मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेमा संविधानको धारा 191 को मर्म विपरीत हुने भन्दै नेपाली कङ्ग्रेसले प्रदेश सभा बैठक बहिष्कार गर्ने स्पष्ट चेतावनी उपसभामुखलाई पत्र मार्फत दिइसकेको छ। प्रदेशहरूमा देखिएको यो पछिल्लो दृश्यले नेकपा एमाले र नेकपाले पछिल्लो गतिविधिको केन्द्रीय राजनीतिको अस्थिरता कसरी प्रादेशिक संरचनामा पुगेको छ भन्ने छर्लङ्ग पार्छ। एकातिर मन्त्री बन्ने होडबाजी र पार्टीभित्रको कचिङ्गल मिलाउन प्रदेश नेताहरू काठमाडौँकै मुख ताक्नुपर्ने बाध्यतामा हुनुहुन्छ। अर्कातिर संवैधानिक र कानुनी प्रक्रियालाई मिचेर सरकार टिकाउने र ढाल्ने खेलमा दलहरू अल्झिएका छन्। बागमतीको फैसला र कर्णालीको केन्द्रीय निर्णयले आगामी दिनमा प्रदेश राजनीति कुन दिशामा जान्छ भन्ने तय गर्नेछ। तर 1 वर्षभन्दा कम अवधि रहेको प्रदेश सरकारहरूमा आएको यो फेरबदल र कचिङ्गल देखेर आम जनता भने प्रश्न गरिरहेका छन् के यो अन्तिम भोज त होइन।
0: कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। अङ्ग्रेजी फुटबलको सबैभन्दा ठुलो उत्सव मानिने इङ्ग्लिस प्रिमियर लिग 2026-27 सिजनको औपचारिक सुरुवात भइसकेको छ। पहिलो साताका खेलहरू समाप्त हुँदा केही टोलीले अप्रत्याशित प्रदर्शन गर्दै तालिकाको शीर्ष स्थानमा कब्जा जमाएका छन् भने केही ठुला नाम गरिएका क्लबहरूले भने सुरुवातमै लज्जास्पद हारको सामना गर्नु परेको छ। प्रस्तुत छ प्रिमियर लिगको ओपनिङ विकेन्डका मुख्य विजेता र पराजित टोलीहरूको लेखाजोखा।
1: ओपनिङ विकेन्डको सबैभन्दा ठुलो सफलता ब्राइटनको नाममा रह्यो। एस्टन भिल्लामाथि 4-0 शानदार जित दर्ता गर्दै ब्राइटन गोल अन्तरका आधारमा अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। टोलीको आक्रमक लय र उत्कृष्ट फिनिसिङले यो सिजन ब्राइटन अन्य ठुला टोलीका लागि कडा चुनौती बन्ने संकेत दिइसकेको छ। साबिक विजेता तथा दावेदार आर्सेनलले आफ्नो उपाधि रक्षाको यात्रा सुखद तरिकाले सुरु गरेको छ। नयाँ सिजनको पहिलो खेलमै कोभेन्ट्रीलाई 3-0 पराजित गर्दै आर्सेनलले आफ्नो रक्षा पङ्क्ति र आक्रमण दुवै चुस्त रहेको सन्देश दिइसकेको छ। टोटेनहाम हटस्पर जस्तो बलियो टोलीलाई 3-0 फराकिलो अन्तरले हराउँदै ब्रेन्टफोर्डले घरेलु मैदानमा शानदार प्रदर्शन गर्यो। नवप्रवेशी तथा अप्रत्याशित प्रदर्शन गरेको हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई 2-0 स्तब्ध पार्दै नयाँ सिजनको सबैभन्दा ठुलो उलट फेर देखायो। उता एभर्टनले पनि क्रिस्टन प्यालेसलाई 2-0 हराएर 3 अङ्क बटुलेको छ। नयाँ सिजनमा नयाँ आशाका साथ मैदान उत्रिएको म्यान्चेस्टर युनाइटेडलाई पहिलो खेलमै हल सिटीले 2-0 पराजित गरिदियो। युनाइटेडको निराशाजनक रक्षा पङ्क्ति र फितलो आक्रमणले फेरि एकपटक टोलीको व्यवस्थापनमाथि प्रश्नचिन्ह खडा गरेको छ। स्पर्सका लागि सिजनको सुरुवात बिर्सन लायक रह्यो। ब्रेन्टफोर्डसँग 3-0 हार बेहोरेपछि टोटेनहम अङ्क तालिकाको तल्लो अर्थात् रेलिगेसन जोनको 18 स्थानमा धकिलिएको छ। युरोपेली प्रतियोगिताको अनुबन्ध बोकेको एस्टन भिल्ला ब्राइटनको हातबाट 4-0 लज्जास्पद हार बेहोर्दै अङ्क तालिकाको अन्तिम अर्थात् 20 स्थानमा पुगेको छ। दुवै टोलीबीच भएको प्रतिस्पर्धात्मक खेल 2-2 बराबरीमा सकियो। अङ्क बाढे पनि दुवै टोलीले 1-1 अङ्कमै चित्त बुझाउनु पर्यो, जसका कारण उनीहरू तालिकाको मध्य भागमा रहेका छन्। प्रिमियर लिगको लामो र कठिन यात्रामा यो त केवल सुरुवात मात्र हो, तर पहिलो साताको यो नतिजाले प्रिमियर लिग यसपटक झनै प्रतिस्पर्धात्मक र अप्रत्याशित हुने प्रष्ट संकेत दिइसकेको छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौ। नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा गीती कथा जालो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा भदौ 4 गते आयोजित विशेष समारोह बीच नेपाल प्रहरी श्रीमती संघको 42 वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। मन्त्री बादीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघले वर्षभरि गरेका सामाजिक मानव कल्याणकारी एवं परोपकारी कार्यहरूका साथै अन्य विविध समसामयिक विषयहरूमा आधारित लेख रचना समेटेर प्रकाशित वार्षिक स्मारिका सहचरी 2083 को विमोचन समेत गर्नुभयो। उक्त अवसरमा मन्त्री बादीले सेवा नै धर्म हो भन्ने आदर्शलाई आत्मसात गर्दै निस्वार्थ सेवाभावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने समाजसेवी एवं प्रारम्भिक बाल विकास केन्द्रका संस्थापक अध्यक्ष पुष्पा बस्नेत, केआईएन इन्डियाका निर्देशक नवीन जोशी, पारा तेक्वान्दो राष्ट्रिय खेलाडी पलेसा गोवर्धन, प्रहरी जवान साहना बोहरा र राष्ट्रिय बक्सिङ खेलाडी प्रहरी कार्यालय सहयोगी नरिका राईलाई सम्मान पत्र प्रदान गर्नुभयो। सो अवसरमा मन्त्री बादीले बदलिँदो सामाजिक आवश्यकता र समयको माग अनुसार आफ्नो सेवाको दायरालाई निरन्तर फराकिलो बनाउँदै नेपाल प्रहरी श्रीमती संघ सामाजिक उत्तरदायित्व, सेवाभाव र निरन्तर योगदानको सशक्त उदाहरणको रूपमा स्थापित भएको बताउनुभयो। संघले आगामी दिनमा आफ्नो संस्थागत सुशासन, पारदर्शिता र सेवाको प्रभावकारितालाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो। सो अवसरमा विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सामाजिक सेवा र विभिन्न किसिमका मानवीय कार्यक्रमहरूको माध्यमबाट निस्वार्थ रूपमा रचनात्मक, कल्याणकारी तथा विभिन्न सामाजिक कार्यमा समर्पित रहँदै नेपाल प्रहरी श्रीमती संघले गर्दै आएको सामाजिक सेवाको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी श्रीमती संघको 42 वार्षिक उत्सवको अवसरमा सम्पूर्ण नेपाल प्रहरी परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। संघले कर्तव्य पालनाको सिलसिलामा जीवन अर्पण गर्ने अमर प्रहरीका आश्रित परिवार तथा घाइते भए उपचाररत प्रहरी कर्मचारीहरूलाई गरेको सहयोगले कठिन समयमा आत्मीयता र ऐक्यबद्धताको अनुभूति गराएको उहाँले बताउनुभयो। प्रहरी परिवारका सन्ततिको लागि छात्रवृत्ति, स्वास्थ्य सम्बन्धी कार्यक्रम, सामाजिक सचेतना, लागु औषध दुर्व्यसनीमा फँसेका व्यक्तिहरूको उपचार र पुनर्स्थापना, महिला नेतृत्व विकास र राहत वितरण जस्ता गतिविधि मार्फत संघले सेवाको दायरालाई अझ फराकिलो बनाउँदै लगेको बताउनुभयो। समारोहमा प्रहरी महानिरीक्षक कार्कीले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने महानुभावहरूलाई कदर पत्र तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवं उल्लेखनीय कार्य गर्ने व्यक्तिहरू, प्रहरी कर्मचारीहरू तथा विद्यार्थीहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। समारोहमा संघकी अध्यक्ष कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले आफ्नो स्थापना कालदेखि हालसम्म सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई आफ्नो मूल आधार बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक हितका लागि निरन्तर योगदान पुर्याउँदै आइरहेको बताउनुभयो। संघले आगामी दिनमा सेवाको दायरालाई फराकिलो बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक रूपान्तरण तथा महिला सशक्तिकरणको अभियानमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उहाँले बताउनुभयो।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समुदाय स्तरमा चासोको विषय बन्न सक्ने कुनै पनि आपराधिक घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा भदौ 4 गते प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। प्रहरी महानिरीक्षक कार्कीले सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटना प्रति थप सचेत भई कार्य गर्नुपर्ने बताउँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्यालाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। प्राविधि मैत्री प्रहरी सेवालाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक सञ्जालहरूबाट प्राप्त सूचना तथा जानकारीहरूलाई सक्रियताका साथ सम्बोधन गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले विपद तथा प्रकोपको समयमा उच्च सतर्कता अपनाई उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै सरकारवाला अन्य निकायहरूको समन्वयमा प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो। परिस्थितिको मूल्याङ्कन गरी बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी भीड नियन्त्रणमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो। ट्राफिक प्रहरीले समय सापेक्ष आफ्नो व्यवहारमा परिवर्तन गर्दै प्रविधिको उच्चतम प्रयोग गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। आफ्नो जिम्मेवारी क्षेत्रको सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीहरू कटिबद्ध भई जिम्मेवारी वहन गर्नुपर्ने उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक श्रीवृद्धि तथा उद्देश्य प्राप्तिका लागि विगतमा भएका कमी कमजोरीहरूलाई विश्लेषण गरी सामूहिक भावनाका साथ आवश्यक योजना तथा नीति बनाई कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन सुपरिवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटिहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले लगायतको उपस्थितिको साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गढ तथा प्रदेश प्रहरी गढहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत मुद्दा चल्ने इकाइसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।
1: काठमाडौँ महानगरपालिका 10 शङ्खमूल स्थित भ्याली बोइज होस्टेलमा बस्ने दाङ जिल्ला घोराही उपमहानगरपालिका 17 22 वर्षीय वसन्त कालाथोकीको हत्या गरेको अभियोगमा सोही होस्टेलमा बस्ने 12 जिल्ला कलैया उपमहानगरपालिका 3 18 वर्षीय किशोरलाई भदौ 5 गते प्रहरीले पक्राउ गरेको छ। सोही होस्टेलमा 18 वर्षीय किशोर र 20 वर्षीय प्रमित पटेलले भदौ 5 गते कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका वसन्तको मीन भवन स्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
0: अवैध लागु औषध अफिम जस्तो देखिने पदार्थ करिब 10 किलो 364 ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब 5 किलो 225 ग्राम सहित दाङ जिल्ला राप्ती गाउँपालिका 3 बस्ने 34 वर्षीय रतिमा रोका समेत 5 जनालाई कपिल वस्तु जिल्ला कृष्णनगर नगरपालिका 2 भदौ 7 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध टापेन्टाडोल 11,768 ट्याब्लेट सहित कास्की जिल्ला पोखरा महानगरपालिका 18 बस्ने 40 वर्षीय अनुप छतकुलीलाई सोही ठाउँबाट भदौ 4 गते प्रहरीले पक्राउ गरेको छ।
1: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रे जिल्ला मण्डन देवपुर नगरपालिका 12 37 वर्षीय नवीन लामा र सल्यान जिल्ला शारदा नगरपालिका 2 50 वर्षीय रमेश रेउलेलाई भदौ 5 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये नवीनले मलेसिया पठाइदिन्छु भन्दै 3 पीडितहरूबाट 14 लाख रुपियाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै 1 पीडितबाट 3 लाख रुपियाँ लिई सम्पर्कविहीन भए भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले नवीनलाई काठमाडौँ महानगरपालिका 26 र रमेशलाई काठमाडौँ महानगरपालिका 29 पक्राउ गरेको हो।
0: मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा नवलपरासी पूर्व देवचुली नगरपालिका 11 कि 31 वर्षीय ममता पछाईलाई भदौ 5 गते प्रहरीले पक्राउ गरेको छ। एक महिलालाई घरेलु कामदारको रूपमा कुबेत पठाई करिब 1.5 महिनादेखि बन्धक बनाई राखिएको भन्ने सूचनाका आधारमा निज महिलाको उद्धार गरी ममतालाई काठमाडौँ तारकेश्वर नगरपालिका 7 पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक सञ्जाल फेसबुक व्हाट्सएप लगायतका माध्यमबाट विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी विभिन्न प्रलोभनहरू देखाई आकर्षक तलब सुविधामा घरेलु कामदारको रूपमा कुबेत पठाइदिने भनी विभिन्न स्थानहरूबाट महिलाहरूलाई काठमाडौँ बोलाई तारकेश्वर नगरपालिका 7 स्थित कोठा भाडामा लिई सम्पर्कमा आएका 9 महिलाहरूलाई कुबेत पठाउन लागेको अवस्थामा प्रहरीले उद्धार समेत गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ गीत कथा जालो।

एका बिहानै म्यासेन्जरमा सुबोधको म्यासेज आयो। सुबोध र मैले प्लस टू सँगै पढेका थियौँ। धेरै समयपछि सुबोधले म्यासेजमा कल गरेको थियो। के गर्दैछौ भनेर उसले सोध्यो। के गर्नु, काम नपाएर यत्तिकै बसिरहेको छु भन्ने जवाफ दिएँ मैले। अनि तिमी के गर्दैछौ त भनेर मैले सोधेँ। मैले त नेपाल र इन्डियाको बोर्डरमा एउटा ठुलो बिजनेस कम्पनीमा काम गर्छु नि, महिनाको लाखौं कमाउँछु भन्यो। ओहो, महिनाको 1 लाख? आफूले भने यहाँ महिनाको 1,000 पनि कमाउन सकेको छैन। कता कता मन खिन्न भयो। अनि उसले तिमी पनि काम गर्ने भए यहाँ कम्पनीले मान्छे खोजेको छ, त्यही भएर तिमीलाई सम्झेको भन्यो। त्यसपछि त मलाई पनि ढुङ्गा खोज्दा देउता मिले जस्तै भइहाल्यो। काम पाइन्छ भने त आइहाल्छु नि भन्ने जवाफ दिए। अनि उसले भैरवा बोलायो। म भोलिपल्ट नै भैरवाको गाडी चढे। म बस पार्क पुग्दा सुबोध र अर्को एकजना मान्छे मलाई रिसिभ गर्न आएका थिए। उनीहरूले मलाई सीमा पारीको एउटा ठुलो होटलको हलमा लगेर राखे। त्यहाँ थुप्रै अरू नेपाली पनि थिए। अनि हलको स्टेजमा एकजना मान्छे बोलिरहेका थिए। उनले भन्दै थिए, आजको 1 लाख भोलिको 1 करोड हो। जागिर गरेर कोही धनी बन्दैन। अनि मेरो नजिकमा भएका मान्छेले कसैले आफूलाई डक्टर भएको बताउँथे भने कसैले इन्जिनियर। कार्यक्रम सकिएपछि बेलुका मलाई एउटा सानो कोठामा लगे। त्यहाँ मेरो साथी सुबोध र अर्का एकजना व्यक्ति पनि थिए। उनीहरूले मलाई यो व्यवसायमा जोडिनको लागि सुरुमा मलाई फर्म भर्न लगाए। त्यो फर्म भर्न भारु 15,000 तिर्नुपर्ने बताइयो। जागिर खान गएको म धन्न, साथमा अलिअलि पैसा थियो र जसोतसो फर्म त भरे। अब चाहिँ पक्का जागिर पाउँछु भन्ने आशा लाग्यो। त्यसपछि फेरि 2 लाख रुपियाँ र 1 हप्ताभित्र आफ्नो चिनजानको साथीभाइ वा आफन्त 3 जना पनि यही ठाउँमा बोलाउनु पर्ने र तिनै 3 जनाले तिर्ने रकमबाट नै मलाई कमिसन आउने कुरा बताइयो। त्यही बेला मलाई शङ्का लाग्यो, यो कुनै जागिर नभएर नेटवर्किङ जालो हो। अब म यहाँबाट जसरी पनि निस्किनु पर्छ। अनि मैले त्यहाँबाट उम्किने कोसिस गरे, तर उनीहरूले मलाई निस्किन दिएनन्। त्यहाँको लिडर भनिने मान्छेले मेरो मोबाइल र झोला खोसेर राख्यो। अनि मलाई 2 लाख पैसा नतिरी र 3 जना मान्छे नल्याई जान पाउँदैनस् भनेर धम्की दिँदै मलाई एउटा अँध्यारो कोठामा बन्दक जस्तै बनाइयो र मलाई यातना दिइयो।

रातको 2 बजेको थियो। मलाई लाग्यो म डराएर यिनीहरूले जे भने त्यही मान्न थाले भने म जस्तै सोझा अरू पनि फस्छन्, त्यसैले म यहाँबाट जसरी पनि निस्किनु पर्छ भन्ने सोचे। त्यहाँका सुरक्षा गार्डहरू निधाएको मौका पारेर बाथरुम जाने बहानामा म भाग्न सफल भए। होटलबाट नेपालसम्म आउन मलाई झन्डै 2 घन्टा लाग्यो। अनि म नेपाल छिरेपछि लामो सास लिएँ। त्यो दलदलबाट म जसो तसो उम्किएँ, तर त्यहाँ म जस्तै धेरै नेपाली थिए जो जागिर पाउने आशामा अपराधीको जालमा फसेका थिए। अब उनीहरूलाई पनि त्यहाँबाट निकाल्ने र ती अपराधीहरूलाई पनि पक्राउ गर्नै पर्छ भन्ने लाग्यो। अनि म नेपाल प्रहरीको कार्यालयमा गएर घटनाको बेली विस्तार लाएँ।

0: नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा त्यहाँ भएका नेपालीको उद्धार गर्यो र ती अपराधीलाई पनि पक्राउ गर्न सफल भयो। बेरोजगारीका कारण धेरै युवाहरू आकर्षक रोजगारीको लोभमा पर्छन्। सस्तोमा काम पाउने, विदेश भ्रमण गर्न पाइने, देश विदेशका 5-स्टार होटेलहरूमा सेमिनारमा जान पाइने लगायतका प्रलोभन देखाएर ठगहरूले यसै गरी जालमा पार्ने गर्छन्। त्यसैले कसैले सजिलै कमाई हुन्छ भन्छ भने झट्ट विश्वास नगर्नुहोस्, नत्र म जस्तै फस्नुहुन्छ।
1: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो गीति कथा जालो।
2: हस्त यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बेलुकीको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। लोकगीत सुनाउने क्रममा अब राख्दैछौ रबिन चेपाङ र पविता परियारको स्वरमा भोजराज काफ्लेको संकलनमा।

लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ केशर सेवा र इन्दिरा गुरुङको स्वरमा दुर्गा बहादुर तामाङको संकलनमा। यो गीतपछि करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ अप्रवासन संवाद।

0: DTH सेवा दिस हो
1: देश हो खुशीको कनेक्शन
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: राष्ट्रिय रेडियो राष्ट्रको संचार
4: आप्रवासन संवाद कथा श्रम र यात्राको
5: तेस्रो अङ्क नियमित र वैधानिक आप्रवासनको प्रवर्धन
6: सोचेको जस्तो त भएको छैन. अब यहाँ आएपछि एक्ज्याक्टली डिफरेन्ट भएको छ. यहाँ अब बाध्यताले अर्कै भइहाल्छ.
4: वैदेशिक रोजगार धेरै नेपालीहरूलाई आशाको अर्को नाम, सपना बुन्ने ठाउँ अनि केही बन्न वा गर्नको लागि पैसा कमाउने ठाउँ. नुवाकोटकी गीता पौडेललाई पनि विदेशमा काम गर्न जाने कुरा आशा र सपनासँग जोडिएका थिए. श्रम, पसिना र भविष्यको भरोसा बोकेर देश छोड्ने यो यात्रा वैधानिक हुनुपर्छ. नेपालमा मार्केटिङको काम गरिरहेकी गीताले मार्केटिङकै काम गर्ने भनेर भिजिट भिसामा दुबई पुगिन्. भिजिटमा गएर काम गर्ने उनको चाहना भने सोचे जस्तो भएन.
6: मार्केटिङमा काम हुन्छ वा गएर भिजा एक्सचेन्ज हुन्छ भनेर चाहिँ आएको थिएँ, तर अफसोस त्यो काम चाहिँ भएन. अनि अहिले चाहिँ हाउस किपिङ गरिरहेको छु.
4: हाउस किपिङको काम गीता पौडेलको रुचिको काम होइन, तर गर्न बाध्य छिन्. यो काम पनि उनी धेरै दिन खाली बसेर पाएकी हुन्. यही काम पाउन पनि शर्त तेर्स्याइएको थियो. उनको श्रम आपुर्वासनको यात्रा औपचारिक बाटोबाट नभएकोले उनलाई दिलाइने भनेको मार्केटिङ कामको सम्झौता पत्र थिएन. त्यसैले धेरै दिनपछि जे काम पाइयो त्यही काम गर्न बाध्य भइन्.
6: आएपछि 24 दिनपछि मैले काम पाएँ. अनि काम गर्दै जाँदाखेरि चाहिँ काम गर्न नसक्ने खण्डमा चाहिँ हटाउने जस्तो टाइप गरेर फेरि मलाई भिजिट भिजा फेरि थप गराइयो. त्यसपछि काम गर्न सक्ने अवस्था भइसकेपछि चाहिँ वर्किङको प्रोसेस गरिदिनु भयो.
4: आज हामी आप्रवासन संवादमा नियमित र वैधानिक आप्रवासनको प्रवर्धनको कुरा गरिरहेका छौँ. किन हामी श्रम आप्रवासनमा जाँदा औपचारिक माध्यमबाटै जानुपर्छ भन्ने कुरा आजको अङ्कमा चर्चा गर्छौँ. मकवानपुरको दामन निवासी रितु लामा पनि आर्थिक हिसाबले गीता पौडेल जस्तै थिइन्. उनले आफ्नो ठाउँमा पढिन् तर काम पाउन सकिनन्. त्यही बेला उनको साथीभाइ र आफन्तहरूमा विदेश जाने लहर चलेको थियो र रितुले पनि रोजगारीको लागि UAE जाने निर्णय लिइन्, जुन पहिलेदेखिको सपना भने थिएन.
7: मलाई चाहिँ विज्ञान

0: पढ्नु मन थियो, विज्ञान पढेर एमबिबिएस गर्नु मन थियो। हाम्रो चाहिँ विज्ञान पढ्नको लागि नजिकै कलेज थिएन, मिडल क्लासको फ्यामिलीले काठमाडौँ हेटौडामा राखेर पढाउनु त सक्दैन नि त, धेरै बालबच्चा हुन्छ, त्यसरी पढाउन नसक्ने भइसकेपछि काम अवसर नै पाइएन। हामीले पढ्न त पढ्यो, अवसर नै पाइएन। त्यो कारणले गर्दाखेरि अब त्यतिखेर लहर चलाएको थियो नि विदेश जाने। अब हामी जस्तो मिडल क्लास जाने भने कमाउनको लागि हो नि त, आर्थिक रूपमा सबल हुन भनौँ, अब नेपालमा अवसर पाइएन, त्यही कारणले गर्दाखेरि चाहिँ विदेशतिर लागि।
1: ऋतु लामाले औपचारिक वा वैधानिक बाटोबाट वैदेशिक यात्रामा जाने सोच बनाइन्। उनको अनुभवमा वैधानिक वा औपचारिक माध्यमबाट जाँदाका फाइदाहरू धेरै छन् जुन विमानस्थलबाटै सुरु हुन्छ।
0: वैधानिक रूपमा जाँदाखेरि चाहिँ सबभन्दा पहिला चाहिँ विमानस्थलकै कुरा सजिलो भयो न, अवैधानिक रूपमा जाँदाखेरि हामी इन्डिया पुगेर इन्डियामा कति दिन बसेर त्यसरी जानुपर्ने हुन्छ नि त, अहिले पनि मान्छेहरू त्यसरी जान्छन्। हामी चाहिँ नेपालको विमानस्थल प्रयोग गरेर सजिलैसँग गयो। त्यहाँ गइसकेपछि अब कानुन रूपमा पनि हाम्रो अधिकार हुने रहेछ, हाम्रो देशमा पनि उहाँ पनि। अब हामीले भनेको जस्तो तलब पाएन, समयमा काममा जान पाएन, न हाम्रो सेवा सुविधा जे उल्लेखित छ नि हाम्रो करारपत्रमा त्यो अनुसार भएन भने हामीलाई नेपालमा पनि कानुन रूपमा त्यो सुविधा हुने भयो। हामीलाई त त्यो नर्मली नै भइ नै हाल्यो। अनि त्यसपछि त्यहाँ गइसकेपछि हाम्रो करारपत्रमा उल्लेख भएको अनुसार काम, तलब, सुविधाहरू सबै थियो, राम्रो भयो।
1: ऋतु लामाको वैधानिक आप्रवासन केवल कागजको प्रक्रिया मात्र होइन, यो सुरक्षा, अधिकार र सम्मानको आधार पनि हो। श्रम स्वीकृति, सम्झौता, सुविधा यी सबै वैधानिक पाटोका आधार स्तम्भ हुन्। श्रम स्वीकृति नै लिएर गइसकेपछि त्यसले निर्दिष्ट गरेका सबै कुराहरू प्राप्त हुने आधार हुन्छ। सजिलै प्राप्त नभए कानुन सम्मत तरिकाले लडिएर पनि लिन सकिन्छ।
0: श्रम स्वीकृति गरेर हामी यहाँको वर्क परमिट लिएर गएको हुन्छौँ नि त, त्यस्तो भइसकेपछि हाम्रो बिमाको सुविधा हुन्छ। यदि केही गरेर हामी त्यहाँनिर बिरामी पर्दाखेरि अब बिदाको कुरा भयो, पारिश्रमिकको कुरा भयो, अब दुर्घटना भयो भने त्यसको पनि त्यहाँबाट नि हामीलाई फाइदा हुने भयो। केही गरेर अब दुर्घटना अथवा केही कारणले गर्दाखेरि हामी हाम्रो मृत्यु भयो भने पनि त्यो बिमाको रकम चाहिँ हाम्रो परिवारले पाउने सुविधा हुन्छ। वैधानिक रूपमा जाँदा नि कहिलेकाहीँ समस्या पर्छ नि त, समस्या परिहालेको खण्डमा चाहिँ त्यहाँ नेपाली दूतावास छ, नेपाली दूतावासले सहयोग गर्ने भयो, यता नेपालबाट वैदेशिक रोजगार विभागले सहयोग गर्ने भयो। फाइदाहरू धेरै छ वैधानिक रूपबाट जाँदाखेरि चाहिँ।
1: जब हामी अवैधानिक हुन्छौँ तब अप्ठ्यारोमा पर्दा वैदेशिक रोजगार विभाग र हाम्रा राजदूतावासले सहयोग गर्न सक्दैनन् र अवैधानिक अवस्थाको कुरा गर्दा वैदेशिक रोजगारमा गएका कतिपय गन्तव्य मुलुकमा पुगेपछि काम गरिरहेको कम्पनीबाट भागेर पनि अवैधानिक हुन पुग्छन्। निश्चय नै यस्तो अप्रिय निर्णय लिन धेरैलाई बाध्यता होला, तर यसले उनीहरूलाई समस्याको अनन्त श्रृङ्खलातिर पनि डोर्याउँछ, जसरी रसुवाका केशव प्रसाद खतिवडालाई डोर्यायो।
2: पहिलोचोटि हिँडेको गएर ट्र्याक्टरमा सुत्यो 5 दिनसम्म, काम पनि गऱ्यो। त्यहाँ चाहिँ कमाइ चाहिँ कस्तो हुन्छ भने 2500 एक दिनको, खानी बस्ने ठाउँ थिएन, आफै लगेर खाने। अब 2-4 दिन त रमाइलो भयो के, अब खुल्ला भयो नि त कम्पनीमा, कम्पनीको नियमअनुसार बस्न पाइएन भनेर हामी त सबैजना कुखुरा काट्ने खाने गऱ्यौँ के, अब भात पकाउने आफैले, रमाइलो भयो। अब यतातिरको बिर्सी।
1: त्यसपछि खतिवडाको अवस्था 2 दिनकी चाँदनी फेरि अधेरी रात भने जस्तै भयो। खतिवडालाई एउटा काम भनेर अर्कै कामका लागि दुबई पुर्याइएको थियो। ड्राइभरको काममा गएका खतिवडाले त्यहाँ मजदुरको काम गर्नु परेपछि कम्पनीबाट भागेका थिए। कम्पनीबाट भागेपछि अझ दुःख र चुनौतीहरू थपिँदै गए।
2: अनि त्यसपछि हजुरको त्यहाँ 5 दिन काम सिद्धिएपछि त छैन काम, अलि टाढा जाउँ पुलिसले समाउँछ। अनि एउटा साथीले जुगाड लायो, अब यहाँबाट 100 किलोमिटर जति हामीलाई जाँदा समाउँदैन, त्यहाँ गएर एउटा अकामा भन्ने हुन्छ डुप्लिकेट बनायौँ हामीले, कति 100-100 रुपियाँ तिरेर त्यहाँको साउदीको त्यो 5 जनाले बनायौँ। त्यसमा चाहिँ मेरो नाम चाहिँ बमबहादुर निस्केछ। अनि त्यो बनाएर अनि प्लास्टिक कम्पनीमा काम गर्न गयौँ। त्यो बोरा बन्दो रहेछ, त्यो चाहिँ इन्डिया आउँदो रहेछ क्या सिमेन्टहरूको, त्यो प्लास्टिक फ्याक्ट्रीमा 6 महिना काम गरौँ। त्यहाँ काम गर्दाखेरि ठिकै थियो, खान बस्न राम्रै थियो, तलब पनि ठिकै थियो, 1100-1200 दिन्थ्यो खान बसेर। तर त्यहाँको वातावरण भयो भने त्यो धुलो धुवा बिरामी भइरहने त्यो प्लास्टिकको उसले, अनि त्यसपछि त्यो पनि छोड्यौँ। त्यसपछि जुबेल भन्ने ठाउँ हामी राति राति भागेर गयौँ ट्याक्सीमा, झन्डै 1000 किलोमिटर जति थियो होला रियादबाट। त्यहाँ गएर जस्तै त्यहाँ पनि प्लास्टिकमै काम गऱ्यौँ त्यो बाल्टीहरू भन्ने ठाउँमा। अनि मलाई चाहिँ फेरि जहाँ गए पनि हजुरको काम चाहिँ सजिलो पर्थ्यो। अलि बुढो बुढो मान्छे देखेर हो कि किन हो कि भाइहरू नि अब राम्रै हुन्थ्यो। मलाई चाहिँ जहाँ गए पनि त्यो के अरे सजिलो काम, जस्तै दाना हाल्ने त्यो प्लास्टिकको बाल्टीहरू बन्ने ठाउँमा दाना हाल्ने काम थियो, 2 घन्टा दाना हाल्ने, 4 घन्टा सुत्ने, नाइट ड्युटी थियो।
1: काम सजिलै भए पनि अवैधानिक थियो। कामको निश्चितता र वैधानिकता नभएपछि उनी एक दिन जेल परे र नेपाल फर्किए, जसको श्रृङ्खला म्यान पावर कम्पनीले बताएको भन्दा सम्झौता पत्रमा अर्कै काम परेपछि सुरु भएको थियो। उनले नेपालमै सम्झौता पत्र राम्ररी पढेको भए यो समस्या उब्जिने थिएन। अर्को, उनले यसको कानुनी उपचार नखोजेर आफै सजिलो बाटो रोज्दा थप समस्याहरू सृजना भएका थिए।
3: सुन्नुहोस् त घनश्यामजी, को हुनुहुन्छ?
4: हजुर मै नै हो घनश्याम, के थियो होला?
3: म चाहिँ माधवी, सिटिभिटीबाट तालिमपछि तपाईँको अनुगमन गर्न आएकी। तपाईँले वेल्डिङ गर्दा चस्मा मात्रै लगाउनु भएको रहेछ।
4: वेल्डिङ गर्दाको विकिरण, उज्यालो र झिल्काबाट आँखा जोगाउन चस्मा लगाउँछु म्याडम। तालिममा आँखा जोगाउनु पर्छ भन्नुभएको थियो?
3: तालिममा सुरक्षात्मक टोपी, वेल्डिङ हेलमेट, सुरक्षात्मक पन्जा, मास्क, सुरक्षात्मक जुत्ता, आर्म कभर, फुट कभर लगाउन सुझाव दिएको थियो। बिर्सिनु भयो कि के हो?
4: मैले चस्मा मात्रै सम्झिएछु म्याडम, किन यतिका सामग्री लगाएर वेल्डिङ गर्नुपर्ने हो?
3: ल सुन्नुहोस्, यी सबै सामग्री काम गर्ने बेलामा तपाईँको व्यक्तिगत सुरक्षाका लागि अति आवश्यक हुन्। नेपालको श्रम ऐन 2074 र नियमावली 2075 पनि कार्यस्थलमा कामदारको सुरक्षा र स्वास्थ्य सम्बन्धी धेरै कुरा उल्लेख छ। तपाईँ त कामका लागि विदेश जाने तयारी गर्दै हुनुहुन्छ, होइन र?
4: हो म्याडम, त्यहाँ त कामका बारेमा सिकाउँदा सुरक्षा सम्बन्धी सामग्री र तरिका पनि सिकाउला नि।
3: व्यवसायजन्य दुर्घटना हुन नपाओस् भनेर रोजगारदाता कम्पनीले कामदारको सुरक्षाका लागि आवश्यक औजार उपकरण, प्राथमिक उपचार सामग्रीहरू, बिमा लगायतको व्यवस्था गरेका हुन्छन्। यदि त्यस्तो व्यवस्था छैन भने असुरक्षित तरिकाले काम गर्न हुँदैन।
4: अनि म्याडम, यस्तो काम गर्दा हामीले अरू के कुरा गर्नुपर्छ?
3: निर्माणको काममा संलग्न कामदारहरूले निर्माण सुरक्षा र स्वास्थ्य सम्बन्धी आधारभूत तालिम लिनुपर्छ। तपाईँको रोजगारदाता कम्पनी वा त्यहाँको सरकारले पनि तालिम दिन्छन्।
4: यति धेरै कुरा सिकाउनु भएकोमा धन्यवाद छ है म्याडम।
1: आज हामी आप्रवासन संवादमा नियमित र वैधानिक आप्रवासनको प्रवर्धनको कुरा गरिरहेका छौँ। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले तयार पारेको हो। आप्रवासनको कुरा गर्दा यसको एउटा पक्ष, वैदेशिक रोजगारमा जानेहरू घटेका छैनन्, अझ बढ्दै गएका छन्। सन् 2025 पनि 8 लाख भन्दा बढी नेपाली श्रम आप्रवासनमा गएका छन्। कहाँ जाने र के काम गर्ने, यो व्यक्तिको स्वतन्त्रता हो। सपना बोकेका हाम्रो युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजमा उडिरहेकै छन् र यस्तै जहाज चढेर कोरिया जाने सपना बुनिरहेका छन् रोल्पाका विमल नेपालीले, जो अहिले दाङमा बसेर कोरियन भाषा पढिरहेका छन्।
5: तरिका त त्यस्तो लगाइएको छैन, अब सरहरूले जस्तो भन्नुहुन्छ सरहरूको सल्लाह अनुसार गरिन्छ। अब आफूले जान्नको लागि चाहिँ नोट बनाएर छुट्टै अलिअलि तरिका छुट्टै तरिका अप्नाइन्छ, त्यस्तो छुट्टै तरिका चाहिँ अप्नाइएको छैन अझै।
1: विमलको गृह जिल्ला रोल्पामा तल्लो बाटो अमेरिका जाने भन्ने वाक्यांश चर्चित छ, तर यो बाटो अवैधानिक भएकोले विमल त्यतातिर नलाग्न सचेत छन्।
5: त्यो भनेको आफ्नो शरीरलाई जोखिमपूर्ण बनाउनु हो। अब उता गएपछि पनि अब फर्काउने सम्भावना पनि धेरै देखिन्छ। फर्कायो भने अब आफ्नो पैसा खर्च उस्तै हुने भयो। त्यही माथि जाने बेला पनि अब तल्लो बाटो हुँदै जाने हो, अब कस्तो हुन्छ के हुन्छ, आफ्नो शरीरलाई जोखिमपूर्ण बनाएर जानु भन्दा त्यस्तो नगर्नु भन्ने मन लाग्छ मलाई।
1: निश्चय नै हामीले वैधानिक वा नेपाल सरकारले तोकेको तरिकाले मात्र श्रम आप्रवासनको यात्रालाई रोज्नुपर्छ। राष्ट्रिय मानव अधिकार आयोगबाट प्रकाशित मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन 2082 अनुसार अनुमानित 1,49,425,000 नेपाली श्रमिक गैर कानुनी रूपमा विभिन्न देशमा रहेका छन्। यसरी गैर कानुनी रूपमा रहनु भनेको जोखिम बढाउनु मात्र होइन, जोखिम वा समस्यामा परेका बेला सहयोगको बाटो बन्द गर्नु सरह हो। त्यसैले श्रम स्वीकृति लिएर औपचारिक तरिकाले मात्र वैदेशिक रोजगारीमा जानुपर्छ। त्यसका लागि गरिने विधिहरूबारे युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे।
6: तपाईँको श्रम स्वीकृति लिएर नेपालको विमानस्थल प्रयोग गरेर जानुपर्ने हुन्छ, अरू देशका विमानस्थलमा विशेषले भारतको विमानस्थल यसरी चाहिँ प्रयोग गरेर चाहिँ जानु हुँदैन, अथवा त्यस्तो परिस्थिति परेर त्यस्तो जानै पर्ने भयो भने सरकारले चाहिँ त्यस्तो निर्णय गरेर अब ती विमानस्थल प्रयोग गरेर जानलाई एनओसी जारी गरेर त्यसरी चाहिँ हामीले सरकारी हिसाबबाट पनि पठाउने बाहेक अवस्था बाहेक त्यस्तो परिस्थिति विशेष परिस्थिति परेको अवस्थामा बाहेक सबै नेपाली श्रमिकहरू चाहिँ नेपालकै विमानस्थल प्रयोग गरेर जानुपर्ने हुन्छ। त्यो चाहिँ हाम्रो नियम कानुनमा पनि त्यही व्यवस्था छ। विशेष परिस्थिति परेको सन्दर्भमा अब त्यस्तो उहाँहरूलाई उताबाट पठाउने सन्दर्भमा सरकारले नै सहजीकरण गरेर चाहिँ पठाउने अवस्था बाहेक नेपाली श्रमिकहरू बाहिर जाँदा नेपालको विमानस्थल प्रयोग गरेर चाहिँ अनिवार्य रूपमा हाम्रो विमानस्थल जानुपर्छ, त्यो कानुनी व्यवस्था पनि छ।
1: प्रवक्ता घिमिरेका अनुसार नेपालको विमानस्थल अनिवार्य होइन, तर अरू विधि प्रक्रिया भने पूरा गरेको हुनुपर्छ।
6: नेपालको भन्दा बाहिरको विमानस्थल प्रयोग गरेर जानु भएको छ भने पनि तपाईँको श्रम स्वीकृत र वैधानिक प्रक्रियालाई गएको मान्छेलाई हामीले चाहिँ सहयोग र तपाईँ उहाँलाई अप्ठ्यारो पर्दाखेरि रेस्क्यु गर्ने र अरू सुविधा उपलब्ध हुन गाह्रो चाहिँ पर्दैन, तर चाहिँ त्यसरी जाने मान्छेहरू अधिकांश त यो चाहिँ सबै वैधानिक प्रक्रियाबाट भन्दा अरू प्रक्रियाबाट पनि जाने गरेको धेरै हाम्रो त्यस्तै उदाहरणहरू देखिएको र त्यस्तो प्रवृत्ति देखिएकोले त्यस कारणले गर्दाखेरि मैले उहाँहरू चाहिँ नेपालकै विमानस्थल प्रयोग गरेर जानुपर्ने हुन्छ।
1: सबैको वैदेशिक रोजगारको यात्रा सहज नहुन सक्छ, अनेकन अप्ठ्याराहरू आइलाग्न सक्छन्, कति कुरा भवितव्यसँग पनि जोडिएका हुन्छन्। यस्तो बेला श्रम स्वीकृति लिएर विधिपूर्वक वैदेशिक रोजगारमा गएकाको कानूनले धेरै कुरा सुनिश्चित गरेको हुन्छ, जसले अप्ठ्यारोमा सहयोग मिल्छ। सुरक्षित आप्रवासनमा कलम चलाउँदै आउनुभएका लेखक तथा अधिवक्ता सोम लुइटेल।
7: जसले श्रम स्वीकृति लिएर जानुभएको छ त्यस्तो कामदारको लागि चाहिँ हालसम्म अब यदि उहाँहरू अप्ठ्यारोमा पर्नु भने उद्धार गरेर ल्याउने, अब त्यस्तै गरी दुर्घटनामा पर्नुभयो भने क्षतिपूर्ति उपलब्ध गराउने, उहाँहरूको मृत्यु भयो भने क्षतिपूर्ति उपलब्ध गराउने, सबलाई ल्याउने, अनि मृतकका परिवारका सदस्यहरूलाई के अरे बालबच्चालाई क्षतिपूर्ति उपलब्ध गराउने र सँगसँगै कामदार अथवा कामदारको परिवारको सदस्य बिमारी भएको अवस्थामा पनि वैदेशिक रोजगार कल्याणकारी कोषबाट सहयोगहरू उपलब्ध गराउने, विदेशमा उहाँहरूलाई कुनै फौजदारी अभियोग लाग्यो भने मुद्दा लड्नको निम्ति चाहिँ आर्थिक सहयोगहरू उपलब्ध गराउने, त्यस्ता सुविधाहरू चाहिँ श्रम स्वीकृति लिएर गएको कामदारले मात्रै प्राप्त गर्नुहुन्छ। जसले श्रम स्वीकृति नलिकन जानुभएको छ उहाँहरू चाहिँ यस्ता सुविधाहरू वञ्चित हुने।
1: तर अवैधानिक बाटोबाट कोही श्रम आप्रवासनमा जाने व्यक्ति विभिन्न सुविधाबाट वञ्चित हुन पुग्छन्, जसले भोलि गएर आपत परेर सहयोग मागेको बेला सहयोग पाउन सक्दैन। फेरि पनि अधिवक्ता सोम लुइटेल।
7: किनभने वैदेशिक कल्याणकारी कोषमा चाहिँ उहाँले पैसा पनि जम्मा गरेको हुँदैन, त्यो कोषबाट उहाँले सहयोग पाउनुहुन्न, नेपाल सरकारसँग पनि पर्याप्त कोषहरू छैन, त्यसैले गर्दाखेरि त्यस्तो कामदारलाई रेस्क्यु गर्न अथवा उहाँलाई केही आर्थिक सहायता उपलब्ध गराउन पनि कठिन हुन्छ। कतिपय अवस्थामा त कस्तो पनि उदाहरणहरू छ भने युरोपतिर मरेको त $5,000 जस्तो चाहिँ उहाँहरूको डेड बडी ल्याउनलाई नि खर्च लाग्छ, अनि परिवारको आर्थिक अवस्था पनि कमजोर छ भने त्यो पैसाहरू पनि चन्दा उठाएर त्यहाँका एनआरएनएहरू बिचमा चन्दा उठाएर आदि इत्यादि गरेर पनि ल्याउनुपर्छ। त्यसो भएको हुनाले सबैभन्दा राम्रो चाहिँ के हुन्छ भने श्रम स्वीकृति लिएर यो नियमित प्रक्रिया अप्नाएर जानु राम्रो हुन्छ।
1: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार सरकारले वैधानिक तरिकाले जाने श्रमिकहरूको अप्ठ्यारो र उनीहरूले सामना गर्ने समस्या सम्बोधन गर्न हर सम्भव प्रयास र समन्वयको काम गरिरहेको छ।
6: हामीले सकेसम्म चाहिँ कसरी परराष्ट्र मन्त्रालय बाहिरको चाहिँ हाम्रो कुटनीतिक नियमहरू हाम्रा लेबर एट्याचहरू सबैलाई चाहिँ अधिकतम प्रयोग गरेर उहाँहरूकोलाई विदेशमा रहँदाखेरि पर्ने अप्ठ्याराहरू त्यसमा चाहिने सपोर्टहरू कसरी प्रदान गर्ने भनेर त्यसमा पनि चाहिँ काम गरिरहेका अवस्था छौँ। त्यसलाई पनि अलिकति एक्सपिडाइट प्रभावकारी बनाउने काम गरेका छौँ भने वैदेशिक रोजगारको प्रक्रियामा सम्बन्ध हाम्रा निजी क्षेत्रबाट सञ्चालित निकायहरूबाट हुने सेवा प्रवाहमा पनि सुशासन कायम गरेर चाहिँ अलिक त्यसलाई चाहिँ व्यवस्थित र गुणस्तरीय बनाउने ढङ्ग काम गरेका छौँ। चार पाँचवटा एङ्गलबाट यो क्षेत्रको समग्र सुधारको लागि चाहिँ हामी काम गरिरहेका छौँ। कति कामहरू हामी सम्पन्न पनि गरिरहेका छौँ, कति चाहिँ अनलाइन छन्, यी कानुनहरूमा संशोधन गर्ने कुराहरू, यी कुराहरूमा चाहिँ केही समय लाग्ने भएको छ त्यो चाहिँ हाम्रो प्रक्रियामै छन् भने अरू चाहिँ निर्देशिका कार्यविधिहरूको संशोधन गर्ने, डिजिटाइजेसन गर्ने, त्यसपछि गएर चाहिँ त्यहाँ हुने चाहिँ म्याल प्र्याक्टिसहरू र गलत अभ्यासहरूलाई रोक्ने, उजुरी गुनासाहरूलाई सुन्ने चाहिँ व्यवस्थित चाहिँ पोर्टलहरू, डिजिटल पोर्टलहरू, गुनासो सुनवाई इकाइहरू, यस्ता चाहिँ व्यवस्था गर्ने, आएका उजुरीहरूलाई चाहिँ टाइमली पर्सुट गर्ने गरेर चाहिँ यो क्षेत्रमा सुधार चाहिँ काममा अगाडि बढाएका छौँ।
1: प्रवक्ता घिमिरेले भने चाहिँ औपचारिक बाटो प्रयोग गर्दाका धेरै फाइदा छन्। यसरी वैधानिक तरिकाले गएकाले नै दामन मकवानपुरका ऋतु लामाको 10 वर्षे UAE बसाई सुखद रह्यो।
0: हामी त वैधानिक रूपमा जाँदाखेरि हरेक 2 वर्षमा आउँथ्यौँ, 1 वर्षमा नै आउन मिल्थ्यो, त्यही अनुसारको हुन्छ नि त। अब त्यसरी अवैधानिक रूपमा गइसकेपछि दुर्घटना हुँदा, बिरामी पर्दा, अब विदाको कुराहरू, सेवा सुविधाहरूको कुरा कोसँग त्यो समस्या कोसँग राख्ने त, त्यही बेफाइदा हुन्छ। अब तपाईँको दुर्घटना परेर मृत्यु भयो भने पनि अब वैधानिक रूपमा जानेहरूले क्षतिपूर्ति पाउँछ, सुरक्षा हुन्छ नि, एउटा सामाजिक सुरक्षा हुन्छ नि, त्यो चाहिँ हुँदैन। अब विदेशमा पनि तपाईँले, अब हामी युएमा बस्यौँ, तपाईँलाई केही समस्या पऱ्यो भने कानुनी रूपमा आफ्नो अधिकारको लागि लड्न मिल्छ, अब त्यहाँ मिल्दैन, त्यही हो सर मेन चाहिँ।
1: अहिले सहज भए पनि गीता पौडेलको वैदेशिक यात्रा सुरुमा असहज भयो, जसको कारण उनी वैधानिक बाटो प्रयोग गर्न सबैलाई सल्लाह दिन्छन्।
8: जो जो नेपालबाट आउनुहुन्छ नेपालीहरू, भिजिट भिजा भन्दा पनि एउटा कम्पनी र एउटा कन्सल्टेन्सी समातेर चाहिँ आउनुहोला। भिजिटमा आउँदा धेरै दुःख पाइन्छ, यहाँ कति देखिरा पनि छौँ, अब आइरा मान्छेहरू, अब खासै मैले चाहिँ त्यति आफ्नै मान्छे चिनजानको मान्छे भएर मैले चाहिँ त्यति दुःख त पाइनँ, तर अरूहरूको देख्दाखेरि चाहिँ एकदमै गाह्रो छ, त्यसैले बुझेर मात्र आउनुहोला।
1: त्यसैले ऋतु लामा धेरै कमाउने नाममा जोखिम नलिन सुझाव दिन्छन्, ताकि केही भइहालेको खण्डमा भविष्यमा अझ अप्ठ्यारो नआइलागोस्।
0: हाई रिक्स हाई गेन भनेर त्यो चाहिँ कुरा सही नै हो, राम्रो गेन पनि गर्न सकिन्छ। मान्छेहरूले अहिले विभिन्न देशमा भिजिटमा गएर, अथवा यो इन्डिया हुँदै इराक, इरानतिर, यस्तो युद्धग्रस्त ठाउँतिर गएर राम्रो कमाइरहेको छ, ठिक छ, कमाउने टाइमसम्म त ठिकै छ, समस्या नपरिने ठिकै हो, तर समस्या परेपछि त्यतिखेर हामीलाई उद्धार गर्नको लागि नेपाल सरकारले पनि सक्दैन, वैदेशिक रोजगार विभागले पनि सक्दैन, अब कति देशमा त हाम्रो दूतावास नै छैन नि त, त्यो समयमा चाहिँ धेरै समस्या पर्न सक्छ। अब दुर्घटना भयो भने, केही कारणवश त्यहाँ विदेशमा मृत्यु भयो भने त अवैधानिक रूपमा गएको मान्छेको त डाटा नै हुँदैन नि त, यहाँ कसरी उद्धार गर्ने, परिवारले क्षतिपूर्ति पाउँदैन।
1: अन्ततः वैदेशिक यात्रा केवल गन्तव्य मात्र होइन, जीवनको लागि गरिने एउटा महत्त्वपूर्ण निर्णय पनि हो। सही निर्णयले भविष्य बनाउँछ, गलत निर्णयले जोखिम बढाउँछ। वैधानिक बाटो रोजाउँ, सुरक्षित रहौँ, जसको लागि यी कुराहरूमा सधैँ ध्यान दिउँ।
6: वेबसाइटहरूमा अपडेट रहने, त्यसपछि उहाँहरूका सम्पर्क नम्बरहरू, इमेल नम्बरहरू लगेर राख्ने, यसरी सरकारी निकाय, आफूलाई पठाउने मेन पावर कम्पनीहरू, आफूले काम गर्नुपर्ने तपाईँको कम्पनीहरूको र आफ्ना पासपोर्टहरू आफूसँग राख्ने, अनि चाहिँ दूतावासका चाहिँ तपाईँको डिजिटल प्लेटफर्महरूको बारेमा पनि जानकारी हुने र त्यहाँका सम्बद्ध अधिकारीहरूको वाट्सएप नम्बरहरू अथवा जे चल्छन् ती देशहरूमा त्यही नम्बरहरू पनि साथमा राख्ने, र आफूलाई अप्ठ्यारो परेको र महसुस भयो त्यस्तो, आफू चिटिङ भएको अवस्था सिर्जना भयो भने तत्त्व निकायमा खबर गर्ने भने तुरुन्तै रेस्पोन्स हुन्छ।
9: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्धनको लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा नियमित र वैधानिक आप्रवासनको प्रवर्धन बारे कुरा गर्यौं। आप्रवासन संवादको 4th अङ्क पर्सि बुधबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधिज्ञ दिनेश प्रजापति सँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, युवराज पंगाली, स्मृति खनाल र दाङबाट सुशीला ओलीसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।
10: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन IOM विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो। कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्। ती विचारहरूले IOM आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्।
11: हामी नेपाली विश्वभर इमान्दार र मेहनतीको रूपमा चिनिन्छौँ, तर कामका लागि विदेश जाँदा भने हामीले सिप सिक्नुपर्छ भन्ने कमै मात्र सोच्छौँ।
12: म्याडम, हामी यहाँ खेतीपाती त गरिरहेकै छौँ, विदेशमा त्यही काम गर्न छुट्टै सिप चाहिन्छ र
13: माटो खन्न, बिरुवा रोप्न, गोडमेल गर्न, सिँचाइ गर्न, टिप्न र बजार पठाउन त हामीले जानेकै छौँ नि।
11: हो, हामीले परम्परागत तरिका र औजार उपकरणबाट खेतीपाती गरिरहेका छौँ। विदेशमा पनि हामीले उत्पादन गरे जस्तै चिज वस्तु उत्पादन हुन्छन्, तर आधुनिक खेती प्रविधिको प्रयोग गरेर आधुनिक औजार उपकरण र विधिका बारेमा हामीसँग ज्ञान र सिप कम छ।
12: हो नि, हामीले जोत्न प्रयोग गर्ने ट्र्याक्टर र विदेशमा प्रयोग हुने ट्र्याक्टर नै फरक हुन्छ रे।
11: हो, बिउ छर्ने, गोडमेल गर्ने, पानी दिने लगायतका काम हामी हातैबाट गर्छौँ, तर विदेशमा धेरै काम औजार उपकरणबाट हुन्छ जसले कम लागतमा बढी उत्पादन दिन्छ।
13: हामी महिलाले पनि विदेशमा गएर खेतीपातीको काम गर्न सक्छौ त?
11: किन नसक्नु? खेतीपातीमा धेरै महिलाले काम गरिरहेका छन्। बरु त्यो देशमा बोलिने भाषा र आधारभूत सिप सिकेर जानुभयो भने सजिलै काम पाइन्छ, आमदानी पनि मनग्ञ हुन्छ।
12: सिप सिक्न कहाँ जाने त? आफू त साधारण लेखपढ मात्रै गर्न सक्छु।
11: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT र यस अन्तर्गतका संस्थाहरूले बाख्रा पालन, कुखुरा पालन, माछा पालन, मौरी पालन, तरकारी खेती, डेरी जन्य उत्पादन, नर्सरी तथा बगैँचा व्यवस्थापन, तरकारी तथा फलफुल प्रशोधन लगायत कृषि सम्बन्धी लामो र छोटो अवधिको तालिम दिएर तपाईँलाई दक्ष बनाउँछन्। CTVT को वेबसाइट www.ctevt.org.np पनि तालिमबारे धेरै कुरा थाहा पाउन सकिन्छ। सिप सिकेपछि त्यही काममा विदेश पनि जान सक्नुहुन्छ, स्वदेशमै पनि काम गर्न सक्नुहुन्छ।
3: IOM नेपालद्वारा जनहितमा जारी।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्पराको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा बलात्कार जन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमान्दारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नागढुङ्गा सुरुङ मार्ग आजबाट चार पाङ्रे साना सवारी साधनका लागि खुला। र अमेरिकाको नेवादामा वन डढेलो, 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले 12 मा 1 बालिकाको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटो भन्दा छिटो कारवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ। बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटना किन घट्छन् भन्नेबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। सांसदहरूले यति बेला बाढी पहिरो जस्ता विपदका कारण मुलुक आक्रान्त भएको र 100 बिघा खेतीयोग्य जमिन काटिएर नाश भएकाले त्यसको व्यवस्थापनप्रति सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड दिँदै जनताका माग शीघ्र सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले संगीत खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगको रूपमा दर्ता भई बजेट विनियोजन गरिएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाउनु भएको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री गौरी कुमारीले वस्तु वा सेवाको प्रकृतिको आधारमा उद्योग क्षेत्रलाई विभिन्न 8 समूहमा वर्गीकरण गरिएको र संगीत खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई यी क्षेत्रका लागि मन्त्रालयगत बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि भदौ 9 गते मंगलबार दिनको 1 बजे बस्नेछ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढाउने भएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज उहाँको कार्यकक्षमा भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभा सदस्य, मुख्य सचिव, गृह सचिव तथा जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो। छलफलमा गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग कार्यान्वयन लागि मन्त्री परिषदबाट गत मंगसिर 24 गते स्वीकृत 10 बुँदे सम्झौता तथा गत असार 18 गते स्वीकृत 24 बुँदे प्रस्ताव कार्यान्वयनको अवस्थाबारे विचार आदान प्रदान भएको थियो। स्याङ्जाको गल्याङ नगरपालिका 3 गल्याङ बजारबाट करादी हुँदै गल्याङ 9 तर्फ जाँदै गरेको जीप आज साँझ गल्याङ 8 स्थित करादीमा दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका 9 का यामबहादुर विक र गल्याङ 8 की सदीक्षा थापाको मृत्यु भएको छ। दुर्घटनामा 18 जना घाइते भएका छन्। घाइते मध्ये 16 जनाको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ भने 2 जना गम्भीर घाइतेलाई थप उपचारका लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ। साँझको समयमा दुर्घटना भएकाले घटनाको प्रारम्भिक विवरण मात्र प्राप्त भएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उदयपुरको बेलका नगरपालिका 5 जहडास्थित मदन भण्डारी लोकमार्गमा स्कूल बसले अटोलाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका 5 की करिब 34 वर्षीय मन्दिरा मगर र पहिचान खुल्न नसकेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। अटोमा सवार अन्य 3 जना घाइतेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको, बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको छ। 4 जना सांसदहरू तटस्थ रहनुभयो। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौँडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले आज प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो, त्यसको आधार र प्रमाणसहित 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। रिट सुनवाई गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा आगामी भदौ 10 गते दुवै पक्षका लागि छलफलका लागि बोलाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब रात तपाईँको नेपाल टेलिकम
0: राष्ट्रको संचार। विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको बढी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा आज काठमाडौँमा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमताहरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारिता आफ्नै अन्तस्करणको विषय भएको बताउनुभयो। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले आज सञ्चार मन्त्री डाक्टर तिमल सिन्हासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बाँदर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बाली नालीमा बाँदरले क्षति पुर्याएको उल्लेख छ। त्यसै गरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न 4 प्रकारका बाँदरमध्ये रातो बाँदर बढी आक्रामक भएको उल्लेख गर्दै नियन्त्रणका उपायहरू समेत सुझाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनामा सहभागी गराउनु पर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलस्रोत, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन कानुनी सुधार आवश्यक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको नेवादा राज्यको रेनो भन्ने ठाउँमा बन्डडेलो फैलँदा 90,000 स्थानीयलाई घर छाड्न भनिएको छ। शनिबारदेखि सुरु भएको आगलागीमा 6 घाइते भएका छन्। नेभादा राज्यका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरी उद्धार तथा राहतका लागि सबै संयन्त्र परिचालन गरेको बताउनु भएको छ। प्रहरीले मानवीय लापरवाहीले आगलागी सुरु भएको प्रारम्भिक अनुमान गर्दै थप अनुसन्धान सुरु गरेको छ। अब आर्थिक समाचार।
3: अर्थमन्त्री डाक्टर सोनी मुवागले बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था बैङ्क तथा वित्तीय संस्था सम्बन्धी बाफियामै स्पष्ट गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। राष्ट्र बैङ्क ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनु पर्ने अवस्था हुने भएकोले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्री वाग्लेले बैठकमा जानकारी गराउनु भयो। बैठकमा अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन 1 सार्वजनिक गर्ने गरी सहमति जुटेको छ। समितिको बैठकमा सभापति डाक्टर कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 मिति तय गरिएको जानकारी दिनुभयो। समितिमा नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 माथि दफावर छलफल जारी रहेको छ। नागडुङ्गा सुरुङ मार्ग सोमबारबाट सर्वसाधारणका लागि आंशिक रूपमा खुल्ला भएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा सोमबारदेखि 4 साना सवारी कार जीप भ्यानका लागि खुला गरिएको सडक विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। सुरुङ मार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका र 2 सवारी साधनलाई भने प्रवेश दिइने छैन। हालका लागि बिहान 9 साँझ 6 एकतर्फी रूपमा मात्र सुरुङ मार्ग खुला हुने भएको छ। अवस्था हेरेर 1-2 क्रमशः 2 ट्राफिक खुला गरिने विभागले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साउन 11 सुरुङ मार्गको उद्घाटन गर्नु भएको थियो। नेपाली कङ्ग्रेस पार्टीले महिला उद्यमशीलता सम्मेलन 2083 आयोजना गर्ने भएको छ। देशमा महिला उद्यमशीलताको प्रवर्धन, आर्थिक सशक्तिकरण तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागि हो। नीति प्रतिष्ठान अन्तर्गत उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले सम्मेलन 11 आयोजना हुनेछ। सानेपामा हुने सम्मेलन बिहान 8 अपराह्न 6 सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। सम्मेलनमा 80 बढी महिला उद्यमीका उत्पादन तथा सेवाको समेत प्रदर्शनी आयोजना गरिने भएको छ। नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिनुपर्नेमा जोड दिइएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरले आफ्नो 7 स्थापना दिवसका अवसरमा 7 घोषणा पत्र जारी गर्दै विमानस्थललाई प्रवेशद्वार बनाउन सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एक आपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
4: नेपाल एले अस्ट्रेलियामा जारी टप एन्ड T20 पहिलो जित दर्ता गरेको छ। होबर्ट हेरिकेन्सलाई 39 रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। 155 रनको लक्ष्य पछ्याएको होबर्ट हुरिकेन्सले 18.3 ओभरमा 115 रन मात्र बनाउन सक्यो। नेपाल एका लागि नारायण जोशीले 3, सहाब आलम र पवन सराफले समान 2 तथा विपिन खर्तीले 1 विकेट लिए। होबार्ट हुरिकेन्सका लागि नितेश सामिमले सर्वाधिक 37 रन बनाए। नेपाल एको लागि कुशल भुतलले सर्वाधिक रन सहित 39 रन बनाए। मयन यादवले 31, अनिल शाहले 28, लोकेश बमले 20 रन बनाए। नेपालीले पछिल्लो दुवै खेलमा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरेको थियो। बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग 9 पराजित भएको खेलमा नेपालले 900 रन मात्र बनाएको थियो। नेपाल ए पहिलो खेलमा एन्टी स्काइसँग 8 पराजित भएको थियो। त्यसमा पनि नेपालले 122 रन मात्र बनाएको थियो। 9 टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ए 2 अङ्कसहित 7 स्थानमा उक्लिएको छ। नेपालले अब बुधबार अस्ट्रेलियन क्रिकेटर टेरिटरीको सामना गर्नेछ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका 21 पूर्व कप्तानले प्रधानमन्त्री शाहबाज शरीफलाई पत्र लेखेका छन्। पूर्व कप्तानहरूले प्रधानमन्त्री शाहबाजलाई पत्र लेखेर क्रिकेटर समेत रहिसकेका पूर्व प्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजयवम। अब मौसम, आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा बलात्कार जन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमान्दारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नागढुङ्गा सुरुङ मार्ग आजबाट चार पाङ्रे साना सवारी साधनका लागि खुल्ला। र अमेरिकाको नेवादामा वन डढेलो, 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालबाट।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
6: हाम्रो संस्कृति,
7: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
6: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र।

0: नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी कुलुङ जातिको परिचय संस्कार संस्कृति सम्बन्धी सामग्री समेट्दैछौँ। नेपाली विविध जाति समुदायमा कुलुङ जाति आफ्नै भाषा संस्कृति संस्कार र ऐतिहासिक पृष्ठभूमिले सम्पन्न एक किराँत जाति हो। कुलुङ जातिको ऐतिहासिक थाथलो सोलुखुम्बुको उत्तर पूर्वी क्षेत्रको वुङ छेस्खाम गुदेल सोताङ पावै आदि स्थानहरू हुन्। निनाम लोवातीका अनुसार कुलुङ जातिका वंश वा पुर्खाहरू कहाँबाट आए भन्ने इतिहास पनि छ। मौलिक संस्कार संस्कृति रीतिरिवाज परम्परा रहनसहन चाडपर्व आदिको विशिष्टता छ। कुलुङ जातिका चार पुर्खा थिए, छेम्सी तामसी खब्दुलु र राताप्खु। छेम्सीले छेम्सीमा, तामसीले छेस्खाममा, खब्दुलुले पेल्माङ पिल्वोमा र ताताप्खुले सत्तो सोत्तो हाल सोताङमा बसोबास गर्न सुरु गरे। कालान्तरमा जो जो आफ्नो मूल थलो छाडेर अन्यत्र गए उनीहरूले आफूलाई छेमसिङे छेस्खामे पिल्मोङे पिल्माङे सोताङे बुँगेली गुँदेली आदि भनी चिनाउन थाले। उनीहरू सबै कुलुङ हुन्। चार प्रमुख पुर्खा भन्दा पहिले 23 पुर्खा थिए भन्ने कुलुङ जातिका बुढापाकाहरू बताउँदछन्। विक्रम सम्बत 2059 यलेदङ 5061 भाषाविदहरू अमृत योञ्जन तामाङ र डाक्टर माधव प्रसाद पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वरवर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो। त्यसअनुसार कुलुङ भाषामा 21 व्यञ्जन वर्ण र 12 स्वरवर्ण छन्। कुलुङ जातिका आफ्नै परम्परागत जातीय पहिरन गरगहना र मौलिक बाजागाजा छन्। कुलुङ जातिको जन्मसंस्कारको परम्परामा शिशु जन्मेपछि जन्मदिने सुत्केरी आमा आफैले शिशुको नाइटो काट्ने प्रचलन परम्परामा पाइन्छ। त्यसै गरी भाङ्ग्रे सिस्नुको धागोले बाँध्ने, बच्चालाई भाङ्ग्राकै कपडाले बेरेर राख्ने, स्थान र समयअनुसार 5-7 दिनमा कटुस उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाइदिने परम्परामा पाइन्छ। यसरी नुहाएपछि चोखो भएको मानिन्छ। कुलुङ जातिका पूजाआजामध्ये चाकचाकुर तोस देदाम नागी मौबा साप्लोपा साइपोम वा साइपोको आदि मुख्य हुन्। देदाम गर्न चाहिँ निकै खर्चिलो हुन्छ। देदाम गर्नलाई जोडी सुँगुर कुखुरा बादी अर्थात् अण्डा दि र हङमवा अर्थात् जाँड रक्सी इत्यादि चाहिन्छ। देदाम अनिकाल पर्यो दुःख बिमार भयो भने गर्ने गरिन्छ। तोस गर्दा भने यङ्कुलु अर्थात् पवित्र ढुङ्गा राखिन्छ। त्यस्तै नागी गर्दा दि छारीमा लिप अर्थात् घेम्पाको पिँधमा पाल पारेर राखिएको हुन्छ, जुन दिले सुक्तुलु चुलो दाम्फे पुजिन्छ। यस्तो कार्य स्थान अनुसार फापर जौँ र कोदोको जाँडले सम्पन्न गरिन्छ। अर्जुन कुलुङका अनुसार तोस पर्व वर्षमा 3 पटक हुन्छ, फुर्त तोस गोमुल तोस र याउ तोस। मौसम अनुकूल होस्, बाली रक्षा होस्, जीवन सुस्वास्थ्य रहोस् भन्ने कामना गरी तोस गरिन्छ। त्यस्तै चाकचाकुर निङदोङ चाहिँ नयाँ वर्षका रूपमा मानिन्छ। जहाँका कुलुङ भए पनि कुल पितृ आदिमा कुलुङ जातिका मोप नाक्छोले कुलुरिङमै रिदुम फलाक्छन्। कुलुङ जातिमा जन्मदेखि मृत्यु संस्कारसम्मका संस्कारहरू आफ्नै जातिका मोप पापा सतीपुस खोक्सु पापाको मुख्य भूमिकामा सम्पन्न गरिन्छ। मृत्यु संस्कार गर्दा मृतकको आत्मालाई महाकुलुङको पम्लालुङ भन्ने ठाउँमा पठाउनु पर्छ भन्ने पारम्परिक मान्यता छ। कुलुङहरूको विश्वास अनुसार यो पम्लालुङ नै कुलुङ जातिको गन्तव्य थल हो। मृतकलाई यसरी स्वर्ग पठाउँदा पुग्नु अघि मृतकलाई पानी पिउन दिने ठाउँ छ। यो ठाउँलाई पम्ला काउ भनिन्छ। पम्लालुङ सोलुखुम्बु जिल्लाको गुदेलमा पर्छ र कुलुङहरूको महत्वपूर्ण स्थल मानिन्छ। कुलुङ जातिको विवाह संस्कारमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलु अर्थात् चुल्हामा दि अर्थात् जाँड र हाङ्गुबा अर्थात् रक्सी चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रूपमा सुम्पने गरिन्छ। सामान्यतया कुलुङहरू 2 पटक विवाह गर्दछन्। पहिलो बिहेसम्म चेलीको मृत्यु भइहाले माइतीले नै काजक्रिया गर्नुपर्छ। दोस्रो विवाह छिन्ती विवाह हो, जसलाई दाप्लो कुइम भनिन्छ। कुलुङ जातिका संस्कारगत विधि प्रक्रियाहरू र पारम्परिक संस्कृतिहरू र त्यहाँभित्रका विधिहरू थुप्रै छन्। यहाँ संक्षेपमा मात्र मुख्य गरी यस सम्बन्धी अध्येता तथा लेखक निनाम लोवात्तीको आलेखका आधारमा यो सामग्री राख्यौं। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे। कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा कुलुङ जातिको केही ऐतिहासिक पक्षहरूका साथै कुलुङहरूको संस्कार संस्कृति सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौ। अब लागौ कुराकानीतर्फ। कुलुङ जातिका विविध पक्षमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका पूर्व केन्द्रीय सदस्य, अध्यक्ष तथा लेखक अर्जुन कुलुङसँग कुराकानी गरेका छौँ। सुनौ कुलुङहरूको वर्तमान अवस्था, सांस्कृतिक विशिष्टता लगायतका विषयमा मानव शास्त्रका विद्यार्थी समेत रहनुभएका कुलुङसँग गरिएको कुराकानी। कार्यक्रममा स्वागत छ।
2: धन्यवाद। सेवा।
0: कुलुङ जातिको बसोबास कहाँ कहाँ छ?
2: कुलुङ जातिको उद्गम थलो सोलुखुम्बु जिल्लाको माकुलुङ हो। माकुलुङ चाहिँ ठाउँ मात्र नभएर प्रशासनिक रूपमा एउटा पालिकाको नाम पनि माकुलुङ हो। बुङछेस काम गुदिल सोताङ पावे तत्कालीन, यद्यपि अहिले सोताङ गाउँपालिका चाहिँ पावे र सोताङ र केही गुदेलका वार्डहरू समेटेर अर्को भएको छ। तर पुरानो दस्तावेजहरूमा चाहिँ ती कोसीपारीका 5 तत्कालीन गाविसहरूलाई चाहिँ महाकुलुङ भनिन्थ्यो र भनिन्छ, अहिले पनि चिन्नेहरूले त्यसै गरी चिन्छन्
0: सोलुखुम्बुलाई।
2: हजुर।
0: अब जनसङ्ख्याको अवस्था चाहिँ कस्तो छ तथ्याङ्कहरूमा?
2: जनगणना यो 2078 चाहिँ 33,388 देखाएको छ, त्यो ठिकै छ। हाम्रो दाबी चाहिँ 140,000 भन्दा माथि नै हौ, किनभने हाम्रो बाहुल्यता चाहिँ नेपालको त्यो उद्गम थलोभन्दा बाहिर शङ्खासभा, भोजपुर, इलाम, पान्थर, सुनसरी, झापा, मोरङ, काठमाडौँ, ललितपुरमा सघन बस्ती छौँ र संसारभरि छौँ होइन, र देशभन्दा बाहिर हाम्रा छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङतिर सघन रूपमा त्यहाँको स्थानीय जस्तै जस्तो सोलुखुम्बुको उद्गम थलोको जस्तै भाषा संस्कृति परम्परा जगाएर बस्नु भएको एउटा कुलुङ समुदायको सघन बस्ती छ।
0: जनसङ्ख्या यहाँहरूले सोचे जस्तो नआउनुमा केही कारण देख्नुहुन्छ कि?
2: त्यो छ। त्यो के छ भनेदेखि हामी आफैमा पनि एउटा जनचेतना अलिकति फैलाउन सकिरहेको छैनौँ। फैलाउँदा फैलाउँदा पनि कमी भइरहेको छ कि आफ्नो पहिचान र आफ्नो सो पहिचान र आफ्नो कुलुङको सही जनसङ्ख्या र तथ्याङ्क देखाउँ भन्ने नेपाल किराँत कुलुङ भाषा संस्कृति सङ्घले त्यो नेतृत्व गर्छ र विभिन्न जिल्लाहरूमा भातृ संस्थाहरू, जिल्ला संस्थाहरूले त्यो काममा ऐक्यबद्धता जनाएको हुँदा हुँदै पनि चुकेका छौँ भने, अर्को चाहिँ जस्तो सरकारी त्यो दस्तावेजहरूमा होइन, कुलुङ त राई हो, राईभित्र पारिदिने चलन थुप्रो छ, त्यसरी पनि सङ्ख्या घटेको देखिन्छ। मान्छेहरूले अरूले के बुझ्दा रहेछन् भने राई भनेको जाति हुन् र कुलुङ भनेको चाहिँ थरी हुन्, त्यो उपथर बुझ्दा रहेछन्। 52 भट्ट राई, नेपाल, पौडेल भने जस्तो बुझ्नुहुँदो रहेछ। तर हामी चाहिँ किराँत वंशका, किराँत मूलका कुलुङ जाति हौँ र कुलुङ जातिभित्र पनि म मान्थे भयो, अनि कुलुङले कुलुङसँग पनि वैवाहिक सम्बन्ध गाँस्दछ। त्यो भनेको चाहिँ अन्तर थरी, त्यो भित्र थर छन्, पाछा छन्, बकाइदा त्यो गोत्र भन्नुहुन्छ होइन, हाम्रो चाहिँ दफनिङ भन्छ। त्यो दफनिङ नमिल्ने बित्तिकै अब आमापट्टिको 5 पुस्ता र बाउपट्टिको 7 पुस्ताले नभेट्ने, त्यत्रो टाढाबाट चाहिँ अन्तर थरीबाट विवाह चल्छ। त्यसो भएर कुलुङको आफ्नै छुट्टै भाषा छ, छुट्टै संस्कृति छ, छुट्टै उद्गम थाथलो छ, छुट्टै सांस्कृतिक उत्पत्तिको एउटा किंवदन्ती छ, कथा छ, आधारहरू छ।
0: मूल थलो सोलुखुम्बुको उत्तर पूर्वी क्षेत्रमा चाहिँ कसरी आइपुगे भन्ने सम्बन्धमा पनि ऐतिहासिक जनश्रुतिहरू पाइन्छन् भनिन्छ होइन, त्यो संक्षिप्तमा केही
2: हो? अब हामी कुलुङ्गीहरू किराँत वंशभित्रको एउटा सन्तान हौ भनिसकेपछि निश्चय नै किराँतले नेपालमा काठमाडौँमै राज्य चलाएको हो भन्ने छ। पछि यो साँखु भन्ज्याङ, यो सागा भन्ज्याङ, जिरी, यो सुनकोशी नदी र सुनकोशी तरेका बिचको र अरुण पारी राजनीतिक रूपमा बुझ्दाखेरि चाहिँ काठमाडौँको नजिकलाई चाहिँ वल्लो भनियो रहेछ, जस्तै सुनकोशी यता काठमाडौँ पट्टिकोलाई वल्लो, सुनकोशी र अरुण बिचको भूभागलाई चाहिँ माझ किराँत भनिएछ। अनि त्यसपछि अरुण पूर्व चाहिँ पारी चाहिँ पल्लो किराँत भनिएछ काठमाडौँबाट। यसरी हुँदा चाहिँ सोलुखुम्बुमा कुलुङ जातिको उद्गम थलो सोलुखुम्बु मानिनुमा चाहिँ त्यसरी भएका किराँती समुदायभित्रबाट नै गएर त्यहाँ छुट्टै कुलुङ जातिको चाहिँ विकसित भयो
0: आदिमकालमा।
2: किन विकसित भयो भने उनको भाषाले उसलाई छुट्टै बनायो, संस्कृतिले छुट्टै बनायो, सामाजिक परम्पराले बनायो, सांस्कृतिक क्रियाकलापले बनायो, उसको जाति एउटा वेशभूषाले बनायो, अनि उनको त्यहाँको छुट्टै भौगोलिक बनावटमा उसको त्यो बस्ने पर्यावरणीय एउटा परिधिभित्र आफूले अनुकूलन गराएर आफूलाई भिन्नै बनायो। त्यसो भएर चाहिँ कुलुङको त्यहाँ उत्पत्ति भएको मानिन्छ।
0: किराँती धेरै जातिहरूमध्ये कुलुङहरूको आफ्नो संस्कारगत र सांस्कृतिकगत विशिष्टताहरू चाहिँ भन्नुपर्दाखेरि के भन्न सकिन्छ?
2: हो, हामी किराँतभित्र पनि जब प्रकृति पूजक हौ, हामी भूमि पूजक हौ, हामी चाहिँ सामूहिकतामा रमाउने एउटा विशिष्ट जाति हौ, र हामी कुलुङको चाहिँ एउटा छुट्टै कुलुङलाई मात्रै प्रतिनिधित्व गर्ने सांस्कृतिक विशेषता चाहिँ हामी अन्य किराँतीले पनि चुल्हा पुज्दछ, हामी पनि चुल्हा पुज्दछौँ, हामी चुल्हा पुज्छौँ वर्षमा दुई पटक उधौली र उभौलीमा, होइन, हामी भूमि पुज्दछौँ वर्षमा तिन पटक, एउटा बर्खे भूमि पूजा पनि भन्छ हामी तोस भन्छौँ, त्यसरी हामीले वर्षमा तिन पटक एउटा बाली लगाउने बेलामा, एउटा लगाइसकेपछि फुल खेल्ने बेलामा, र अर्को चाहिँ फुल खेलिसकेर बाली पोटिलो भएर त्यो बालीको चाहिँ ठ्याक्क त्यसको त्यो बाली पोसाउने बेलामा भरिलो बाली होस्, त्यसको सह राम्रो होस् भन्ने बेलामा गर्छौँ। त्यसले चाहिँ प्रकृति र संस्कृति अनि पुर्खालाई सम्बोधन गरेर गर्ने गर्छौँ। त्यसमा हाम्रो अर्को नागी पनि पर्छ, हाम्रो चाकचाकुर पर्व छ जो पुष पन्ध्रबाट सुरु हुन्छ, र हामी कुलुङको क्यालेन्डरमा चाहिँ पुष पन्ध्रबाट हाम्रो नयाँ वर्ष निङदोङ सुरु हुन्छ
0: गते अनुसार।
2: अब त्यो अन्य किराँती समुदायमा भेटिँदैन, अरूमा छैन, होइन, अनि अन्य किराँती समुदायसँग हाम्रो भाषा मिल्दैन, अनि हाम्रो आफ्नै भिन्दै भाषा संस्कार संस्कृतिले हामीलाई विशिष्ट बनाएको छ जो कुलुङको मात्रै प्र्याक्टिसमा छ अहिलेसम्म।
0: हजुर, अनि तिन चुलो भन्ने पनि कुलुङको सन्दर्भमा अलि बढी सुनिन्छ नि, होइन?
2: हो, तिन चुलो हाम्रो खास गरी बाहिर समग्रमा हामी जमिन माटो धरतीलाई हामी पुज्दछौँ, र घरभित्र चाहिँ चुलो हो, त्यो हामी मूर्ति पुज्दैनौँ, अन्य धर्मावलम्बीहरूको जस्तो हामी अरू धर्मग्रन्थ शास्त्रहरू हाम्रो छैन, हाम्रो जे छ घरभित्र चुलो हुन्छ र घर बाहिर धरती जमिन हुन्छ, यी दुईटा माथि हामीले केही गरी आफ्नो इमानहरू पनि साट्नु पर्यो भने यसलाई साँची राखेर गर्ने चलन छ। त्यसो गरी तिनवटा

0: कुलित भूमिका र फरक विशिष्ट भूमिका चाहिँ कुलुङको सांस्कृतिक र धार्मिक मान्यता चाहिँ समृद्धि हो त्यो घरभित्रको चुलो ढुङ्गा हामी सुक्तुलुङ भन्छौँ।
1: कुलुङको विशेषतामा अब मृत्यु संस्कारमा चाहिँ पोम्लालुङ भन्ने ठाउँमा गर्ने गरिन्छ भन्ने पाइन्छ नि।
0: हो हो,
1: यो चाहिँ कस्तो हो?
0: यो चाहिँ हाम्रो पोम्लालुङ चाहिँ एउटा ठुलो ओडाड हो, गाउँ पारी गुदेल अवस्थित छ, ठुलो एउटा पहाड एउटा गुफा जस्तो छ। कालगतिले बित्नुभएका बितेका परिवारजनहरूको आत्मा चाहिँ त्यहाँ पठाइन्छ, तर जो दुर्घटनामा अकालगतिले आत्महत्या गर्नेहरूलाई चाहिँ फेरि यता खोला तल हुलु पारी एउटा सोबोलु धाम्रो भन्छ, त्यो आत्मालाई चाहिँ त्यहाँ लगेर त्यहाँबाट त्यो झारिन्छ। त्यसको मिनिङ चाहिँ त्यसरी भिरबाट झार्दाखेरि चाहिँ त्यो आत्मा डढाएपछि अर्को पटकबाट त्यस्तो उसले अप्रिय मृत्युहरू रोज्ने छैन भन्ने कुरा गर्छ। कि हामी मान्छे जन्मेपछि मर्नुपर्छ भन्ने कुरामा स्वीकारिता देखिन्छ, तर अप्रिय मृत्युहरू दुर्घटनाहरू मान्छेको अकालको मृत्युहरू चाहिँ हामी त्यो स्वीकार्न सकिँदैन र त्यो स्वीकार्न पनि दिनुहुन्न भन्ने हिसाबले त्यसरी मर्नेको लासलाई चाहिँ जङ्गलमा गाड्ने त्यो लासलाई यातना दिएर गाडिन्छ कि त्यो लैजाने त्यसरी मार्ने काल पनि तर्सियोस्, अबदेखि त्यसरी अप्रिय दुर्घटना पारेर अकालमा नमरियोस् कोही पनि, कालगतिले मर्नु स्वाभाविक छ त त्यसो नहोस् भनेर र उसको अन्तिम सद्गत गर्दा पनि उनको त्यो आत्मालाई चाहिँ भिरबाट खसालिन्छ तल खोलैमा पुर्याइन्छ।
1: अहिलेको पछिल्लो सन्दर्भमा त अब कुलुङहरू देशभरि र विदेशमा पनि छरिएका छन् होइन, अब यो मृत्यु संस्कार चाहिँ पोम्लालुङमै गर्नुपर्छ भन्ने मान्यतालाई चाहिँ कसरी अभ्यास गरिँदैछ?
0: त्यहाँ हाम्रो पुर्खा पहिला घुमन्ते अवस्थामा रहँदाखेरि चाहिँ त्यहाँ बित्नु भएर पुर्खालाई त्यहीँ सद्गत गरिएको किंवदन्ती जोडिन्छ, र अहिले हामीले पोम्लालुङमा पठाउनुको अर्थ चाहिँ त्यही पुर्खासँग भेटियोस् भनेर हो। त्यो क्षेत्रमा छिर्दा सिकारी रूपमा कुलुङ पुर्खा छिर्नु हो, त्यो वरिपरि जिउने क्रममा आफ्नो दिनचर्या गर्ने क्रममा त्यो ओडारमा आड लाग्दै वरिपरि खोजी खाँदा एउटा आफ्नो समय जुनी बिताउँदै गर्दा बित्नुभयो, अनि पछि चाहिँ त्यस पश्चात जो जो बित्नु हो त्यो ओडारमा लग्ने। पहिला चाहिँ त्यहाँ बित्नुभएको पुर्खाको चिहानै छ, तर अहिले त्यहाँ लगेर गाडिन्न, आत्मालाई चाहिँ त्यहाँ पठाइन्छ।
1: महाकुलुङ भन्दा बाहिर टाढा टाढा रहेका
0: सबैले त्यहीँ ल्याउनुहुन्छ, त्यो चाहिँ हाम्रो अब आत्मालाई पठाइन्छ। हाम्रो चाहिँ आत्मालाई एउटा त्यो सतीपुष भन्छ, त्यो मृतात्मासँग बातचित गर्ने मृतात्मालाई फकाउन सक्ने मान्छेलाई चाहिँ सतीपुष भनिन्छ, उहाँले चाहिँ त्यसरी फकाएर त्यहाँ पठाउनुहुन्छ।
1: हजुर, अब कुलुङ जातिको विवाह संस्कार परम्परामा चाहिँ विवाह दुई पटक हुन्छ भन्ने पाइन्छ, यसलाई कसरी बुझ्नुपर्छ?
0: यो सही हो, दुई पटक विवाह हुनु चाहिँ सही हो। यसको पछाडिको कारण चाहिँ कुलुङ समाज चाहिँ मातृसत्तात्मक समाज हो, बिहे त गर्न परि नै हाल्यो, सृष्टि चलाउनु पर्यो भनिसकेपछि मैले मेरो चेलीलाई कोही कुटुम्बलाई दिएँ भने पहिलो विवाह हुन्छ। त्यो विवाहमा चाहिँ समाजले चाहिँ अब तिमीहरू बुढाबुढी हौ सम्म मात्रै भन्छ, तर त्यो चेलीलाई चाहिँ माइतीको चुलोबाट निकालेर कुटुम्बको चुलोमा र कुटुम्बको जात कुटुम्बको समाजमा रूपान्तरण गर्दैन, विस्थापन गरेर राख्दैन। त्यो पहिलो विवाहको परिधि भनेको परीक्षणकाल। परीक्षणकाल के हो भने ज्वाइँ परिवार पाल्न लायक हो कि होइन, आफ्नो परिवार र श्रीमती प्रति वफादार हो कि होइन, परिश्रमी हो कि होइन, होइन भने ज्वाइँलाई सिप सिकाइन्छ, गरिखाने बनाइन्छ, सिप ससुराली ल्याएर सिकाइन्छ, ससुरालीको काम गराएर सिकाइन्छ, अथवा ससुरालीले भनेर सिकाउनु पर्छ। ससुराली खलकका ससुरा हुनुहोला, अब जेठान चेलाको को हुनुहुन्छ उहाँले सिकाउनुहुन्छ। त्यो विवाहभित्रमा जाइ जेठा सन्तानहरू हुनसक्छ, मान्यता पनि छ। अनि त्यसपछि जब ससुराली खलकलाई हाम्रो चेलीलाई छोरीलाई ज्वाइँ परिपक्व हुनुभयो, अब मलाई केही शङ्का छैन कि अब ज्वाइँले हामीलाई पाल्न नसक्नु होला, मलाई केही शङ्का छैन कि अब ज्वाइँको हातमा परिवार पाल्ने एउटा भूमिका निर्वाह गर्ने ऊ सक्षम भयो, अब हामीलाई छिन्ती विवाह दाप्लुक्विम गरिदिनु, अब चाहिँ म पूर्ण रूपमा ज्वाइँको उनको सतमा जान्छु, उनको समुदायमा जान्छु, उनको वंश हुन्छु, उनको चुलोमा म जान्छु, यो म राजी भएँ, म ढुक्क भएँ।
1: हजुर, त्यो चाहिँ सामान्यतया कति वर्ष पछि चाहिँ हुने गरेको?
0: त्यो सामान्यतया 3 वर्ष 2 वर्ष 1.5 वर्ष अलिकति त्यो ज्वाइँ कति काबिल हो त्यहीमा भर पर्छ।

0: कतिको पाँच छ वर्ष पनि लिएको देखेँ।
1: छिन्ती विवाह पनि भनिँदो रहेछ,
0: छिन्ती भन्छ हाम्रो कुलुङ भाषामा, त्यसलाई दाप्लोक्विम भन्छ अथवा बाची खापकरका लाइम भन्छ। बाची खापकर भनेको रीत पूर्वकबाट ल्याउने निकाल्ने भन्छ।
1: हजुर, अब कुलुङहरूको अब पारम्परिक पेसामा चाहिँ के देखिन्छ इतिहासमा?
0: पारम्परिक पेसा कुलुङहरूको खेती हो, पशुपालन हो, त्यसपछि अल्लो, अल्लोको यो सिलाइ बुनाई, त्यसपछि चोया, निगालोको बाँसको डोको बुन्ने, नाम्लो बुन्ने, चित्र बुन्ने, भकारी बुन्ने, डोरीहरू बाट्ने, अरू धेरै राम्रा त्यो हस्तकलाहरू बनाएर बजारमा बिक्री गर्ने चलन छ। र पनि अर्गेली भन्छ नि लोक्ता, लोक्ताको पनि केही हस्तकलाहरू बनाउने, काठको हस्तकलाहरू बनाउने, आफूले उपभोग गर्ने र बेच्ने, कसैलाई सिपमा साट्ने चाहिँ चलन।
1: हजुर, पारम्परिक प्रचलन अहिले पनि छ नि?
0: छ छ, यो
1: अहिले
0: सिक्युवा मोलवा भन्छ।
1: अहिले चाहिँ अब कुलुङहरूले कुन कुन पेसा अँगालेको पाइन्छ?
0: अहिलेको आधुनिक समाजमा त अब थुप्रै खाले पेसाहरू गर्नुभएको छ। उदाहरणको लागि म पर्यटन व्यवसायमा छु भनेदेखि, अथवा पेसामा छु त्यो मजदुर छु भने, कोही साथीहरू अरू व्यवसाय गर्नुभएको छ, व्यापार व्यवसाय गर्नुभएको छ, कसैले यो सरकारी जागिरहरू खानु भएको छ, कोही त्यहीँकै गाउँकै पुरानो खेतीपातीमै व्यस्त हुनुहुन्छ भने, कोही विदेश जानुभएको छ, कोही लाउडे हुनुभएको छ, ब्रिटिस लाउडे हुनुभएको छ, विविध आयाम छ। जस्तो अरू समुदायको नेपालीमाहरूमा जस्तो छ नि, त्यो आयाम त्यहाँ पनि छ।
1: सबै जसोमै
0: संलग्न हुनुहुन्छ।
1: कुलुङ जाति आफ्नै भाषाले सुसम्पन्न जाति। अब यहाँ गोर्खापत्र नयाँ नेपाल पृष्ठको कुलुङ भाषा संयोजक पनि हुनुहुन्छ।
0: हजुर,
1: बोलचालमा चाहिँ कुलुङहरू बीच यो भाषा कतिको प्रचलनमा छ?
0: एकदमै प्रचलित छ। अहिले पनि तपाईँ महाकुलुङ, कुलुङको बाहुल्यता भएको क्षेत्रहरूमा जानुभयो भने, अरू समुदायहरूले पनि कुलुङ भाषालाई सहज रूपमा बोलिदिनुहुन्छ, लिइदिनुहुन्छ। र यो अहिले सोलु खुम्बुको सल्लेरी सदरमुकाम र विशेष गरी माथिल्लो भेग खुम्बुतिर शेर्पा समुदाय अथवा यता सोलु खुम्बु सल्लेरीतिर छिमेकी धेरैले बोल्नुहुन्छ, अनि उहाँले भन्नुहुन्छ कुलुङको भाषा सिक्न सजिलो भन्नुहुन्छ, बोलिदिनुहुन्छ। अनि हाम्रो अहिले कुलुङ भाषामा, अघि हजुरले भन्नुभयो, अहिले गोर्खापत्रमा पनि हामी मासिक रूपमा कम्तीमा एउटा पृष्ठबाट चाहिँ नेपालको एउटा पृष्ठमा कुलुङ भाषालाई अटाएर हामी विविध रचनाहरू, लेखहरू, खबरहरू छपाउँछौँ, होइन? अनि विभिन्न फिल्महरू, वृत्तचित्रहरू, गीतहरू बनेका छन्, विभिन्न साहित्य लेखनहरू भएको छ। अहिले तपाईँको कुलुङ भाषा मातृभाषामा सानो ठिमी पाठ्यक्रमबाट पाठ्यक्रम प्रकाशन भएको छ, यद्यपि त्यसको पनि म एउटा मौका पाएँ भनौँ न, यो किताब लेख्नेमा पनि।
1: मातृभाषामा पठन पाठनको सन्दर्भमा चाहिँ कुलुङ भाषाको पठन पाठनको अवस्था
0: भइरहेछ,
1: कहाँ कहाँ भइरहेछ? यो
0: त्यो सोलुखुम्बु जिल्लाको माकुलुङमा, भोजपुर, शङ्खुवासभा अनि केही इलामतिर र सुनसरतिर भइरहेको, झापातिर, मोरङतिर भइरहेको छ भन्ने सुन्छु र देखेको पनि छु। म आफैले आजभन्दा सकभर दसैँ वर्ष अगाडि होला, हामीले यो भाषाविद अमृत योञ्जन उहाँको प्रशिक्षणबाट हामीले वर्कसप राखेर सिकेर फेरि म महाकुलुङमा गएर पाण्डुलिपि ल्याएर फेरि बनाएर कक्षा एकको पाठ्यक्रम बनायौँ। फेरि अस्ति भर्खर पनि करिकुलम बनायौँ, पाठ्यभार, त्यो पाठ्यभारको पनि म सदस्य छु र हामीले सकायौँ। त्यो चाहिँ अन्तर्राष्ट्रिय स्तरको एउटा एकरूपता बनाउने ध्येयले चाहिँ गऱ्यौँ त्यो तिन कक्षासम्मका लागि।
1: अब यो भाषाको कुरा गर्दाखेरि कुलुङ भाषामा चाहिँ 21 व्यञ्जन वर्ण र 12 स्वर वर्ण छन् भन्ने चाहिँ
0: हो हो,
1: यहाँले भन्नुभयो जस्तै अमृत योञ्जन तामाङ र डाक्टर माधव प्रसाद पोखरेलको सहयोगमा चाहिँ
0: यो माधव प्रसाद
1: स्वर वर्ण पहिचान गरिएको भनिन्छ नि,
0: उहाँले चाहिँ ध्वनि पहिचान गरिदिनु भयो। यसमा हाम्रो त्यही अघि भने जस्तो घ नहुने रहेछ, अनि ठ नहुने रहेछ, अनि त्यो सको पनि मोटो सहरू नहुने रहेछ, अब ढ पनि दुईवटा ढ ड नहुने रहेछ, त्यसरी अब हामीलाई उहाँहरूले पत्ता लगाइदिनु भयो किराँत कुलुङ भाषा संस्कृति संघको नेतृत्वमा।
1: कुलुङ भाषाको अब शब्दकोश इत्यादिको प्रकाशनको अवस्था चाहिँ कस्तो छ?
0: निरन्तर नभए पनि प्रकाशनहरू सन्तोषजनक छ।
1: पछिल्लो समय पुनः संस्करणहरू पनि प्रकाशित भइरहेछ,
0: प्रकाशन भइरहेछ।
1: हजुर,
0: विशेष गरी कुलुङ भाषा र संस्कृतिमा त यो विदेशी मूलका धेरै विद्वानहरूले विद्यावारिधि गर्नुभयो।
1: अब अन्तमा अब नेपाल कुलुङ भाषा संस्कृति उत्थान सङ्घका पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्छ यहाँ. सङ्घमा यहाँ रहँदा गरिएका कार्यहरू केही स्मरण गर्नुहुन्छ र अहिले पनि सङ्घका गतिविधिहरू?
0: निश्चय नै, र आजभन्दा 15-17 वर्ष अगाडिको कुरा सम्झिँदा र अहिले सम्झिँदा त स्वर्ण युग जस्तो नै छ हाम्रो प्रगतिहरू. हामी आफै पनि सङ्गठित छौँ, हामी आफैले पनि बुझ्यौँ, अरू हाम्रो समुदायले पनि बुझाउन सक्यौँ, अरू समुदायले पनि बुझाउन सक्यौँ, र विशेष गरी राज्यले बुझिदिनु भएको छ धेरै कुराहरूमा. उदाहरणको लागि अघि मैले भने हाम्रो सङ्ख्याहरू आएको छ, भाषाको कोडहरू आएछ, होइन, जातिको कोडहरू अब सरकारले पहिचान गर्नुभएको छ, अनि महाकुलुङ भन्ने गाउँपालिका नै छ, त्यसले के गर्छ भने कुलुङको आदिम भूमि एउटा टेरिटोरीको पहिचान गरेको छ. राजनीतिक रूपमा पनि त्यो एउटा मुद्दा थियो, सम्बोधन भयो भन्ने बुझिन्छ. अर्को चाहिँ हाम्रो स्वतन्त्र जातीय पहिचानको आधिकारिकता राज्यले नै ग्यारेन्टी गरेको देखिन्छ, होइन. जनगणना छुट्टै हाम्रो कोडहरू आएको छ, महाकुलुङ गाउँपालिका हो यसको स्थानको उयोहरू पहिचान भएको देखिन्छ. अर्को राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा चाहिँ कुलुङहरूको उपस्थिति, जस्तो पर्यटनको मार्फत, कला साहित्यको मार्फत, गीत सङ्गीतको मार्फत, कुनै सिप र नाटकको मार्फत भएको छ भने पर्व, हाम्रो चाकचाकुर पर्व चाहिँ राष्ट्रिय पर्वको रूपमा मान्यता दिने कोसिस भएको छ. जस्तो कि अहिले महाकुलुङमा चाकचाकुर मनाउनलाई बिदै दिइन्छ, सरकारी बिदै दिइन्छ
1: पालिकाद्वारा
0: र केही कुलुङका बाहुल्यता भएका अन्य जिल्लाहरूमा पनि दिइन्छ. यो भनेको चाहिँ उपलब्धि हो, जबकि हामीलाई कुलुङ हुँ भन्न पनि कहिलेकाहीँ हिंता बोध र भाव भएको अवस्थाबाट यति धेरै अहिले प्रगतिमा पुग्यौँ र अहिले हामीले गर्व छ कुलुङ हुनुमा, र यहाँहरूले पनि यसरी स्थान दिनुभएको छ, यो त पक्कै सकारात्मक कुरा हो नि. तपाईँहरूले पनि हामीलाई अप्नाउनु भएको कुरा हो नि. रेडियो नेपालले पनि पहिचान गरेको कुलुङको पहिचानलाई, कुलुङलाई अपनत्व गरेर स्वीकारेको कुरा हो नि.
1: हजुर, अब अन्तमा अलिकति एउटा प्रसङ्ग फेरि थप्छु. अब जस्तै कुलुङ जातिका संस्कारहरू सम्पन्न गराउने जो बिहार नाक्सो भन्नुहुन्छ,
0: कुलुङ जातिको संस्कार सम्पन्न
1: होइन, उहाँहरूको नयाँ युवा पुस्तामा चाहिँ त्यो पुस्तान्तरण गर्ने प्रक्रिया चाहिँ कसरी भइरहेछ?
0: त्यो रोचक छ. हजुरले अहिले भन्नुभयो हाम्रो कुलुङको संस्कार संस्कृति सम्पादन गर्ने विविध संस्कारको विविध मोप हुन्छ, नोक्चो हुन्छ. जस्तो धामी झाँक्रीलाई हामी मोप भन्छौँ, नागी गर्ने देदाम गर्नेलाई नागिरी भन्छौँ, मान्छेको आत्मा संस्कार्ने मृत्यु संस्कार गर्नेलाई हामीले सतीपुज भन्छौँ, त्यसपछि यता तोस गर्नेलाई नोक्छो भन्छौँ, तोस नोक्छो भन्छौँ. उहाँहरूको भूमिका अनुसारको विशिष्ट नाम पनि छ, एउटै मान्छेले सबै गर्न सक्दैन, त्यसैले उहाँले त्यो गर्नुहुन्छ. र अहिले नयाँ पुस्तामा पुस्तान्तरण हाम्रो कुनै स्कुलबाट आउने सिकेर आउने भन्ने चाहिँ छैन, पुरानो चलन अनुसार अहिले पनि पाउन पर्छ भन्छ, भुइँ फट्टा जस्तो सिक्न पर्छ पाउन पर्छ, यो कतै पाठशालाबाट कतै किताब लेखेर किताबबाट घोकेर होइन,
1: आफैमा उत्पत्ति हुन्छ,
0: उनको आत्माबाट उसलाई त्यो विद्याले नै रुचेको सेस्मो भन्छ, सेस्मोले नै पाएको हुनुपर्छ भन्छ. तपाईँ म धामी मोप हो भने त्यो मोप हुने मेरोमा त्यो सपना आउनु पर्यो, सपनामा मलाई पढाउनु पर्यो त्यो धामी विद्या के. कोही सतीपुष हुन्छ नि, त्यो सतीपुषको सतीपुष विद्या, सतीपुष हुने चरित्र सबै सपनामा सिक्ने अथवा उसको विपनामा पनि उनको रुचि नै त्यता हुन्छ.
1: हजुर, अहिलेको सन्दर्भमा चाहिँ त्यो कार्य सम्पादन गराउने त्यस्ता व्यक्तिहरूको अभाव चाहिँ केही
0: अभाव केही छ, केही छ. किन छ भने यसलाई व्यवसाय गर्न सकेन, नितान्त सांस्कृतिक र
1: सेवामूलक
0: भएको भएर छ. हामीले यसलाई सोच विचार गरेर यसलाई हामी व्यवसाय पनि गरौँ न. उदाहरणको लागि अरू केही कुराहरू त अरू जातिहरू पनि सिक्ने हो कि भन्ने कुरा, जस्तो गुम्बाको लामा सिक्नु भएर लामा हुनुहुन्छ, र यता हिन्दू धर्मका पढेर सिकेर नै ब्राह्मण हुनुहुन्छ भने हाम्रो चाहिँ त्यो लेभलको स्कुल नभए पनि समाजबाट सिक्ने कि कोही पुरानोबाट लेखेरै भए पनि सिक्ने कि भन्ने छ. उहाँले सिक्नु त हुन्छ, लेखेर आफ्नो ढङ्गले आफ्नो गुरुबाट सिक्नुहुन्छ, तर व्यापक रूपमा समुदायको कुनै राज्यको कोषबाट राज्यको मातहतबाट त्यस्तो संरक्षण भएको छैन, तर हुनुपर्छ भन्ने मान्यता र माग चाहिँ हाम्रो छ. फेरि
1: हजुर हस् त, समय दिनुभयो, स्टुडियोसम्म आएर यति धेरै जानकारी राखिदिनु भयो, यहाँप्रति आभार व्यक्त गर्दछु.
0: यहाँ र रेडियो नेपाल टिमप्रति पनि मेरो पनि र हाम्रो समुदायको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ.
1: आजको कार्यक्रममा हामीले कुलुङ जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्यौं। कुलुङ जातिका केही ऐतिहासिक पृष्ठभूमि र संस्कृति सम्बन्धमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका पूर्व केन्द्रीय सदस्य तथा अध्यक्ष अर्जुन कुलुङसँगको कुराकानी राख्यौं। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य र प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छौ। नमस्कार।

0: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
1: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
2: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
3: त्यसलाई त म कहाँ छाड्छु र, मैले जानेछ, भेटु न पो।
4: ओहो दिदी, नमस्ते है, नमस्ते।
3: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
4: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
3: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि, त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
4: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
3: झन्डै मबाट ठुलो गल्ती भएको।
5: जानी राखु, कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ। कोही बोक्सी हुँदैनन्, सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
6: जनचेतनाका लागि रेडियो नेपाल।
7: झन्डु आयुर्वेद,
8: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
7: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
8: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
7: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
8: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 418।

0: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार, पछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म कार्यक्रम बिम्ब प्रतिबिम्ब। यति बेला भनी रातिको 10 बज्न लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

सुन्दरतामा सजिएको धुन हराएपछि, सधैँ हाँस्ने मुहारको सगुन हराएपछि, सुन्दरतामा सजिएको धुन हराएपछि, सधैँ हाँस्ने मुहारको सगुन हराएपछि, खोजी गर्दै छालहरू हुत्तिरहे किनारमा, खोजी गर्दै छालहरू हुत्तिरहे किनारमा, आकाशको अधरभित्र जुन हराएपछि, आकाशको अधरभित्र जुन हराएपछि। मुक्तककार दिवाकर प्यासीका यिनै सुललित थरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी उत्तम पाण्ड्य र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकिलो स्वागत गर्दछौँ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम बिम्ब प्रतिबिम्ब लिएर। आज पनि हामी तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठै मिठै प्रस्तुत गर्छौँ, साथमा साङ्गीतिक कोसेली पनि जोड्छौँ नै। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको वेबसाइटबाट पनि यसै समय प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। अब लागौँ मुक्तक वाचनतर्फ। बगुन पानी भई नफर्की दिउन लाग्छ खोजे जस्तो गरे पनि, अकस्मात मोडमा नदेखिउन लाग्छ खोजे जस्तो गरे पनि, बगुन पानी भई नफर्किदिउन लाग्छ खोजे जस्तो गरे पनि, अकस्मात मोडमा नदेखिउन लाग्छ खोजे जस्तो गरे पनि, तिमी खुसी जस्तै हराएका हौ मेरो आँखै अघिल्तिरबाट, तिमी खुसी जस्तै हराएका हौ मेरो आँखै अघिल्तिरबाट, नजरबाट झर्नेहरू नभेटिउन लाग्छ खोजे जस्तो गरे पनि, नजरबाट झर्नेहरू नभेटिउन लाग्छ खोजे जस्तो गरे पनि। यी हरफ हुन् चेतन पथ माधवजीका, चेतनजी हुनुहुन्छ काठमाडौँबाट। अब म चेतनजीका अन्य केही थान मुक्तक क्रमशः मुखरित गर्दै अघि बढ्छु। कसैले पाउँछ कसैले गुमाउँछ त्यो समयको कुरा हो, हँसाउँछ वा मजाले रुवाउँछ त्यो समयको कुरा हो, कसैले पाउँछ कसैले गुमाउँछ त्यो समयको कुरा हो, हँसाउँछ वा मजाले रुवाउँछ त्यो समयको कुरा हो, तिमी टाढा भएदेखि घाम लागेका छैनन् यी आँखामा, तिमी टाढा भएदेखि घाम लागेका छैनन् यी आँखामा, झरीले गलाउँछ कि चोख्याउँछ त्यो समयको कुरा हो, झरीले गलाउँछ कि चोख्याउँछ त्यो समयको कुरा हो। सक्दिन म आफैलाई ढाँटेर टुक्रिएको मन बुझाउन, आहा जानिन कहिल्यै जोक्दै राख्दै कुरो चपाउन, सक्दिन म आफैलाई ढाँटेर टुक्रिएको मन बुझाउन, आहा जानिन कहिल्यै जोक्दै राख्दै कुरो चपाउन, बिछ्याएको थिएँ प्रेमका फुलहरू तिम्रो बाटोमा, बिछ्याएको थिएँ प्रेमका फुलहरू तिम्रो बाटोमा, काँडा देख्यौ त कसरी सक्छु तिमीलाई फकाउन, काँडा देख्यौ त कसरी सक्छु तिमीलाई फकाउन, धरती कामेको हुनुपर्छ ज्वाला उठेको हुनुपर्छ कि भने पहिरो लागेर पहाड खसेको हुनुपर्छ, धरती कामेको हुनुपर्छ ज्वाला उठेको हुनुपर्छ कि भने पहिरो लागेर पहाड खसेको हुनुपर्छ, तिमीलाई देखे देखि सन्चो छैन ज्यानलाई पनि, त्यस्तो भयो चेतनजी, तिमीलाई देखे देखि सन्चो छैन ज्यानलाई पनि, भेटिएको दिन पक्कै पनौती लागेको हुनुपर्छ, भेटिएको दिन पक्कै पनौती लागेको हुनुपर्छ, एक्ला एक्लै रोयौ कतै आँसुको झरी परेको हुनुपर्छ, रिसायौ भने बुझ्नु जिन्दगीमा खडेरी बढेको हुनुपर्छ,
एक्ला एक्लै रोयौँ कतै आँसुको झरी परेको हुनुपर्छ, रिसायौँ भने बुझ्नु जिन्दगीमा खडेरी बढेको हुनुपर्छ, यहाँ अचेल सौन्दर्यका लागि गोला बारुद पड्कन्छन्, यहाँ अचेल सौन्दर्यका लागि गोला बारुद पड्कन्छन्, फुल अब श्रद्धाञ्जलीका लागि मात्रै बाँचेको हुनुपर्छ, फुल अब श्रद्धाञ्जलीका लागि मात्रै बाँचेको हुनुपर्छ। कोही दुब्लासन प्रेमको कुपोषण भएको छ, कसै कसैलाई बढी भएर तारन तार चलेको छ, कोही दुब्लासन प्रेमको कुपोषण भएको छ, कसै कसैलाई बढी भएर तारन तार चलेको छ, अब निम्ठो माया पठाइदिउँ भनेको तिमीलाई, अब निम्ठो माया पठाइदिउँ भनेको तिमीलाई, खै कसले खनिएछ ओभरफ्लो भई बगेको छ, खै कसले खनिएछ ओभरफ्लो भई बगेको छ। चेतनजी अब धुन जोड्छु, मलाई विश्वास ज्यादा भयो तिमीलाई शङ्का भयो, यसै कारण होला हल्लाको बजारमा डङ्का भयो, मलाई विश्वास ज्यादा भयो तिमीलाई शङ्का भयो, यसै कारण होला हल्लाको बजारमा डङ्का भयो, पिरती त सुटुक्कै लगाएको हो मिठै थियो सुरुमा, पिरती त सुटुक्कै लगाएको हो मिठै थियो सुरुमा, पछि शङ्काकै कारणले सम्बन्ध जलेर लङ्का भयो, पछि शङ्काकै कारणले सम्बन्ध जलेर लङ्का भयो। एउटा यात्रा यो बाटोमा मेरो हजुर भेटिनु भयो मनको दोबाटोमा, नवराज लम्सालको रचना, शर्मिला बरदेवाको स्वर तथा राजु सिंहको संगीत रहेको यो कर्णप्रिय गीत अबका लागि।

दिन दहाडै मानवता खतम हुन्छ, यहाँ देवत्व दफन हुन्छ। सोच्दै ल्याउँदा यिनका काला करतुत पलपल ऐठन हुन्छ। दिन दहाडै मानवता खतम हुन्छ, यहाँ देवत्व दफन हुन्छ। सोच्दै ल्याउँदा यिनका काला करतुत पलपल ऐठन हुन्छ। सत असत छुट्याउन नसक्ने लगाम लागेका अन्धभक्तद्वारा, सत असत छुट्याउन नसक्ने लगाम लागेका अन्धभक्तद्वारा साधुको ठाडो अपमान हुन्छ बरै चोरको नित्य भजन हुन्छ। साधुको ठाडो अपमान हुन्छ भरै चोरको नित्य भजन हुन्छ। पछिल्लो समयका यी अनुभूतिलाई शब्द मार्फत उतार्ने व्यक्ति हुनुहुन्छ टेकराज भट्ट। टेकराजजीले आफ्नो ठेगाना उल्लेख गर्नुभएको रहेनछ। मैले कार्यक्रम बिम्ब प्रतिबिम्ब मार्फत अनुरोध पनि गर्दै आइरहेकी छु कि मुक्तक लेखिसकेपछि पुरा ठेगाना पनि लेखिदिनु होला भनेर। अब म टेकजीका अन्य केही थान मुक्तक सुनाउँछु। फर्किन्न उही समय फेरि सम्झना फर्किन्छ, समयसँगै जिन्दगी कुच्छ उमेर घर्किन्छ। फर्किन्न उही समय फेरि सम्झना फर्किन्छ, समयसँगै जिन्दगी कुच्छ उमेर घर्किन्छ। पुराना मिठा सुन्दर याद सम्झेर ल्याएमा, पुराना मिठा सुन्दर याद सम्झेर ल्याएमा मनमा बाढी पहिरो खस्छ हृदय चर्किन्छ, मनमा बाढी पहिरो खस्छ हृदय चर्किन्छ। घिसियो घिसारियो तर दुख्यो भनेन जुत्ताले, त्याग्दैन अट्किन्तु औकात बोक्छ लघुताले। घिसियो घिसारियो तर दुख्यो भनेन जुत्ताले, त्याग्दैन हट्किन्तु औकात बोक्छ लघुताले। रूढीग्रस्त घेराभित्र रणभुल्ल छन् कति मान्छे, रूढीग्रस्त घेराभित्र रणभुल्ल छन् कति मान्छे। संसार के हो सोधेपछि कुवा भन्यो भ्यागुताले, संसार के हो सोधेपछि कुवा भन्यो भ्यागुताले। मेटिएन प्यासीको प्यास भेटिएन विश्वासको मूल के गर्ने, नभइदिने हो भने समर्पण हुँदैन मायाको ऋण असुल के गर्ने। मेटिएन प्यासीको प्यास भेटिएन विश्वासको मूल के गर्ने, नभइदिने हो भने समर्पण हुँदैन मायाको ऋण असुल के गर्ने। दिलमा फुल्ने मुहारमा झुल्ने व्यवहारमा फक्रिने पो फुल, दिलमा फुल्ने मुहारमा झुल्ने व्यवहारमा फक्रिने पो फुल। चाहिँदैन च्यातिएपछि फोहोर हुने कागजको फुल के गर्ने, चाहिँदैन च्यातिएपछि फोहोर हुने कागजको फुल के गर्ने। पण्डितको इच्छा अनुसारको सरजाम जुटाउनु भयो उहाँले, सायद ठुलै भिख माग्नु भएछ नरिवल फुटाउनु भयो उहाँले। पण्डितको इच्छा अनुसारको सरजाम जुटाउनु भयो उहाँले, सायद ठुलै भिख माग्नु भएछ नरिवल फुटाउनु भयो उहाँले। सम्भ्रान्त हो उहाँ कुलीन हुन् पण्डितजी हेर्नुहोस् भव्य पूजा, सम्भ्रान्त हो उहाँ कुलीन हुन् पण्डितजी हेर्नुहोस् भव्य पूजा। ढोका थुनेर मन्दिरको भगवान बाहिरै छुटाउनु भयो उहाँले, ढोका थुनेर मन्दिरको भगवान बाहिरै छुटाउनु भयो उहाँले। फलाम जस्तो मनमा पनि फलाम जस्तै लाग्छ खिया, विश्वास ठले छाती फाट्छ मुटु हुन्छ छिया छिया। फलाम जस्तो मनमा पनि फलाम जस्तै लाग्छ खिया, विश्वास ठले छाती फाट्छ मुटु हुन्छ छिया छिया। तिमीलाई ठेस लाग्यो भने मलाई दुख्छ भन्नेले नै, तिमीलाई ठेस लाग्यो भने मलाई दुख्छ भन्नेले नै। जानी बुझी खाइते पारिन् नौनी जस्तो कोमल हिया, जानी बुझी खाइते पारिन् नौनी जस्तो कोमल हिया। कसले खाइते पार्यो तपाईँलाई टेकराजी, चिन्तित नहुन आग्रह गर्दछु। फेरि पनि टेकराजी केही थान मुक्तकहरू सुनाउँछु। आस्था र विश्वास खण्डहर भएको बेला, मान्छे मूर्ति तथा मूर्ति पत्थर भएको बेला, आस्था र विश्वास खण्डहर भएको बेला, मान्छे मूर्ति तथा मूर्ति पत्थर भएको बेला, देवत्व हराएको सूचना आयो अचानक, देवत्व हराएको सूचना आयो अचानक। खबर बिचरो आफै बेखबर भएको बेला,
खबर बिचरो आफै बेखबर भएको बेला, खबर बिचरो आफै बेखबर भएको बेला। भमराले चुम्न धाउँछन् लाली वंश फुल्न लाग्दा, बन्चरीले चाल पाउँछन् वनको काफल पाक्दा। भमराले चुम्न धाउँछन् लाली वंश फुल्न लाग्दा, बन्चरीले चाल पाउँछन् वनको काफल पाक्दा। रोजिएको मनको मान्छे मनमै डेरा बस्यो भने, रोजिएको मनको मान्छे मनमै डेरा बस्यो भने, नपग्लेको कहाँ छ र आगो छेउमा घिउ राख्दा, नपग्लेको कहाँ छ र आगो छेउमा घिउ राख्दा। टेक्जी अब धुन जोड्छु, जोडिन्न दिल भित्रैबाट करक कुरुक टुटेपछि, आफ्ना पनि पराई हुन्छन् समयले लुटेपछि। जोडिन्न दिल भित्रैबाट करक कुरुक टुटेपछि, आफ्ना पनि पराई हुन्छन् समयले लुटेपछि। छाती छेदन गर्दै गोली मुटु माझ लागे जस्तै, छाती छेदन गर्दै गोली मुटु माझ लागे जस्तै। फिर्ता हुन्नन् रुखा वचन जिब्रोबाट छुटेपछि, फिर्ता हुन्नन् रुखा वचन जिब्रोबाट छुटेपछि।

जिन्दगी यो यस्तै छ, किस्ताबन्दी साहुको ऋण तिरे जस्तै छ। सत्यराज आचार्यको स्वर, दिनेश अधिकारीको रचना तथा सत्य स्वरूपको संगीत रहेको गीत, यति बेला टेकराज भट्टका रचनामा चुट्ट संयोजन गर्यो। टेकराजजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

हजुर, तपाईँ कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बान्किला मुक्तकहरू नै बोलिरहेकी छु। अब क्रमशः अन्य मुक्तकहरू पनि सुनाउँदै जान्छु। यति बेला जानुका खतिवडाजीका केही थान मुक्तकहरू छन् मसँग। जानुकाजी हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। आजका लागि जानुकाजीका मुक्तक थानहरू क्रमशः सुनाउँछु। कसरी माया नगरौँ म उनलाई, आकाशमाझे टल्की जाने जुनलाई। कसरी माया नगरौँ म उनलाई, आकाशमाझे टल्की जाने जुनलाई। मायामा विश्वास मैले गरिसकेपछि, मायामा विश्वास मैले गरिसकेपछि, भुल्न सक्दिनँ बिर्सी जाने कुनलाई, भुल्न सक्दिनँ बिर्सी जाने कुनलाई। अहिले त म छु र पो छिनछिनमा टोलाउँछौ, जस्तै रिस उठे नि छिनछिनमै आए बोलाउँछौ। अहिले त म छु र पो छिनछिनमा टोलाउँछौ, जस्तै रिस उठे नि छिनछिनमै आई बोलाउँछौ। यो माया भन्ने नि चिज पनि कस्तो हो हजुर, यो माया भन्ने नि चिज पनि कस्तो हो हजुर। थाहै नदी मिठा मिठा बात पो खोलाउँछौ, थाहै नदी मिठा मिठा बात पो खोलाउँछौ। सङ्घर्षको यो जिन्दगी जिउनु भन्दा सोम रसको प्याला उठाई पिउनु भन्दा, सङ्घर्षको यो जिन्दगी जिउनु भन्दा सोम रसको प्याला उठाई पिउनु भन्दा, यो जिन्दगीलाई के फरक पर्छ र अब, यो जिन्दगीलाई के फरक पर्छ र अब। फाटेको यो मन आफैले सिउनु भन्दा, फाटेको यो मन आफैले सिउनु भन्दा। के छ खबर भनेर सोध्छौ तिमीले, भित्र भित्रै अरूलाई नै रोज्छौ तिमीले। के छ खबर भनेर सोध्छौ तिमीले, भित्र भित्रै अरूलाई नै रोज्छौ तिमीले। कसरी पो विश्वास गरौँ तिमी प्रति, कसरी पो विश्वास गरौँ तिमी प्रति। थाहा नदी खै के खोज्छौ तिमीले, थाहा नदी खै के खोज्छौ तिमीले। म तिम्रो प्रेमिका भएर बस्न मिल्दैन र, गरी माया अँगालोमा कस्न मिल्दैन र। म तिम्रो प्रेमिका भएर बस्न मिल्दैन र, गरी माया अँगालोमा कस्न मिल्दैन र। माया गर्नु पनि पाप रहेछ दुनियाँ, माया गर्नु पनि पाप रहेछ दुनियाँ हो। फवराले चाहिँ तिमीलाई डस्न मिल्दैन र, फवराले चाहिँ तिमीलाई डस्न मिल्दैन र। गर्नु पर्ने केही छैन मेरा लागि तिमीले, मर्नु पर्ने केही छैन मेरा लागि तिमीले। गर्नु पर्ने केही छैन मेरा लागि तिमीले, मर्नु पर्ने केही छैन मेरा लागि तिमीले। धरतीमा जन्म लिए र पछि कसैले नि, धरतीमा जन्म लिएर पछि कसैले नि। सर्नु पर्नु पहर छैन मेरा लागि तिमीले, सर्नु पर्नु पहर छैन मेरा लागि तिमीले। बसेको मेरो मुटुलाई रसीले कसेको मेरो मुटुलाई, तिमी बसेको मेरो मुटुलाई रसीले कसेको मेरो मुटुलाई। पार्नसम्म चोट पारिदियो नि, पार्नसम्म चोट पारिदियो नि। छुरा धसेको मेरो मुटुलाई, छुरा धसेको मेरो मुटुलाई। प्रेमले त दुःख पीडा बोक्न सिकायो, हातै उठाई कसैलाई ठोक्न सिकायो। प्रेमले त दुःख पीडा बोक्न सिकायो, हातै उठाई कसैलाई ठोक्न सिकायो। यो माया भन्ने कुरा पनि कस्तो अचम्म, यो माया भन्ने कुरा पनि कस्तो अचम्म। अघि बढ्ने पाइला पनि रोक्न सिकायो, अघि बढ्ने पाइला पनि रोक्न सिकायो। जानुकाजी अब धुन जोड्छु। सधैँ खुसी हुनु म दुःख दिन्न प्रिय,

तिम्रो चोखो माया म लिन्न प्रिय, सधैँ खुसी हुनु म दुःख दिन्न प्रिय, तिम्रो चोखो माया म लिन्न प्रिय, मायामा धोका खाइसकेको मान्छे म, मायामा धोका खाइसकेको मान्छे म, गाह्रो हुन्छ जिउन बसौँ भिन्न प्रिय, गाह्रो हुन्छ जिउन बसौँ भिन्न प्रिय।

चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध। अरुण थापाको स्वर तथा सङ्गीत सुभाष चन्द्र ढुङ्गेलको रचना रहेको यस सुमधुर गीतलाई यति बेला जानुका खतिवडाजीका भावनामा चुट्ट संयोजन गर्यौँ। जानुकाजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

वारीदेखि पारीदेखि नै गाउँबीच बादल हुनुपर्छ। बादलले छेक्दा पनि हेरिरहने पागल हुनुपर्छ। वारीदेखि पारीदेखि नै गाउँबीच बादल हुनुपर्छ। बादलले छेक्दा पनि हेरिरहने पागल हुनुपर्छ। जहिले भेटे पनि गीत गाउँ भन्नुहुन्छ सोल्टिनी। जहिले भेटे पनि गीत गाउँ भन्नुहुन्छ सोल्टिनी। मैले गीत गाउने हो भने काखमा मादल हुनुपर्छ। मैले गीत गाउने हो भने काखमा मादल हुनुपर्छ। यति बेला वालिङ नगरपालिका 4 चियारे स्याङ्जाबाट तेजबहादुर गुरुङ झाँक्ली तमुजीका रचनालाई साभार गरे। तेजबहादुरजीको विषयमा भन्ने पर्दा यसअघि पनि उहाँका कृति मैले वाचन गरेकी पनि छु कार्यक्रम बिम्ब प्रतिबिम्ब मार्फत। आज फेरि फेसबुकको भित्तामा तेजजीका मुक्तकलाई देखेँ र साभार नगरिरहन सकिनँ। अब म तेजजीका अन्य केही थान मुक्तकहरू क्रमशः मुखरित गर्दै अघि बढ्छु। दुःखबाट सुखको बाटो कहिले मोडिने होला? जसले जिन्दगीमा दुःख देखेको छैन उसले जिन्दगी बुझेको छैन। जिन्दगीमा दुःखको नाता कहिले तोडिने होला? दुःखबाट सुखको बाटो कहिले मोडिने होला? जिन्दगीमा दुःखको नाता कहिले तोडिने होला? निन्द्रामा सपनाको भारी उठ्दा विपनाको भारी, यो मेरो जिन्दगीको भारी कहिले छोडिने होला? यो मेरो जिन्दगीको भारी कहिले छोडिने होला? एका बिहानै आज नजिकैबाट लस्केर गयो कोही, खासै केही जस्तो लागेन मैसँग मस्केर गयो कोही। केही नलागेको भए रचना त कोर्नु भएछ नि, पक्कै छोएको छ के मनलाई। एका बिहानै आज नजिकैबाट लस्केर गयो कोही, खासै केही जस्तो लागेन मैसँग मस्केर गयो कोही। म यताबाट जाँदै थिएँ ऊ उताबाट आउँदै थियो। म यताबाट जाँदै थिएँ ऊ उताबाट आउँदै थियो। छड्के नजर तिर हानेर केही पस्केर गयो कोही। छड्के नजर तिर हानेर केही पस्केर गयो कोही। फुल दिनेले फुल भन्यो तर आफूलाई काँडा बन्यो। छिन छिनै बिझाउँछ यो मुटुमा जो आज टाढा बन्यो। फुल दिनेले फुल भन्यो तर आफूलाई काँडा बन्यो। छिनछिनै बिझाउँछ यो मुटुमा जो आज टाढा बन्यो। तिमीलाई मनमुटुमा सजाएको छु भन्थ्यो मलाई। तिमीलाई मनमुटुमा सजाएको छु भन्थ्यो मलाई। जो बिरानो भयो उसैको माया झन्झन गाढा बन्यो। जो बिरानो भयो उसैको माया झन्झन गाढा बन्यो। देशको विकास कसरी हुन्छ पक्का छैन कसैलाई। एकाएक ठेकेदार निस्कन्छन् ठेक्का छैन कसैलाई। देशको विकास कसरी हुन्छ पक्का छैन कसैलाई। एकाएक ठेकेदार निस्कन्छन् ठेक्का छैन कसैलाई। बिगार्न र भत्काउन पाए कसलाई कसले सक्नु। बिगार्न र भत्काउन पाए कसलाई कसले सक्नु। कसले के गरेर यस्तो भयो हेक्का छैन कसैलाई। कसले के गरेर यस्तो भयो हेक्का छैन कसैलाई। जसले पनि जिद्दी गर्छन् सही बाटो थाहा पाइएन। सत्य साँचो भन्ने कुन चाहिने बाटो थाहा पाइएन। जसले पनि जिद्दी गर्छन् सही बाटो थाहा पाइएन। सत्य साँचो भन्ने कुन चाहिने बाटो थाहा पाइएन। एउटै कुरो एउटाले सही अर्कोले गलत भन्छ। एउटै कुरो एउटाले सही अर्कोले गलत भन्छ। सही बाटो कुन हो गलतको साटो थाहा पाइएन। सही बाटो कुन हो गलतको साटो थाहा पाइएन। मनको पीडा पोखुँ भन्दाखेरि कविता बनेछ। रुँदै गएँ म रुँदै जाँदा फेरि कविता बनेछ। मनको पीडा पोखुँ भन्दाखेरि कविता बनेछ। रुँदै गएँ म रुँदै जाँदा फेरि कविता बनेछ। जहिले दुखै दुख परेपछि हाम्फालेर मरे। जहिले दुखै दुख परेपछि हाम्फालेर मरे। म मरेको खबर पुरा हेरी कविता बनेछ। म मरेको खबर पुरा हेरी कविता बनेछ।
होइन यो जमाना कस्तो, मैले मैलाई चिनिन, अघि कस्तो अहिले यस्तो, मैले मैलाई चिनिन। आफूलाई त चिन्ने कोसिस गर्नुहोस् तेजी। होइन यो जमाना कस्तो, मैले मैलाई चिनिन, अघि कस्तो अहिले यस्तो, मैले मैलाई चिनिन। नाक थेप्चे आँखा चिम्से, गाला गोलभेडा हो कि, नाक थेप्चे आँखा चिम्से, गाला गोलभेडा हो कि, ठ्याक्कै नाटीकुटी भए जस्तो, मैले मैलाई चिनिन, ठ्याक्कै नाटीकुटी मै जस्तो, मैले मैलाई चिनिन। शुभ बिहानी, शुभ बोल, सुख शान्ति आउँछ, भित्री आत्माको ढोका खोल, सुख शान्ति आउँछ। शुभ बिहानी, शुभ बोल, सुख शान्ति आउँछ, भित्री आत्माको ढोका खोल, सुख शान्ति आउँछ। लिएर जानु के छ र मरेर जाने चोलामा, लिएर जानु के छ र मरेर जाने चोलामा, पुण्य कमाऊ पाप पोल, सुख शान्ति आउँछ, पुण्य कमाऊ पाप पोल, सुख शान्ति आउँछ। हामी कार्यक्रमको अन्तिम अन्तिममा आइपुगेका छौँ। अब म अन्तिममा सुनाउँछु सिंह तामाङजीका रचनालाई। त्यसो त उहाँको नाम शुद्ध उच्चारण पनि गर्न सकिन कि झैँ भइरहेछ मलाई। यदि मबाट गल्ती भएमा सुरुवातमा नै म तपाईँसँग माफी माग्छु। तपाईँको अङ्ग्रेजी अक्षर SINGRA लेखेको आधारमा मैले सिंह भनेको हो, तथापि तपाईँको भाषामा यसको आफ्नै परिभाषा पनि होला। अब म सुनाउँछु सिंह तामाङजीका रचनालाई। सिंहजीले आफ्नो ठेगाना लेख्नु भएको रहेनछ। मुखमा सत्य बोकेर कर्ममा झुटै झुट छ, अरूलाई पाठ पढाउने आफ्नै जीवन लुट छ। मुखमा सत्य बोकेर कर्ममा झुटै झुट छ, अरूलाई पाठ पढाउने आफ्नै जीवन लुट छ। ऐनामा अनुहार हेर्दा पनि चरित्र देखिँदैन, ऐनामा अनुहार हेर्दा पनि चरित्र देखिँदैन। मान्छे त ठ्याक्कै मान्छे हो, बस मानवताको छुट छ। मान्छे त ठ्याक्कै मान्छे हो, बस मानवताको छुट छ। भिडले जे भन्यो त्यही सत्य ठान्छौ, भेडा हौ कि मान्छे। आँखा आफ्नै छ तर अरूको बाटो छान्छौ, भेडा हौ कि मान्छे। भिडले जे भन्यो त्यही सत्य ठान्छौ, भेडा हो कि मान्छे। आँखा आफ्नै छन् तर अरूको बाटो छान्छौ, भेडा हौ कि मान्छे। प्रश्न गर्नेलाई पागल भन्छौ, चुप लाग्नेलाई बुद्धिमान। प्रश्न गर्नेलाई पागल भन्छौ, चुप लाग्नेलाई बुद्धिमान। आफ्नै विवेक बेचेर पनि आफूलाई मान्छे भन्छौ, भेडा हो कि मान्छे। आफ्नै विवेक बेचेर पनि आफूलाई मान्छे भन्छौ, भेडा हो कि मान्छे। सिंह तामाङजीकै रचना सुनाइरहेकी छु यति बेला। तातो घाममा हिँड्दा पनि मन किन काप्छ हौ, आफ्नै मान्छे भेट्दा पनि पराई चाहिँ लाग्छ हौ। तातो घाममा हिँड्दा पनि मन किन काँप्छ हौ, आफ्नै मान्छे भेट्दा पनि पराई झैँ लाग्छ हौ। सबैलाई न्यानो बाँडेर आफू चाहिँ चिसिए, सबैलाई न्यानो बाँडेर आफू चाहिँ चिसिए। मुटुभित्रको त्यो कुना कसले आएर ताप्छ हौ, मुटुभित्रको त्यो कुना कसले आएर ताप्छ हौ। सम्झनाको दराज खोले, पुराना खत भेटिए, मायाका ती मिठा कुरा आज दन्ते झैँ भेटिए। सम्झनाको दराज खोले, पुराना खत भेटिए, मायाका ती मिठा कुरा आज दन्ते झैँ भेटिए। बिर्सिन्छु भन्थे आफैलाई समयसँगै हराउला, बिर्सिन्छु भन्थे आफैलाई समयसँगै हराउला। माया त मान्छे गए पनि बहाना बनेर भेटिए, माया त मान्छे गए पनि बहाना बनेर भेटिए। ओठमा सत्यका फूल फुल्छन्, आँखामा बजार देखिन्छ, सम्बन्धको आवरणभित्र स्वार्थको दरबार देखिन्छ। ओठमा सत्यका फूल फुल्छन्, आँखामा बजार देखिन्छ, सम्बन्धको आवरणभित्र स्वार्थको दरबार देखिन्छ। ऐना त निर्दोष छ, दोष त अनुहारमै लुकेको रहेछ।
ऐना त निर्दोष छ, दोष त अनुहारमै लुकेको रहेछ, सत्य बोल्ने ओठमै पनि किन झुटको आभास देखिन्छ, सत्य बोल्ने ओठमै पनि किन झुटको आभास देखिन्छ। फुलले होइन फुर्सदले प्रेम प्रस्ताव जन्मायो, अस्वीकृतिले कवि बनायो, स्वीकृतिले खर्च बढायो। फुलले होइन फुर्सदले प्रेम प्रस्ताव जन्मायो, अस्वीकृतिले कवि बनायो, स्वीकृतिले खर्च बढायो। तिमी बिना बाँच्दिन भन्नेहरू आज इएमआई तिर्छन्, तिमी बिना बाँच्दिन भन्नेहरू आज इएमआई तिर्छन्। प्रेम त बहाना रहेछ, बजारले मात्रै त्यसलाई अमर बनायो। प्रेम त बहाना रहेछ, बजारले मात्रै त्यसलाई अमर बनायो। सिंहजी अब धुन जोड्छु। हे दैव सही मार्ग देखाऊ, सङ्घर्ष म गरौँला। तिमी संसारलाई हँसाइराख्नु, हाँसोको पात्र म बनौँला। हे दैव सही मार्ग देखाऊ, सङ्घर्ष म गरौँला। तिमी संसारलाई हँसाइराख्नु, हाँसोको पात्र म बनौँला। सातै जन्मको सङ्घर्ष सञ्चित गरी यो जीवन चक्र व्यूह बनाऊ। सातै जन्मको सङ्घर्ष सञ्चित गरी यो जीवन चक्र व्यूह बनाऊ। कलियुगको अभिमन्यु हुम, हार्नु भन्दा लड्दै लड्दै मरौँला। कलियुगको अभिमन्यु हुम, हार्नु भन्दा लड्दै लड्दै मरौँला। पार्श्वमा धुन बजिसकेको छ। चोट खाँदा खाँदा मुटु अचानै सरी हो। मनोज राजको स्वर, राजु बाबु श्रेष्ठको रचना तथा सुरेश अधिकारीको सङ्गीत रहेको गीत कार्यक्रमको अन्तिममा छोड्छौँ। हजुर, आज हामीले विशेषत खरदेशमा रहनुभएका, हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चुटिला पोटिला र बानकिला मुक्तकहरू जस्ताको तस्तै सर्लक्कै उप्काएर मुख मिठै मिठै प्रस्तुत गर्यौँ। बीच बीचमा सुगम सङ्गीत पनि जोड्यो। आज जे जति मुक्तक वाचन गर्न सके उहाँहरूलाई फेरि पनि धेरै धेरै बधाई तथा शुभकामना भन्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी उत्तम पाण्ड्य र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले 12मा एक बालिकाको बलात्कार पछि हत्या प्रकरणमा दोषीमाथि छिटो भन्दा छिटो कारवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ। बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटना किन घट्छन् भन्ने बारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले संगीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई बजेट विनियोजन गरिएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफा बार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि भदौ 9 गते मंगलबार दिनको 1 बजे बस्नेछ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढाउने भएको छ। गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा आज उहाँको कार्यकक्षमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, प्रतिनिधि सभा सदस्य, मुख्य सचिव, गृह सचिव तथा जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो। छलफलमा गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग कार्यान्वयनका लागि मन्त्री परिषदबाट गत मङ्सिर 24 गते स्वीकृत 10 बुँदे सम्झौता तथा गत असार 18 गते स्वीकृत 24 बुँदे प्रस्ताव कार्यान्वयनको अवस्थाबारे विचार आदान प्रदान भएको थियो। स्याङ्जाको गल्याङ नगरपालिका 3 गल्याङ बजारबाट करादी हुँदै गल्याङ 9 साङ्लियातर्फ जाँदै गरेको जीप आज साँझ गल्याङ 8 स्थित करादीमा दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका 9 याम बहादुर विक र गल्याङ 8 की सदीक्षा थापाको मृत्यु भएको छ। दुर्घटनामा 18 जना घाइते भएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको छ। बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको छ। 4 जना सांसदहरू तटस्थ रहनुभयो। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले आज प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो त्यसको आधार र प्रमाण सहित 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको हो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
0: हस् त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ पुष्परत्न बज्राचार्य, सहयोगी राजु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्रि।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

रेडियो नेपाल नया नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

0: सफा स्वच्छ र हराभरा वातावरणले मानव सभ्यताको परिचय दिन्छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरका बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। सरसफाई हाम्रो सभ्यता हो। सफा स्वच्छ र हराभरा वातावरणमा बाँच्न पाउने अधिकारलाई नेपालको संविधानको धारा 30 ले मौलिक हकको रूपमा प्रदान गरेको छ। तर के सबै नेपालीले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको उपभोग गर्न पाएका छन् त भनेर आज हामीले नुवाकोट जिल्लाको बन्चरे डाँडाको स्थानीय र त्यहाँका जनप्रतिनिधिको आवाजलाई समेटेका छौँ। कार्यक्रमको सुरुवातमा सुन्छौ वायु प्रदूषणको बारेमा जानकारी। वायु प्रदूषणका सम्बन्धमा सन् 2020 युरोपियन वातावरण एजेन्सी ईईले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा ईयूमा आबद्ध 27 सदस्य राष्ट्रहरूमा हावाको गुणस्तर मापन गरेको थियो। हावाको गुणस्तर मापन गर्दा PM2.5 का कारण करिब 2,38,000 मानिसहरू समय अगावै मृत्यु भएको भनेर निष्कर्ष निकालेको थियो। हावाको प्रदूषण स्तर PM2.5 हुनु भनेको हावाको गुणस्तर नराम्रो हो भन्ने बुझिन्छ। प्रदूषित हावाका कारण अहिले पनि 45% मानिसहरू स्वास्थ्य समस्या खेपिरहेका छन्। आवासीय, व्यावसायिक र संस्थागत ऊर्जा खपत सूक्ष्म कण प्रदूषणको मुख्य स्रोत हो। निर्माण, खनन र उद्योग पनि महत्वपूर्ण स्रोत हो। 2005 PM10 थियो, तर 2020 आइपुग्दा हावाको गुणस्तर PM2.5 देखिएको थियो। यसरी हेर्दा 2005 क्रमशः हावाको गुणस्तर सुध्रिँदै आएको देखिन्छ। 2021 विश्व स्वास्थ्य संगठन WHO वायु प्रदूषणले मानव स्वास्थ्यमा पर्ने असरलाई वैज्ञानिक प्रमाणका आधारमा पुनरावलोकन गर्दै नयाँ वायु गुणस्तर मापदण्डहरू प्रकाशित गर्यो। युरोपियन युनियन ईयूले पनि मुख्य वायु प्रदूषणका लागि वायु गुणस्तर निर्देशिका अन्तर्गत मापदण्डहरू बनाएर लागू गरेको छ। युरोपियन ग्रिन डिलमा युरोपियन कमिसनले वायु गुणस्तर अझ सुधार गर्ने र विश्व स्वास्थ्य संगठन ईयूका वायु गुणस्तर मापदण्डहरू नजिकाउने प्रतिबद्धता यसमा उल्लेख गरिएको छ। यस प्रतिबद्धतालाई शून्य प्रदूषण कार्य योजनामा पनि अघि सारिएको छ। सन् 2050 स्वास्थ्य र प्राकृतिक पारिस्थितिकीलाई हानि नगर्ने तहसम्म वायु, पानी र माटोको प्रदूषण घटाउने लक्ष्य प्रस्तुत गरेको छ। यसले समय अगावै मृत्यु 55% भन्दा बढी घटाउने लक्ष्य राखेको छ। जानकारी पछि अब अर्को प्रसंग। तपाईँ हाम्रो घर आँगनको फोहोर, यानि कि काठमाडौँ उपत्यकाको फोहोर सिधै ल्यान्डफिल साइटमा जाने गर्छ। नुवाकोटको बन्चरेमा रहेको ल्यान्डफिलले मानव बस्तीलाई के कस्तो असर गरेको छ त भनेर हामीले स्थानीय नवराज ढुङ्गानासँग सोधेका छौँ।
1: पहिलो त क्यान्सरै सबभन्दा बढी चाहिँ क्यान्सर प्रभावित भयो कस्टमा। यो प्रदूषण र यो गन्धले श्वासमा समस्या हो। अनि अर्को यो मान्छेको चाहिँ यो त्यो दिनभरि रातभरि सुँग्नभरि गन्दै गन्धले गर्दाखेरि यो मान्छेको त्यो डिस ब्यालेन्स जस्तो के जस्तो झर्किनी गराउने मेन्टल सम्बन्धी जस्तो यो त अब कसरी भन्ने होला। यो त खालको छ। अब बिहान मान्छे अब कति बेला पनि गन्ध नआउने भन्ने साह्रै छैन होइन। जति बेला पनि गन्ध आउने अब सुत्दाखेरिदेखि उठ्दाखेरिसम्म दिउँसो काम गर्न जाने बेलादेखि अब के भयो घाँसपात जाँदा अथवा चाहिँ खेतीबारीको काम गर्दा बाली माली लाउँदा पनि मान्छेहरू चाहिँ त्यो गन्ध र घामले झन् त्यो डबल प्रेसरमा पर्ने होइन। अब यस्तो टाइपको चाहिँ दिनचर्या छ। त्यहाँ अब स्कुलका विद्यार्थीहरू स्कुल पनि नजिक नजिकै छ नि त अनि स्कुल पनि प्रभावित भइरहेको छ। त्यहाँ स्कुलहरूमा पनि विद्यार्थीहरू राम्रोसँग पढ्न नसक्ने बन्दले मास्टरहरूले पनि पढाउन नसक्ने यस्तो टाइपको त व्यापकै छ। अब यसलाई कसरी व्याख्या गर्छ त्यो बच्चाहरूमा पनि छ। अब जति सबै जनसङ्ख्यालाई त्यो अरू भोल बढी चेक त त्यहाँनिर गरेकै छैन होइन। कृष्ण प्रसाद लामिछाने, कृष्ण प्रसाद घिमिरे, घिरेहरू नै अलिक बढी त्यहाँ छन् अनि नाराहरू पनि छन् तामाङहरू पनि छन् र त्यहाँ प्रत्यक्ष अब घिमिरेहरूकै बस्तीहरू चाहिँ नजिक छ सबभन्दा धेरै. अब यो सबै बिगारेको अहिले अब यो बाल्यान्त राजा भएर यहाँ त त्यहाँ सिक्सडोलबाट बन्चारी लान्वेला उसले भर्खरै जित्या थियो अनि हामी चाहिँ ल उसले त उहाँ गरिदिन्छु मैले फुल पनि लाउन्न माला पनि लाउन्न भनेर आएर सिक्सडोल दोस्रो सिक्सडोल बनायो बन्चारी डाँडामा पनि. अब यहाँ उसलाई चाहिँ तत्काल गएर उसले 18 बुँदामा चाहिँ त्यहाँको मान्छेहरूसँग एग्रिमेन्ट गरेछ फेरि उता बुँदा पनि पुरा गरेको छैन. त्यो तत्काल बुँदा पुरा गरेर त्यहाँ फोहोरको राम्रोसँग व्यवस्थापन गरिदियो भने अहिले यो चाहिँ त्यहाँको रोगी कम हुन्थ्यो कि. अब उनीहरूले महानगरपालिकाले त त्यहाँ रोग उत्पादन गर्ने उद्योग जस्तो चाहिँ बनाइरहेको छ. मुख्य त मानव अधिकार हुन भयो. अब त्यस पछाडि चाहिँ मान्छेका सम्पत्तिहरू मान्छेका त्यहाँदेखि सम्पत्तिदेखि लिएर त्यहाँका स्वास्थ्य स्थितिदेखि लिएर मानव स्वास्थ्य वातावरण अनि त्यहाँबाट चाहिँ मानव अधिकार यी सबै कुरा हनन गरेका छ. अब राज्यले यिनै यस्ता यस्ता गर्ने मान्छेलाई चाहिँ के गर्ने कानुन मात्र तँ गर्नु पऱ्यो. यहाँ एउटा चक्लेटको कागज फाल्यो भने ऊ 2000 जरिमाना रु 2000 जरिमाना भनेर हिँडेको छ. अनि त्यहाँ चाहिँ डाँडाबाट फोहोर खनाएर रोग उत्पादन गर्ने फ्याक्ट्री उद्योग बनाउने मान्छेलाई चाहिँ के दण्ड सजाय हुन्छ भनेर मैले अस्ति एउटा मानव अधिकारवादीको फोरममा पनि पढाएको थिएँ. अनि अब त्यस्तो टाइपको अन्याय छ त्यहाँ. अब हामी चाहिँ त्यो बन्द गर्ने भनेर राजन एउटा मिटिङ बसेर कानुनमा पनि चाहिँ आफ्नो पालिकाले व्यवस्थापन गर्ने भन्ने छ. त्यसमा गएर चाहिँ अब उसलाई पनि त्यहाँ हामी जान नदिने त्यो उनले आफैले भुल्या कुरा कुरा नगर्ने मान्छे. अनि अब राज्यलाई चाहिँ के भन्ने. अब राज्यले उसलाई जिम्मा दिएर भन्छ र ऊ पुरै गर्दैन. त्यस्तो टाइपको भइरहेको छ.
0: राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन. फोहोर मानव स्वास्थ्यसँग जोडिएको सवाल हो. यही काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बन्चरेले कहिलेसम्म थेग्न सक्ला त? या यसको निकासको खोजी हुन सक्ला त? यसै विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामी नुवाकोट जिल्ला ककनी गाउँपालिकाको समस्या कथा व्यथाका बारेमा गाउँपालिकाका अध्यक्ष सुमन तामाङसँग छलफल गर्दैछौँ. कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ. आज हामीले विशेष गरी यो जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न विषयहरूमा अव्यवस्थित फोहोर मैलाका कारण वनजलमा परेको असरको बारेमा आज हामी यहाँसँग कुराकानी गर्नेछौँ. यो नुवाकोटको वनजरेमा फोहोर फाल्न कहिलेदेखि सुरु गरिएको यसको बारेमा यहाँलाई केही जानकारी छ?
2: यो चाहिँ 2062 चाहिँ कपनी गाउँपालिका तत्कालीन ओखरपो गाविस सिस्टोल भन्ने स्थानमा चाहिँ फोहोर मैला उपत्यकामा भएको फोहोर मैला व्यवस्थापन गर्ने भनेर 62 चाहिँ सुरु भएको चाहिँ आयोजना हो. त्यो अहिले सिस्टोल हुँदै अहिले बन्चारी पुगेको फोहोर तत्कालीन अवस्था चाहिँ बन्चारीमा लक्ष्य रहे तापनि अल्पकालीन व्यवस्थापन गर्ने भनेर सिस्टोलमा चाहिँ 2 लागि त्यहाँ फोहोर व्यवस्थापन गर्ने भनेर अल्पकालीन व्यवस्थापन गरिएको ताकि बन्चारीमा संरचना निर्माण गर्ने. त्यो निर्माण हुँदै गर्दा चाहिँ सिस्टोलमा चाहिँ 2 लागि फोहोर व्यवस्थापन गर्ने भनेर भनियो. तर फोहोर चाहिँ 62 17 भनेको 79 जेठबाट मात्रै चाहिँ बल्ल पञ्च

0: डम्पिङ साइट छ भन्नुभयो। अनि त्यहाँ चाहिँ डम्पिङ साइट बनाउनको लागि अथवा बन्जरीलाई ल्यान्डफिट बनाउनको लागि त्यहाँ चाहिँ के के शर्तमा अथवा के के कुराहरू राखेर त्यहाँका मानिसहरूसँग सरसल्लाह गरेर अथवा सल्लाहै नगरिकन त्यहाँका मानिसहरूको मन्जुरी बिना नै फोहोर फाल्न सुरु गरिएको हो राज्यले, अथवा खासमा कुरो चाहिँ के हो त?
1: तत्कालीन अवस्थामा 62 चाहिँ स्थानीय तहहरू चाहिँ त्यति धेरै सक्रिय थिएन, स्थानीय तह गाविसहरू थिए चाहिँ प्रतिनिधिहरू थिएनन्, चाहिँ सचिव नै त्यसको कार्यकारी हुने, त्यसको सचिव नै सबै प्रतिनिधि हुने अवस्था चाहिँ तत्कालीन अवस्थामा, र राजनीतिक दलका केही व्यक्तिहरू चाहिँ जोडिएको देखिन्छ। तत्कालीन अवस्थामा फोहोर लानी सन्दर्भमा पनि केही स्थानीय र उखर्प गाविसले चाहिँ समझदारी गरेको भनौँ न सम्झौता पत्रहरू हामी अहिले भेट्न सक्छौँ। तत्कालीन अवस्थामा चाहिँ फोहोर चाहिँ डम्पिङ साइट होइन, एकदम चाहिँ व्यवस्थित तरिकाले विसर्जन गर्ने हो भनेरै चाहिँ लगिएको छ। त्यो अवस्थामा चाहिँ भनौँ 62 पनि उखर्प वा चाउथे कुमरी यो चाहिँ गाविसहरू चाहिँ सडक विहीन अवस्था जस्तै थियो। पछि सडक बल्ल बल्ल भर्खर सुरुवाती भएको थियो, मान्छेलाई चाहिँ विकासको अनुभूति पनि गर्न पाएको थिएन, इभन बिजुली बत्ती पनि कतिपय ठाउँमा त पुगेको थिएन। त्यो सबै कुराले पिछडिएको अथवा चाहिँ साह्रै नै विकासविहीन भयो भन्ने त्यहाँको मानिसहरूलाई चाहिँ परि नै राखेका थियो। त्यो चाहिँ विकास चाहिँ प्राप्त गर्न सकिन्छ कि भन्ने चाहिँ केही राजनीतिक व्यक्तिहरूलाई र गाविसका जो चाहिँ त्यो बेलामा भएका सचिवहरूलाई पनि त्यसरी परेको देखिन्छ, र एउटा मुख्य शर्त चाहिँ त्यहाँको चाहिँ विकास पहिलो नम्बरमा विकास, विकासमा पनि तिन पिपले उखरपौवा चाहिँ चाउथे कुमरी गल्छी वैकल्पिक मोटर बाटो भन्ने शीर्षकै राखेर रा यो बाटो चाहिँ यो फोहोर फाले बापतको चाहिँ स्तर उन्नति अथवा बिच बाटो बनाइदिनु पर्ने भन्ने टाइपको त्यहाँको नागरिकहरूले एउटा समझदारी बनाएर गाविसलाई र पार्टीका प्रतिनिधिहरूलाई यो शर्तमा चाहिँ हामी फोहोर फाल्न दिन सक्छौँ भनेर 62 चाहिँ त्यो खालको सहमति र सम्झौता गरेको देख्छौँ।
0: त्यतिखेर सम्झौता सहमति गर्दाखेरि कपनीबाट को हुनुहुन्थ्यो अनि यता काठमाडौँबाट को हुनुहुन्थ्यो, कसको बिचमा सम्झौता भएको थियो?
1: त्यो चाहिँ त्यो कागज पत्रै खोजी नीति गर्दा अहिले पनि पाउँछौँ। तत्कालीन अवस्थामा राजनीतिक दलका केही व्यक्तिहरू देखिन्छ, र जस्तो चाहिँ हाम्रो उखरपुवा गाविसबाट चाहिँ श्रीराम ढुङ्गा के अरे चाउदे गाविसबाट श्रीराम ढुङ्गाना, त्यसपछि यो उखरपुवाबाट चाहिँ राममणि घिमिरे लगायत उहाँहरू अलि अग्रस्थानमा देखिन्छन् त्यो बेलामा। यो चाहिँ पछि एउटा परमहिला व्यवस्थापन समिति अथवा के भनेर पनि गठन गरेको समितिमा श्रीराम ढुङ्गा के अरे राममणि घिमिरे चाहिँ त्यसको संयोजकै भनेर पनि केही समय फोहोर व्यवस्थापन गरेको पनि हामीले चाहिँ त्यो कागज पत्र हेर्दा देख्न सक्छौँ। अहिले उहाँहरूले पनि त्यो कुरो चाहिँ अझै थप सोध्न सकिन्छ। त्यो हिसाबले गर्दा चाहिँ भनौँ न त्यो एउटा चाहिँ विकासको आशाले लगिएको फोहोर र अहिले चाहिँ विकासलाई व्यवस्था गरेर डम्पिङ साइट बनाइराखेको अवस्था अहिलेसम्म हो।
0: हजुर, त्यहाँ त्यो शर्त अनुसार नै बाटो बनिसक्यो होइन त अहिले?
1: त्यो बाटो त कहाँबाट बनिसक्यो नि, त्यो बाटो इभन अहिले चाहिँ त्यो बन्जरेमा फोहोर लाने बाटो आफूले दैनिक रूपमा प्रयोग गर्ने सडक धरि पनि चाहिँ सोचे जस्तो स्तर उन्नति छैन।
0: भनेपछि बन्जरेका बासिन्दाहरूले न विकास पाए न फोहोर चाहिँ फोहोरको निकास पाए, अब उनीहरू चाहिँ दोहोरो मारमा परिरहेका छन्।
1: अवश्य नै हो, यो सही चाहिँ कुरो 100% हो।
0: हजुर, यता विकास पनि छैन होइन, विकासको नाममा आफ्नो आँगन घर आँगन करेसो चाहिँ दुर्गन्धित पार्ने काम, विकाससँग साट्ने काम भयो त्यहाँका मानिसहरूलाई, अहिले चाहिँ न विकास भयो उल्टै त्यहाँ चाहिँ फोहोर मैलाले गर्दाखेरि दुर्गन्ध फैलिरहेको अवस्था छ यहाँको कुरा अनुसार। अब चाहिँ यहाँहरूले यो विषयमा सम्बन्धित निकायमा केही कुराहरू आफ्ना कुरा

0: धेरै पटक राखियो, यो चाहिँ राज्यको सबैभन्दा माथिल्लो निकायहरूको सङ्घीय सरकारको कार्यकारी अधिकार प्राप्त चाहिँ प्रधानमन्त्री तहको बैठकसम्म पनि हामीले बस्यौँ, तर त्यसको निकास चाहिँ अहिलेसम्म निस्किरहेको छैन। जस्तो चाहिँ मन्त्रीले प्रधानमन्त्रीले मन्त्रीलाई हराउने, मन्त्रीले चाहिँ एउटा विभागलाई हराउने, विभागले चाहिँ त्यसलाई आलाटाल गर्दै समय बिताइदिने, यस्ता टाइपको चाहिँ अहिलेसम्मको छलफलहरूको निकास भइराखेका छन्। छलफलमा चाहिँ राम्रै कुराहरू लेखिने, सबै यसलाई व्यवस्थित गर्ने, फोहोरलाई चाहिँ मोहरमा बदल्ने लगायतका विभिन्न चाहिँ छलफल हुन्छ, सहमति हुन्छ, तर त्यो कार्यान्वयन पक्ष चाहिँ कहिले पनि नगर्ने, अनि त्यो फोहोरलाई चाहिँ डम्पिङकै रूपमा त्यो चाहिँ अस्तव्यस्त तरिकाले पुरिराख्ने, यो चाहिँ निरन्तर भइराखेका छ। सहमति र सम्झौता भएका मुद्दाहरू चाहिँ कार्यान्वयन भइराखेका छैन।
1: हजुर, जस्तै त्यहाँका चाहिँ स्थानीयहरूमा स्वास्थ्यमा समस्या के कस्तो छ, त्यहाँको आर्थिक अवस्था कस्तो छ, यो फोहोर मैलाले निम्ताएका समस्याहरू चाहिँ के कस्ता छन् त त्यहाँनिर?
0: सबैभन्दा बढी चाहिँ निम्त्याएको समस्या भनेको त चाहिँ एउटा रोग नै उत्पादन भइराखेको छ। अब चाहिँ हाम्रो गाउँपालिकामा चाहिँ तिनवटा वडा पर्छ, त्यो चाहिँ बन्चरे सिस्टोलको चाहिँ प्रभाव क्षेत्र, यो तिनवटा क्षेत्रको क्यान्सरजन्य रोगहरू, क्यान्सरमा पनि छाला पोक्सो लगायतका श्वास प्रश्वासमा लाग्ने रोग जस्तो चाहिँ अलिक बढी मात्रामा चाहिँ त्यहाँ बिमारीहरू जन्मिराखेका छ, क्यान्सरले धेरै मान्छेहरू बितिरहनु भएको छ। त्यो चाहिँ हामीले पालिकाको तथ्याङ्क सङ्कलन गरेर हेर्ने हो भने हाम्रो ककनी गाउँपालिकाको 8 वडामध्येमा 3 वडा चाहिँ प्रभावित छ र 5 चाहिँ उत्तर फर्केका भागमा पर्दछ। त्यो उत्तर फर्केको 5 वडाको बिरामीको आँकडा र त्यो 3 वडाको आँकडा करिबन इक्वेल जस्तो देखिँदाखेरि चाहिँ त्यो फोहोरको कारणले त्यहाँ चाहिँ ठुला दीर्घ रोग जन्य चाहिँ बिमारीहरू फैलाइराखेका छ, त्यसको असर परिराखेका छ भन्ने सामान्य आँकडा गर्न हामी सक्छौँ।
1: बन्चरेका मानिसहरूलाई चाहिँ अहिले हालसालैको समस्याहरू चाहिँ के छन्, बन्चरेका मानिसहरू के भन्छन् यो विषयमा?
0: एकदम अहिले भर्खरै परेको समस्या त मैले अघि भने साह्रै नै दुर्गन्ध, जो चाहिँ 24 त्यसको चाहिँ हावामा चाहिँ आइराख्ने दुर्गन्ध नै हो। अब मान्छेले चाहिँ मान्छे जीवित रहनलाई त अनिवार्य रूपमा चाहिँ अक्सिजन चाहिन्छ, हावा चाहिन्छ, यो अक्सिजनमा नियमित रूपमा चाहिँ त्यहाँ चाहिँ त्यसको दुर्गन्ध, त्यसको चाहिँ ब्याक्टेरियाहरू चाहिँ खाइराख्नु पर्ने विद्यमान अवस्था छ। त्यहाँका मान्छे के भन्छन् भने बरु हामी मर्न तयार छौँ, हाम्रो सन्तति मर्न दिनु हुँदैन, यो रोग चाहिँ फोहोर व्यवस्थापन हाम्रो पनि होइन, अर्काको ठाउँको हो, त्यो चाहिँ सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरोस्, हामीलाई कुनै पनि राहत अथवा चाहिँ विकास चाहिएन, हिजो हामीले गल्ती गऱ्यौँ त्यो चाहिँ विकासको लोभले ल्यायौँ, अहिले विकास पनि आएको छैन, हामी बाँच्न पाउने अधिकार चाहिँ हामीले गुमाइराखेका छौँ, बाँच्न पाउनु पर्यो। के हो भने फोहोरलाई, फोहोर र मान्छे चाहिँ छुट्टै छुट्टै ठाउँमा राखिदिउँ, कि हामीलाई हटाइदिउँ, कि चाहिँ फोहोर हटोस् भन्ने मुख्य चाहिँ माग त्यहाँको अहिलेको नागरिकहरूको छ।
1: हजुर, त्यहाँ सामाजिक असर पनि होला, अब आर्थिक असर पनि होला, इभन त्यहाँका मानिसहरूको स्वास्थ्य जोखिमको कुरा त रहँदै रह्यो होइन, खाद्यान्नमा पनि यसले असर पारेको होला नि?
0: अवश्य पारेको छ। जस्तो चाहिँ त्यो डम्पिङ साइट बनाएर निस्किएको लिचर चाहिँ कोल्पु खोलामा सिधै मिसिएको अवस्था छ, कोल्पु खोलाले धेरै क्षेत्रफलको सिँचाइ गरिराखेको अवस्था थियो, त्यहाँको मान्छेको चाहिँ खेतीपाती सबैमा प्रयोग गर्ने, सिँचाइको रूपमा प्रयोग गर्ने कोल्पु खोला थियो, त्यो कोल्पु खोलाको त्यो लिचर मिसिएको पानी अहिले लगाइदिएपछि त्यो जहाँ जहाँ त्यो खोलाको पानी लाग्छ त्यहाँ त्यहाँ चाहिँ बाली नाली उत्पादनले अवस्थामा छैन, किनभने त्यो चाहिँ धेरैभन्दा धेरै बाली हौसिने, फल नलाग्ने त्यस्तो अवस्था चाहिँ अहिले त्यहाँका बासिन्दाले भोगिराखेको अवस्था छ। उत्पादनमा त ठुलो क्षति पुर्याएकै छ, आर्थिक रूपमा त झन् बिमारी भइसकेपछि आफूले थोरो इन्कम गरेको पैसा पनि स्वास्थ्यमा खर्च गरिराख्नु परेको छ, सबै क्षेत्रमा चाहिँ यसको असर छ।
1: कोल्पु खोलाको पानी चाहिँ कति मानिसहरूले उपभोग गर्थे, कति गाउँहरूले उपभोग गर्थ्यो, त्यसको बारेमा केही विवरण छ?
0: ठ्याक्कै विवरण चाहिँ छैन, तर चाहिँ हाम्रो 3 वडाहरू जो चाहिँ 3 वडाको एक नम्बर र दुई नम्बर तिन नम्बर मध्ये पनि एक नम्बरको भागले चाहिँ त्यो सिक्सटोलभन्दा माथि भएकोले एक नम्बरको वडाहरूको चाहिँ सिँचाइमा त्यति धेरै बाली नाली भरसक परेको देखिँदैन। दुई नम्बर र तिन नम्बरको विशेष गरेर अझ तिन नम्बरको दुई नम्बर पनि चाहिँ पुछारमै भएकोले दुई नम्बरको चाहिँ दुर्गन्ध अलिक बढी फैलिने सिँचाइमा चाहिँ त्यति धेरै असर परेर देखिँदैन। तर तिन नम्बर वडाका चाहिँ जो तल भाग छ त्यो तल्लो भागमा जो कलाले भेट्ने त्यो कलालाई सिँचाइको रूपमा प्रयोग गर्ने क्षेत्रमा चाहिँ बाली नाली अहिले चाहिँ त्यो बोट मात्रै हौसिने अनि त्यसपछि हौसेपछि फल नलाग्ने यस्तो समस्या चाहिँ धेरै किसानको छ। त्यो चाहिँ हाम्रोपट्टि नुवाकोटपट्टि मात्रै नभइकन धुनिवेशी धादिङको धुनिवेशीपट्टि पनि असर गरिराखेको त्यसमा।
1: हजुर, अब यस्ता खालका समस्याहरू नुवाकोटको कम्पनीले कहिलेसम्म बोकिराख्छ, यस्तो खालको समस्याबाट कहिलेसम्म ठेगिराख्छ भन्ने कुरामा चाहिँ यहाँहरूले केही चिन्तन अथवा मनन गर्नुभएको छ, यसको दीर्घकालीन उपाय चाहिँ के हुन सक्ला त?
0: मैले चाहिँ अब अघि नै पनि भने सङ्घीय निकायका प्रधानमन्त्री तह सम्बन्धी छलफल गरेर त्यसको निकास ननिस्किसकेपछि अब यसको उत्पादनकर्ता जो फोहोर उत्पादनकर्ता हो त्यो उत्पादनकर्तासँग चाहिँ वान टु वान वार्ता दिएन उहाँहरूलाई 68 एनमा पनि त्यो घर मैला व्यवस्थापन एन 68 छ त्यसमा टेकेर चाहिँ गम्भीर रूपमा छलफल गर्ने भन्ने सोचका साथले अहिले चाहिँ कार्यपालिकाले भर्खरै मात्रै चाहिँ निर्णय के गरेका छौँ भने 68 एनले पनि स्पष्टसँग भनेको छ सकेसम्म आफ्नो कुरा आफ्नै स्थानीय तहमा व्यवस्थापन गर्ने भनेको छ। त्यो 68 एनले परिकल्पना गरेकै त्यही देखिन्छ, त्यो ड्राफ्ट हुँदाखेरि नै परिकल्पना त्यसो गरिसकेपछि सकेसम्म उहाँहरूले नै व्यवस्थापन गर्नुपर्ने भन्ने छ। अन्यथा चाहिँ जस्तो एक स्थान दुई वा दुईभन्दा बढी स्थानीय तहको कर्मैला व्यवस्थापन एउटै भएमा चाहिँ जहाँ फोहोर विसर्जन गरिन्छ उक्त क्षेत्रमा चाहिँ त्यहाँको स्थानीय तहसँग सर सल्लाह परामर्श सहमति लिखित सम्झौता दस्तुर निश्चित दस्तुर व्यवस्थापन गरेर मात्रै विसर्जन गर्न पाइने भन्ने 68 एन छ। त्यो फर्मुला व्यवस्थापन एन 68 चाहिँ सबैजनाले गम्भीरसँग अध्ययन गरोस् भनेर मैले अहिले परिपत्र उहाँहरूलाई पठाइ पनि सकेको छु। र फोहोर जसरी चाहिँ अहिले अस्तव्यस्त तरिकाले चाहिँ ठुला गाडीहरूमा धेरै भारमा ल्याउने बिच बिचमा सडकमा झार्ने अनि त्यसपछि त्यसको दुर्गन्ध बाटो हिँडीले धरि पनि खेप्न पर्ने जस्तो प्रथालाई अन्त्य गरिनुपर्छ भनेर मैले सूचना उहाँहरूलाई पठाइदिएको छु। अब आउने चाहिँ समयमा भनेर चाहिँ त्यो समय नै तोकेर तपाईँले गाडीको ढालाभन्दा माथि फोहोर ल्याउनु हो भने तपाईँले चाहिँ फोहोर विसर्जन गर्न नपाइने भनेर पत्रचार पनि गरिसकेको छु मैले त्यो चाहिँ उपत्यकाका फोहोर ल्याउने निकायहरूलाई। र त्यो चाहिँ म अघि भने जस्तै एउटा कुनै पनि स्थानीय तहले 62 स्थानीय तह थिएन, 74 आइसकेपछि पनि त्यति धेरै उहाँहरूले फोहोर निरन्तर ल्याइराख्ने एनले भने बमोजिम कार्य नगरिराखेकोले गर्दा एनलाई टेकेर स्थानीय तह हुँदा स्थानीय तहसँग समझदारी गर्ने एनको चाहिँ धाराले जुन बोलेको छ त्यो चाहिँ गर्न गराउनुहुन्न भनेर मैले चाहिँ सूचना पनि जारी गरेको छु।
1: हजुर हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, यहाँले आफ्नो समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद।

उहाँ हुनुहुन्थ्यो नुवाकोट जिल्ला ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ। अव्यवस्थित फोहोर मैलाका कारण नुवाकोटको बन्चरेमा परेको असरका बारेमा हामीसँग छलफल गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 9 गते मङ्गलबार, श्रावण शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार अगस्त 25 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुल्वाथ द्वादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि शैक्षिक बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 9 बजेको समयमा शास्त्रीय सङ्गीत सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम प्रेमको सन्देश। 9:40 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजी समाचार, समाचार पछि म्युजिक मन्त्र कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: राधा पौडेलजी सुर्खेतबाट सुन्नुहुन्छ। ध्यान गर्दाखेरि आँखा बन्द गरेर बस्यो, आत्मा गुफा अथवा बन्द आँखाले देखिने दृश्यमा ध्यान एकत्रित गर्यो, केही समयपछि नीलो रङ देखिन्छ। यो नीलो रङ नै किन देखिन्छ, अरू रङ किन देखिँदैन? सुन्दर प्रश्न छ। यसलाई बुझ्नको लागि यो आकाश स्पेस यसलाई बुझ्न जरुरी छ। हाम्रो अगाडि जुन यो आकाश छ, हामीले हेर्दाखेरि खाली लाग्छ, यो आकाशमा केही पनि छैन। तर यो आकाश भरि भराउ छ, नदेखिए पनि यहाँ धेरै कुराहरू छ। यहाँ विद्युतीय तरङ्गहरू दौडिरहेका छन्, विद्युतीय तरङ्गले भरि भराउ छ। यो मात्रै विद्युतीय तरङ्ग मात्र होइन, धेरै प्रकारका तरङ्गहरू यो आकाशमा छन्। जस्तो फ्रिक्वेन्सी के हो अथवा मैले ट्युनिङ कता गरेँ, सबभन्दा महत्त्वपूर्ण त्यो हो। जहाँ म ट्युनिङ गर्छु मैले त्यही कुरा प्राप्त गर्छु, त्यही कुरासँग मेरो सम्बन्ध रहन्छ। यहाँ यी विद्युतीय तरङ्गहरू जो मानव निर्मित छन् ती मात्रै होइनन्, ईश्वर निर्मित तरङ्गहरू पनि छन्। त्योसँग हामीले ट्युनिङ गऱ्यौँ कि हाम्रो अवस्था फरक हुन्छ। जस्तो प्रार्थनाका नियमहरू छन्, मानिसहरू प्रार्थना गर्छन्, सारा जगतले प्रार्थना गर्छ, पूजा छ, मन्त्र छ, प्रार्थना छ, किन गरे होला? कति मानिसलाई अचम्म लाग्छ, यो पूजा गरेर के हुने हो? ढुङ्गाको मूर्ति बनाएको छ, एउटा फोटो टाँस्या छ, पूजा गर्छ, नैवेद्य राख्छ, खानेकुरालाई राखिदिन्छ मूर्तिको अगाडि, न मूर्तिले काहीँ खानेकुरा खान्छ के, बच्चाले खेल्या जस्तो, केटाकेटीले त भाँडाकुटी खेल्छन् नि, त्यो पूजा गरे त्यस्तै लाग्छ बुद्धिमान मानिसहरूलाई। बुद्धिमानहरूले के भन्छन्, यो भाँडाकुटी खेलेको जस्तो के गरे यो नाटक। अब मूर्तिले खाना त खाँदैन, त्यसको अगाडि लगेर भगवान् खाऊ भनेर दिइराखेका छ, के गर्न खोज्या यो? यी बुद्धिमानहरूको समझमा यो कुरा आउँदैन। असली कुरा के हो भने त्यो ट्युनिङ गरेको त्यो विशेष शक्तिसँग जब म पूजाको भावमा हुन्छु मैले त्यही तरङ्गलाई समाउँछु, प्रार्थनाको भावमा हुन्छु म त्यही तरङ्गलाई समाउँछु र त्यसको सिधा सिधा असर ममा पर्छ र प्रार्थना गर्नेहरूको जीवनमा सकारात्मक प्रभाव पर्छ र परेको छ र धेरै मान्छेले अनुभव गरेका छन्। किनभने त्यो प्रार्थना गर्दाखेरि त्यो विशेष शक्तिसँग त्यो जोडियो, उसले त्यो फ्रिक्वेन्सी लगायो, आफ्नो फ्रिक्वेन्सी परिवर्तन गर्यो, त्यो ईश्वरीय शक्तिसँग जोडियो। यस्तो यो वातावरणमा पर्याप्त मात्रामा विद्युतीय तरङ्गहरू कति कति कति कति कति छन्। दैवी शक्तिहरू पनि छन्, यहाँ दानवीय शक्तिहरू पनि छन्, सबै कुरा छ। तपाईँले ट्युनिङ केमा गर्नुहुन्छ त्यति मात्रै भर पर्छ। यो ब्रह्माण्ड सब तरङ्गले भरिएको छ र आँखा बन्द गरेर हेर्दा पनि त्यही तरङ्गलाई समान हो। आँखा बन्द गरेर हेर्दा तपाईँले निलो देख्नुभयो, सबैले कहाँ निलो देख्छन् र कसैले आँखा बन्द गरेर हेर्दाखेरि कस्तो रातो रङ, कोही भन्छन् होइन होइन आँखा बन्द गरेर हेर्दा त सुन्तला रङ देखियो, कसैले आगोको जस्तो रङ देख्छन्, पहेँलो रङ देख्छन्, कसैले हरियो, कसैले निलो, कसैले बैजनी रङ देख्छन्, कसैले पुरै सुन जस्तो गोल्ड कलरभित्र अनुभव हुन्छ, सुनौलो रङ देख्छन्, भिन्न भिन्न दृश्यहरूभित्र अनुभव हुन्छन्। किन त्यस्तो भिन्न भिन्न भयो त? कसैले कुन रङ, कसैले कुन रङ, कसैले सातै एउटा रङ, कसैले के, किन देख्यो मान्छे? सबैले एउटै रङ किन देखेन? किन देखेन भने उसको भाव कस्तो छ, उसले केलाई ट्युनिङ गर्यो त्यसको आधारमा देख्छ। ज्ञानवादी मानिसहरू जसलाई केही जान्ने इच्छा छ, आफूलाई जान्ने इच्छा छ, यो जगतलाई जान्ने इच्छा छ, यो आत्मा परमात्मा भने के रहेछ बुझ्ने इच्छा छ, अत्यन्तै ज्ञान लिने इच्छा छ, ज्ञानवादी व्यक्तिहरू सामान्यतया यस्ता व्यक्तिहरूले आँखा बन्द गरेर हेर्दा निलो कलर देख्छन्, निलो रङ देख्छन्। अनि अर्का हुन्छन् भक्तहरू, जतिखेर पनि भावमा रहन्छन्, प्रेमल रहन्छन्। यिनीहरूको जीवनमा प्रेमभन्दा बाहेक केही पनि छैन। दुश्मन भए पनि प्रेम, दोस्त भए पनि प्रेम, हरेकलाई, हर एक प्रति झुकाव रहन्छ, सबैप्रति लगाव रहन्छ, प्रेमपूर्ण रहन्छ। यस्ता व्यक्तिहरूले आँखा बन्द गरे भने हरियो रङ देख्ने सम्भावना रहन्छ। जुन व्यक्ति अत्यन्तै साहसिला छन्, आँटिला छन्, यस्ता हिम्मतिला व्यक्तिहरूले आँखा बन्द गरे भने, आत्मविश्वासी व्यक्तिहरू, यिनीहरूले आँखा बन्द गरे भने पहेँलो रङको सम्भावना रहन्छ। जुन व्यक्तिहरू अत्यन्तै भोगवादी छन्, जहाँ रमाइलो त्यहीँ दौडिहाल्छन्, जतिखेर पनि प्रफुल्ल रहन्छन्, खुसी रहन्छन्, भोगमा रस रहन्छ यिनीहरूलाई, यस्ता भोगवादी मानिसहरूले आँखा बन्द गरे भने सुन्तला रङको सम्भावना रहन्छ। अब यी भिन्न भिन्न रङहरू देखिन्छ, कस्तो छ म भित्र, त्यसले त्यो बाहिर भएको स्पेसमा भएको तरङ्गलाई ट्युनिङ गर्छ, क्याच गर्छ, र त्यस्तै हामी देख्छौँ भित्र। त्यसैले त भनेको नि, आफ्नो भाव आफ्नो विचार शुद्ध गर है भनेर। तिमीलाई के चाहिएको छ तिमी त्यही भाव बनाऊ, त्यही कुरा प्राप्त हुन्छ। मलाई जे चाहियो म त्यसैको चिन्तन गरिरहँ, अघि पछि त्यही भइरहेको अनुभव गराउँ। आखिर अनुभव गर्ने हो, भाव गर्ने हो, कल्पना गर्ने हो। कल्पना गर्दा के जान्छ र? मलाई जे चाहिएको छ त्यसैको कल्पना गरौँ न। मैले पाइसकेँ, त्यो छ, जे मैले खोजेको थिएँ त्यो आइसक्यो अहिले, र त्यो पाइसकेपछि कस्तो हुन्छ होला, पाइसकेपछिको स्थिति के होला, त्यो स्थिति भोग्न थालौँ अहिले, त्यही चिज आकर्षित हुन्छ। त्योसँग हामीले फ्रिक्वेन्सी जोड्यौँ, मिल्यो मेरो र उसको। हामीले कुनै पनि फ्रिक्वेन्सी जोड्यो कि रेडियो बज्न थाल्छ, जता ट्युनिङ गर्यो त्यही बज्छ। हाम्रो जीवन त्यस्तै हो। सकारात्मक सोच, सकारात्मक सोच भनेर कराउनुको अर्थ यति मात्रै हो। नराम्रो सोच्यो नराम्रोलाई आकर्षित गर्यो, राम्रो सोच्यो राम्रोलाई आकर्षित गर्यो। त्यसकारण राम्रो सोच, तहस नहस भएको छ हाम्रो भावनाको शक्तिहरू। आफ्नो भाव शक्तिलाई कसरी हामी भोलिको दिन सुखद बनाउनको लागि चाहिने तत्त्वसँग ट्युनिङ गर्न सक्छौँ? त्यसकारण पहिलो कुरा यो भाव शक्तिलाई सफा गर्न जरुरी छ, गर्ने सुन्दर तरिका एक दुईवटा तरिका म बताऊँ। पहिलो कुरा के हो भने, जुन घटनाक्रम सम्झ्यो कि मलाई दिकदार लाग्थ्यो, त्योसँग डराउने होइन, नसम्झी भन्ने होइन, सम्झना नआओस् भन्ने होइन। हामीले मनमा कस्तो छ भने नि, जे सम्झना नआओस् भने त्यही चाहिँ आउँछ, जे सम्झन्न भन्यो मनले त्यही सम्झिन पुग्छ। त्यसकारण सम्झन्न भन्ने होइन, अरू सम्झन्छु, ल आइज्यो नि त, अब ल आइज्यो, आज तेरै याद गर्ने, आज बस्नुहोस्, चुपचाप बस्नुहोस्, आँखा बन्द गर्ने। आँखा बन्द गरेपछि त्यो दृश्य हेर्ने, कुनै दुःखदायी घटना, कोही मरेको दृश्य हुनसक्छ, अथवा कसैले ठुलो घाटा लगाइदिएको, आफूलाई सताएको, आफूलाई दुःख दिएका घटनाहरू हुनसक्छ, कुनै पनि प्रकारका दुःखद घटना जसले तपाईँलाई एकदमै पिरो ल्याएको छ, दुःख दिएको छ, ती घटनालाई आँखा बन्द गरेर याद गर्ने, एउटा एउटा घटनाक्रमहरूलाई हेर्ने, आफ्नो मानसपटलमा हाम्रो मानसिक जुन पर्दा छ, त्यो पर्दाभित्र फिल्म चलेको जस्तो, सिनेमा हेरेको जस्तो हेर्न सुरु गर्ने, एउटा एउटा दृश्य हेर्ने जहाँ म पनि हुन्छु, किनभने त्यो घटनामा त म छु, म पनि एउटा पात्र हुन्छु, अरू पनि पात्र हुन्छन्, हेर्ने, आफूलाई पनि हेर्ने, सारा जगतलाई पनि हेर्ने, कसले के गर्यो, एउटा एउटा घटना याद गर्ने, पुरै सुरुवातदेखि अन्त्यसम्म के भयो, घटना कसरी घट्यो, मलाई पिट्यो भने कसरी पिट्यो, पिटाइ खाने म कस्तो थिएँ, सब कुरा हेर्ने, मलाई कसरी भन्यो भने कसरी भन्यो, घाटा लगाइदियो मलाई भने कहाँ कहाँ के गर्यो, कसरी त्यसले घाटा लगायो, कोही मर्यो भने मर्दाखेरि कस्तो अवस्था थियो, त्योसँग मेरो कस्तो सम्बन्ध थियो, ऊ मर्दा मलाई कति पीडा भयो, सब याद गर्ने, पुरै चित्र फेरि याद गर्ने, एउटा एउटा याद गर्ने। आज याद गर्नुभयो, दुःख त हुन्छ, फेरि सम्झिँदा पीडा त हुन्छ, जति पीडा भए नि होस् म भोग्न तयार छु, आज याद गर्नुभयो, अनि भोलि पनि याद गर्नुभयो, त्यसै गरी अर्को दिन पनि बसेर याद गर्नुभयो, अर्को दिनदेखि पीडा हुनै छोड्छ। किन छोड्छ भने नि, कुनै पनि कुरा आज जस्तो मानौँ, अहिले मैले यहाँलाई एउटा चुट्किला सुनाएँ, बडो रमाइलो थियो, हाँस्नुभयो, मजाले हाँस्नुभयो, अनि भोलि आएँ, भोलि पनि त्यही सुनाएँ, अलिअलि हाँस्नुभयो, पर्सि पनि त्यही सुनाएँ, हाँस्नुहुन्न, एउटै कुरा सधैँ सुनाएर कोही हाँसिरहन्छ र, त्यसै गरी एउटै कुरा सधैँ सम्झेर दुःखी भइरहन्छ र, आज त्यही कुरा मजाले सम्झ्यो, आज दुःख भएको थियो, भोलि त्यही कुरा सम्झ्यो, दुःख कम हुन्छ, पर्सि त्यही कुरा सम्झ्यो या भने जस्तो हुन्छ, अर्को दिन सम्झिँदाखेरि त रत्तीभर छुँदा पनि छुँदैन, गए त त्यही कुरा त। हाम्रा दुःखदायी कुराहरूलाई हटाउने कारण त्यही हो, हामी त के गर्छौँ, त्यो घटनाबाट भाग्न खोज्छौँ के, हामी जानी जानी सम्झाउँदैनौँ, जानी जानी हाम्रो मानसिक पर्दामा त्यो घटनालाई ल्याउँदैनौँ, अनायास हाम्रो मनले सम्झिन्छ, हामी त्यसमा एकत्रित नै हुन सकेनौँ, आफै चलिरहेको छ दुःखदायी घटना मनमा, आफै चल्न नदिने, आफू चलाउने, म चलाउँछु आज, किन त आफै मेरो मनमा आउँछस् कुरा खेल्छस्, आज त्यही कुरा म खेलाउँछु नि, म खेलाउँछु, ल आइजाऊ, जानी जानी खेलाउनुहोस्, गयो त्यो। मनलाई शुद्ध गर्ने तरिका, विगतका घटनाहरूबाट मुक्त हुने तरिका, त्यसपछि अर्को तरिका, अब मन खाली भयो नि, यो तरिका प्रयोग गर्नुभयो, विगतका घटनाले त असर गर्न छोड्यो, अब त्यहाँ मन जानै छोड्यो, वाक्क लाग्छ के, यसलाई हटाइसकेपछि हाम्रो मन फेरि कस्तो छ, अरू घटना बोलाउँछ कि, दुःख पाउने बानी लागेको छ नि, फेरि अरू अरू घटना फेरि नचाहिने अरू सम्झन पुग्छ र फेरि त्यतातिर दुखी हुन सुरु गर्छ, यो मनको त कुनै भरोसा छैन, त्यसकारण मनलाई फेरि सन्तुलनमा लिएर आउनको लागि के गर्ने, सुखद कल्पना गर्ने, राम्रा घटनाहरूको याद गर्ने, भगवान्को याद गर्ने, त्यसैको लागि त भगवान बनेको नि, अब भगवान्को याद गर, अब त्यो विश्व शक्तिसँग तिमी ट्युनिङ गर, अब उसँग जोडिए, सबैभन्दा ठुलो शक्तिसँग म जोडिएको छु र त्यसको आशिष मलाई आइरहेको छ, त्यो ऊर्जा मेरो शरीरमा आइरहेको छ, म ऊर्जावान भइरहेको छु, म स्वस्थ भइरहेको छु, त्यो अनुभव गर्ने र त्यो शक्तिसँग जोड्ने भनेको हाम्रो भावले हो, हाम्रो भाव शक्तिलाई प्रबल बनाउने, उसँग जोड्ने, यो अस्तित्वमा सबै कुरा छ, हामी केसँग जोडिन्छौँ भन्ने मात्रै हो, त्यसकारण हेर्नुहोस् पूजा प्रार्थना सबको अत्यन्तै ठुलो मूल्य छ, बुझौँ कुरा, त्यसकारण आँखा बन्द गर्दा कुनै दृश्य देखियो, देखिएको अर्थ के भने मेरो मनले मेरो भावले जे क्याच गर्यो, जससँग ट्युनिङ गरियो त्यही नै देखियो, त्यसकारण कसको भावले के ट्युनिङ गर्छ भन्न सकिन्न, यदि फरक प्रकारको दृश्य चाहियो भने आफ्नो भावलाई परिवर्तन गर्नुहोस्, भोलि अर्कै रङ देखिन्छ, भोलि हरियो देखिन सक्छ, तपाईँले प्रेम भावलाई ट्युनिङ गर्नुभयो हरियो रङ देखिन्छ, रङ परिवर्तन हुँदै जान्छन्, हाम्रो मनले हाम्रो भावनाले परिवर्तन गर्ने हो।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

जाकर अस स्वभाव भल भ्राज। हौ कृपालु गुरु चरण शरण गही, भयो धन्य जग आज। अर्थात बिना कारण ने जीव उद्धार करने स्वभावले सुशोभित शरणागत रक्षक परम दयामय सद्गुरु भगवान को शरण ग्रहण गरेर म आज धन्य भए। प्रात स्मरणीय गुरुदेव श्री कृपालु महाप्रभु को चरण कमलमा कोटि कोटि वन्दन गर्दै कार्यक्रम अध्यात्म सन्देशको प्रतीक्षामा रहनुभएका आदरणीय श्रोताहरू, कार्यक्रममा हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, संसारको लौकिक विद्या दिने शिक्षकको उपकार त हामी कहिले भुल्न सक्दैनौँ भने, जसले हाम्रो आत्मालाई परमात्मासित साक्षात्कार गराइदिन्छन् त्यस्ता समर्थ महात्मा गुरुको गुण कसरी वर्णन गर्न सकिएला, अर्थात् कदापि सकिन्न, किनकि यसमा पनि उनैको कृपा शक्तिको साथ चाहिन्छ। अस्तु आउनुहोस् सत्सङ्ग प्रारम्भ गरौँ गुरु महिमा गानबाट।

0: आदरणीय श्रोताहरू, भगवान एवं महापुरुषका हरेक कार्यको एकमात्र उद्देश्य जीव कल्याण नै हो। चाहे युद्ध प्रसंग होस् या आशीर्वाद या श्राप या कतै वाद विवाद नै गरिएको किन नहोस्। एक पटक भक्त ब्रह्मर्षि वशिष्ठजी एवं तपस्वी राजर्षि विश्वामित्रजी बीच तपस्या ठुलो कि सत्सङ्ग गरेको क्षण ठुलो भन्ने विवाद चल्यो। यसको समाधानको लागि दुवै ब्रह्माजी कहाँ गए। ब्रह्माजीले दुवैलाई भगवान विष्णु कहाँ पठाइदिए। फेरि विष्णुजीले पनि शङ्करजी कहाँ पठाइदिनुभयो। अन्तमा दुवैको निर्णय गर्न पातालमा शेषनाग कहाँ पठाइयो र फैसला भयो, आधा घडीको सत्सङ्ग नै 10,000 वर्षको तपस्याभन्दा पनि अधिक फलदायक हुन्छ। यसरी यसमा आउँदा पुस्ताका लागि सत्सङ्गको महत्त्व दर्शाइयो। यो प्रसङ्गपछि आउनु श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको समन्वयात्मक दार्शनिक प्रवचन।
1: यो भगवानको बोली जब तपाईँहरूको कानमा पर्छ नि त हृदयमा गएर धक्का दिन्छ त्यसले। त्यही कुरो अरूबाट सुन्दा भएको थिएन, तर त्यो गुरुजीद्वारा सुन्दा त हृदयमा लाग्यो। के कारण? यी महापुरुष हुन सक्छन्, ध्यान दिनुहोस्। तपाईँको हृदयमा धक्का दिन्छ, तमाम चिज तपाईँले गर्दै आए पनि विचलित बनाइदिन्छ, हृदयलाई हल्लाइदिन्छ। किनकि वेद शास्त्रको वास्तविक चिज हाल्या हुन्छ त्यहाँ, स्वयं भगवानले बोलेका हुन्छन्, त तपाईँहरूको हृदय हिल्न थाल्छ। आइडिया लाउनुहोस्, यो महापुरुष हुन सक्छ। त्यसबाट दुई चिज हुन्छन्, दुई चिज के? एक, संसार प्रति विराग उत्पन्न हुँदै जान्छ, वैराग्य। जुन तपाईँहरूको आसक्ति थियो वैराग्य हुन्छ केही मात्रामा भए पनि, र भगवानप्रति अनुराग उत्पन्न हुन्छ। यो नहुनुको पछाडि हाम्रो मन जुन छ कतै बाँधिएको हुन्छ, त्यसलाई फुकाउने काम गर्छ उसको वचनले नै पनि। बाँकी प्र्याक्टिकल गर्नु त छँदैछ, गराउनु त छँदैछ। स्वतः भगवानमा लाग्दैन, त्यो महापुरुषले नै गर्छ, भगवत प्राप्त सन्तले नै। किनकि हाम्रो दुई ठाउँमा यो मन बाँधिएको छ, जबरजस्त बाँधिएको छ। हेर्नुहोस्, आज यो सस्पेन्स खोल्दैछु म, कहाँ बाँधिएको छ? यसमा महापुरुषको कृपा, तपाईँको प्रयत्न, दुवै साथ मिलेर फेरि त्यसलाई यही छिचल्न सकिन्छ। ध्यान दिनुहोस्, जसरी डाक्टरले कृपा गरेर तपाईँको रोग पत्ता लाएर ओखती दिन्छ, यो कृपा, त्यो ओखती तपाईँले खानु पर्यो। यो प्रयत्न, डाक्टरले कृपा गरोस् ओखती दियोस्, तपाईँ नखानुहोस् त फेरि काम बन्दैन, दुवै चिज चाहिन्छ। त्यसैले कहाँ बाँधिएको छ, कहाँ तपाईँलाई प्रयत्न गर्नु छ फुकाल्न, त्यसको निमित्त सहयोग दिन्छन् महापुरुषले, त्यो बुझ्नुहोस्। हेर्नुहोस्, दुई ठाउँ छ, खास गरी दुई ठाउँमा बाँधिएको छ। त्यसकारण मन भगवानमा लाउनु पर्छ, यो कुरा थाहा भएर पनि लाग्दैन। त्यो दुई ठाउँ के हो? एक जड पदार्थ, एक चेतन, यो दुईमा छ। एक नॉन लिविंग थिंग्स, एक लिविंग थिंग्स, दुईमा। त्यसबाट हटाउन महापुरुषले प्रयत्न गर्छ, तपाईँहरू माथि कृपा गर्छ, अनि मात्र हट्छ। त्यसैले महापुरुष चाहिन्छ, यो सर्वाधिक महत्त्वपूर्ण विषय बताउँदैछु। जड, जहाँ हाम्रो मन बाँधिएको छ, त्यो यो संसारको पदार्थ, त्यहाँ मन हाम्रो बाँधिएको छ। हेर्नुहोस्, अहिले म यहाँ तत्त्व ज्ञान सम्झाउँदैछु, तपाईँहरू मग्न भएर सुनिरहनु भएको छ, तर कति बेर 5:30 बजेपछि तपाईँहरू छटपटाउन थाल्नुहुन्छ। 6 बजेसम्म बोलौँ त तपाईँहरू उठ्न थाल्नुहुन्छ, 7 बजेसम्म बोलौँ त हिँड्न थाल्नुहुन्छ, 12 बजेसम्म बोलौँ त म एक्लै बाँकी रहन्छु होला सायद यहाँ। किन? किनकि तपाईँहरूको मन उहाँ बाँधिएको छ, घरमा, घर परिवार इत्यादिमा बाँधिएको छ नि, त त्यसैले त हेर्नुहोस् संसारको सामग्रीमा तपाईँहरूको मन छ, जड पदार्थमा, त यसबाट हटाउनको निमित्त तपाईँहरूले यो चिन्तन गर्न जरुरी छ कि यो संसारको पदार्थमा जुन भगवानमा रहेको सुख हो, भगवान नै सुख हो, त्यो सुख छैन, यो निष्कर्षमा पुग्नु पर्छ। हेर्नुहोस् तपाईँहरू जाँदै हुनुहुन्थ्यो,

यम पृथ्वी वित्तस्य पूर्णा स्यात् स एको मानुषानन्दः। तैत्तिरीय उपनिषद दूसरो बल्ली को आठों अनुवाद। ए मनुष्यो ध्यान दियो, तिमेरु यो संसार को दुई चार करोड़ संपत्ति पोस्ट इत्यादि बड़ सुखी हुन प्रयत्न गर्छौ, यो बन्दा धेरै ठुलठुला सुख छन् यही माया को अंडर मा, धेरै ठुलठुला सुखहरु छन्। जस्तै यहाँ बताउँछ वेद, कोई एक व्यक्ति होस् जुन यो पूरा पृथ्वी को राजा होस, राजा एक व्यक्ति पूरा पृथ्वी को राजा। अब राजा मात्र भएर हुन्छ? सुगर भएछ, कोलेस्ट्रोल बढ्या छ, केही खानु ओर्नु हुँदैन, राजा भएर के काम? तर जवान होस्, स्वस्थ होस्, बुद्धिमान होस्, बलवान होस्, सब बाण जति पनि बाणहरू छन् सब पछि लाग्या होस् उसको। त्यस्तो चक्रवर्ती राजा एक होस्, संसारको जति पनि सुख सुविधा छ सब उसलाई उपलब्ध होस्, त हाम्रो संसारको मृत्यु लोकको सबैभन्दा सुखी व्यक्ति त्यो मानिन्छ। हो यस्तो हुन पाए पो। तर यो जुन चक्रवर्ती सम्राटको सुख जुन छ, यो भन्दा पनि माथि अर्को सुख छ, यो भन्दा ठुलो। वेद बताउँछ ते ए शतम मानुषा आनन्दाः स एको मनुष्य गन्धर्वाणाम् आनन्दः। अर्थात त्यस्तो सैकडौं चक्रवर्ती राजा सम्राट को सुख बराबर एक मनुष्य गन्धर्व को सुख बराबर हुन्छ। हेर्नुस् म अब स्वर्गमा प्रवेश गर्दैछु, स्वर्ग का अनेक तह छन् त्यसमा। पुनः वेद भन्छ ते ए शतम मनुष्य गन्धर्वाणाम् आनन्दाः स एको देव गन्धर्वाणाम् आनन्दः। त्यस्तो सैकडौं मनुष्य गन्धर्वको सुख बराबर एक देव गन्धर्वको सुख बराबर हुन्छ। पुनः वेद भन्छ ते ए शतम देव गन्धर्वाणाम् आनन्दाः स एकः पितॄणां चिरलोक लोकानाम् आनन्दः। अर्थात त्यस्तो सैकडौं देव गन्धर्व को सुख बराबर एक पितृलोकवासी को सुख बराबर हुन्छ। खतम भयो छैन, अझै छ, त्यो भन्दा पनि माथि। ते ए शतम पितॄणां चिरलोक लोकानाम् आनन्दाः स एको आजान जानाम देवानाम आनन्दः। त्यस्तो सैकडौं पितृलोकवासी को सुख बराबर एक अजानज देव को सुख बराबर हुन्छ। ते ए शत माजानाम जाना देवानाम आनन्दः स एकः कर्म देवानाम देवानाम आनन्दः। त्यस्तो सैकडौं अजानज देव को सुख बराबर एक कर्म देव को सुख बराबर हुन्छ। पुनः वेद भन्छ ते ए शतम कर्म देवानाम देवानाम आनन्दः स एको देवानाम आनन्दः। त्यस्तो सैकडौं कर्म देव को सुख बराबर एक स्वर्ग को देवता को सुख बराबर हुन्छ। पुनः वेद भन्छ ते ए शतम देवानाम आनन्दः स एक इन्द्रस्यानन्दः। त्यस्तो सैकडौं देवता को सुख बराबर एक इन्द्र को सुख बराबर हुन्छ। पुनः वेद भन्छ ते ए शतमिन्द्रस्यानन्दः स एको बृहस्पतेरानन्दः। त्यस्तो सैकडौं इन्द्र को सुख बराबर एक बृहस्पति को सुख बराबर हुन्छ। पुनः वेद भन्छ ते ए शतम बृहस्पतेरानन्द स एकः प्रजापतेरानन्दः। त्यस्तो सैकडौं बृहस्पति को सुख बराबर एक प्रजापति को सुख बराबर हुन्छ। पुनः वेद भन्छ ते ए शतम प्रजापतेरानन्दः स एको ब्रह्मण आनन्दः।

तैत्तिरीय उपनिषद दोस्रो बल्लीको आठौँ अनुवाद। अर्थात् यो मायाको अन्डरमै 11 कोटिका सुखहरू छन्, आनन्दहरू छन्, र यो मायाको अन्डरकै यो मृत्यु लोकको सुख थर्ड क्लास सुख, सबैभन्दा तुच्छ सुख। यो त यहाँ यो संसारमा भएका व्यक्तिहरूले फुर्ती गर्नु भनेको त यो समान हो कि हेर्नुहोस् एक हात्ती आउँदै रहेछ, दुई मुसा गफ गरेर जाँदै रहेछन्। त हात्ती त स्वभावैले लस्केर हिँड्ने भयो, लसक लसक। त दुई मुसा गफ गर्दै रहेछन्, एक मुसाले भनेछ, हेर हेर त्यो हात्ती कति फुर्ती गर्दैछ, गोद्यौ त्यसलाई। एक मुसाले भनेछ, त अर्को मुसाले भन्छ, अरे रहने दे यार, जीव माथि दया गर्नुपर्छ, दया गर्दे, छोड दे यसलाई। एक मुसाले अर्को मुसालाई जवाब दिन्छ, बस यही सम्मानको छ। कहाँ ब्रह्म लोकको सुख, कहाँ यो मृत्यु लोकको सुख, जबकि त्यो ब्रह्म लोकको सुखको बारेमा श्री कृष्ण अर्जुनलाई बताउँछन्। आ ब्रह्म भुवन लोका पुनरावर्तिन अर्जुन, गीता 8:16। हे अर्जुन, त्यो ब्रह्म लोकसम्म पनि सुख छैन, त्यहाँ गएर पनि यही कुकुर बिरालोको योनिमा आउन पर्छ। अब ब्रह्म लोकसम्म नभएको सुख, यो संसारको 2-4 करोड अरब खरब जम्मा गरेर सुखी हुन तपाईँहरू प्रयत्नशील हुनुहुन्छ, आश्चर्य छ। आद्यन्तवन्त एवैषां लोकाः कर्म विनिर्मिता, दुःखो दर्कास्तमो निष्ठा क्षुद्रानन्दाः सुचार्पिता। पढ्नुहोस् भागवत 11:14-11। निष्कर्ष यो कि ब्रह्म लोकसम्म सुख छैन। बस यो चिज महापुरुषले तपाईँलाई बताउने छन्, तपाईँले त्यसको चिन्तन गर्नुपर्ने छ, तब त्यहाँबाट उन्मुक्ति हुनेछ। यो महापुरुषले नै गर्नेछन्, अरूले गर्न सक्दैन। यो एक डोरी संसारको छिनाल्नु, यो जड पदार्थमा तपाईँहरूको मन लागेको छ, त्यहाँबाट फुकाउनु छ। यहाँसम्म त के ब्रह्मलोक सम्बन्धी सुख छैन यो प्रकारले। र अर्को एक तपाईँहरूको मन अड्केको छ चेतनमा, त्यहाँबाट फुकाल्छ महापुरुषले, तपाईँले प्रयत्न उसको कृपामा फुक्लिन्छ। त्यो के हो? चेतन तत्त्वमा। यो कुनै 1-2 लाख करोडमा छैन, 8-10 चेतनमा छ, 2-4 वाला कसैको। त्यो को हो? परिवार। ध्यान दिनुहोस्, तपाईँहरूको आसक्ति अब परिवारमा छ, त्यहाँबाट पनि त्यो मनलाई फुकाल्नु पर्छ, तब उहाँ लाग्छ। नत्र एक मन त छ तपाईँहरूको, या त संसारको परिवारमा लाग्न सक्छ या भगवानमा, एकैचोटि 2 ठाउँमा लाग्न सक्दैन, असम्भव।

0: जब उद्धव परमहंस ले आए रहा गोपिनी वाला उपदेश दिए एक एक कृष्ण कृष्ण श्याम सुंदर भानी राखो अहम ब्रह्मास्मि भन तिमेरु ने ब्रह्म हो त्यो ब्रह्म को चिंतन कर गोपिनी वाला उपदेश दिए तो गोपिनी वाले भने हे उद्धव एउटा त मन छ जुन मन श्याम सुंदर ले लगिसके अब कुन चाहिँ मन ले तिम्रो ब्रह्म को चिंतन गर्नु चाहिँदैन तिम्रो ब्रह्म वर्म सक्दैन हामी चिंतन गर्न 10-20 मन भए पो एउटा श्याम सुंदरमा लाउनु एउटा तिम्रो ब्रह्ममा लाउनु एउटा घर बारमा लगाउनु एउटा परिवारमा लगाउनु एकै त मन छ हो यो मन अब तपाईँहरूको संसारमा बाँधिएको छ यही कारण अहिलेसम्म काम बनेन त्यसैले भोलि म यहाँ अनुभव गराउने छु तपाईँहरूलाई यो विराग यो अनुराग श्रीमद् सद्गुरु भगवान की
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदास जीले दिनुभएको दार्शनिक प्रवचन यस प्रवचनको बाँकी भाग भोलि प्रस्तुत गरिनेछ।